0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक छ बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ जीवनको पुस्तकमा नाम। यो भनाई प्रभु येशूको हो। लुकाको पुस्तक 10 अध्यायको 20 पदको ख खण्डमा उहाँले त्यो शब्द उच्चारण गर्नुभयो। र पवित्र बाइबलमा जीवनको पुस्तकमा नाम लेखिएको हुँदछ, जसले प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो, यानि उहाँको बलि क्रुसमा मेरो पाप क्षमाको लागि गर्नुभएको हो भन्ने विश्वास गर्दछ र ग्रहण गर्नुहुन्छ, र त्यो व्यक्तिको नाम चाहिँ जीवनको पुस्तकमा लेखिएको हुन्छ भनिकन बाइबलले पनि त्यो बताउँदछ। एकपटकको कुरा हो, प्रभु येशूले 70 चेलाहरूलाई नियुक्ति गर्नुभयो अनि उहाँहरूलाई आज्ञा गर्नुभयो, तिमीहरू जाओ स्वर्गको राज्यको विषयमा प्रचार गर भने चाहिँ उहाँले त्यसरी पठाउनुभयो। र पठाउनु भए पछाडि जब चेलाहरू विभिन्न ठाउँमा जानुभएर परमेश्वरको राज्यको विषयमा प्रचार गर्नुभयो, प्रचार गरेर फर्किँदै गर्नुहुँदाखेरि चाहिँ चेलाहरू एकदमै खुसी भएर आए कि तपाईँको नाउँमा त भूतहरू पनि अधीनतामा आउँदो रहेछ भन्दै त्यसरी आउनु हुँदाखेरि प्रभु येशूले लुकाको पुस्तक 10:20 पदमा येशू भन्नुभयो, तापनि दुष्ट आत्माहरू तिमीहरूको वशमा छन् भनेर रमाउने होइन, तर तिमीहरूको नाउँ जीवनको पुस्तकमा यानि स्वर्गमा लेखिएका छन् भनेर नै रमाओ भनिकन प्रभु येशूले ती चेलाहरूलाई भन्नुभयो। र सृष्टिकर्ता परमेश्वर भौतिक रूपमा धरतीमा आउनु हुँदाखेरि उहाँलाई विश्वास गर्ने मानिसहरूको नाउँ चाहिँ जीवनको पुस्तकमा लेखिएको हुन्छ, स्वर्गको खातामा लेखिएको हुन्छ भनिकन उहाँले यो स्पष्ट गर्नुभयो। आज धरतीमा मानिसहरू धन सम्पत्ति कमाउनको पछि लाग्नु भएको छ, मानिसहरू सफलता केमा पाइन्छ भनेर चाहिँ सफलताको पछि लाग्नु भएको छ, पदको पछि, शिक्षाको पछि, र विभिन्न यी कुराहरूबाट सौन्दर्यता लगायत यी विभिन्न शक्ति यी कुराहरूको पछि मानिसहरू लागेका छन्। तर मानिस हामी अस्थायी छौं धरतीमा भन्ने कुरा मानिसहरूले बिर्सेका छन्। हामीले नारीमा बाँधेको घडीको सेकेन्ड काँटाले टिकटिक गरेर चल्दै गर्दाखेरि जिन्दगीमा हाम्रो समय सकिँदै जाँदैछ र जीवन पछिको जीवनमा लामो समय छ, त्यसको लागि चाहिँ हामी यहाँ जिउन पर्दछ भन्ने कुराहरू मानिसहरूले बिर्सेका हुँदछन्। र यहाँ जसरी 70 चेलाहरू प्रभु येशूको विषयमा प्रचार प्रसार गरेर फर्किनुभयो, परमेश्वरको राज्यको विषयमा प्रचार प्रसार गरेर चाहिँ फर्किनु हुँदाखेरि उहाँहरूले गरेको काममा उहाँहरू साह्रै खुसी हुनुहुन्थ्यो, तर त्यस कुरालाई प्रभुले ल्याएर मुख्य केन्द्रबिन्दुमा मुख्य कुरामा राखिदिनु भयो, तिमीहरूले यो काममा सफल भयो भनेर तिमीहरू खुसी नहो बरु, तर तिमीहरूको नाउँ जीवनको पुस्तकमा लेखिएको छ भनिकन तिमीहरू खुसी हो भनिकन प्रभु येशूले यस खण्डमा यानि एकपटक त्यसरी उहाँले भन्नुभयो। र धरतीमा प्राप्त गर्ने सबभन्दा ठूलो आशिष यानि उपलब्धि भन्ने कुरा चाहिँ तपाईँको नाउँ जीवनको पुस्तकमा लेखिएको छ कि छैन। यसको अर्थ तपाईँले मसीहा येशूको क्रुसमा उहाँले गर्नुभएको बलिदानलाई विश्वास गर्नुभएको छ कि छैन, त्यो चाहिँ सबभन्दा ठूलो उपलब्धि हो भनिकन बाइबलले बताउँदछ। र पवित्र बाइबलमा धेरै पटक जीवनको पुस्तकका कुराहरू त्यहाँ गरिएका छन् र जीवनको पुस्तकमा नाम नलेखिनु चाहिँ, नाम मेटिनु चाहिँ सबभन्दा दुर्भाग्यको कुरा हो भनेर चाहिँ त्यसरी बताइएको छ। यो कुराहरू जब तपाईँले थाहा गर्नुहुन्छ, तपाईँले मसीहा येशूलाई विश्वास गर्नुभएपछि जीवनको पुस्तकमा तपाईँको नाम लेखिएको छ भन्ने कुरा जब तपाईँले हृदयभित्रबाट विश्वास गर्नुहुन्छ, त्यस समय तपाईँले यो कुराहरू थाहा गर्नुहुन्छ कि तपाईँले जिन्दगीमा सबभन्दा ठूलो उपलब्धि गरिएको हुँदछ। किनकि प्रकाशको पुस्तक 20:15 पदमा हाम्रो नाम जीवनको पुस्तकमा पाइएन भने त्योभन्दा ठूलो दुर्घटना अरू कुनै पनि हुँदैन भनेर चाहिँ बाइबलले बताउँदछ। र यो खण्डलाई म पढिदिँदछु, जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटाइएन त्यो अग्नि कुण्डमा फालियो भनिकन प्रकाशको पुस्तक 20 अध्यायको 15 पदमा यसरी भनिएको छ। र आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामीले मसीहा येशूलाई विश्वास गरिसकेपछि हाम्रो नाम जीवनको पुस्तकमा लेखिएको हुँदछ र हाम्रो जीवनको पुस्तकबाट नाउँ नहटाइनु भन्ने कुराहरू चाहिँ हामीले प्रभु येशूलाई पाप गरेर त्यागेनौ भने हाम्रो जीवनको पुस्तकबाट नाम हट्दैन। र हामीले जहिले पनि मेरो नाम जीवनको पुस्तकमा लेखिएको छ, मलाई प्रभुले अनुग्रह गर्नुभएको छ, मैले प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नु चाहिँ जिन्दगीमा सबभन्दा ठूलो काम गरे भन्ने कुरालाई हामीले बिर्सनु हुँदैन। कहिलेकाहीँ हामी बिर्सिने पनि गर्दछौँ। एक पटकको कुरा हो, मेरो पारिवारिक दुर्घटना भएको थियो। म झापामा गएर आमासँगै बसिरहेको थिएँ शाखा मण्डलीमा केही दिनको लागि, र एक बिहान त्यहाँको चर्चको एकजना भाइ आउनु भएर उहाँले भन्नुभयो, उहाँको नाम टेक सुब्बा भनेर थियो, उहाँले एक बिहानै भन्नुभयो, गुरुबा मैले त कस्तो खालको सपना देखेँ आज भने चाहिँ उहाँले भन्नुभयो, कस्तो देख्नुभयो, आउनुहोस् बसौँ सँगै चिया खाउँ, भन्नुहोस् न त सपना तपाईँको भनेर चाहिँ मैले उहाँलाई भन्दाखेरि उहाँहरू बस्नुभयो र चिया खाँदै उहाँले भन्नुभयो, हाम्रो गेस्सेमनी मण्डल त यस्तो प्रकारको डाँडाको टुप्पामा रहेछ गुरुबा, र त्यो टुप्पामा माथि एकदम त्यो साँगुरो बाटोबाट हामी चढ्दै चढ्दै माथि जाँदाखेरि त त्यो चर्चको अगाडिको ढोकाको साइडमा चाहिँ स्वर्ग जाने मान्छेहरूको नाम भन्नु चाहिँ यसरी लेखिएको रहेछ, लिस्ट त्यहाँ चाहिँ टाँगिएको रहेछ, र तपाईँको नाम त एक नम्बरमा रहेछ गुरुबा भन्नु चाहिँ उहाँले त्यसरी भन्नुभयो। मलाई खुसी पनि लाग्यो, मैले पहिल्यै पनि पवित्र बाइबलबाट मसीहा येशूलाई विश्वास गर्ने मानिसहरूको नाम जीवनको पुस्तकमा लेखिएको छ भन्ने कुरा मैले पढेको थिएँ, र मेरो नाम जीवनको पुस्तकमा लेखिएको छ भन्ने कुरालाई मैले थाहा गरेको थिएँ। तर त्यो दुर्घटना भएर जाँदै गर्दाखेरि म एक प्रकारको दुःखमा, एक प्रकारको कष्टमा, एक प्रकारको सुर्तामा, एक प्रकारको चिन्तनमा म थिएँ, र त्यो समयमा मेरो छोरालाई मैले त्यो कुरा सम्झाउनु पर्यो भन्ने सायद प्रभुलाई लाग्यो होला, र उहाँ भाइलाई प्रभुले त्यो सपना दिनुभयो, र त्यो सपना दिनु भए पछाडि बिहान आएर उहाँले मलाई भन्नुहुँदाखेरि फेरि मेरो नाम त जीवनको पुस्तकमा लेखिएको छ, मैले धरतीमा प्राप्त गर्नुपर्ने उच्च कुरा मैले प्राप्त गरिसकेको छु, अन्य जो समस्याहरू, अन्य जुन प्रकारको टुटफुटका कुराहरू, पारिवारिक दुर्घटनाहरू छ ती त साधारण हुन् भन्ने प्रकारले मैले त्यस प्रकारले त्यो पछि लिन सुरु गरे। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, तपाईँले मसीहा येशूलाई विश्वास गर्नुभएको छ र मेरो नाम जीवनको पुस्तकमा लेखिएको छ भन्ने कुरालाई तपाईँले एकदमै निश्चित रूपमा विश्वास गर्नुभएको छ भने त्यो तपाईँको हृदयमा एउटा यस्तो अविरल शान्ति प्रभुले हालिदिनु भएको हुन्छ जुन शान्तिलाई चाहिँ आनन्द भन्दछ। त्यो आनन्द चाहिँ कुनै पनि धरतीमा यो धनहरू कमाएर, नामहरू कमाएर, यानि अन्य कुनै पनि सौन्दर्यताले, शक्ति हात पारेर, अन्य कुनै पनि कुराले त्यो आनन्द हामीले कमाउन सक्दैनौ। र त्यही कुरा मैले आजको वचन मार्फत तपाईँलाई सम्झाउँदैछु। तपाईँले मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभएको छ भने तपाईँको नाम जीवनको पुस्तकमा लेखिएको छ, त्यो कुरा नभुल्नुहोस्। दुष्ट आत्माले चाहिँ त्यो हामीले भुलेको चाहन्छ र त्यो आनन्दमा हामीलाई जान उसले दिँदैन। त्यसै कारण त फिलिपीको पुस्तक 4:4 प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्छु आनन्द गर भने चाहिँ त्यस खण्डमा लेखिएको छ। र म पहिलोचोटि त्यो खण्डलाई पढ्दाखेरि, त्यो पदलाई पढ्दाखेरि मलाई यस्तो लाग्दथ्यो, कसरी हामी सधैँ आनन्द हुन सक्ने, यस्तो संसार छ, रोग बिमार छ, आपत्ति विपत्ति छ, अपुग छ, चित्त दुखाइहरू छ, यस प्रकारको पापै पापले ढाकिएको संसार छ, यो संसारमा हामी कसरी आनन्दी हुन सक्छौँ त सधैँ, कसरी बाइबलले त्यो डिमान्ड, त्यो माग हामीमा गरेको छ भन्ने जस्तो मलाई लाग्दथ्यो। तर प्रभुमा सधैँ आनन्दी हुने कुरा चाहिँ तपाईँको नाउँ जीवनको पुस्तकमा लेखिएको छ भन्ने कुरामा तपाईँले निश्चित हुनुभयो भने सबै प्रकारको आपत्ति विपत्तिमा, सबै प्रकारको दुर्घटनामा, यी सबै अवस्थामा पनि तपाईँ सधैँ नै आनन्दित हुन सक्नुहुन्छ भनेर चाहिँ बाइबलले त्यो भनेको हो। र त्यस्तै गरेर फिलिपीको पुस्तक 3:20 तपाईँको नाउँ जीवनको पुस्तकमा लेख्नुको साथसाथै तपाईँ स्वर्गको नागरिक हक पाइसक्नु भएको व्यक्ति हुनुहुन्छ भनेर पनि त्यस खण्डमा बताइएको छ। र प्रिय दाजुभाइ दिदी बहिनीहरू, हामीले समय समयमा आफूले आफूलाई नै सम्झाउनु पर्दछ। मेरो नाम जीवनको पुस्तकमा लेखिएको छ, म स्वर्गको नागरिक हुँ र म जुनै सुकै अवस्थामा म धरतीमा रहे तापनि म स्वर्गको नागरिक हक पाइसकेको व्यक्ति हुँ भन्ने चाहिँ हामीले त्यसरी लिनुपर्छ। र फिलिपीको पुस्तक 3:20 जहाँ तपाईँ र म जसले ख्रिस्ट येशूलाई विश्वास गरेका छौं हामी स्वर्गका नागरिक हक पाइसकेका मानिस हौ भन्ने कुरा यहाँ लेखिएको छ। तर हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात प्रभु येशू ख्रिस्टको प्रतीक्षा हामी गर्दछौ। हामीले स्वर्गको नागरिक हक पाइसकेका छौं र उहाँको दोस्रो आगमनको प्रतीक्षा गरेर हामी पर्खी रहेका छौं भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सर्वप्रथम परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको र म गेस्टमनि एयरपोर्ट मण्डलीको एउटा विश्वासी हुँ। मेरो नाम चम्फा राई हो र मैले मेरो गुरुबाको नाम पनि म भन्छु टेक दाहाल हुनुहुन्छ। उहाँको चेला हुनु पाउँदा नै म ठुलो एउटा गर्वको कुरा हो र परमेश्वरलाई म धेरै धेरै धन्यवाद भन्दछु। र प्रभु चाहिँ मैले पहिला सुरुमा मेरो आमा मेरो माइतीहरूबाट मैले प्रभु पाएको हो। मेरो आमाले परमेश्वरलाई विश्वास गर्नुभएको थियो अनि के गर्नुभएको होला भन्थे अनि मलाई त्यति बेला म अब सुरुमा नयाँ थिएँ। अब योभन्दा लगभग अब 29-30 वर्ष अगाडिकै कुरा हो। आमाले अब परमेश्वरलाई विश्वास गर्नुपर्छ चर्च जानुपर्छ भन्नुहुन्थ्यो अनि मलाई अनौठो लाग्थ्यो अनि किन के गर्नुभएको होला भन्थे र साँचो परमेश्वरलाई आमाले विश्वास गर्नुभएको रहेछ पछ्याउनु भएको रहेछ अनि मलाई अब अनौठो लाग्थ्यो। तर अब कतिजनाहरूलाई नयाँ हजुरहरूलाई पनि अब अनौठो लाग्नु स्वाभाविकै कुरा हो किनभने मैले पनि भोगेको मलाई पनि अनुभव भएको कुरा हो। तर साँचो परमेश्वरलाई विश्वास गर्नु चाहिँ एकदमै आशिषको कुरा रहेछ र अनि बाटो सत्य अनि जीवन उहाँ नै हुनुहुन्छ। हामी अध्ययारो बाटोमा अप्ठ्यारो बाटोमा हिँडिरहेको हुन्थ्यौँ जब उहाँलाई पायौं अनि हाम्रो आँखा हृदयको आँखाहरू खुलेको छ अनि साँच्ची नै उहाँको नियन्त्रण भित्र रहेर उहाँको आज्ञाकारी जीवन जिएर उहाँको आज्ञाकारी छोराछोरी भएर जिउनु एउटा असल बाटो रहेछ भनेर मैले विश्वास गरेको छु। र हाम्रो पापहरू क्षमा गर्नुहुने हामीलाई ज्ञान बुद्धि दिनुहुने परमेश्वर उहाँ हुनुहुन्छ अनि हामीलाई उद्धार दिनुहुने मुक्ति दिनुहुने विजय र चङ्गाई छुटकारा बदलाव शान्ति परिवर्तन सब थोक दिनुहुने उहाँ नै हुनुहुन्छ। उहाँ परमेश्वरले नै हामीलाई दिनुभएको छ र हामी यहाँ छौँ। नत्र भने अब पहिलाको संस्कार विगतको दिनहरूमा कति अन्धकारमा थियौँ। पहिलाको संस्कारहरू नै छुट्टै थियो। त्यसमा हाम्रो परिवारमा शान्ति खुसी आनन्द हामीले पाएको थिएनौ। जब परमेश्वरलाई हामीले पायौं अनि पूर्ण रूपमा परिवर्तनको जीवनहरू हामीले पाउन सकेका छौँ र परमेश्वरले हामीलाई हाम्रो प्रार्थना सुन्नुहुन्छ। हाम्रो परिवारमा कस्तो कुराहरू अप्ठ्यारो परिस्थितिहरू समस्याहरू गाह्रो साह्रो के छ त्यो कुराको लागि चाहिँ हाम्रो आत्मादेखि नै परमेश्वरलाई प्रार्थना गर्यौं पुकार गर्यौं भन्यौं भने चाहिँ उहाँले अवश्य सुन्नुहुने रहेछ। र हामी अब पहिला हिन्दू संस्कारमै थियौं। त्यो समयमा त्यही अनुसारको संस्कारहरू थियो हाम्रो व्यवहारहरू थियो अनि अशान्ति पनि थियो। अब अनि जब परमेश्वर पाएपछि हामीले शान्ति पायौं र अनि त्यसको लागि चाहिँ हामीले त्यत्तिकै पनि हाम्रो अब आज यस्तो एक अवस्थामा छ समय र भोलि अर्को अवस्थामा परिवर्तन गर्नु सजिलो नहुँदो रहेछ। मान्छेको सोचले हाम्रो सोचले मात्र हामीले परिवर्तन गर्न सकिँदैन रहेछ, त्यसमा परमेश्वरको शक्ति हो खाँचो पर्दो रहेछ र हामीले परमेश्वरमा मैले प्रार्थना गरेँ अनि मेरो श्रीमानको निम्ति उहाँ पहिला धेरै असल हुनुहुन्थ्यो, बीचमा छोटो समय चाहिँ अब प्रभु पाइकन पाएर पनि अधिकारी परमेश्वरको आज्ञाकारी जीवन जिउन उहाँले चाहँदा पनि उहाँ सक्नु भएको थिएन। अब कति समाज आफन्तहरूको भनाइहरूबाट पनि अघि बढ्न सक्नु भएको थिएन अनि त्यो भएको कारणले गर्दाखेरि मैले परमेश्वरलाई प्रार्थना गरे, प्रभु मेरो श्रीमानको निम्ति तपाईँ परमेश्वर हुनुहुन्छ, साँच्चीकै असल बाटो हिँड्न सिकाउनु भएको होस्, तपाईँको आज्ञाकारी छोरा बनाउनु भएको होस् भनेर मैले प्रार्थना गर्ने परमेश्वरलाई भनेपछि उहाँले साँच्ची नै मेरो प्रार्थना सुन्नुभयो अनि परिवर्तनको जीवन दिनुभयो। साँच्चीकै परमेश्वरमा हिँड्ने एउटा असल छोरा बनाउनु भएको छ र त्यो समयमा मैले जुन बेला परमेश्वरमा प्रार्थना गरे उहाँ बाहिर हुनुहुन्थ्यो र त्यही समयमा उहाँले एउटा सपनामा दर्शन पाउनु भएछ र त्यसमा अनि सर्पहरू दुईटा थियो अरे अनि त्यो सर्पलाई यसरी घोचेर मार्नुभयो अरे अनि उहाँले भन्नुभयो अरे तै सर्पले मलाई अहिलेसम्म खाइरहेको थिइस् तर अब चाहिँ म तँलाई किच्चाएर मारिसकेको छु, अब तैँले मलाई खानु पाउने छैनस् भनेर उहाँले किच्चाएर मार्नु भएछ। साँच्ची नै एउटा दुष्ट सर्प भनेको चाहिँ एउटा दुष्ट नै हो र अनि त्यसो गर्नुभएछ र अनि त्यो समयदेखि चाहिँ एकदमै प्रभुको आज्ञाकारी छोरा बन्नुभएको छ। परमेश्वरलाई मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्दछु र यसै गरिकन अब मान्छे जुन अवस्थालाई हेर्ने होइन तर जुन अवस्थामा समस्या गाह्रो अप्ठ्यारो पर्छ त्यो समयमा झनै धेरै बोलियो साहसिलो हुनुपर्ने रहेछ। याकुबको पुस्तकमा भन्नुभएको छ जति समस्या संकट आउँछ त्यति नै परिपक्व हो भनेर परमेश्वरको जीवित वचनले भन्नुभएको छ। जुन वचनलाई नै म विश्वास गर्छु अनि विजयको घोषणा गर्छु, साँच्चीकै मेरो परमेश्वरले मेरो प्रार्थना सुन्नुभएको छ अनि शान्ति परिवर्तन आनन्द छुटकारा चंगाई सबै कुरामा नै उहाँले दिनुभएको छ र हुन्छ नि अब फिलिपी 4:13 अनुसार जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब थोक गर्न सक्छु भनेर मैले घोषणा गरेको छु विश्वास गरेको छु र हामीले आफ्नो आफ्नो अब घर परिवारमा छुट्टा छुट्टै कुराहरू विशेषहरू समस्याहरू विषयहरू हुन्छ त्यसमा चाहिँ हामी परमेश्वरमा भरोसा गरेर प्रार्थना गर्यौं भने अवश्य पनि सुन्नुहुन्छ र सबैजनाले परमेश्वरमै प्रार्थना गरौं परमेश्वरलाई नै पुकार गरौं र अनि हजुरहरूको जस्तो जस्तो आफ्नो छुट्टा छुट्टै कुराहरू विषयहरू हुन्छ त्यो परमेश्वरले सुनेर पूर्ण रूपमा सबै कुरामा उहाँले नै सहायता गर्नुहुन्छ आशिष दिनुहुन्छ छुटाउनुहुन्छ र सबैले नै परमेश्वरमा भरोसा गरेर प्रार्थना गर्नु भनेर मैले अब मेरो जीवनमा मैले अनुभव गरेको छु र हजुरहरू सबैजनाले पनि यसरी नै परमेश्वरमा प्रार्थना गरिराख्नु भएको छ र अझ विश्वास साथ प्रार्थना गर्नुहोस्। तपाईँहरूको सबै कुराहरू परमेश्वरको समयमा सुन्दर हुन्छ हुनेछ र आशिष दिनुहुनेछ सम्हाल्नुहुनेछ र बाँकी अब जीवनहरू पनि परमेश्वरकै हातमा परमेश्वरको नियन्त्रणमा राख्न सिकेको छौ। नत्र भने मानिसहरूको सोच र समयहरू त अब गाह्रो हुन्छ तर परमेश्वरमा सबै कुराको सहज र सजिलो हुनेछ र परमेश्वरलाई धन्यवाद भएको यी सबै कुराहरूको लागि धन्यवाद। जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 46 89 41 88 हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9। सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01 49 62 4 61, 01 49 62 4 61, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98 49 83 16 84, 98 49 83 16 84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र
1: होइन होला त्यस्तो त?
3: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
0: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकि नि।
7: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
0: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
7: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू:
0: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
7: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
0: पार्किङ र ग्रीन गार्डन भएको,
7: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
0: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
7: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
0: अधिक जानकारीको लागि विजया श्रेष्ठ मोबाइल 9849424189 9849424189
2: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
0: हिमाडोल ज्वेलर्स हामी

0: इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोपाइटर सानु सापकोटा 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: जय मिश्री, नमस्कार। म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
2: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
3: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
1: हार नमान्नुहोस्, अघि बढिरहनुहोस्। जयमसी, आज बुधबार जुन 10 तारिक, जेठ 27 गते। आजको बाइबली खण्ड फिलिपीको पुस्तक 3:13-14 पदबाट रहेको छ र यहाँ लेखेको छ, पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कदै पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु। कसैले भनेका छन्, सफलताको रहस्य भनेको हाँस जस्तै हुनु हो। पानीमाथि हेर्दा शान्त र स्थिर, तर मुनि चाहिँ जोड तोडले खुट्टा चलाउँदै पौडिरहेको। 19औं शताब्दीका प्रसिद्ध भायोलिन वादक निकोलो पागानिनीले यसको सत्यतालाई चित्रण गरेका थिए। उनको सबैभन्दा स्मरणयोग्य सांगीतिक कार्यक्रमले देखाए जस्तो सरल रूपमा सफलता पाएको थिएन। उनको सबैभन्दा स्मरणयोग्य सांगीतिक कार्यक्रममा देखाए जस्तो सरल रूपमा सफलता पाएको थिएन, तर त्यसको पछाडि जोड तोडको प्रयत्न थियो। त्यो सांगीतिक कार्यक्रम इटालीको एउटा खचाखच भरिएको भवनमा पूर्ण संगीत टोलीका साथ प्रस्तुत गरिएको थियो। उनले गाएको र बजाएको सुन्नेहरूले उनको प्रविधि अविश्वसनीय र उनको स्वर उत्कृष्ट रहेको बताए। उक्त कार्यक्रमको अन्त्यतिर जब उनी आफ्ना दर्शकहरूलाई धेरै कठिन खण्डमा चकित तुलाइरहेका थिए, तब उनको भायोलिनको एउटा तार अचानक चुडियो र उनको वाद्य यन्त्रणबाट छुन्डियो। पागानिनी एकैछिन असहज बने, टाउको हल्लाए अनि तत्काल सुन्दर रूपमा केही नयाँ धुन निकाल्दै बजाउन जारी राखे। त्यसपछि पागानिनी सहित सबैलाई चकित तुल्याउँदै दोस्रो तार पनि चुडियो। त्यसको केही समयपछि तेस्रो तार पनि चुडियो। पागानिनी आफ्नो भायोलिनका 3 तार झुन्ड्याउँदै चकित भीड़को अगाडि उभिएको दृश्य एक उत्पट्याङ हास्य जस्तो देखिन्थ्यो। तर आफ्नो वाद्य यन्त्र मर्मत गर्न स्टेज छोड्नुको सट्टा उनी दृढ़ उभिए। उनले बाँकी रहेको एउटा तारको भरमा गीतको कठिन खण्ड शान्तपूर्वक पूरा गरे, जुन एउटा यस्तो प्रस्तुति बन्यो जसले उनलाई ताली, प्रशंसा र दीर्घ प्रसिद्धि कमाइदियो। यहाँ एउटा अर्को भनाइ छ, जब यात्रा कठिन बन्छ तब बलिया व्यक्तिहरूले यात्रा शुरू गर्छन्। पावल यस्तै मानिस थिए। तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कदै ख्रिस्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु। हामी सबै जो आत्मिक रूपमा परिपक्व छौं, हामीले पनि यसरी नै सोच्नुपर्छ। त्यसै कारण आजको वचन छ, हार नमान्नुहोस्, अघि बढिरहनुहोस्। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
3: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082-0478-70।
3: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
3: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु।

0: यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिइन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।
3: यशुले यहोन्ना 14:3 यसो भन्नुभएको छ, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, म तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रिय श्रोता, जय मसीह अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम धन्यवाद बिहानीमा। हजुर, कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजनसँगै म आइजेक राई उपस्थित भइसकेका छौं। आजको यस सुन्दर बिहानीमा तपाईँ सम्पूर्ण थोकहरूप्रति यीशु ख्रीष्टको कृपा र अनुग्रह पाएर धन्यवादी अनि सन्तुष्ट हुनुहुन्छ भन्ने मेरो विश्वास छ। श्रोता, आज बिहान तपाईँ आफै निन्द्राबाट बिउजिएर उठी आफ्नो दैनिक क्रियाकलापतिर लाग्नुभयो कि तपाईँलाई कसैले जगाउनु परेको थियो? यदि तपाईँलाई कसैले एका बिहानै निन्द्राबाट जगाउने काम गर्दै आइरहनु भएको छ भने त्यो तपाईँलाई जगाउने, निद्राबाट बिउझाइदिने स्वर पक्कै पनि मधुर अनि मिठो छ भन्ने मेरो विश्वास छ। एक बिरामी परेर बिहोश अवस्थामा अस्पतालको बेडमा परिरहेको व्यक्तिलाई होसमा ल्याउँदा उसले आफ्नो प्यारो श्रीमान वा छोराछोरी वा उसलाई एकदमै वास्ता गर्ने आफन्तलाई उसकै सामुन्ने उभिरहेको र मधुर स्वरमा अब तपाईँ चाँडै पहिलाको जस्तै एकदमै ठिक हुनुहुनेछ, डाक्टरले मलाई तपाईँको बेहोसी अवस्थामा यही भन्नुभएको थियो भन्ने कुरा सुन्न पाउँदा त्यस बिरामी व्यक्तिको अनुहारमा कति खुसी छाउँछ र आत्मविश्वास बढ्छ होला तपाईँ आफै नै विचार गर्न सक्नुहुन्छ। श्रोता, आजको यस दिनमा जीवित रहेका सबैमा एउटा बिहोश अवस्थामा रहेको व्यक्तिको चेत खुलिसकेपछि अब चाहिँ म केही गर्न सक्ने भएको छु भन्ने एउटा दृढ आशा र विश्वास जागृत भएको जस्तै एउटा ख्रिस्ट विश्वासीमा पनि यस संसारमा उसले जिउन पाएको हरेक दिनप्रति परमेश्वरलाई धन्यवाद दिँदै आफ्नो सेवकाई र दिनदिनैको कामप्रति एकदमै जोशसित अघि बढ्नु पर्दछ किनभने उसले यीशुमा दृढ भरोसा राख्दछ। मित्र, हामी यीशुमा भरोसा गर्ने सबैको उस्तै आत्मविश्वास रहेको हुन्छ, त्यसैले एक साँचो विश्वासीले यो जानेर हरेक बिहानी प्रति उसले पाएको त्यो पल प्रति त्यो समयको लागि अरू सांसारिक व्यक्तिहरू जो ख्रिस्टलाई नपाएर आत्मिक रूपमा कष्टमा छन् उनीहरू भन्दा धन्यवादी हुनु जरुरी छ किनभने एक ख्रिस्टियन व्यक्तिमा सधैँ यो ज्ञान विद्यमान हुन्छ कि यस संसारमा उसको मृत्यु भइसकेपछि जब ऊ स्वर्गमा बिउजिन्छ तब उसलाई औधी प्रेम गर्नुहुने यीशु त्यहाँ हुनुहुनेछ। यो कति खुसी र आनन्दको कुरा छ, होइन र? आजको यस बिहानीमा के तपाईँसँग मरणशीलताको सामना गर्न समस्या छ? कुनै दिन जब हामी विदा भएर अर्को संसारमा पुग्दा यीशुले प्रतिज्ञा गर्नुभए झैं उहाँ हामीसँगै हुनुहुनेछ। उहाँले भन्नुभयो, जहाँ म छु अर्थात् स्वर्गमा तिमीहरू पनि त्यही हुनेछौ। मृत्युपछि विश्वासीहरूको नजिकको मित्रले जगाउनुहुन्छ भन्ने कुरा थाहा गर्नु कस्तो सान्त्वना दिने कुरा हो, होइन र मित्र? त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिन दिनुहुने हाम्रो जीवनदाता ख्रीष्ट येशू प्रभुलाई, परमप्रभु परमेश्वरलाई यस बिहानी हृदयदेखि नै धन्यवाद दिऊ। र प्रिय श्रोता मित्र, एतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै आजको लागि म आइजेक राई बिदा हुन्छु। जय मसीह, तपाईँको आजको दिन आशिषमय रहोस्।
4: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम वर्ड अफ द डे।
2: हेलो, जय मसीह, म पास्टर रुबेन बस्नेत, स्मरा मिशन चर्च गङ्गुबुको सिनियर पास्टर। आज यो कार्यक्रम वर्ड अफ द डेमा हामी तपाईँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले जहाँबाट सुन्दै हुनुहुन्छ यो कार्यक्रम तपाईँको निम्ति बनाइएको हो र हामी विश्वास गर्दछौ तपाईँलाई आजको कार्यक्रमले आशित तुल्याउँदछ। हिब्रू 1:1-2 लेखिएको छ, प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराको उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। प्रिय श्रोताहरू, आजको दिनमा परमेश्वर हामीसँग उहाँको पुत्रद्वारा बोल्दै हुनुहुन्छ। कसै कसैलाई परमेश्वरले दर्शनद्वारा, सपनाद्वारा बोल्नुहुन्छ, बाइबलद्वारा र प्रचारकहरूद्वारा। त्यसै कारणले आज हामी विश्वास गर्दछौ आजको दिनमा परमेश्वरले तपाईसँग बोल्न चाहनुहुन्छ र कोहीद्वारा तपाईँलाई केही भन्न जाँदै हुनुहुन्छ। के तपाईँ तयारी हुनुहुन्छ? आज हाम्रो बीचमा 24 वर्षीय बहिनी सिडनी अमेरिकाबाट आउनु भएको छ। उहाँ नर्स हुनुहुन्छ। परमेश्वरले उहाँलाई बचाउनु भयो र उहाँलाई दैनिकी रूपमा उहाँको विश्वासमा बढाउँदै हुनुहुन्छ। आज प्रभु उहाँद्वारा तपाईँसँग बोल्नुहुनेछ। त्यसै कारणले म आशा गर्दछु आजको यो कार्यक्रम तपाईँ अन्तसम्म सुन्नुहुनेछ। सो आज हामी हाम्रो आजको वक्ता सिस्टर सिडनीलाई हामी कार्यक्रममा बोलाउन चाहन्छौ र उहाँले इङ्ग्लिसमा तपाईँको निम्ति बोल्नुहुनेछ भने मैले उल्था गरेर तपाईँहरूलाई नेपालीमा उल्था गरेर सहायता पुर्याउनेछु। सो वेलकम सिस्टर सिडनी टु दिस प्रोग्राम वर्ड अफ द डे।

0: Thank you so much for having me.
1: धन्यवाद मलाई यहाँ बोलाउनु भएको लागि.
0: I appreciate it.
1: मलाई धेरै धन्यवादी छु.
0: So I just wanted to start off with sharing my testimony, how the Lord has worked in my life.
1: मेरो जीवनमा परमेश्वरले कसरी कार्य गर्नुभयो भन्ने कुराबाट आज म सुरु गर्न चाहन्छु.
0: So I grew up in a Christian home.
1: म एउटा क्रिश्चियन परिवारमा म हुर्केको हुँ.
0: I heard about how much Jesus loved me from the time I was a child.
1: म बाल्य अवस्थादेखि नै परमेश्वरले मलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा मैले सुन्दै हुर्केको व्यक्ति हुँ.
0: And I kind of thought I was the best Christian around.
1: अनि मैले सधैँ सोच्ने गर्थे म एकदम बेस्ट क्रिश्चियन हुँ, असल क्रिश्चियन हुँ जस्तो मलाई लाग्थ्यो.
0: I remember judging people a lot.
1: अनि मैले मानिसहरूलाई धेरै न्याय गर्ने गर्थे, जज गर्ने गर्दथे.
0: I can struggle with that still sometimes.
1: अनि अहिले पनि मैले त्यो बाट म धेरै स्ट्रगल गरिरहेको हुनेछु.
0: But when I went to college, when I was 18, I went to university.
1: जब म 18 वर्षको भए र म युनिभर्सिटी विश्वविद्यालय पढ्न गएको थिए.
0: I kind of went my own way.
1: अनि म त्यतिखेर आफ्नो तरिकाको म थिए.
0: But I was still going to church.
1: अनि म त्यही पनि म चर्च जाने गर्दथे.
0: But I had this unholy, not good relationship with a man.
1: तर एउटा मानिस थियो जुन मानिस पवित्र जीवन जिउने थिएन, उसँग मेरो सम्बन्धमा अगाडि बढ्दै गए.
0: And he did not know Jesus. He did not follow Jesus.
1: उहाँले येशूलाई चिन्नु भएको थिएन र येशूलाई विश्वास गर्नु हुँदैन थियो.
0: And with all the stuff I was doing, I really deserved to be kicked out of the church.
1: अनि मैले जे काम गरेको थियो त्यो कामको कामले अनुसार चाहिँ मलाई चर्चबाट निकाल्नु पर्ने थियो.
0: But my pastor and his wife were so patient with me.
1: तर मेरो पास्टर र उहाँको श्रीमती म प्रति धेरै धैर्यवान हुनुभयो.
0: They said, repent and trust in Jesus.
1: अनि उहाँले भन्नुभयो पश्चाताप गर र प्रभुमा अगाडि बढ.
0: And so after months and months of reading the Bible,
1: अनि बाइबल पढ्दै गएको महिनौ महिनौ पछि चाहिँ,
0: and hearing from my pastors,
1: अनि पास्टरले मलाई प्रचार गरेको मैले सुन्दा सुन्दै,
0: finally God changed my heart.
1: परमेश्वरले मेरो हृदय अन्तमा परिवर्तन गर्नुभयो.
0: I said, God, I don't know if I know you.
1: अनि मैले भने प्रभु म तपाईलाई चिन्छु या चिन्दिन मलाई थाहा छैन.
0: But I want to.
1: तर म तपाईलाई चिन्न चाहन्छु.
0: And so like a prodigal child, I returned to my father in heaven.
1: अनि एउटा हराएको छोराको दृष्टान्त जस्तै म पनि मेरो पिताका फर्केर फेरि गए.
0: Through the Lord Jesus Christ.
1: येशु ख्रीष्टद्वारा.
0: And I left that wicked relationship. I was not even sad over the breakup.
1: अनि म ब्रेकअप हुँदाखेरि पनि म निराश भइन.
0: And I felt so free.
1: अनि म धेरै आफूलाई स्वतन्त्र महसुस गरे.
0: And after calling on the name of Jesus, I was saved.
1: अनि येशू ख्रीष्टले मैले पुकारा गरेको कारणले म बाँच्न मौका पाए.
0: But I was also really depressed.
1: तर पनि म एकदमै निराशमा डिप्रेसनमा म गए.
0: Because my whole life I didn't realize how bad of a sinner I was.
1: अनि किनकि मेरो पूरा जीवन भरि मैले थाहा पाउन सकेको थिइन कि म कति पापी छु भनेर.
0: But 6 months later after calling on Jesus.
1: अनि 6 महिना बितिसकेको थियो म प्रभुले मलाई बोलाउनु भएको.
0: It was Christmas of 2020.
1: अनि 2020 सालको क्रिसमसको समयमा.
0: I had joy in my heart.
1: मेरो हृदयमा आनन्द आयो.
0: When I realized yes I was a terrible sinner.
1: हो म चाहिँ एकदमै भयानक पापी हुँ भन्ने कुरा जब मलाई थाहा भयो धेरै शान्ति मनमा आयो.
0: But Jesus died for terrible sinners.
1: अनि यस्तै पापीहरूको लागि येशु ख्रीष्ट मर्नु भएको भन्ने कुरा पनि मलाई थाहा थियो.
0: So I read this verse in 1 John 3:1.
1: अनि त्यसै कारणले मैले पहिलो युहन्ना 3 अध्याय मैले पढे.
0: It says, see what kind of love the Father has given to us, that we should be called children of God, and so we are.
1: अनि पहिलो युहन्ना 1 John 3:1 एक पद पहिलो युहन्ना 3 को एक पदमा यसो लेखिएको छ, हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौ र साँच्चै हौ पनि. यसै कारण त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेन. आमेन.
0: Yes, and so when I realized that I could be God's child through Jesus Christ.
1: जब मैले यो महसुस गरे कि येशू ख्रीष्टद्वारा म परमेश्वरको सन्तान हुन सक्छु भनेर.
0: I believed he died for my sins.
1: मैले विश्वास गरे कि उहाँ मेरो लागि मेरो पापको लागि उहाँ मर्नुभयो.
0: And then I had joy.
1: अनि त्यसपछि मलाई आनन्द आयो.
0: And I was baptized a few months later.
1: त्यसपछि म केही महिनापछि म पानीको बप्तिस्मा लिए.
0: And so that's kind of my testimony.
1: यो चाहिँ मेरो गवाही हो.
0: But I also just wanted to review the gospel.
1: अनि तर पनि तपाईहरुको बीचमा आज म केही सुसमाचार प्रचार गर्न चाहन्छु.
0: Whether you're listening and you follow Jesus already.
1: ताकि तपाईले जति जनाले प्रभुलाई विश्वास गरिसक्नु भएको छ र अहिले सुन्दै हुनुहुन्छ भने पनि.
0: Or you have never really heard anything about Jesus.
1: या त तपाईले येशू ख्रीष्टको बारेमा केही पनि सुन्नु भएको छैन भने पनि.
0: We all need to be reminded of the gospel.
1: अनि हामी सबैलाई सुसमाचारको याद दिलाइरहनु पर्दछ.
0: And so the gospel is it starts in the beginning when God created the heavens and the earth.
1: अनि सुसमाचार यहाँबाट सुरु हुँदछ कि सबैभन्दा आदिमा परमेश्वरले स्वर्ग र पृथ्वीलाई सृष्टि गर्नुभयो.
0: There's one God and he created everything you see.
1: त्यहाँ एउटै मात्र ईश्वर हुनुहुन्छ र उहाँले सबै कुरा उहाँले जुन तपाईले देख्दै हुनुहुन्छ उहाँले सृष्टि गर्नुभयो.
0: And he said the best of his creation was us human beings.
1: अनि उहाँको सृष्टिहरु मध्येमा सबैभन्दा सुन्दर सृष्टि चाहिँ मानिस जातिहरु हुन् तपाई र म.
0: Because we are actually made in God's image.
1: किनकि उहाँको प्रतिरूपमा हामीहरु बनाइएका हौ.
0: And so God made these first two humans, Adam and Eve.
1: परमेश्वरले दुईटा मानिसहरु आदम र हव्वालाई बनाउनु भयो.
0: And he had a perfect friendship with them.
1: र उनीहरूसँग परमेश्वरको एकदम सिद्ध मित्रता थियो.
0: But he said there's one thing you can't do.
1: तर उहाँले भन्नुभयो तिमीले सबै कुरा गर तर एउटा कुरा तिमीले गर्न पाउँदैनौ.
0: You can eat from any tree.
1: तिमीले सबै प्रकारको रुखहरूको फल खान सक्छौ.
0: That he created in this garden.
1: अनि यो बगैंचामा बनाइएका सबै रुखका फलहरू.
0: But he put one tree in this garden that could not eat.
1: तर त्यो बगैंचामा परमेश्वरले एउटा रुख राखिदिनु भएको थियो त्यो रुखको फल चाहिँ नखाऊ भनेर प्रभुले भन्नुभयो.
0: It was called the tree of knowledge of good and evil.
1: अनि यो चाहिँ ज्ञानको र खराब र सही छुट्याउने ज्ञानको रुख हो भनेर भन्दछ.
0: And so God was telling Adam and Eve to trust him.
1: अनि परमेश्वरले आदम र हव्वालाई वहाँ प्रति विश्वास गरौ गरौ भनेर परमप्रभु चाहनुहुन्थ्यो.
0: To tell them what they needed to know.
1: अनि तिनीहरूले जे कुरा जान्नु पर्दथ्यो.
0: And not to go seek things apart from him.
1: अनि वहाँको पछि गएर कुनै पनि कुरा खोजी नगर भनेर परमप्रभुले भन्दै हुनुहुन्थ्यो.
0: But they did not listen.
1: तर त्यो कुरा उनीहरूले सुनेनन्.
0: First Eve ate from this tree.
1: पहिलो हव्वाले अनि रुखको फल खाइन्.
0: And then Adam ate from this tree.
1: त्यसपछि त्यही रुखको फल आदमले पनि खाए.
0: And through Adam the whole world was cursed with sin.
1: अनि त्यही आदमद्वारा सबै पृथ्वी चाहिँ श्रापित भयो.
0: And sin is disobedience of God's law.
1: अनि परमेश्वरको व्यवस्थालाई कानूनलाई नमान्नु नै पाप हो.
0: And so since Adam ate from that tree, we all have been born with a nature to sin.
1: आदमले त्यो रुखको फल खाएको कारणले पाप प्रवेश भएको कारणले तपाई अनि म जो अहिले जन्मिरहेका छौं हामी पापमै जन्मिरहेका छौं.
0: So we as human beings, we need a restart.
1: अनि हामी मानिस जाति भएको कारणले गर्दाखेरि फेरि पुनर्स्थापना गर्न आवश्यक छ.
0: Adam is our spiritual father.
1: हाम्रो आदम चाहिँ हाम्रो आत्मिक पिता हुन्.
0: And we followed in his footsteps in sin.
1: अनि उहाँको पाइला पाइलामा हामी पापहरू गर्दै अगाडि बढिरहेका छौं.
0: So we've all sinned and fallen short of God's glory.
1: अनि हामी सबैले पाप गरेको कारणले परमेश्वरको महिमादेखि हामी चुकिरहेका छौं.
0: And so we need a new father.
1: त्यसकारण फेरि हामीलाई नयाँ पिता आवश्यक छ.
0: And the Bible says that Jesus is the new Adam.
1: अनि बाइबलले बताउँदछ येशू ख्रीष्ट चाहिँ नयाँ आदम हुनुहुन्छ.
0: And so let me go back to when Adam ate from this apple.
1: म फेरि तपाईलाई पछाडि लान चाहन्छु जब आदमले त्यो फल खानुभयो.
0: Or fruit.
1: त्यो फल खानुभयो.
0: After this his friendship with God was broken.
1: अनि आदमले खाइसक्नु भएपछि आदम र परमेश्वरको सम्बन्ध चाहिँ टुक्रियो.
0: And so we as humanity have been separated from God ever since.
1: अनि त्यसैकारणले गर्दाखेरि हामी मानिस जातिहरु चाहिँ सदाकालको लागि परमप्रभुबाट अलग भयौं.
0: And God says the wages of sin is death.
1: प्रभुले परमेश्वरले भन्नुभयो पापको ज्याला चाहिँ मृत्यु हो.
0: What we earn for our sin is separation from God in this life.
1: अनि यो जीवनमा हामीले जे कुरा कमाएका छौं त्यो चाहिँ परमप्रभुबाट अलग हुने कुरा हामी कमाएका रहेछौं.
0: And spiritual death for all of eternity in hell.
1: अनि अनन्तको मृत्यु नरकमा चाहिँ अनि हामी जानु पर्ने भयो.
0: And so that seems pretty hopeless, right?
1: त्यो सुन्दाखेरि हामीलाई अस्तो निराश लाग्यो हैन त.
0: But God has given us a way of salvation from this.
1: तर परमेश्वरले हामीलाई यो अवस्थाबाट पनि मुक्तिको लागि बाटो दिनुभयो.
0: So about 2000 years ago,
1: 2000 वर्ष पहिला,
0: God sent his son into the world.
1: परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाइदिनुभयो.
0: And his name is Jesus.
1: र उहाँको नाम येशु हो.
0: So Jesus is the son of God, meaning he is divine, he is God in the flesh.
1: अनि येशु चाहिँ परमेश्वरको पुत्र हुनुभयो भन्नुको खास कुरा चाहिँ उहाँ चाहिँ एउटा शरीरमा आउनुभयो ईश्वर.
0: And all things were created through him.
1: र सबै कुरा उहाँद्वारा नै बनिए.
0: So he is eternal, he's always been there.
1: त्यसकारण उहाँ चाहिँ सदाकालको लागि अनन्त हुनुहुन्छ र उहाँ सुरुदेखि नै सधैँभरि रहिरहनु हुनेछ.
0: And he had the glory of heaven.
1: र उहाँसँग स्वर्गको महिमा उहाँसँग छ.
0: But God sent him down to this earth.
1: तर परमेश्वरले येशूलाई यो संसारमा पठाउनु भयो.
0: Jesus chose to humble himself and to leave heaven.
1: अनि उहाँ स्वर्गलाई उचाल्नको लागि उहाँ आफैले आफूलाई नम्र तुल्याउनु भयो.
0: And he was born as a humble baby.
1: उहाँ एउटा नम्र बच्चा भएर उहाँ संसारमा जन्म लिनुभयो.
0: And God sent him to the Virgin Mary.
1: अनि परमेश्वरले त्यो आफ्नो पुत्र येशूलाई एउटा कन्या कुमारी द्वारा मरियम द्वारा संसारमा पठाउनु भयो.
0: So Jesus actually was not born under the curse of Adam.
1: अनि येशू ख्रीष्ट चाहिँ अनि आदमको त्यो श्रापको वंशबाट उहाँ जन्म लिनु भएन.
0: And so he came on this earth and he grew up.
1: उहाँ संसारमा आउनुभयो, उहाँ हुर्कनु भयो.
0: And he did miracles, he performed signs and wonders.
1: उहाँले आश्चर्यकर्म गर्नुभयो, उहाँले अचम्मको कामहरू उहाँले गर्नुभयो.
0: He healed the sick, he even raised the dead.
1: उहाँले बिरामीलाई निको पार्नु भयो, उहाँले मरेकोलाई धरि उहाँले बौरी उठाउनु भयो.
0: He made the blind see and the deaf hear.
1: उहाँले बहिरोलाई सुन्ने र अन्धोलाई देख्ने बनाउनु भयो.
0: But the best thing he did, he forgave sins.
1: सबैभन्दा असल कुरा उहाँले गर्नुभएको, उहाँले चाहिँ पापीहरूलाई क्षमा दिनुभयो.
0: And so a lot of people were jealous of Jesus.
1: येशू ख्रीष्टले गर्नुभएको सम्पूर्ण कार्यहरू देखेर सबै मानिसहरू धेरै लोभिए.
0: He was not the savior they were expecting.
1: अनि उनीहरूले जुन मुक्तिदाता खोजिरहेको थियो त्यो मुक्तिदाता चाहिँ ख्रीष्ट होइन भनेर तिनीहरू दावी गरे.
0: And so they arrested him and had him killed.
1: त्यसैकारणले येशू ख्रीष्टलाई मानिसहरूले पक्रिए र उनीलाई मारे.
0: And he was crucified on the cross.
1: उहाँ क्रूसमा उहाँ टाँगिनु भयो.
0: And before he was killed, he told his followers something special.
1: अनि उहाँ मर्नुभन्दा पहिला क्रूसमा टाँगिनुभन्दा पहिला उहाँले आफ्नो मित्रहरूलाई उहाँले यसरी भन्नुभएको थियो.
0: One of his followers, Peter, tried to defend him.
1: अनि एउटा उहाँको मित्र प्रेरित पत्रुसले यस्तो नगर्नुहोस् भनेर भनिरहेको थियो.
0: They tried to keep him from being arrested at first.
1: अनि त्यो पक्रनदेखि येशूलाई बचाउन चाहन्थ्यो पत्रुसले.
0: But Jesus said, I could call down 10,000 angels to rescue me.
1: अनि उहाँले येशूले भन्नुभयो, मैले चाहेको भए 10,000 जना स्वर्गदूतहरूलाई मलाई बचाउनको लागि स्वर्गबाट मैले मगाउन सक्थे.
0: And if you think about it, Jesus is God, he has the power to do that.
1: यदि हामी बुझ्छौँ भने येशू चाहिँ परमेश्वर हुनुहुन्छ भने उहाँसँग त्यो शक्ति पनि अवश्य थियो.
0: But he chose to go and die on the cross.
1: तर उहाँले चाहिँ आफू क्रूसमा गएर टाँगेर मर्नलाई उहाँले चुज गर्नुभयो.
0: And we find out later he did this because he died for what we did wrong.
1: अनि पछि हामी यो कुरा बुझ्न सक्यौँ कि उहाँ मर्न तयार हुनुभयो कारण हाम्रो पापको खातिर उहाँ मर्न आवश्यक थियो.
0: He died for our sins.
1: हाम्रो पापको लागि उहाँ मर्नुभयो.
0: He took the punishment for our sins.
1: हाम्रो पापको दण्ड उहाँमाथि पर्यो.
0: And then he was buried in a tomb.
1: उहाँ एउटा चिहानमा गाडिनुभयो.
0: And then 3 days later,
1: तीन दिनपछि,
0: he rose from the dead.
1: उहाँ मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
0: To show that God accepted this payment for our sins.
1: अनि यो कुरा देखाउन कि परमेश्वरले उहाँको बलिदानको हाम्रो पापको मूल्य चाहिँ येशू ख्रीष्टको मृत्युद्वारा उहाँले लिनुभयो भन्ने कुरा प्रमाण देखाउनको निमित्त.
0: To show that our death and our sin were defeated.
1: हाम्रो ऋण र हाम्रो पापहरू चाहिँ अब मेटियो भनेर प्रकट गर्नलाई.
0: And that Jesus is more powerful than all of that.
1: अनि त्यसै कारणले येशू ख्रीष्ट सबैभन्दा उहाँ बढी शक्तिशाली हुनुहुन्छ.
0: And then he appeared to many people.
1: उहाँ धेरै मानिसहरूको देखा पर्नुभयो.
0: And then he went back up into heaven.
1: त्यसपछि उहाँ माथि स्वर्ग उचालिनुभयो.
0: And he says he's returning again soon.
1: उहाँले भन्नु भएको छ म फेरि पनि आउने छु.
0: And the Bible also says
1: बाइबलले यो पनि भन्दछ
0: that one day to God is as a thousand years.
1: अनि बाइबलले यो पनि भन्दछ परमेश्वरको लागि एक दिन चाहिँ मानिसहरूको लागि हजार दिन जस्तै हो.
0: Since he's eternal, time does not feel the same to him.
1: अनि उहाँको लागि अनन्तको दिन चाहिँ उहाँको लागि सधैँ एउटै जस्तो हुँदैन.
0: So if you take that literally, it's only been like 2 days.
1: अनि यसको हिसाब गर्दाखेरि 2000 वर्ष भनेको जम्मा दुई दिन जस्तै हो परमेश्वरको निमित्त.
0: So we don't know when Jesus will return.
1: हामीलाई यसो कहिले आउनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन.
0: He tells us it's not for us to know.
1: अनि उहाँले भन्नुभयो तिमीलाई जान्नु पनि आवश्यक छैन.
0: But he tells us we must be ready.
1: तर उहाँले भन्नुहुन्छ हामी चाहिँ तयारी हुनु पर्दछ.
0: He says he will return like a thief in the night.
1: अनि उहाँले उहाँको वचनमा लेखिएको छ उहाँ चाहिँ रातको चोर जस्तै गरी उहाँ आउनुहुन्छ.
0: When we least expect it.
1: जब हामी नसोचेको बेलामा.
0: So I wanted to read some verses.
1: अनि म अरू केही खण्ड पनि म पढ्न चाहन्छु.
0: To go back over what we just said, in 1 Corinthians 15.
1: अनि पहिलो कोरन्थी 15 अध्याय म तपाईँलाई लान चाहन्छु.
0: Verses 3-4.
1: 3-4 पद.
0: It says, For I delivered to you as of first importance what I also received, that Christ died for our sins in accordance with the Scriptures, that he was buried, that he was raised on the third day in accordance with the Scriptures.
1: पहिलो कोरन्थी 15 3-4 मा यसो लेखिएको छ किनभने मैले जे पाए त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापको निम्ति मर्नुभयो उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो.
0: And so if you're ever confused, those verses are a summary of the gospel.
1: जब तपाईले यो अहिलेको यसलाई याद गर्नुभयो भने हाम्रो यो सुसमाचारको एउटा छोटकरीमा एउटै शब्दमा लेखेको खण्ड यही हो.
0: You may be wondering, but how does this apply to me? What do I do with that?
1: अनि यो वचनले मलाई कसरी प्रभाव पार्दछ यसले मलाई के लेनदेन छ जस्तो लागेको छ भने
0: And I have a couple verses for that too.
1: तपाईको लागि मसँग अरू वचन खण्डहरू पनि छन्.
0: Romans 10 verse 9.
1: रोमी 10 को 9 मा लेखिएको छ.
0: Says if you confess with your mouth that Jesus is Lord and believe in your heart that God raised him from the dead, you will be saved.
1: रोमी 10 को 9 मा लेखिएको छ किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ.
0: And then Romans 4 verse 5.
1: रोमी 4 को 5 मा पनि म पढेर सुनाउन चाहन्छु.
0: It says, And to the one who does not work but believes in him who justifies the ungodly.
1: रोमी 4 को 5 मा यसो लेखिएको छ जसले कर्म चाहिँ गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुने परमेश्वरमाथि भरोसा राख्दछ त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ.
0: His faith is counted as righteousness.
1: उहाँको विश्वासलाई धार्मिकता गनिन्छ भनेर लेखिएको छ.
0: And I wanted to emphasize this because Lots of people say they come in the name of Jesus.
1: म तपाईले यो कुराबाट जोड दिन चाहन्छु कि धेरै जना मानिसहरूले येशूको नामले पुकार्दछन्.
0: But we must trust Christ alone for our justification.
1: तर हाम्रो उद्धारको लागि चाहिँ हामी ख्रीष्टलाई नै भरोसा गर्नुपर्दछ विश्वास गर्नुपर्दछ.
0: And that means our acceptance before God.
1: त्यो चाहिँ त्यसले चाहिँ के देखाउँछ भने हामी येशू ख्रीष्टलाई ग्रहण गर्छौं भन्ने कुरा परमेश्वरलाई देखाउँदछ.
0: That means for our forgiveness.
1: अनि त्यसले चाहिँ हाम्रो क्षमालाई देखाउँदछ.
0: That means for our reconciliation with God.
1: त्यसले चाहिँ हामी परमेश्वरसित हाम्रो मिलाप भएको कुरालाई देखाउँदछ.
0: For that friendship with God to truly be healed.
1: अनि यो प्रभुसँग भएको मित्रताले हामीलाई साँच्चै नै साँचो चंगाई ल्याउँदछ.
0: We cannot trust in our good works.
1: अनि हामीले हाम्रो असल कार्यहरूमाथि भरोसा गर्नु हुँदैन.
0: There is nothing we can do to please God.
1: हामीले कुनै पनि कुराले परमेश्वरलाई खुसी तुल्याउन हामी सक्दैनौ.
0: He does not want you to try to earn your way into his favor.
1: अनि उहाँको हामी उहाँलाई उहाँको मन जित्नको लागि हाम्रो कुनै पनि काम गरेर हामी उहाँको मन जित्न हामी सक्दैनौ.
0: It's not through saying enough prayers or doing enough ritual or burning enough incense.
1: अनि हामी धेरै धूपहरू बालेर या धेरै कुराहरू गरेर हामी उहाँको मनलाई जित्न सक्दैनौ खुसी पार्न सक्दैनौ.
0: It's not from giving to the poor.
1: अनि गरीबहरूलाई दिएर पनि हामी परमेश्वरलाई खुसी तुल्याउन सक्दैनौ.
0: Or even going to church and never missing a
1: अनि चर्च रेगुलर हरेक शनिबार चर्च गएर पनि
0: It's through trusting in Jesus alone.
1: अनि यो चाहिँ येशू ख्रीष्टमाथि भरोसा गरेर विश्वास गरेर मात्र परमेश्वरलाई खुशी तुलाउन सकिन्छ.
0: That he's Lord.
1: किनकि उहाँ प्रभु.
0: And that he was given up for our sins.
1: किनकि उहाँ हाम्रो पापको खातिर उहाँ दिइनुभयो.
0: That he took God's wrath on himself.
1: अनि किनकि येशू ख्रीष्टले परमेश्वरको क्रोध चाहिँ उहाँमाथि लिनुभयो.
0: And that he rose from the dead.
1: उहाँले मृत्युलाई जितेर बौरी उठ्नुभयो.
0: And that through him we can have eternal life too.
1: र उहाँद्वारा नै हामीले पनि अनन्त जीवन प्राप्त गर्दछौँ.
0: This is God's gift to the world.
1: यो चाहिँ परमेश्वरको संसारको लागि उपहार हो.
0: The Lord Jesus Christ.
1: येशू ख्रीष्ट.
0: And if you trust in him, you will not be rejected by God.
1: यदि तपाईले प्रभुलाई विश्वास गर्नुभयो भने परमेश्वरले तपाईलाई कहिले पनि इन्कार गर्नुहुन्न.
0: So, I just want to share some little things God has been teaching me.
1: अनि म तपाईलाई यो समयमा फेरि पनि केही छोटकरीमा केही कुरा परमेश्वर मलाई सिकाउनु भएको कुरा बताउन चाहन्छु.
0: Recently I finished the book about kings.
1: अनि आज हालचालै मैले राजाहरूको पुस्तकहरू पढेर सके.
0: The kings listed in the Bible.
1: अनि राजाहरू जो बाइबलमा उल्लेखित भएका छन्.
0: And there were different kings that I focused on.
1: अनि त्यहाँ धेरै प्रकारका राजाहरू थिए, धेरै राजाहरू थिए जसलाई मैले फोकस गरिरहेको थिए.
0: There was King Saul.
1: अनि त्यहाँ एउटा राजा साउल पनि राजा रहेछन्.
0: God called him to be the first king of the kingdom of Israel.
1: अनि इजरायलको राज्यको लागि राजा साउललाई चाहिँ पहिलो राजा परमेश्वरले हुन बोलाउनु भएको थियो.
0: But he did not obey God in his later days.
1: अनि तर अन्तिमको दिनतिर चाहिँ साउल राजाले चाहिँ परमेश्वरको आज्ञालाई पालना गरेनन्.
0: And so he totally abandoned God.
1: अनि त्यसै कारण परमेश्वर तिनीलाई इन्कार गर्नुभयो.
0: And so he walked away from God.
1: अनि परमेश्वरबाट टाढा तिनी गए.
0: And so God let him do that.
1: अनि परमेश्वरले हुन दिनुभयो.
0: And so I saw throughout these stories that God hates an evil heart.
1: अनि यो कथा पढ्दा पढ्दा मैले के कुरा बुझे भने परमेश्वरले अनि खराब हृदयलाई चाहिँ घृणा गर्नुहुन्छ.
0: And without Jesus we all have an evil heart.
1: अनि येशू ख्रीष्ट बिना पनि हाम्रो हृदय चाहिँ सधैँ दुष्ट हुँदछ.
0: We do have to repent, turn from our sins.
1: हामी पश्चाताप गर्नुपर्छ, हाम्रो पापबाट फर्कनु पर्दछ.
0: And trust in Jesus.
1: र प्रभुमाथि भरोसा गर्नुपर्दछ.
0: But unfortunately Saul never repented.
1: तर दुर्भाग्यवश साउलले कहिले पनि पश्चाताप गरेनन्.
0: So my takeaway was don't be like Saul.
1: अनि त्यसै कारण म तपाईँलाई यो उत्साह दिन चाहन्छु, साउल जस्तै नहुनु होला.
0: And then there was King David.
1: अर्को राजा छन् त्यहाँ दाऊद.
0: He was a man after God's own heart.
1: परमेश्वरको आफ्नो हृदयको मानिस दाऊद थिए.
0: He truly trusted in God.
1: दाऊदले पूर्ण रूपमा परमप्रभुमाथि भरोसा गरे.
0: But David was not perfect either.
1: तर दाऊद पनि पर्फेक्ट थिएनन्.
0: He got into a lot of deep sin.
1: अनि कति पापहरू, गहिरो पापहरू दाऊदले पनि गरेका थिए.
0: But the difference between him and Saul,
1: तर दाऊद र साउलमा फरक यो थियो,
0: was that he turned back to God. He turned from his sin.
1: अनि तर दाऊद चाहिँ आफ्नो पापबाट तिनी फर्किएर परमप्रभुतिर फर्किए.
0: And he trusted in God's mercy.
1: र परमप्रभुको कृपामाथि तिनीले भरोसा गरे.
0: And so if you are following Jesus today,
1: त्यसैकारण आज यदि तपाईले परमप्रभुलाई विश्वास गर्दै हुनुहुन्छ भने,
0: and you've gotten into terrible sin,
1: अनि तपाईँ एउटा भयानक पापमा हिँडिरहनु भएको छ भने पनि,
0: which all sin is terrible,
1: सबै पाप चाहिँ खास भयानकै हुन्छन्.
0: I encourage you today,
1: आज म तपाईँलाई उत्साह दिन चाहन्छु,
0: if you hear his voice, don't harden your heart.
1: अनि यदि तपाईँले आफ्नो परमेश्वरको आवाज सुन्दै हुनुहुन्छ भने तपाईँ दुखित नहुनुहोस्.
0: There is another verse I wanted to share.
1: म तपाईँलाई एउटा अर्को खण्ड पढेर सुनाउन चाहन्छु.
0: In Isaiah 55 verse 7.
1: यसैया 55 को 7 पद.
0: It says, let the wicked forsake his way.
1: अनि यहाँ लेखिएको छ, दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कोस् र उहाँले त्यसमाथि कृपा गर्नुहुन्छ, हाम्रो परमेश्वर तर्फ त्यो फर्कोस् र उहाँले त्यसलाई सित्तैमा क्षमा दिनुहुन्छ.
0: And the unrighteous man has thoughts. Let him return to the Lord, that he may have compassion on him, and to our God, for he will abundantly pardon. And so, I just encourage you to do that today, to not have a lukewarm heart.
1: अनि आज म तपाईलाई उत्साह दिन चाहन्छु, मन तातो हृदय नहुनुहोस्.
0: But to follow God with your whole heart.
1: तर पूरा हृदयले तपाईले परमप्रभुमाथि भरोसा गर्नुहोस्.
0: And just to beware of false teachers.
1: अनि तपाईको लागि एउटा जुन झुटो अगमवक्ताहरू शिक्षकको बारेमा तपाईलाई सचेत गराउनु पर्दाखेरि,
0: I heard the church in Nepal is only a few decades old.
1: अनि आज मैले सुने कि नेपालका मण्डलीहरू केही शताब्दीका मण्डलीहरू मात्र हुन्।
0: People will come and try to tell you all kinds of things.
1: अनि मानिसहरू आएर तपाईलाई धेरै प्रकारको कुराहरू बताउन सक्छन्।
0: They may say, if you don't have this gift from the Spirit, you won't be saved.
1: यदि तपाईलाई सँग यो वरदान छैन भने तपाई बाँच्नु हुन्न, मुक्ति पाउनु हुन्न भनेर पनि भन्न सक्दछन्।
0: The Bible doesn't say that.
1: बाइबलले त्यो भन्दैन।
0: So go back to the Bible.
1: त्यसैकारण बाइबल तर्फ तपाई जानुहोस्।
0: They may say, God wants you to have all this money.
1: अनि तिनीहरूले भन्न सक्छन्, परमेश्वर तपाईलाई सबै रुपैयाँ पैसा भएको चाहनुहुन्छ भनेर भने पनि।
0: God may bless you with that, but he doesn't promise that.
1: तर हो परमेश्वरले तपाईलाई आर्थिक रूपमा पनि आशिष दिन सक्नुहुन्छ, तर परमेश्वरले आशिष दिन्छु नै भनेर भन्नुभएको छैन।
0: So we need to be content with what we have.
1: अनि त्यसैकारण हामी धोका नखाऊ आज हामीसँग के छ भनेर।
0: God says every person in this body is important.
1: अनि बाइबलमा परमेश्वरले भन्नुभएको छ उहाँको शरीरका सबै अंगहरू महत्वपूर्ण छन्।
0: So whether you feel like you're small or big in the church,
1: त्यसैकारण तपाई चाहे मण्डलीमा सानो या ठूलो हुनुभएको होस्,
0: remember who you're following.
1: तपाई याद गर्नुहोस् तपाईले कसलाई पछ्याउँदै हुनुहुन्छ।
0: It's all about Jesus and what he's done for us.
1: अनि यो चाहिँ सबै चाहिँ ख्रीष्ट येशू प्रति हो जसलाई हामी विश्वास गरेर पछ्याइरहेका छौँ।
0: So only he can save you.
1: त्यसकारण उहाँले मात्र तपाईलाई बचाउन सक्नुहुन्छ।
0: And I think that's all I have to say.
1: आज तपाईलाई मलाई यति नै भन्नु छ, परमेश्वरले तपाई सबैजनालाई आशिष दिनु भएको हो।

थ्याङ्क यू सो मच फर हियरिङ आवर प्रोग्राम. तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ, जहाँबाट तपाईँले सुन्नुभएको छ, यदि तपाईँसँग कुनै प्रार्थना रिक्वेस्ट छ या त तपाईँ हामीसँग सम्पर्कमा रहन चाहनुहुन्छ भने स्मरणा मिशन चर्च गङ्गबु चोकमा छ. हाम्रो फोन नम्बर 9857045446, इमेल scmnepal@gmail.com. May God bless you. Permission to the last.

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जेमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ संसारी धन सम्पत्ति भन्दा येशूलाई खोज्नुहोस्। मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग 27। एक दिन येशू र उहाँका चेलाहरू यरूशलेम आइपुगेको केही समयपछि उहाँले मन्दिरमा एउटा सार्वजनिक कार्य गर्नुभयो। त्यस कार्यले वरपर भएका सबै मानिसहरूको ध्यान आकर्षण गर्यो। मर्कुसको पुस्तक 11:15-16 यसरी लेखिएको छ, अनि यरूशलेममा आइपुगेपछि उहाँ मन्दिरभित्र पस्नुभयो, अनि मन्दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्नुभयो र पैसा साट्नेका टेबुलहरू र परेवा बेच्नेका बस्ने ठाउँहरू पल्टाइदिनुभयो। उहाँले कसैलाई कुनै थोक मन्दिरबाट लैजान दिनु भएन। प्रिय श्रोता, यहाँ येशूको बारेमा फिल्महरूमा सामान्यतया चित्रण गरिएको निष्क्रिय र कोमल व्यक्तित्व होइन, तर उहाँलाई धेरै आक्रामक र क्रोधित भएको देखाइएको छ। मर्कुसको पुस्तक 11:17 अनि उहाँले शिक्षा दिँदै भन्नुभयो, के यसो लेखिएको छैन, मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ, तर तिमीहरूले त यसलाई डाकुहरूको अड्डा बनाएका छौ। धार्मिक पुजारीहरूसँगको सहकार्यमा व्यापारीहरूले मन्दिरमा राम्रो व्यवसाय स्थापना गरेका थिए। तिनीहरूले पैसाको लागि बलिदानका जनावरहरू बेचिरहेका थिए। सम्भवत तिनीहरूले यी जनावरहरू अत्याधिक मूल्यमा बेचिरहेका थिए, किनभने तिनीहरूलाई थाहा थियो कि यात्रीहरू यी खरिद गर्न उत्सुक हुनेछन्। यो व्यापार मन्दिरको बाहिरी चोकमा भइरहेको थियो, जहाँ अन्य जातिहरूलाई आउन र प्रार्थना गर्न आमन्त्रित गरिएको थियो। तर तिनीहरूको वरिपरि सामान बेच्ने कामबाट भइरहेको ठूलो आवाजको बीचमा तिनीहरूले कसरी प्रार्थनामा ध्यान केन्द्रित गर्न सक्थे र? मर्कुसको पुस्तक 11:18 अनि मुख्य पुजारीहरू र शास्त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारो भन्ने उपाय खोज्न लागे, किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्म मानेका थिए। मन्दिरमा आफ्नो आक्रामक कार्यहरू मार्फत येशूले परमेश्वरलाई धेरै रिस उठाउन सक्ने कुराको बारेमा धेरै ठूलो सार्वजनिक बयान दिनुभयो। जब मानिसहरूले लोभ र बेइमानी मार्फत परमेश्वरको सेवा गर्ने साँचो इच्छा भएका निर्दोष मानिसहरूबाट पैसा कमाउने तरिकाहरू खोज्छन्, तब परमेश्वर रिसाउनुहुन्छ। हेर्ने आँखा भएकाहरूलाई थाहा छ कि यही कुटिल अभ्यासले आज हाम्रो संसारको हरेक देशमा इसाई धर्ममा गहिरो रूपमा घुसपेट गरेको छ। आज मेरो लक्ष्य भनेको तपाईलाई त्यस्ता अभ्यासहरूमा भाग नलिन प्रोत्साहन गर्नु हो र यो घृणित व्यापारमा संलग्न व्यक्तिहरूसँग संगत नगर्नु हो। लुकाको पुस्तक 12:15 यसरी लेखिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, होसियार रहो, सबै किसिमका लालसाबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन। येशूले हामीलाई पैसा र त्यसै किन्न सक्ने भौतिक चीजहरूको लागि लालसाको प्रलोभन विरूद्ध चेतावनी दिँदै हुनुहुन्छ। हामीले हाम्रो जीवनमा लोभलाई घुसपेट गर्न दिनुबाट सावधान रहनु र ध्यान दिनु आवश्यक छ। लोभ भनेको हामीलाई चाहिने भन्दा बढी प्राप्त गर्ने इच्छा हो। यो तब हुन्छ जब हामी यस संसारका भौतिक चीजहरूको लालसा गर्छौं। धेरै मानिसहरू क्रिश्चियन र गैर क्रिश्चियन जसले सकेसम्म धेरै धन र भौतिक चीजहरू प्राप्त गर्न हतार महसुस गर्छन्। यसले उनीहरूको विचारलाई हावी र नियन्त्रण गर्छ र त्यसपछि उनीहरूको पछिल्लो कार्यहरूलाई निर्देशित गर्छ। तिनीहरू आफ्नो आर्थिक सफलताको लागि सिँढी चढ्न अरू मानिसहरूलाई प्रयोग गर्छन्। धेरै पटक छल र चोरी प्रयोग गर्छन्। कसैको लागि यो व्यवहार हिंसात्मक कार्यहरूमा बढ्दछ जसले युद्ध पनि निम्त्याउन सक्छ। धेरैले आफूलाई क्रिस्चियन त भन्छन् तर ईश्वरीय व्यवहारको उदाहरण हुनुको सट्टा तिनीहरू लोभको शिकार भएका छन्। तिनीहरू निरन्तर अरूको खर्चमा धन प्राप्त गर्ने तरिकाहरू खोज्छन्। परमेश्वरको निस्वार्थ प्रेममा हिँड्नु र आफूभन्दा गरीब मानिसहरूको आवश्यकता पूरा गर्नुको सट्टा तिनीहरूले क्रिस्टको शरीरलाई आफ्नै आर्थिक लाभको लागि प्रयोग गरिरहेका हुन्छन्। पहिलो तिमोथीको पुस्तक 6 अध्यायको 6 पद, सन्तुष्टि सहितको भक्ति नै ठूलो लाभ हो। ईश्वरीयता भनेको परमेश्वरसँगको सम्बन्ध हो। यदि हाम्रो परमेश्वरसँग घनिष्ठ सम्बन्ध छ भने हामीले हाम्रो जीवनमा प्रेम, आनन्द र शान्ति अनुभव गर्नेछौ। परमेश्वर बिना हाम्रो जीवन चिन्ता र डरले भरिएको हुनेछ। प्रेम, आनन्द र शान्तिको अनुभवलाई एक व्यक्तिले कस्तो आर्थिक मूल्य दिन सक्छ र परमेश्वरसँग व्यक्तिगत सम्बन्ध हुनु पैसाले हाम्रो लागि किन्न सक्ने कुनै पनि कुरा भन्दा धेरै मूल्यवान छ। पहिलो तिमोथीको पुस्तक 6 अध्यायको 7 पद, किनकि हामीले न त यस संसारमा केही ल्यायौ न यहाँबाट केही लैजान नै सक्छौ। केही मानिसहरूसँग धेरै पैसा र भौतिक सम्पत्ति हुन्छ, तर जब तिनीहरू मर्छन् तिनीहरूले कति आफूसँग लैजान सक्छन्? केही पनि लान सक्दैनन्। पहिलो तिमोथीको पुस्तक 6 अध्यायको 8 पद, तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौ। खुसी हुनु भनेको सन्तुष्ट हुनु हो। यदि हामीसँग जे छ त्यसमा सन्तुष्ट छौं भने हामी संसारले हामीलाई चाहेको कुराहरूको लागि लाग्ने समय र शक्ति खर्च गर्दैनौ, जुन परमेश्वरले हामीलाई आवश्यक छैन भन्नुभएको छ। पहिलो तिमोथीको पुस्तक 6 अध्यायको 9 पद, तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुबाउँछन्। जब क्रिश्चियनहरूले यस संसारका भौतिक चीजहरूबाट धनी हुने योजना बनाउँछन् तिनीहरूले आफूलाई विनाशको लागि तयार पारिरहेका हुन्छन्। सायद सबैभन्दा ठूलो विनाश यीशु ख्रीष्टलाई पछ्याउने साँचो चेलाहरूले प्राप्त गर्ने अनन्त इनामहरू गुमाउनु हो। पहिलो तिमोथीको पुस्तक 6 अध्यायको 10 पद, किनभने रूपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो। पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूका हृदय खोजेका छन्। शैतानले क्रिश्चियनहरूलाई सांसारिक धन सम्पत्ति खोज्ने बाटोमा लाग्न लोप्याउन धेरै प्रयास गर्छ। यदि उसले उनीहरूलाई परमेश्वरलाई भन्दा बढी पैसालाई प्रेम गर्न लगाउन सक्छ भने शैतानले उनीहरूलाई यस्तो बाटोमा डोर्याउन सक्छ जुन उनीहरूको लागि पूर्ण रूपमा गलत र विपत्ति साबित हुनेछ। मत्तीको पुस्तक 6 अध्यायको 19 21 पद, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुन्छ। यीशु फर्किएपछि परमेश्वरले हामीलाई इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ, जसले यस संसारमा धनी हुने लक्ष्य भन्दा उहाँको सेवाको बाटो रोज्छन्। प्रेरितको पुस्तक 8 अध्यायको 13 पद, सिमोन आफैले पनि विश्वास गर्यो, त्यसले बत्तीसमा लियो र त्यो फिलिपसँग लागिरह्यो र चिन्हहरू र ठूला ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो। मुक्ति पाउनुभन्दा पहिले सिमोनले मानिसहरूको भीड़लाई मोहित पार्न भूतहरूबाट शक्ति चलाइरहेका थिए। अब उसले ख्रीष्टद्वारा मुक्ति पाएको थियो, तर जब हामी मुक्ति पाउँछौ यसले स्वतः हाम्रो मन परिवर्तन गर्दैन। हामीले परमेश्वरको वचनमा विश्वास गर्न हाम्रो मनलाई नवीकरण गर्नुपर्छ। सबै क्रिस्चियनहरूले यो गरिरहेका छैनन् र तिनीहरू आफ्नो लागि पैसा कमाउने माध्यमको रूपमा क्रिस्चियन धर्म प्रयोग गर्न लोपिन्छन्। सिमोनलाई पनि त्यस्तै भयो। प्रेरितको पुस्तक 8 अध्यायको 18 19 पद, अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदो रहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रूपियाँ दिन लाग्यो, मलाई पनि यो शक्ति दिनुहोस् र मैले जोसुकै माथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्। जब सिमोनले पवित्र आत्माको वरदानबाट शक्तिको सञ्चालन भएको देखे उनले यसलाई आफ्नो लागि धनी बन्ने ठूलो अवसरको रूपमा हेरे उनले इसाई धर्मलाई व्यापारिक अवसरको रूपमा हेरे। उनले यसमा लगानी गर्न पैसाको प्रस्ताव गरे। प्रेरितको पुस्तक 8:20-23 तर पत्रुसले भने, तेरो रूपियाँ तसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रूपियाँले किन्न सकिन्छ भने तैले विचार गरिस्। यस विषयमा न त तेरो केही भाग छ न हिस्सा नै छ, किनकि परमेश्वरको सामु नै तेरो हृदय ठिक रहेको किनकि परमेश्वरको सामु तेरो हृदय ठिक रहेनछ। यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चाताप गर अनि प्रभुमा प्रार्थना चढा र सायद तेरो हृदयको यस्तो विचार क्षमा होला, किनकि म देख्दछु तिक्तताले भरिएको छस् अनि अधर्मको बन्धनमा छस्। पत्रुसले सिमोनलाई भनेका शब्दहरू धेरै कठोर थिए, तर यो मानिसलाई मद्दत गर्न पत्रुसले गर्न सक्ने सबैभन्दा प्रेमिलो कार्य थियो। पैसाको प्रेम नै सबै दुष्टताको जरा हो। सिमोनलाई शैतानले लोभले प्रभावित पारेर पासुमा फसाउँदै थियो। हिब्रूको पुस्तक 13:5 यसरी लेखिएको छ, तिमीहरूका जीवन रूपियाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। परमेश्वरले हाम्रा सबै भौतिक आवश्यकताहरू पूरा गर्नुहुनेछ भनी प्रतिज्ञा गर्नुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूलाई उहाँले कहिल्यै असफल पार्नुहुने छैन। तरै पनि धेरै क्रिश्चियनहरूले परमेश्वरले तिनीहरूलाई सम्हाल्नु हुनेछ भन्ने कुरामा विश्वास गर्दैनन्। त्यसैले तिनीहरू पैसा प्राप्त गर्न बेइमान तरिकाहरूको सहारा लिन्छन्। दोस्रो राजाको पुस्तक 5:1 एउटा कथा छ, जहाँ सिरियाका राजाको सेनापति नामानलाई एलिसाले कुष्ठरोगबाट निको पारेको थियो। निको भएको प्रतिक्रियामा नामानले एलिसालाई धेरै अद्भुत उपहारहरू दिए। दोस्रो राजाहरूका पुस्तक 5:16 ती अगमवक्ताले जवाफ दिए, जीवित परम प्रभु जसको सेवा म गर्दछु उहाँको नाउँमा शपथ खाएर म भन्दछु, म केही पनि ग्रहण गर्ने छैन। त्यो लिनलाई नामानले तिनलाई कर लगाए तापनि तिनले इन्कार गरे। एलिसाले नामानबाट कुनै पनि रकम लिन अस्वीकार गरे। यद्यपि उनको नोकर गेहेजीको मनमा लोभ बस्यो अनि उनी गोप्य रूपमा नामान कहाँ गए र एलिसालाई नभनी उनीबाट धन सम्पत्ति संकलन गरे। जब एलिसाले गेहेजीलाई उनी कहाँ थिए भनेर सोधे, उनले एलिसालाई झुटो बोले, तर परमेश्वरलाई पछ्याउने मानिसबाट तपाईँले आफ्नो छल लुकाउने आशा गर्न सक्नुहुन्न, किनकि परमेश्वरले प्राय उसलाई तपाईँले गरिराख्नु भएको सबै कुरा गलत हो भनेर प्रकट गर्नुहुनेछ। दोस्रो राजाको पुस्तक 5:26-27 तर एलिसाले त्यसलाई भने, जब त्यो मानिस आफ्नो रथबाट ओलेर तँलाई भेट्न फर्कदा के मेरो आत्मा तँसित थिएन र? रूपियाँ पैसा वा लुगा लिने वा भ्रद्धाजीका बोटहरू, दागबारीहरू, भेडा बाख्राहरू, गाई गोरुहरू र कमारा कमारीहरू ग्रहण गर्ने यो समय हो र? नामानको कुष्ठरोग त र तेरो सन्तानमा सधैँको लागि टाँसी रहनेछ। तब गेहेजी तिनको सामुनेबाट गइहाल्यो र त्यो हिउँ जस्तै सेतो कुष्ठरोगी भयो। गेहेजीले आफ्नो लोभ र परमेश्वरको मानिसलाई धोका दिने प्रयासको लागि धेरै ठूलो मूल्य चुकाउनु पर्यो। आज धेरै क्रिश्चियनहरू सोच्छन् कि तिनीहरू यसबाट उम्किरहेका छन्, तर परमेश्वरले तिनीहरूले गरिरहेका सबै कुरा देख्नुहुन्छ र तिनीहरूको न्याय गर्नुहुन्छ। लुकाको पुस्तक 16:13 यसरी लेखिएको छ, कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैन। संसारिक धन प्राप्त गर्न समर्पित मार्ग रोज्नु र साथै यीशुलाई आफ्नो प्रभुको रूपमा पछ्याउनु प्रतिबद्ध हुनु सम्भव छैन। हामी प्रत्येकले जीवनमा कुन मार्गलाई प्राथमिकता दिने भनेर छनौट गर्नुपर्छ। हननिया र सफिराले लोभको मार्ग पछ्याउन रोजे र तिनीहरूले सार्वजनिक रूपमा आफ्नो पैसाको एक भाग पत्रुसलाई दिएर आफ्नो सम्पत्ति देखाउने प्रयास गरे। मत्तीको पुस्तक 6:1-2 होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। त्यसकारण जब तिमीहरू दरिद्रहरूलाई दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनलाई कपटीहरूले सभाघरहरू र गल्लीहरूमा जस्तो आफ्नो अगाडि तुरही नबजाओ। साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले आफ्नो इनाम पाइसकेका छन्। त्यसकारण जब तिमीहरू दरिद्रहरूलाई दिन्छौ तब मानिसहरूबाट प्रशंसा पाउनलाई कपटीहरूले सभाघरहरू र गल्लीहरूमा जस्तो आफ्नो अगाडि तुरही नबजाओ। साँचो म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। प्रेमको हृदयबाट दिनेहरूलाई परमेश्वरले हाम्रो भविष्यमा इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ र तिनीहरूले आफ्नो दान सार्वजनिक रूपमा प्रदर्शन गर्नुको सट्टा गोप्य रूपमा गर्छन्। पहिलो कोरन्थीको पुस्तक 9 अध्यायको 7 पदमा यसरी लेखिएको छ, अनि हरेक मानिसले आफ्नो मनमा संकल्प गरे बमोजिम देओस्, इच्छा नभई होइन न त कर्तापमा परेर, किनभने खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। हामीले कति दिन्छौ भन्दा पनि हामीले दिँदा कस्तो मनोवृत्ति हुन्छ भन्ने कुरामा परमेश्वर धेरै चिन्तित हुनुहुन्छ। हामीले यो कुरा स्वीकार गर्नुपर्छ कि हामीसँग भएका सबै कुरा, हाम्रा सबै आशीर्वादहरू हाम्रो प्रेमिलो स्वर्गीय पिताको कारणले हुन्। त्यो प्रेम प्रति हाम्रो प्रतिक्रिया बढी पैसा र धन खोज्नु हुँदैन, बरु हामीले अरू प्रति उहाँको प्रेम प्रकट गर्नुपर्छ। खाँचोमा परेकाहरूलाई मदत गर्न हाम्रो समय, पैसा र अन्य स्रोतहरू लगानी गर्नुपर्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
4: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
4: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट्स सिंग।
2: सम्पूर्ण श्रोताहरूमा यहाँहरूकै आफ्नै बाल कार्यक्रम हिप्पी लेट्स सिंगमा स्वागत गर्न चाहन्छु म यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तुता सारा लामाको तर्फबाट। यहाँहरू कस्तो हुनुहुन्छ भाइ बहिनीहरू? अवश्य नै आरामै हुनुहुन्छ होला। आफ्नो पढाइ लेखाइका कुराहरू सँगसँगै बाल संगति जाने कुराहरू पनि चल्दै नै छ होला, अनि आरामै पनि हुनुहुन्छ होला। म पनि आरामै छु। साँच्चै यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यिपी लेट सिंग आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 मात्र गुड न्यूज एफएम 105.1 MHz र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म सुन्न सक्नुहुनेछ। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। भाइ बहिनीहरू, के तपाईँहरूलाई कुनै सुन्दर ठाउँ देख्दा यति सुन्दर पहाड, यति सुन्दर जंगल, बोट बिरुवा कसले बनाएको होला, अर्थात सुन्दर जनावरहरू अझ भनौ मान्छेहरू कसले बनाएको होला भन्ने यहाँहरूको मनमा लाग्छ? अवश्य नै लाग्दो होला, किनभने मलाई पनि जब म बाल्य अवस्थामा थिएँ मैले देखेका सुन्दर कुराहरू जस्तै कि सुन्दर प्रकृतिका कुराहरू, रुख जंगलहरू, पहाडहरू, हिमालहरू, जब मैले त्यो सुन्दर कुराहरू देख्थे अनि मलाई लाग्थ्यो कि यति सुन्दर चिज चाहिँ कसले बनाएको होला भनेर। यहाँहरू पनि सोच्दै गर्नुहोस् अवश्य नै यो चिजहरू कसले बनाएको होला भनेर। म यहाँहरूलाई आज यसैको विषयमा बताउनेछु र अहिलेलाई भने कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु यिपी कोयरले गाउनु भएको यस आशिषमय बाल गीत र यो गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

यस आशिषमय यिपी क्वेयरले गाउनु भएको यो बाल गीत पश्चात फेरि पनि कार्यक्रम यिपी लेप्सिङमा स्वागत छ र म छु यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तुता सारा लामा। अवश्य नै यहाँहरूलाई लाग्दो होला कि सुन्दर पहाड, वन जंगल, सुन्दर जनावरहरू अर्थात मानिसहरू पनि कसले बनाएका हुन् होला भनेर। अवश्य नै म आज यहाँहरूलाई परमेश्वरले गर्नुभएको अचम्मको सृष्टिको बारेमा बताउन गइरहेकी छु। परमेश्वरले बनाउनु भएको अर्थात रचना गर्नुभएको कुरा बताउन गइरहेकी छु। सुरुमा हामी बाइबलमा हेर्छौँ भने हरेक कुरा परमेश्वरबाट सुरुवात भएको हामी देख्न सक्दछौ अर्थात पढ्न सक्दछौ। परमेश्वर जो यस संसारको मालिक हुनुहुन्छ, उहाँले सुन्दर स्वर्ग र हाम्रो वासस्थान अर्थात हामी बस्ने यस पृथ्वी सृष्टि गर्नुभयो। त्यो समयमा सबैतिर सबै थोक अन्धकार थियो। त्यहाँ न चराहरू, न प्राणीहरूको कुनै आवाज, न कुनै नानीहरूको हाँसो नै सुनिन्थ्यो। तब एउटा आवाज आयो, उज्यालो होस्, र तुरुन्तै उज्यालो भयो। परमेश्वरले उज्यालोलाई अँध्यारोबाट अलग गर्नुभयो र दिन र रात भनी नाम राख्नुभयो। अनि यो चाहिँ पहिलो दिन थियो र दोस्रो दिनमा परमेश्वरले सुन्दर संसार बनाउनुभयो र त्यो संसारलाई सुरु गर्नुभयो। अनि उहाँले हावाबाट पानी अलग गर्नुभयो र नीलो आकाश देखा पर्यो र यो चाहिँ दोस्रो दिन थियो। अनि तेस्रो दिनमा चाहिँ परमेश्वरले पानीलाई ठूलो सागरको रूपमा बनाउनुभयो र खोला अनि नदीहरूमा जम्मा गरेर सुक्खा भूमि बनाउनुभयो। उहाँले तराई, पहाड र हिमाल, घाँसपात, फलफूल, अङ्गुरका रुखहरूले ढाकिदिनुभयो। रुखहरू र झाडीमा जैतुन, स्याउ, चेरी, आरु, बयर आदि फलहरू फले। अनि चौथो दिनमा परमेश्वरले एउटा पहेँलो र गोलो वस्तुलाई आकाशमा राख्नुभयो र त्यो वस्तु थियो सूर्य। बेलुकी पख एउटा चहकिलो चन्द्रमा पनि देखा पर्यो र धेरै ताराहरूले आकाश ढाकेका थिए। अनि पाँचौं दिनमा जताततै आवाजहरू सुनिन थाले। परमेश्वरले त्यस दिनमा के सृष्टि गर्नुभयो होला त भाइ बहिनीहरू? यहाँहरू सोच्दै गर्नुहोस्। अहिलेलाई भने कार्यक्रममा राखौ यिपी क्वेयरले गाउनु भएको यो आशिषमय बाल गीत।

गीत पश्चात फेरि पनि कार्यक्रम यिपी लेट्स सिङमा स्वागत गर्न चाहन्छु म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सना लामा उपस्थित छु र मैले भर्खरै यहाँहरूलाई सोधेकी थिएँ कि पाँचौं दिनमा परमेश्वरले के सृष्टि गर्नुभयो होला अर्थात् के बनाउनुभयो होला भनेर अनि भाइ बहिनीहरूले सोचि पनि सक्नुभयो होला थाहा छ उहाँले आकाशमा उड्ने चराहरू र समुद्रमा माछाहरू बनाउनुभयो तिनीहरू सबै प्रकारका आकारका र रङहरूका थिए जस्तै ह्वेल माछाहरू सुनौला माछाहरू नीला चराहरू गिद्ध मयूर अस्ट्रिच आदि उहाँले बनाउनुभएका प्राणीहरू मध्ये केही मात्र हुन् र छैठौं दिनमा उहाँले घस्रेर हिँड्ने र अन्य जनावरहरू बनाउनुभयो र परमेश्वरले गाई बाख्रा भेडा घोडा कुकुर बिरालो बाघ भालु सिंह र खरायो आदि पनि बनाउनुभयो यी सब कुरा प्रथम मानिसको जन्म दिवसको सुन्दर उपहार स्वरूप टक्र्याइएका थिए किनकि मानिस पनि त्यसै दिन परमेश्वरले बनाउनु भएको थियो तपाईँलाई त्यो पहिलो व्यक्तिको नाम को हो भन्ने पनि लागिरहेको होला र कतिजना भाइ बहिनीहरूलाई परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थाहा पनि होला यदि यहाँहरूलाई थाहा छ भने अति उत्तम र थाहा छैन भने केही भाइ बहिनीहरूका लागि म भन्न चाहन्छु परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थियो आदम मैले अघि पनि भने कि छैठौं दिनमा परमेश्वरले मानिसलाई बनाउनु भएको थियो अनि परमेश्वरको संसार एकदमै सुन्दर थियो भूमि पनि अर्थात् र जमिन पनि हरियालीले भरिएको थियो ढकमक्क फूलहरू फुलेका थिए अनि चराहरू र जनावरहरू जंगलमा घुमिरहेका थिए तर पृथ्वीमा मानिसहरू घरहरू खेतहरू वा सहरहरू केही पनि थिएनन् रुखमुनि खेल्न बालबच्चाहरू पनि थिएनन् अनि यस संसार चाहिँ पुरुष र स्त्रीको आनन्दको निम्ति तयार पारिएको थियो परमेश्वरले भन्नुभयो मानिसलाई हाम्रै स्वरूपमा बनाऊ उसमा प्राण हुनेछ र पृथ्वीमा भएका सबै कुराहरूमाथि मानिसले अधिकार गर्नेछ अनि परमेश्वरले भूमिबाट अर्थात् जमिनबाट माटो लिनुभयो र मानिसको स्वरूप बनाउनुभयो उहाँले त्यसमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भयो परमेश्वरले यो प्रथम मानिसलाई नै आदम भनेर नाम दिनुभयो मानिसलाई एउटा सुन्दर बासस्थान अर्थात् बस्ने ठाउँको निम्ति परमेश्वरले अदनमा एउटा स्वच्छ पानी बग्ने नदी सहितको बगैँचा बनाउनुभयो अवश्य नै भाइ बहिनीहरू हामी जब कुनै पनि पार्क अर्थात् कुनै पनि बगैँचामा जान्छौँ भने हामीलाई त्यहाँको सुन्दरताले निकै नै आनन्दित बनाउँदछ र त्यो समय आदमलाई पनि त्यस अदनको बगैँचामा बस्न पाउँदा निकै खुसी लाग्यो होला यति मात्रै होइन आदमले त्यस बगैँचाको हेरचाह पनि गर्नु पर्थ्यो तब परमेश्वरले सबै प्राणीहरूलाई तिनीहरूको नाम राखिदिनु भनेर आदमलाई त्यो जिम्मेवारी दिनुभयो आदमले हरेक किसिमका प्राणीहरूको आआफ्नो जोडीहरू देखे तर त्यो पवित्र बगैँचामा आदम भने एक्लै थियो अनि परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल हुँदैन म उसको निम्ति उसलाई सुहाउने एउटा सहयोगी बनाइदिनेछु परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो अब के हुन्छ होला त भाइ बहिनीहरू यहाँहरू सोच्दै गर्नुहोस्
अब भने कार्यक्रममा फेरि पनि हामी सुन्नेछौ यिपी क्वेरले गाउनु भएको यस रमाइलो बालगीत।

कार्यक्रम यीपी लेप्चिङमा भाइ बहिनीहरू र परमेश्वरले जब सोच्नुभयो कि मानिस चाहिँ एक्लो रहन असल छैन भनेर तब परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। तब उहाँले आदमको कोखबाट एउटा करङ निकालिदिनुभयो अनि त्यही करङबाट परमेश्वरले एउटी स्त्री बनाउनुभयो अनि आदमले चाहिँ त्यस स्त्रीको नाम हब्बा राखिदिए। आदम र हब्बा एक अर्कालाई धेरै माया गर्दथे। तिनीहरू परमेश्वरले बस्नको निम्ति दिनुभएको त्यो सुन्दर बगैँचामा अति नै खुशी साथ बस्दै थिए। जब आदम र हब्बा दुवैजना रमाइलो गर्दै त्यस अदनको बगैँचामा बस्न थाले, उनीहरूले त्यहाँको हेरचाह पनि गर्नु पर्दथ्यो अनि त्यस अदनको बगैँचामा आदम र हब्बा शान्तिसँग त्यहाँको वातावरणमा रमाउँदै बसिरहेका थिए। मानिसहरूले साथीभाइहरूसँग गफ गरे जस्तै तिनीहरू परमेश्वरसँग कुराकानी गर्दथे अनि परमेश्वरले जे आज्ञा अर्थात् जे काम लगाउनुहुन्थ्यो तिनीहरूले त्यही काम गर्ने गर्दथे र तिनीहरूलाई कुनै खराब कुराको बारेमा थाहा थिएन। तरै पनि आदम र हब्बाले परमेश्वरको आज्ञा सधैँ पालन गर्नुपर्छ भन्ने कुरा जान्नु चाहिँ आवश्यक थियो। त्यसैले परमेश्वरले आदम र हब्बालाई भन्नुभयो, तिमीहरूले बगैँचामा भएको एउटा रुखको फल बाहेक अरू सबै रुखको फल चाहिँ खान सक्छौ। यदि तिमीहरूले त्यो रुखको फल खायौ भने तिमीहरू मर्नेछौ अनि त्यहाँ सबै प्राणीहरू मध्ये एउटा धूर्त प्राणी चाहिँ सर्प थियो जसले आदम र हब्बालाई पाप गर्नको लागि उक्सायो। एक दिन त्यो सर्पले स्त्रीलाई अर्थात् हब्बालाई भन्यो, यदि तिमीले परमेश्वरले नखानु भन्नुभएको फल खायौ भने तिमी धेरै बुद्धिमानी हुनेछौ र असल र खराबको ज्ञान पनि तिमीले पाउनेछौ। अनि हब्बाले सर्पको कुरा सुनिन् र उनले रुखमा फलेका फलतिर आँखा लगाइन् अनि उनले सोचिन् त्यस रुखमा फलेका फलहरू कति मिठा होलान् भनेर र उनले यस्तो पनि सोचिन् कि पक्कै पनि त्यस फलहरू खाँदा उनी बुद्धिमानी हुन्छन् भनेर र हब्बाले परमेश्वरको आज्ञालाई व्यवस्था गर्दै उनले त्यो फल खाइन्। त्यसपछि उनले आदमलाई पनि केही भाग खानको लागि दिइन् अनि आदमले पनि त्यस फललाई खाए। बेलुकीको समय जब आदम र हब्बाले परमेश्वरको स्वर सुने तिनीहरू पहिले झैं परमेश्वरको सामु आउन सकेनन्, बरु उनीहरू डराएर लुक्ने कोसिस गरे। तिनीहरूको अनाज्ञाकारिताको कारण परमेश्वरले हब्बालाई भन्नुभयो, तिमीले प्रसव पीडा अर्थात् बच्चा जन्माउने बेलामा धेरै कष्ट भोग्नेछौ, तिमीमाथि तिम्रो श्रीमानले अधिकार गर्नेछ भनेर भन्नुभयो। परमेश्वरले आदमलाई पनि भन्नुभयो, तैले आफ्नो श्रीमतीको गलत कुरा सुनेर मेरो आज्ञा पालन गरिनस्, अब तैले तेरो जीवनभर दुःख र कष्ट साथ काँडा र सिउडी बीचमा पसिना बगाउनु पर्छ अर्थात् भूमिमा मेहनत गरेर पसिना बगाएर जिउनु पर्छ भनेर भन्नुभयो। अनि परमेश्वरले पनि सर्पलाई श्राप दिनुभयो। अनआज्ञाकारिताको कारण आदम र हब्बा त्यो सुन्दर बगैँचामा बस्न पाएनन्। परमेश्वरले तिनीहरूलाई त्यहाँबाट निकालिदिनुभयो र चारैतिरका प्रवेशद्वार अर्थात् बगैँचामा छिर्ने ठाउँहरूमा स्वर्गदूतहरू र ज्वालामय तरवारहरू राखिदिनुभयो।
भाइ बहिनीहरू, अब भने कार्यक्रममा फेरि पनि हामी सुनौ यिपी कोइरले गाउनु भएको यस आशिषमय बालगीत।

छ भाइ बहिनीहरू, यहाँहरू अहिले यीपी लेफ सिंह सुन्दै हुनुहुन्छ, जुन यहाँहरूकै आफ्नै बाल कार्यक्रम रहेको छ, र म छु यहाँहरूको साथमा यहाँहरूकै प्यारी दिदी सारा लामा। र आजको यस परमेश्वरले सृष्टि गर्नु भएको कुराहरूलाई सुन्दै गर्दा अवश्य पनि हामी बुझ्न सक्छौ कि परमेश्वरले विश्वासद्वारा अर्थात् वचनद्वारा सबै कुरा सृष्टि गर्नुभयो अर्थात् बनाउनुभयो। जुन कुरा हामी बाइबलमा हिब्रू 11:3 पनि हेर्न सक्छौ, जहाँ लेखिएको छ, विश्वासद्वारा हामी जान्दछौ कि यो संसार परमेश्वरको वचनद्वारा सृष्टि गरियो। र अर्को कुरा, परमेश्वरले यस संसारमा विभिन्न प्राणीहरू, मानव जातिहरू अर्थात् हामी मानिसलाई पनि बनाउनु भयो। यसबाट हामी के बुझ्न सक्छौ भने उहाँले चाहिँ हामीलाई उहाँकै स्वरूपमा बनाउनु भयो। त्यसैले हामी एकदमै स्पेशल अनि सुन्दर व्यक्तिहरू हौ। जुन कुरा हामी भजन संग्रह 139:14 पनि हेर्न सक्छौ, जहाँ यस्तो लेखिएको छ, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। र अर्को कुरा, जब परमेश्वरले बनाउनु भएको पहिलो व्यक्ति आदम र हब्बा र दोस्रो व्यक्ति हब्बालाई अदनको बगैँचा रेखदेख गर्ने त्यो जिम्मेवारी दिनुभएको थियो, र उनीहरूले त्यस जिम्मेवारीलाई असल तरिकाले निभाउन सकेनन्। परमेश्वरले नखानु है भनेर भन्नुभएको रुखको फल पनि उनीहरूले खाए। त्यसैले उनीहरू परमेश्वरको आज्ञाकारी छोराछोरी भएनन्। हामी रोमी 5:19 हेर्छौ भने यस्तो लेखिएको छ, किनकि जसरी एउटा मानिसको अनाज्ञाकारिताले धेरै पापी बनाइए, त्यसै गरी एकजनाको आज्ञाकारिताको कारण धेरैजना धार्मिक बनाइने छन्। भाइ बहिनीहरू, आज हामीले यो बुझ्नु आवश्यक छ कि हामी सबैजना परमेश्वरको स्वरूपमा बनाइएका प्राणीहरू हौ, र जसरी अदन र जसरी आदम र हब्बालाई अदनको बगैँचाको रेखदेख गर्नको लागि जिम्मेवारी दिनुभएको थियो, त्यसरी नै आज हामीलाई पनि यस संसारमा विभिन्न कार्यहरूको जिम्मेवारी दिनको लागि उहाँले पठाउनु भएको छ। यसैले त हामी मानिस जातिहरू विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका हुन्छौ। हामी संसारमा हुँदै गर्दाखेरि जिउनको लागि मात्रै काम नगरेर हामी परमेश्वरको इच्छालाई अर्थात् उहाँको आज्ञालाई पूरा गर्नको लागि पनि यस संसारमा आएका हौ। र अहिले यहाँहरू पनि ससानै उमेरमा हुनुहुन्छ, यहाँहरू भविष्यमा गर्ने कार्यको निम्ति तयारी हुँदै हुनुहुन्छ, र भविष्यमा यहाँहरूले पनि विभिन्न क्षेत्रमा रहेर कोही टिचर, कोही डाक्टर, कोही व्यापारी, कोही पास्टर, कोही आराधक अर्थात् विभिन्न क्षेत्रमा रहेर यहाँहरूले परमेश्वरको सेवा अर्थात् उहाँले दिनुभएको आज्ञालाई पूरा गर्न सक्नुहुनेछ। र अब पनि म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? अवश्य नै राम्रो लाग्छ होला। र यो कार्यक्रमलाई यति धेरै माया गरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। र भाइ बहिनीहरूलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। यहाँहरूको पढाइ लेखाइमा, यहाँहरूको हुर्काई बढाइमा, सबै कुरामा परमेश्वरले सहायता गर्नुभएको होस्। र सम्पूर्ण भाइ बहिनी जसले यो उमेरमा पाउनु पर्ने शिक्षाका कुरा, खानपिनका कुरा, बस्नको लागि सुरक्षित ठाउँ र स्वस्थ वातावरणमा यहाँहरू हुर्कन सक्नु भएको होस्। एतिन्जेल यस कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। र यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, नमस्कार, साथै न्यानो माया।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊ मा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: परमेश्वरको वचन तपाईहरूको बीचमा बोल्नको लागि यो समय उहाँले दिनुभएको निम्ति म मेरो परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु। म विश्वास गर्दछु कि आजको वचनमा तपाईले परमेश्वरबाट आशिष पाउनुहुनेछ। उहाँको वचनद्वारा तपाईँको हृदयमा उत्साहित हुनुहुनेछ र तपाईँले धेरै आशिष पाउनुहुनेछ। परमेश्वरले मलाई दिनुभएको आजको वचनलाई ध्यानपूर्वक सुनिदिनुहोस्। यसले तपाईँको जीवन परिवर्तनको एउटा मार्ग देखाउनेछ। आजको हाम्रो बाइबलको पाठ हुनेछ लुकाको पुस्तक 2:29-30। अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईले आफ्नो दासलाई शान्तिसँग विदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्। यो सिमियोनको वचनहरू हुन्। तपाईँहरूले देखिराख्नु भएको छ कि सिमियोन एक वृद्ध भइसकेका मानिस थिए। तिनी एउटा धर्मी र असल पुजारी थिए। उनी आफ्नो अन्तिम दिनहरू बिताइरहेका थिए। यो समय तिनको निम्ति एकदमै अप्ठ्यारो अर्थात गाह्रो परेको थियो। हामी यस खण्डमा देखिरहेका छौं सिमियोनले वृद्ध भएर पनि आफ्नो मृत्युको विषयमा प्रष्ट रूपले बताउँदछन्। तिनी मृत्युको भय बिना नै जिउन सके। उनी मृत्युसित डराएनन्। के तपाईँ आफ्नो हुनेवाला मृत्युसित डराउनु हुँदैछ? के तपाईँ आफ्नो मृत्यु प्रति निश्चित भएर जिउन सक्नुहुन्छ? तिनले परमप्रभुको अघि आफ्नो मृत्युको विषयमा खुलेर बताउँछन्। तिनी आफ्नो मृत्यु प्रति चिन्तित भएनन्। उनी आफ्नो मृत्युको नजिकमा ढुक्क भएर बस्न सके। तिनले आफ्नो मृत्युको विषयमा परमप्रभुको अघि प्रष्ट रूपले घोषणा गरेका छन्। आज के तपाईँ सिमियोनले जस्तै बताउन सक्नुहुन्छ? हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित विदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्, तपाईँको मुक्तिलाई देखेका छन्। प्रभु मलाई जान दिनुहोस् भनी ठाडै रूपले तिनले परमेश्वरलाई भन्न सके। तिनले भने, अब मेरो जीवन लिनुहोस्, म तपाईँ कहाँ आउन चाहन्छु, मलाई तपाईँको साथमा राख्नुहोस्। तिनले परमेश्वरसँग विन्ती गरिरहेका छन्। के तपाईँले सिमोनले जस्तै भन्न सक्नुहुन्छ? प्रिय मित्र, आज धेरै मानिसहरू डरमा, मृत्युको डरमा बसिरहेका छन्। उनीहरू मर्नदेखि डराइरहेका छन्, किनभने मृत्यु पछिको दण्ड एकदमै खतरापूर्ण छ। त्यसकारण मानिसले मर्न डराइरहेको हुन्छ। तपाईँले सिमियोनले यहाँ सुनिराख्नु भएको छ, म मर्न चाहन्छु प्रभु भनेर विन्ती गरिरहेका छन्। परमेश्वर महिमित सिंहासन अघि खडा भएर निर्धक्क साथ, प्रभु म तपाईँसित आउन चाहन्छु, मलाई तपाईँको साथमा लिनुहोस् भनेर सिमियोनले भने जस्तै के तपाईँले निर्धक्क भएर भन्न सक्नुहुन्छ? जसरी यहाँ सिमियोनले भने, हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित विदा दिनुहोस्, किनकि मेरो आँखाले तपाईँको उद्धार देखेका छन्। यो हेक्का राख्नुहोस् कि तपाईँहरू सबै एक दिन परमेश्वरको सामुन्ने खडा हुनुपर्छ। हामीले आफ्नो जीवनमा गरेका सम्पूर्ण असल र खराब दुवै कामको लेखा उहाँलाई दिनुपर्नेछ। हामी यहाँ पढिरहेका छौ सिमियोनले परमेश्वरको सामुन्ने खडा भएर निर्धक्क साथ भनिरहेका छन्। तपाईँले लुकाको 2:29-30 राम्ररी हेर्नुहोला। यो तिनको व्यक्तिगत खोजी थियो। तिनले भन्दछन्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्, तपाईँको मुक्तिलाई देखेका छन्। तिनले येशूको विषयमा बोलिरहेका छन्। यहाँनिर मरियम येशूकी आमा मन्दिरमा आएकी थिइन्। येशूलाई मन्दिरमा अर्पण गर्न भनी तिनी यरूसलेममा आएकी थिइन्। सिमियोनले बालकलाई काखमा लिए र तिनले परमेश्वरलाई धन्यवाद दिएर भने, हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित विदा दिनुहोस्, किनकि मेरो आँखाले तपाईँको उद्धारलाई देखेका छन्। तिनको यो पहिलो अनुसन्धान थियो। तिनले भन्दछन्, मेरा आँखाले तपाईँको उद्धारलाई देखेका छन्। यो उद्धार एकमात्र परमेश्वर येशु ख्रिष्टको हो। यसैया आगमवक्ताले यसैयाको पुस्तकमा भन्दछन् 52:10, हाम्रा परमेश्वरको उद्धारलाई देख्नेछन्। लुका 3:6 भन्दछ, सबै प्राणीले परमेश्वरको मुक्तिलाई देख्नेछन्। यो सिमियोनको व्यक्तिगत येशूको उद्धारको विषयमा अनुसन्धान गरेको कुरा हो। सिमियोनले येशू कहाँ आएर भने, मेरा आँखाले तपाईँको उद्धारलाई देखेको छ। येशू ख्रिष्ट मात्र पापीहरूको उद्धारक हुनुहुन्छ। प्रिय मित्र, किन येशू ख्रिष्ट मात्र एक साँचो उद्धारक हुनुहुन्छ त? किनभने उहाँले परमेश्वरको आज्ञालाई पूर्ण रूपले पालन गर्नुभयो। उहाँले आफ्नो प्राण पापीहरूका निम्ति अर्पण गर्नुभयो। उहाँले हाम्रा विरुद्धमा भएको व्यवस्थालाई आफूमा लिएर क्रुसमा बलिदान हुनुभयो, जुन व्यवस्थाले हाम्रो उद्धारको निम्ति माग गर्दथ्यो। उहाँले सबै कुरा गरिदिनु भयो। उहाँ पापीहरूको निम्ति कष्ट भोग्नुभयो। उहाँ पापी र धर्मी दुवैका निम्ति क्रुसमा मर्नुभयो। उहाँले आफूमाथि परमेश्वरको क्रोध लिनुभयो। परमेश्वरको क्रोध भन्नाले पापीहरूले दण्ड भोग्ने कुरालाई देखाउँदछ। पापको दण्ड भोग्नु पर्ने थियो पापीहरूले, तर त्यो परमेश्वरको क्रोध र दण्ड येशूमाथि पर्यो। यदि एकजना मानिसले म पापी छु, मलाई पाप क्षमाको आवश्यकता छ, म असहाय र कमजोर छु भने प्रभु येशूको सामान्य स्वीकार गर्दछ भने ख्रिष्ट येशूले त्यसलाई क्षमा गर्नुहुन्छ, उहाँले त्यसको उद्धार गर्नुहुन्छ। सिमियोनले परमेश्वरको उद्धारलाई महसुस गरेका छन्। तिनले आफ्नो पाप महसुस गरे। तिनले महसुस गरे कि म पापी हुँ, मलाई उद्धारको खाँचो छ। तिनले महसुस गरे कि तिनलाई कोही उद्धारकको खाँचो थियो। तिनले अनुभव गरे कि उनी एक हराएका पापी हुन् र तिनलाई उद्धारको खाँचो पर्छ। तिनले यसो भने मेरा आँखाले तपाईँको उद्धारलाई देखेका छन्। तिनले हाम्रा येशूको उद्धारलाई देखिरहेका छन्। परमेश्वरले तिनलाई येशूको उद्धारको बारेमा थाहा पाउन प्रकाश दिनुभयो। लुका 2:26 पदले हामीलाई यसरी भन्दछ, परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ। यो उनलाई दिएको प्रकाश थियो जुन पवित्र आत्माद्वारा उनले पाएका थिए। 27 पदले बताउँदछ, उनी पवित्र आत्माको प्रेरणामा मन्दिर भित्र आए। तिनले उहाँको उद्धारलाई व्यक्तिगत तवरले खोजी गरे। तसर्थ खोजी गर्नु चाहिँ महत्वपूर्ण कुरा हो। यस पाठमा ख्रिष्ट येशूको उद्धारलाई तपाईँको निम्ति आवश्यकता छ, यसकारण उहाँको उद्धारको खोजी गर्नुपर्छ। तपाईँले येशूलाई व्यक्तिगत रूपमा स्वीकार गर्नुहोस् र उहाँको उद्धारलाई तपाईँले आफ्नो बनाउनुहुनेछ। आफ्नो पाप मानिलिएर उहाँको सामान्य आउने व्यक्तिलाई उहाँले इन्कार गर्नुहुँदैन। उहाँले पापीहरूलाई प्रेम गर्नुहुन्छ। तसर्थ येशूलाई आफ्नो उद्धारक मुक्तिदाताको रूपमा आज नै स्वीकार गर्नुहोस्, ग्रहण गर्नुहोस्। येशूलाई आफ्नो उद्धारकर्ता बनाउनुहोस्। येशूमा मात्र हाम्रो उद्धार छ, उहाँमा मात्र हाम्रो आशा छ। प्रिय मित्र, उहाँ हाम्रो आशाको किरण हुनुहुन्छ। सिमियोनले येशूलाई आफ्नो काखमा लिए। यो एकदमै महत्वपूर्ण छ। तपाईँले आज नै येशूलाई आफ्नो उद्धारकर्ता बनाउनुहोस्। उहाँलाई आफ्नो हृदयमा स्वीकार गर्नुहोस्। उहाँमा हाम्रो पाप क्षमा छ। येशूले गर्नुभएको कार्यमा विश्वास गर्नुहोस्। उहाँले हाम्रो मुक्तिको कार्य गरिसक्नु भएको छ। यो कुरालाई विश्वास गर्नुहोस्। अब तपाईँले उद्धारको निम्ति कुनै पनि काम गर्नु आवश्यक छैन, किनभने ख्रिष्ट येशूबाट तपाईँले मुक्ति पाउन सक्नुहुन्छ। जब सिमियोन प्रभु येशूलाई विश्वास गरे, तब तिनी संसारबाट विदा हुन तयार भए। यो तिनको व्यक्तिगत अनुभव थियो। जब तपाईँले येशूमाथि विश्वास गर्नुहुन्छ प्रिय मित्र, तब तपाईँहरू मृत्युबाट डराउनु पर्ने छैन। सिमियोनले प्रभु येशूमाथि विश्वास गरे, यसकारण तिनले भन्न सके, तपाईँले आफ्नो दासलाई शान्तिसँग विदा दिनुहोस्। विदा दिनु भन्नुको अर्थ चाहिँ के होला? विदा हुनु भनेको चाहिँ के हो भने आत्मा शरीरबाट अलग हुनु हो। मृत्यु हुनु भनेको शरीरबाट आत्मा अलग हुनु हो। हाम्रो आत्मा शरीरबाट अलग हुन्छ र येशू ख्रीष्टसँग जान्छ। यदि हामीले येशूमा विश्वास गरेका छौँ भने मात्र त्यो काम हाम्रो जीवनमा हुन्छ। यो हाम्रो येशूमा भएको आशा हो। शरीर चिहानमा जानेछ भने आत्मा चाहिँ स्वर्गमा जानेछ। आत्माले शरीर छोड्नु चाहिँ मृत्यु हो। हाम्रो आत्मा शरीरमा छ भने मात्र हामी जीवित हुन्छौँ र हलचल गर्न सक्छौ। जब हाम्रो शरीरबाट आत्मा निस्कन्छ, तब हामी निर्जीव बन्दछौ। तसर्थ मृत्यु भनेको शरीरबाट आत्मा निस्कनु हो। हाम्रो आत्मा अनन्त राज्य स्वर्गमा जान्छ। यो हाम्रो निम्ति महिमित आशा हो। तसर्थ म तपाईँ जसले यो रेडियो कार्यक्रम सुनिराख्नु भएको छ, विन्ती गर्न चाहन्छु, आज नै ख्रिष्ट येशूमाथि विश्वास गर्नुहोस् र ढुक्क भएर जीवन जिउनुहोस्। यदि हामीले येशूमाथि विश्वास गरेका छौँ भने हाम्रो मृत्युसित हामीले डराउनु पर्दैन। यदि तपाईँहरू यो संसारबाट शान्तिसँग विदा हुन चाहनुहुन्छ भने येशूमाथि विश्वास गर्नुहोस्। आज एकपल्ट विचार गर्नुहोस् फेरि तपाईँको जीवनमा। यदि तपाईँ आज नै मर्नुभयो भने तपाईँको आत्मा कहाँ जाने होला? यदि तपाईँको आत्मा कहाँ जान्छ भनेर निश्चित हुनुहुन्न भने आज नै तपाईँले येशूमा विश्वास गर्नु पर्दछ र निर्धक्क भएर तपाईँले जिउनु पर्दछ। येशूले तपाईँहरूलाई प्रेम गर्नुहुन्छ। आदरणीय श्रोता मित्र, म तपाईँलाई फेरि पनि भन्न चाहन्छु, उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। उहाँ तपाईँको लागि क्रुसमा मर्नु भएको हो। उहाँले तपाईँलाई उद्धार गर्नुहुन्छ। मृत्युले शान्ति ल्याउँछ, किनभने येशू हाम्रो शान्तिदाता हुनुहुन्छ। तसर्थ शान्तिदातामा आज नै विश्वास गर्नुहोस्। र उद्धार पाउनुहोस्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईलाई यस कार्यक्रममा स्वागत तथा अभिवादन गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। मानिसले आफैलाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल कमजोर मानिसहरूलाई सहनु पर्छ, अर्थात आफूभन्दा कमजोर मानिसहरूको दुर्बलतालाई सहनु पर्छ, धैर्यता देखाउनु पर्छ। यो भनाईको अर्थ आज म तपाईँलाई बताउन चाहन्छु। कृपया रेडियोको छेउमा आएर बस्नुहोस्। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईँलाई यो जानकारी गराउन चाहन्छु कि हाम्रा आदरणीय श्रोता मित्रहरूको निम्ति आत्मिक यात्राको तर्फबाट एउटा टी शर्ट उत्पादन गरिएको छ। यदि तपाईँ यो प्राप्त गर्न चाहनुहुन्छ भने यस विषयमा सम्पूर्ण जानकारीको निम्ति हामीलाई पत्र लेख्नुहोला। पत्र व्यवहारको निम्ति हाम्रो पूरा ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनुहोस् त त्यसै आज पनि एउटा मधुर अर्थपूर्ण संगीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय तयार गरौं।

कति मानिसहरू हुन्छन् जो आफ्नो जीवनमा भएको आएको समस्याको कारण छाती पिटी पिटी विलाप गरिरहेका हुन्छन्, आफैलाई धिक्कार्दै बाँचिरहेका हुन्छन्, धेरै धेरै गुनासो र असन्तुष्टताहरू बोकेर संसारमा बाँचिरहेका हुन्छन्। प्रिय मित्र, हामीले यो कुरा थाहा पाउनुपर्छ कि जबसम्म हामी जीवित छौं तबसम्म तपाईँ र मेरो जीवनमा समस्या आउँछै आउँछ। कुनै बेला ठूलो समस्या, कुनै बेला सानो समस्या, कहिले आफ्नै तिरबाट त कहिले अरूबाट हाम्रो जीवनमा समस्या आउँछ, मेरो जीवनमा आउँछ। सायद मेरो कुरा सुनेर तपाईँ मनमनै यसो भनिरहनु भएको छ होला, हो तपाईँले ठिकै कुरा गर्नुभयो, मेरो जीवनको कुरा तपाईँले गर्नुभयो। तर म तपाईँलाई बताउन चाहन्छु, जीवनमा समस्या आउने यो संसारमा तपाईँ मात्र एक्लो हुनुहुन्न। तपाईँलाई लाग्छ तपाईँले एक्लै जीवनमा संघर्ष गरिराख्नु भएको छ। याद गर्नुहोस् मित्र, हरेक मानिसको जीवन यस्तै छ। तल्लो घर माथिल्लो घरकाहरूको जीवन पनि त्यस्तै हो। मैले भने नि, हामी जिउँदा छौं र नै समस्या आएको हो। मरेपछि त डुमै राजा भन्ने सुन्नुभएकै होला। मरेपछि त केही समस्या नै छैन। मुर्दा शरीरलाई मौरीले चिलोस् कि लामखुट्टेले टोकोस्, के फरक पर्छ र? धेरैजना आफ्नो जीवनमा कुनै समस्या नआओस् भन्ने इच्छा गर्छन्, समस्यादेखि भाग्न खोज्छन्, थरी थरीका उपायहरू रच्छन्। मलाई थाहा छ के गर्छन् के गर्छन्। मैले बाटोघाटोमा थुप्रै टपरा टपरीहरू देखेको छु। धेरै उपायहरू गर्छन् समस्याहरूबाट उम्कनको निम्ति, तर समस्या भनेको वास्तवमा हामीलाई अघि बढाउने सिँढी हो। हामी हार खाएको बेलामा हामीलाई जीतको तर्फ अगाडि बढाउने एउटा माध्यम हो। हामीमा समस्याबाट भाग्ने वा जोगिने इच्छा हुनु हुँदैन, बरु समस्याको डटेर सामना गर्दै त्यसलाई समाधान गर्ने इच्छा गर्नुपर्दछ। यस्तो भयो भने हाम्रो आत्मबल बिस्तारै बिस्तारै बलियो हुँदै जान्छ। नत्र त सानो जुगा देख्ने बित्तिकै डर लाग्छ र चिच्याउन थाल्छौं, कराउन थाल्छौं, बिरालो देखे कि हामीलाई डर लाग्छ। प्रिय मित्र, जीवनमा सफलता पाउन चाहनुहुन्छ भने तपाईँको अघि आएका समस्याहरू समाधान गर्ने कोसिस गर्नुहोस्। के तपाईँ आनन्दित बन्न चाहनुहुन्छ? धेरै मानिसहरूले ब्याङ्कबाट ऋण काटेर आफ्नो समस्याहरू समाधान गर्न खोज्छन्। याद गर्नुहोस्, यो खाल्टो खुल्टीहरू पुर्दै पुर्दै हामी गयौँ भने कहिलेसम्म हामी सक्छौ? याद गर्नुहोस्, यसको अन्त कहिले पनि छैन। यसो विचार गर्नुहोस्, सफल त सबै मानिसहरू हुन चाहन्छन् होइन त? उनीहरू समस्या सुल्झाउने व्यक्तिहरू हुन्। कति मानिसहरू डाक्टर, इन्जिनियर, वकिल, वैज्ञानिकहरू सजिलै त्यस्ता भएका होइनन्, तर जीवनमा संघर्ष गरेर लडे अनि बल्ल सफलता आफ्नो जीवनको निम्ति पाएका छन्। त्यसै कारण त अरूको सेवा गर्न सक्छन्। जो आफ्नै जीवनमा हारेको छ त्यसले अरूलाई के गर्न सक्छ र? आफैलाई जितेपछि आफ्नै जीवनलाई संघर्षमा राखेर जीवनको अस्तित्वलाई बुझ्ने मानिसले अरूलाई परोपकार गर्न सक्छन्, अरूको सहायता गर्न सक्छन्। प्रिय मित्र, प्रभु येशु आनन्दका परमेश्वर हुनुहुन्थ्यो, तापनि पापी मानव जातिको निम्ति पापको दण्डबाट छुटकारा दिनलाई क्रूसमा बलिदान हुन उहाँ मानिसको रूप लिएर यस संसारमा आउनुभयो। उहाँ एक वास्तविक मानिस भए

यो संसारमा जिउनुभयो अनि उहाँको जीवनलाई हेर्दा हामी देख्छौं उहाँ पनि जीवनका समस्याहरूदेखि कहिले भाग्नु भएन। हो, कुनै कुनै बेला जब मानिसहरूले खेदो गर्दै थिए उनले आफ्नो बाटो लिएर ती मानिसको भीड़बाट उम्केर गए। उहाँको आफ्नै जीवनमा पनि समस्याहरू आए। उहाँले सबैको भलो हुने कार्य गर्नुभयो, तापनि अरूहरूले उहाँलाई दोष लगाए, तापनि उहाँले भलाइ गर्न छोड्नु भएन। वास्तवमा येशूले आफ्नै जीवनका समस्याहरू मात्र समाधान गर्नु भएन, तर अरूहरूका जीवनका समस्याहरू पनि समाधान गरिदिनुभयो। रोगी बिमारीहरूलाई उहाँको अलौकिक शक्तिद्वारा निको पार्नुभयो। दृष्टिविहीनलाई, शारीरिक अशक्तहरूलाई पनि त्यसरी नै निको पार्नुभयो, सहायता गर्नुभयो। भूत आत्माले सताइएकाहरूलाई पनि छुटकारा दिनुभयो। परमेश्वरको खोजी गर्नेहरूलाई मन तृप्त हुने वचनहरू सुनाउनुभयो, भन्नुभयो। आत्माको भोक तिर्खा मेटिदिनुभयो। येशूले गर्नुभएका सबै कामहरू यो छोटो समयमा बताउन सम्भव छैन। येशू समस्याहरू समाधान गर्ने व्यक्ति हुनुहुन्थ्यो। मानिसहरू येशू कहाँ आउँथे, भीड़का भीड़ मानिसहरू उहाँको पछि लाग्थे, उहाँको शिक्षा सुन्थे, आफ्नो समस्याको समाधान उहाँबाट पाउन चाहन्थे। प्रिय मित्र, येशूसँग अरूहरूलाई चाहिने कुराहरू थियो। प्रिय मित्र, तपाईँको जीवनलाई हेर्नुहोस्, के अरूहरूलाई चाहिने कुनै कुरा तपाईँसित छ? तपाईँ यो संसारमा किन हुनुहुन्छ? के कुनै उद्देश्य बिना नै तपाईँ यो संसारमा जन्मनु भएको छ? के तपाईँ यो पृथ्वीको निम्ति एउटा भार बन्नु भएको छ? होइन, परमेश्वरले तपाईँलाई एउटा उद्देश्य राखेर यो संसारमा राख्नु भएको छ। परमेश्वरले यो संसारमा जे पनि सृष्टि गर्नुभएको छ ती सबैको एउटा उद्देश्य छ। परमेश्वरले सबै कुरा नै कुनै न कुनै समस्या समाधान गर्नको निम्ति बनाउनु भएको छ। बाटोमा लडेको ढुङ्गाको पनि एउटा उद्देश्य छ। झन् तपाईँ त परमेश्वरको स्वरूपमा सृष्टि हुनुभएको मानिस हुनुहुन्छ। परमेश्वरले तपाईँलाई कुनै न कुनै समस्या समाधान गर्नको निम्ति यो संसारमा राख्नु भएको छ। पवित्र बाइबलको वचनले भन्छ, रोमी 15:1-2, विश्वासमा दरिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ। हामी प्रत्येकले आफ्नो छिमेकीको आत्मिक सुधार होस् भनेर तिनको भलाइको निम्ति तिनलाई प्रसन्न राखौं। यसो विचार गर्नुहोस्, आँखा उठाएर वरपर हेर्नुहोस् त, तपाईँभन्दा गरीब कमजोर मानिसहरू कति धेरै छन्? रोगी, भोका, नाङ्गा, पढ्न नपाएका, औषधि नपाएका, टुरा टुरी, असहाय कति धेरै छन्? तपाईँ तिनीहरूलाई सहायता गर्न सक्नुहुन्छ? तिनीहरूका जीवनका समस्याहरू हटाउन सक्नुहुन्छ? हुनसक्छ तपाईँका निम्ति 1,000 रुपियाँ केही नहोला, तर त्यो 1,000 रुपियाँले कसैको जीवनको परिस्थिति नै बदल्न सक्छ। हुनसक्छ तपाईँ बलियो हुनुहुन्छ, तपाईँको बल कसैको सेवा र भलाइको कार्यमा खर्चन सक्नुहुन्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, तपाईँ मामुली मानिस होइन, तर परमेश्वरको एक सृष्टि हुनुहुन्छ। सायद तपाईँ अरू जतिको हुनुहुन्न होला, तापनि यो विश्वास गर्नुहोस् कि तपाईँ जस्तो अरू कोही छैन। परमेश्वर भन्नुहुन्छ यर्मिया 1:1, मैले तिमीलाई गर्भमा रच्नभन्दा अघि नै तिमीलाई चिनिसकेको थिएँ, तिमी जन्मनुभन्दा अघि मैले तिमीलाई अलग गरे। परमेश्वरले तपाईँलाई कुनै न कुनै समस्या समाधान गर्नको निम्ति बनाउनु भएको छ। यसो आफ्नो जीवनलाई निहालेर हेर्नुहोस् त, तपाईँको जीवनमा अरूहरूलाई चाहिने कुनै कुरा छ कि? कुनै यस्तो कुरा जो तपाईँ अरूलाई दिन सक्नुहुन्छ? हेर्नुहोस्, कसैले यसरी राम्ररी भनेका छन्, यदि तपाईँ र मसित दिने कुरा केही छैन भने अरू मानिसहरूलाई तपाईँ र मैले एउटा मिठो मुस्कान दिन सक्दछौ, त्यही नै धेरैको निम्ति ठूलो उपहार हो, आनन्दको कारण हो। यसो भन्नुहुन्छ कि तपाईँको जीवन कसैको जीवनको समस्याको समाधान हो। त्यो व्यक्तिलाई भेट्नुहोस् र सहायता गर्नुहोस्। स्वार्थी जीवन, एकल काँटे जीवन नजिउनुहोस्। यो संसारमा हामीले पाएको छोटो जीवनद्वारा अरूहरूको भलाइ गरौं। आफूभन्दा कमजोर दुर्बल मानिसहरूलाई जीवनमा खुशी र आनन्द दिने कार्य गरौं।
येशूले भन्नुभयो, म त मानिसलाई जीवन दिन आए, त्यो पनि प्रशस्तताको। हामी पनि अरूलाई प्रेम र माया बाँड्न सकौं। हामीसित जे छ त्यही नै हामीले अरूलाई दिन सक्छौ। याद गर्नुहोस्, यो जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल र अर्थपूर्ण कुरा रोज्ने अधिकार, कर्तव्य र जिम्मेवारी साथै हक पनि तपाईँको आफ्नै हो। बिस्तारै समयले मलाई विदाई दिएको छ, तर पनि आजको कुराकानी सुनेर यदि तपाईँको मनमा कुनै प्रश्न जिज्ञासा छन् भने मलाई निसंकोच लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: क्षमा माग्ने तरिका सिक्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 30 यहाँहरूलाई स्वागत छ। हामी सबै गल्ती गर्छौं। जब हाम्रो कार्यले अरू कसैलाई चोट पुर्याउँछ, पीड़ा दिन्छ, रिसाउँछ वा निराश बनाउँछ, यी क्षणहरूमा हामीसँग एउटा विकल्प छ। हामी या त गर्वले भरिने छनौट गर्न सक्छौ, हामीले केही गल्ती नगरेको बहाना गर्न सक्छौ र हाम्रो व्यवहारको बचाव गर्न सक्छौ, वा हामी आफूलाई नम्र बनाउने छनौट गर्न सक्छौ। हाम्रो गल्तीबाट प्रभावित व्यक्तिलाई स्वीकार गर्नुहोस् र तिनीहरूको क्षमा माग्नुहोस्। धेरै अगुवाहरूले गल्ती स्वीकार गर्नुलाई कमजोरी ठान्छन्। उनीहरूले मानिसहरूलाई आफूले गर्ने निर्णय र आफूले गर्ने कार्यमा पूर्ण छन् भन्ने धारणा दिन आवश्यक महसुस गर्छन्। उनीहरू सोच्छन् कि यदि अरूले आफूलाई कमजोरी भएको थाहा पाए भने उनीहरूले अगुवाको रूपमा सम्मान गुमाउनेछन्। प्रिय श्रोता, सत्य के हो भने यदि कुनै व्यक्तिले आफूलाई नम्र बनाउने र आफूले गरेको गल्ती स्वीकार गर्ने छनौट गर्छ भने मानिसहरूले उसलाई धेरै सम्मान गर्नेछ। हामीले अरूबाट सम्मान गुमाउने छैनौं, यसले वास्तवमा त्यो सम्मानलाई बलियो बनाउनेछ। मानिसहरू गल्ती नगर्ने अगुवा खोजिरहेका छैनन्, तिनीहरू इमान्दार र वास्तविक नेतृत्व गर्ने व्यक्ति खोजिरहेका छन्। हितोपदेशको पुस्तक 18:13 आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँछ। गल्ती नगर्नेहरू महान अगुवा होइनन्, बरु ती हुन् जो आफ्ना गल्तीहरू स्वीकार गर्न नम्र हुन्छन् र जसले भविष्यमा आफ्नो जीवनका ती क्षेत्रहरूलाई सच्याउन इमान्दार प्रयास गर्छन् जहाँ तिनीहरू अपेक्षाहरू पूरा गर्न असफल हुन्छन्। याकूबको पुस्तक 5:16 यसकारण तिमीहरू एकले अर्कासँग आआफ्ना पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। ध्यान दिनुहोस्, यो एकअर्काप्रति गरेका गलत कामहरू स्वीकार गर्नु हो, त्यसपछिको अर्को कार्य एकअर्काको लागि प्रार्थना गर्नु हो। जब हामी यस क्रममा काम गर्छौ, हामी परमेश्वरको लागि हामीलाई निको पार्ने ढोका खोल्छौ। प्रिय श्रोता, कहिले काहीँ अरू कसैको गल्तीको लागि क्षमा माग्नु आवश्यक पर्न सक्छ। अभिज्ञले आफ्नो पति नाबालको लागि यही गरिन्। दाउदले आफ्ना मानिसहरूलाई नाबाल कहाँ पठाए ताकि उनी र उनका मानिसहरूले आफ्नो भेडाहरूको हेरचाह गर्दा गरेको सेवाको लागि केही खाद्यान्न क्षतिपूर्ति पाउन सकुन्। पहिलो सामेलको पुस्तक 25:10-11 नाबालले दाउदका जवानहरूलाई यो उत्तर दियो, दाउद को हो? यो इसाईको छोरो को हो? हिजो आज धेरै कमाराहरू आफ्ना मालिकदेखि भागेर जान्छन्। मेरो खानेकुरा, मेरो दाग मात्र, मेरा उन कत्रनीहरूका लागि जुटाउनुका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु? नाबाल लोभी थियो र आफ्नो प्रशस्तता बार्न चाहँदैन थियो। दाउदका सेवकहरूलाई केही नदिनको लागि नाबालले दाउदको अपमान गर्ने छनौट गरे र उनका सेवकहरूलाई आफ्नो मालिकप्रति अवफतार भएको आरोप पनि लगाए। यो दाउद र उनका सेवकहरूको निष्ठामा क्रूर आक्रमण थियो। यो खबर सुनेपछि दाउद अत्यन्तै रिसले चुर भए। उनले आफ्नो तरवार समातेर लगभग 400 मानिसहरूलाई आफूसँगै आउन आदेश दिए। उनको योजना नाबाललाई र सबै पुरूष सहयोगीहरूलाई माने थियो। अभिज्ञले दाउदलाई रोकिन्। नाबाललाई दोष दिनुको सट्टा उनले भएको गल्तीको स्वामित्व लिइन्। उनले नम्रतापूर्वक दाउदलाई त्यो गल्तीको लागि माफी मागिन् र उनलाई र उनका मानिसहरूलाई खानको लागि प्रशस्त खाना ल्याइन्। यसो गरेर उनले आफ्नो पति र सबै सहयोगीहरूको जीवन बचाइन्। क्षमा माग्नु धेरै महत्वपूर्ण छ। जब तपाईँ गल्ती गर्नुहुन्छ, त्यसबाट प्रभावित व्यक्तिहरूको अगाडि यसलाई स्वीकार गर्न छिटो हुनुहोस्। यसरी तपाईँले अरूसँगको आफ्नो सम्बन्ध बलियो बनाउनुहुनेछ र तपाईँ इमान्दारी र विश्वासमा निर्माण हुनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छातुत नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो एसई पनि सकियो,
6: मेरो प्लस टू को एक्जाम पनि सकियो,
7: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
8: गुड न्यूज एफएम ले 1 महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
7: सही हो।
8: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
9: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
8: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
9: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।

0: जय मसी म सृजना बुहारा। हजुर म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छु यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न यसो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
7: नेपाल सरकार।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: केही पनि लुकेको छैन। नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा आज म स्वर्गको बारेमा एउटा सुन्दर विचार लिएर आएकी छु। म र मेरी साथी सेरिल आफ्ना व्हीलचेयरमा बसेर स्वर्गको बारेमा कुरा गर्थ्यौं। मेरो कुरालाई गलत रूपमा नलिनुहोस्। हाम्रा यी चल्न नसक्ने हातखुट्टाका कारण हामीले कहिले कुनै हिंता बोटको गफ गरेनौ। बरू म र सेरिल केवल एकअर्कालाई जीवनको दौड़को अन्त्यपछि हाम्रो लागि के प्रतीक्षा गरिरहेको छ भनेर सम्झाउँदै आनन्द मान्थ्यौं। त्यसैले हामी बडो आत्मीयता र तृष्णाका साथ त्यो दिनको बारेमा कुरा गर्थ्यौं जब हामी बलिया पुनरुत्थान भएका खुट्टाहरूले स्वर्गमा पहिलो पाइला टेक्नेछौं र हामी यशुलाई पहिलो पटक देख्ने क्षणको बारेमा पनि कुरा गर्थ्यौं र यो व्हीलचेयरमा बिताएका ती सबै वर्षहरूमा उहाँले हामीलाई दिनुभएको अनुग्रहका लागि उहाँलाई धन्यवाद दिने अवसरको बारेमा चर्चा गर्थ्यौं। तर कहिलेकाहीँ जब हामी स्वर्ग कस्तो होला भनी कुरा गर्थ्यौं तब सेरिलको मनमा एउटा सानो संकोच वा डर उब्जने गर्थ्यो। त्यो हिब्रू 4 अध्यायको 13 पदको कारणले थियो जहाँ भनिएको छ, परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन, वहाँको नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन्, वहाँलाई नै हामीले लेखा दिनुपर्छ। सेरिलले बुझ्थिन् कि परमेश्वरको दृष्टिबाट केही पनि लुकेको छैन, तर उनलाई काप्न बाध्य बनाउने कुरा यो थियो कि सबै कुरा वहाँको आँखा सामु स्पष्ट र खुला छन्। उनले भनिन्, जने, परमेश्वरले हाम्रो बारेमा सबै कुरा जान्नु एउटा कुरा हो, तर मैले गरेका सबै कामहरूको पूर्ण हिसाब दिनुपर्ने कुरा मलाई डर लाग्छ। मैले गरेका सबै गल्तीहरू, असफलताहरू र ती भयानक पापहरूको सम्झनाले म चिन्तित हुन्छु। म उनको यो कुरा बुझ्न सक्छु, म सेरिलको यो चिन्तालाई महसुस गर्न सक्छु र म यो कुरामा पक्का छु कि परमेश्वरको भय मान्नु नै पापबाट टाढा रहने एउटा बलियो पर्खाल हो। मेरो मतलब, जब हामी ख्रिस्ट कहाँ आउँछौं, हामी कसरी जीवन जिउँछौं भन्ने कुराको लागि हामी धेरै निकै धेरै जिम्मेवार हुन्छौं। हरेक दिन हाम्रा कार्यहरूले कि त परमेश्वरको असल प्रतिष्ठामा दाग लगाउँछन् कि त उहाँको आदर गर्छन्, कि त हामी आफ्ना शब्दहरूद्वारा उहाँको बदनाम गर्छौं जसले गर्दा अरूको नजरमा उहाँको रूप नराम्रो देखिन्छ, कि त हामी यो हेरिरहेको संसारको सामु उहाँको महिमालाई उच्च पार्छौं। इसाई जीवन जिउनु भनेको निकै गम्भीर कुरा हो र यसै कारण हाम्रा पिताले हामीलाई भन्नुहुन्छ कि जस्तो उहाँ पवित्र हुनुहुन्छ हामी पनि त्यस्तै पवित्र बनौं। पापी बानीहरूलाई त्याग्नु नै हामी प्रभुमा साँचो रूपमा बढ़िरहेका छौं भन्ने एउटा मुख्य र महत्वपूर्ण चिन्ह हो। तर यसको अर्थ सेरिल डराउनु पर्छ भन्ने होइन। यसको विपरीत हिब्रू 4 अध्यायको 13 पदको अर्को पाटोलाई सोच्नुहोस्। परमेश्वरको आँखाले तपाईँले गरेका असल कामहरूलाई पनि कहिल्यै छुटाउँदैन। तपाईँले कति धेरै पटक आफ्नो जिब्रोलाई नियन्त्रण गर्नुभयो, अर्थात नराम्रो बोल्नु भएन, कति पटक तपाईँले गुनासो नगरिकन धैर्यताका साथ दुःख सहनुभयो, ती सबै समय जब तपाईँको घमण्डले तपाईँलाई अर्कै गर्न उस्काउँदा पनि तपाईँ यीशुमाथि नै भर परिरहनुभयो, जब तपाईँ कठिन परिस्थितिमा पनि एउटा धर्मी र सही व्यवहारका साथ खड़ा हुनुहुन्छ, तब परमेश्वरले त्यसलाई ध्यान दिनुहुन्छ र आफ्नो हिसाबमा राख्नुहुन्छ। जब तपाईँले कसैलाई गोप्य रूपमा बदलामा केही पाउने आशा नगरिकन केही दिनुहुन्छ, परमेश्वरले त्यो हेरिरहनु भएको हुन्छ। जब तपाईँ आफै असाध्यै थाकेको बेलामा पनि कसैलाई उत्साहको शब्द बोल्नुहुन्छ, परमेश्वरले त्यो देख्नुहुन्छ। उहाँको खोजी गर्ने नजरको सामुन्ने यी सबै थोक छर्लङ्ग हुन्छन्। हामीले यो पाठ हागार नामकी एउटा दासीबाट सिक्छौं जसले परमेश्वरलाई मलाई देख्नुहुने परमेश्वर भनी नाम दिएकी थिइन्। त्यो तब भएको थियो जब परमप्रभुले उनलाई उद्धार गर्नुभयो र आफ्नो दयामा उनको आवश्यकता पूरा गर्नुभयो। त्यसैले मेरा मित्र, हामी जे गर्छौ र हामी जे हौं ती सबै कुरा प्रभुको सामुन्ने छर्लङ्ग हुनु त निकै राम्रो, एकदमै उत्तम कुरा हो। सायद सेरिलको त्यो एकान्त र एक्लो कोठा अरू मानिसहरूको नजरबाट टाढा र लुकेको जस्तो देखिन्थ्यो होला, तर परमेश्वरको नजरबाट केही पनि लुकेको थिएन। उहाँले उनको धैर्यता, उनको सहनशीलता र उनको विश्वासयोग्यतालाई टिपोट गरिरहनु भएको थियो। परमप्रभुको भय मान्नु नै बुद्धिको शुरूआत हो। त्यसैले बुद्धिमानी काम गर्नुहोस्। आफ्ना मुक्तिदाता, आफ्ना प्रधान पुजारीलाई फेरि एकपटक नयाँ तरिकाले प्रेम गर्नुहोस्, जसले तपाईँको जीवनको हरेक कमजोरी र असमर्थतालाई पूर्ण रूपमा बुझ्नुहुन्छ। उहाँको नजरमुनि आफ्नो जीवन यसरी जिउनुहोस् कि यो कुरामा अलिकति पनि शंका नरहोस्। उहाँको त्यो हेराई शुद्ध प्रेमले भरिएको हेराई हो। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
8: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
9: किन आँखा मिचेको मिचे गरेको
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
9: धेरै समय मोबाइल चलाइसी क्या हो?
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझे।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
12: होइन, यो झोलाभित्र के छ? होइन हौ, यो झोला भित्र चाहिँ के छ?
13: यो झोलाको पोकाहरूमा के छ?
14: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
12: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
15: प्रस्तुता कुमार अब्राहमको साथमा।
12: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
16: मेरो एसई पनि सकियो,
17: मेरो प्लस टूको एग्जाम पनि सकियो,
12: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
18: गुड न्युज एफएमले 1 महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
19: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
20: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
19: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
20: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

0: मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा। आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र विजयजी र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। सुनेर मात्र होइन, फोन गरेर पनि साथ दिन सक्नुहुन्छ र आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने एक मात्र कार्यक्रम हिडन ट्यालेन्टमा तपाईँ हुनुहुन्छ। तपाईँसँग त्यो लुकेको प्रतिभालाई तपाईँले प्रस्तुत गर्ने यो एउटा मौका हो र तपाईँले हामीलाई फोन गरेर पनि साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98024646 98024646। र यतिखेर भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, आफूमा भएको प्रतिभालाई तपाईँले प्रस्तुत गर्न सक्नुहुन्छ र दुईजना विजेताले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र यो कार्यक्रममा। र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरजीले, र फोन गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 98023446। र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न चाहन्छु कार्यक्रममा। हेलो
1: हेलो सर, जय मसी।
0: जय मसी भनेपछि मायाजी आरामै हुनुहुन्छ?
1: हजुर सर, एकदमै ठिक छु सर। हजुरहरू कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदमै ठिकठाक छौँ हजुर। अनि हजुरको खाना भयो?
1: भर्खरै भयो सर। खाजा पुर्याउने तयारी, अनि फोन हानेको त कस्तो ठ्याक्कै लाग्यो कि, म त साह्रै खुसी भयो।
0: मायाजी, अब भने तपाईँमा भएको जे कुरा छ तपाईँले यतिखेर हामीसँग प्रस्तुत गर्न सक्नुहुन्छ, आफ्नो प्रतिभालाई प्रस्तुत गर्न सक्नुहुन्छ।
1: हुन्छ सर, धन्यवाद सर यो मौकाको लागि। परमेश्वरलाई धन्यवाद हो, सरलाई पनि धन्यवाद दिन्छु। म चाहिँ यो 376 नम्बर भजन गाउँछु है सर। यो मेरो जीवनमा भएको पहिलाको सुरु सुरुको घटनाहरू छ, अनि मलाई साह्रै सुन्छ।
0: हुन्छ हजुर, सुरु गर्नुहोस्।
1: यीशुको पछि मोहिल नलागे,

0: फर्का दिन फर्का दिन
1: फर्का दिन म फर्का दिन निकै नै अर्थपूर्ण संगीतको साथ दिनुभयो, गाएर हामीलाई सुनाउनु भयो, धेरै धेरै धन्यवाद। अहिलेलाई छुटौं।
0: हुन्छ सर, जय मसी।
1: जय मसी। वहाँ हुनुहुन्थ्यो माया मगर्जी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईँलाई दिइसकेको छु र यतिखेर तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हिडेन ट्यालेन्ट। यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो।
2: हेलो।
1: हजुर, जय मसी।
2: जय मसी।
1: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: सिमान्डलबाट लक्ष्मी महर्जन।
1: लक्ष्मीजी कस्तो हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौ लक्ष्मीजी, जिन्दगी चलिरहेको छ भन्नुपर्छ। चलाउनै पर्यो नि जिन्दगी त, होइन? अब भन्नुहोस्, यतिखेर तपाईँ के प्रस्तुत गर्न चाहनुहुन्छ?
2: म चाहिँ 317 नेवारीबाट गाउँछु है।
1: ए हुन्छ, झनै राम्रो नि हजुर। यो त अब आफूमा भएको ट्यालेन्ट सो गर्ने मौका पनि त हो नि, होइन? हुन्छ हजुर, सुरु
2: गर्नुहोस्।
1: धन्यवाद।

0: धन्यवाद.
1: निकै नै अर्थपूर्ण संगीतको साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौ. लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, हामीलाई नेवारी भाषाबाट निकै नै मिठो गीत गाएर साथ दिनुभयो. अहिलेलाई छुटौ त लक्ष्मीजी. अहिलेलाई भने लक्ष्मीजी हुनुहुन्थ्यो साथमा, र यतिखेर तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम हिडेन ट्यालेन्ट, तपाईँमा भएका प्रतिभालाई प्रस्तुत गर्ने एकमात्र कार्यक्रम हिडेन ट्यालेन्ट. हामीलाई तपाईँले फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ. हामी दुईजनालाई चाहिँ विजेता पनि बनाउँछौ कार्यक्रमबाट, र दुईजनाले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगर्जीले. र फोन गर्नुहोस्, फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु. कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौ. हेलो.
2: हजुर सर,
3: जयमसी. हजुर जयमसी भनेपछि हाम्रो मिस बाजी
2: होइन सर, होइन
3: सङ्गीताजी
2: होइन.
3: ए भनेपछि हाम्रो
2: लक्ष्मी
3: मगरजी होइन. लक्ष्मी जी आरामै हुनुहुन्छ?
2: एकदम ठिकै सर, परमेश्वरको अनुग्रह कृपाले, हजुरहरूको प्रार्थना मण्डलीको प्रार्थनाले हजुरलाई कस्तो आइसिन्छ.
3: हामी पनि एकदमै ठिक ठाक छौँ. अनि हजुरको खाना भयो?
2: बाँकी छ सर, हजुरले खाइसक्यो?
3: हजुर हामीले चाहिँ खाइसक्यौँ हजुर. हजुर एकदम एकदम एकदम ठिक ठाक छ. तपाईँहरूको प्रार्थनाले गर्दा अहिलेसम्म छिरिक्कै केही हुन थाहा छैन.
2: हजुर
3: लक्ष्मी मगरजी, यतिखेर के प्रस्तुत गर्न चाहनुहुन्छ त हजुर?
2: हजुर सर, म अब स्वर त त्यति राम्रो छैन, जसरी भए पनि परमेश्वरको महिमा गर्ने हो होइन सर?
3: हजुर एकदम तामै.
2: म चाहिँ भजन गाउने मनपर्छ सर मलाई.
3: हुन्छ नि हजुर.
2: म चाहिँ अहिले 623 नम्बरको भजन गाउन चाहन्छु सर.
3: हुन्छ हजुर, सुरु गर्नुहोस्.
2: हुन्छ. परमेश्वरलाई धेरै धन्यवाद भएको होस् यो दिनमा, फेरि पनि यो नयाँ दिन दिएर अनि हामीले हजुरहरूसँग कुराकानी गर्दै अनि परमेश्वरको महिमा गर्ने अवसरको लागि एकदम परमेश्वरको महिमा भएको होस् र हजुरले पनि यो समय दिएको छ यसको लागि हजुरलाई पनि धन्यवाद भन्न चाहन्छु.
3: हजुर
2: गुड निट एफएम सम्पूर्ण परिवारलाई धन्यवाद भन्दै म यो भजन गाउन चाहन्छु सर.
3: हुन्छ हजुर.

0: हालेलुया आमेन।
1: धन्यवाद साथ दिनुभयो लक्ष्मीजी, खुसी लाग्यो अहिलेलाई छुटौ।
0: हुन्छ सर, धन्यवाद।
1: जय मसीह। लक्ष्मी मगरजी हुनुहुन्थ्यो, हामीलाई रामकोटबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि हामीलाई सम्झन सक्नुहुन्छ। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। निकै नै मिठो मिठो भजन गाएर हामीलाई साथ दिइराख्नु भएको छ हाम्रो श्रोताहरूले। र श्रोता तपाईँ पनि कार्यक्रममा फोन गर्न चाहनुहुन्छ भने हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी गराइसकेको छु। यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी जोजलपा।
1: जय मसी अमिताजी, आरामै हुनुहुन्छ?
2: एकदमै
1: ठिक ठाक हुनुहुन्छ?
2: एकदम ठिक ठाक छु, परमेश्वरलाई धन्यवाद, हजुरहरूलाई पनि धन्यवाद।
1: भनेपछि गीत गाउन रेडी हुनुहुन्छ?
2: म पनि जोजलपा गर्दै 376 नम्बर भजनको यसुको पछि म हिँड्न लागे नेवारीमा गाइदिने छु।
1: हुन्छ हुन्छ, एकदमै सुरु गर्नुहोस्।
2: हुन्छ।

0: आमेन।
1: ल्यामे मखु,
0: ल्यामे मखु, ल्यावे मखु,
1: ल्याउ कस्तो म फर्किँदिन। ल ठिक छ, खुसी लाग्यो, मिठो सुनिराखौँ जस्तो लाग्यो मलाई त। अहिलेलाई छुटौँ है त।
0: हुन्छ, धन्यवाद। जय मसी,
1: जय मसी। मलाई यही खुसी लाग्छ किनभने नेपाल चाहिँ होइन धेरै बहुभाषी, बहुजाति, बहुसंस्कृतिको धनी देश हो नि त। त्यो भएर कति मजाले उहाँहरूले आफ्नो आफ्नो भाषाका होइन आफ्नो आफ्नो कल्चरल संगीतहरू गुनगुनाइराख्नु भएको छ, एकदमै आशिषित भइरहेको छ। र तपाईँ पनि आफ्नो केही छ भने त्यस्तो होइन, म पनि मेरो संस्कृतिको पहिचान दिन चाहन्छु, म पनि मेरो भाषाको गीत गाउन चाहन्छु जस्तो छ भने फोन गर्नुहोस् है। फोन लाइन एकदमै खुल्ला रहेको छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो अब्राहम सर, जय मसी।
1: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर म शान्ता सुनवार यताहरू सिटीबाट।
1: शान्ताजी आरामै हुनुहुन्छ?
2: हजुर आरामै छु म। हजुर कस्तो हुनुहुन्छ अनि?
1: म पनि एकदमै ठिकठाक छु, तपाईँको नाम जस्तै छ, शान्त छु। अनि तपाईँ पनि
2: शान्त?
1: तपाईँ पनि शान्तै नै हुनुहुन्छ होला?
2: हजुर शान्तै छु।
1: ठिक छ ठिक छ। शान्ताजी अब के प्रस्तुत गर्न चाहनुहुन्छ त हजुर?
2: हुन्छ म एउटा गीतै गाउँछु है त सर।
1: हुन्छ हजुर हजुर हजुर, तपाईँ पनि सुनवार भाषाबाटै गाइदिनुहोस्।
2: हजुर आउँदैन आफ्नो भाषा मलाई त
1: आउँदैन। ल ल ठिकै छ ठिकै
2: हजुर,
1: हुन्छ सुरु गर्नुहोस्।
2: धन्यवाद यो समय दिनुभएको लागि।

0: होइन होइन
1: ठिक छ हजुर, मिठो गीत गाउनु भयो, साथ दिनुभयो शान्ताजी, खुसी लाग्यो अहिलेलाई छुटौ। शान्ता सुनवारजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो मिठो गीत गाएर, र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ के त, आजको विजेता तपाईँ नै पो कि दुईजना विजेता बन्नुहुनेछ आजको कार्यक्रममा, र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ चन्द्रमाया मगरजीले। यतिखेर पनि कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: जय मसी कुमार अब्राम सर।
1: हरि बोल बुढा थुकीजी, तपाईँलाई पनि जय मसी अभिवादन भन्न चाहन्छु। अरू ठाउँ सबै ठिकै छ नि हजुरको?
2: ठिकै छ।
1: अनि खाना खानुभयो?
2: भइसक्यो।
1: मेरो पनि भइसक्यो हजुर, एकदमै अब खाजा खाने बेला पो हुन लाग्यो। हरिजी, यतिखेर के प्रस्तुत गर्न चाहनुहुन्छ त?
2: म समसामयिक विषयमा पूर्व प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाजीको वक्तव्य जस्तो सानो
1: हजुर।
3: अब के भनौँ भनेदेखिलाई हाम्रो नेपाली काङ्ग्रेसको गण्डक बेच्यो। अब हामीले राष्ट्रघाती काम गरेको हो, एमाले महाकाली बेच्यो, मैले मेरो मन्त्रीकालमा 50 वटा मन्त्री बनाएको थिएँ। अब हामीले कार्यमा गएर देशघाती काम गर्ने, बिचरा त्यो बालिन शाह 3 वर्षको शिशु पार्टी अब जाने होला, त्यो बोलेर के बिग्रिहाल्यो? भिरेकै केही छैन, म सभापति भइरहे भए म डिक्टेटरसिप पनि व्हिप नै लगाइदिन्थे। खालि तपसा देखाएको छ, खालि तपसा दिँदिनै थियो। जनताले त्यसरी पठाओ, तपाईँको तपाईँको त जनताले मिलेर काम गर्नुपर्छ। हाम्रो बाइबलमा भन्छ सोलोमनको जस्तो बुद्धि हुनुपर्छ, राज्य शासकहरू यसरी चाहिँ वायत गर्नु भएन हेर्नु भन्ने चाहिँ। अब सभापति भएन अहिले, अहिले अहिले थुन गरिरहेको छ, तपाईँको आफ्नो भइहाल्छ, मलाई दिक्क लगाइसक्यो। यस्तो चाहिँ गर्न भएन तपाईँको। अब 11 बजे अहिले 11 बजे फेरि बैठक आउँछ, डिपी हरियाला सभापुक्सीले कति सम्झाउने हुन्छ, सधैँ केही कुरा केटीकेटी खेले जस्तो तपाईँको।
1: ओहो, ल तपाईँलाई पनि धेरै धेरै धन्यवाद तपाईँको प्रतिभाको लागि। अहिले हामी छुटौ,
2: हस्
1: धन्यवाद, जय मसी। अन्त हरि बोल बुढा थुकीजी, हामीलाई शेरबहादुरजी उहाँको क्यारिकेचर गरेर उहाँले सुनाउनु भयो, निकै नै अर्थपूर्ण भइरहेको छ यो कार्यक्रम। र यसको निम्ति त तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, तपाईँले कविता भन्न सक्नुहुन्छ, तपाईँले वचन बाँड्न सक्नुहुन्छ, तपाईँले गीत गाउन सक्नुहुन्छ, तपाईँसँग भएको प्रतिभालाई प्रस्तुत गर्नु श्रेय छ, होइन, परमेश्वरको महिमाको निम्ति भएको होस्। यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, हेलो, हेलो,
4: हेलो,
1: हजुर हजुर, जय मसी हजुर,
4: जय मसी अब्राम सर, जय मसी।
1: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म भक्तपुर गुन्डुबाट सावित्री खड्का।
1: ए, सावित्रीजी आरामै हुनुहुन्छ?
4: एकदम आराम छ हजुरहरू, कस्तो हुनुहुन्छ?
1: हामी पनि एकदमै ठिकठाक छौँ सावित्रीजी, सबै कुरा ठिकै छ हजुर। अनि हजुरको खाना भयो?
4: अब बेला हुँदैछ।
1: मेरो त भइसक्यो सावित्रीजी, अनि भन्नुहोस् यतिखेर के प्रस्तुत गर्न चाहनुहुन्छ हजुर?
4: मलाई चाहिँ अब यो घरमा बसेर यसो मलाई भजनहरू नै गुनगुनाउनु मनपर्छ।
1: हजुर हजुर,
4: एउटा भजनै गुनगुनाउँछ है त।
1: हुन्छ, सुरु गर्नुहोस्।
4: नमिल्ला मिलाएर सुन्नु होला, जतिले सुन्नुहुन्छ है।
1: हुन्छ हजुर,
4: हामी त यसो सिक्ने मात्रै हो है, के गर्नु गाई।

0: हुन्छ प्रभुको महिमाको लागि है।
1: धेरै धेरै धन्यवाद सावित्रीजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं। सावित्री खड्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई साथ दिन सक्नुहुन्छ कि त। आजको विजेता तपाईँ नै पो कि, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरजीले, र हामी दुईजनालाई चाहिँ गोला प्रथाबाट विजेता बनाउनेछौ, र दुईजनाले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
1: हजुर जयनसी, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म बडिखेलबाट पुष्प कुमार पहरी बोलेको छ।
1: पुष्प कुमार पहरी है?
2: हजुर पुष्पक, हजुर।
1: कहाँबाट भन्नुभयो?
2: बडिखेल गोदावरी साइड।
1: ए हजुर हजुर हजुर, पुष्पजी आरामै हुनुहुन्छ?
2: हजुर सर आरामै छु।
1: अनि यतिखेर के प्रस्तुत गर्न चाहनुहुन्छ त हजुर?
2: हजुर हजुर, म एउटा गीत गाउँ कि भनेर सर।
1: हुन्छ, सुरु गर्नुहोस् हजुर।
2: यसुको पाउमा बस्ने मानिस धन्यको हुँदछ, यसुको छेउमा बस्ने मानिस आशिषित हुँदछ, यसुको राज्य खोज्ने मानिस धन्यको हुँदछ, यसुको पछि हिर्ने मानिस आशिषित हुँदछ, हो धन्यको हुँदछ, हो आशिषित हुँदछ जीवनमै।

0: दिनुभयो साथा, येशूले मलाई छरेनन् कहिले, दिनुभयो हात येशूले मलाई छरेनन् कहिले, यसैले गर्छु म आराधना, यसैले गर्छु म महिमा, येशूको पाउमा बस्ने मानिस धन्यको हुँदछ, येशूको छेउमा बस्ने मानिस आशिषित हुँदछ, येशूको राज्य खोज्ने मानिस। धन्यवाद सर,
1: धेरै धेरै धन्यवाद पुष्पजी, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौं।
0: धन्यवाद सर।
1: पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो, हामीलाई गोदावरीबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। 4470754 अथवा 4770755 हाम्रो वाट्सएप नम्बर रहेको छ। 9800244646 9800244646 हाम्रो वाट्सएप नम्बर रहेको छ। र कार्यक्रम हिडेन ट्यालेन्टमा तपाईँ हुनुहुन्छ, आफूमा भएको प्रतिभालाई प्रस्तुत गर्ने एकमात्र कार्यक्रम हिडेन ट्यालेन्ट र देखेन भने कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हाम्रो विद्याजी ठिकै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौँ विद्याजी, सबै कुरा ठिक छ। अनि हजुरको नयाँ नौलो के छ?
2: नयाँ नौलो त अब दिन सेवा सङ्गति जाने अनि नयाँ नयाँ घरमा जानु पाएको
1: हिडेन ट्यालेन्ट र देखेन भने कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो, जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?

0: हजुर, धेरै धेरै धन्यवाद, साथ दिनुभयो,
1: दिनु भएको पैसाहरू दिन पाएको छु, किताबहरू दिन पाएको छु, यही नयाँ कुरा,
0: धन्यवाद, हामीलाई सम्झिनुहुन्छ, खुसी लाग्यो। के प्रस्तुत गर्न चाहनुहुन्छ त अब?
1: यहाँ कोरस नम्बर 197 गाएर प्रभुको महिमा गर्नेछौ।
0: हुन्छ हजुर, सुरु गर्नुहोस्।

0: धन्यवाद सर।
1: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छोटौ, धन्यवाद विद्या श्रेष्ठ। हजुर धन्यवाद विद्या श्रेष्ठजी हुनुहुन्थ्यो, साथ दिनुभएको थियो। र अब भने हामी फोन कल लिने छैनौ, एउटा गीत राख्न चाहन्छु, त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु।

0: आजले श्रोता अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्योभन्दा अगाडि आजको दुईजना विजेताको नाम म तपाईँलाई बताउन चाहन्छु। र कार्यक्रम हिडेन ट्यालेन्टमा हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने चन्द्रमायाजीलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र आजको विजेताको नाम रहेको छ हरिबोल बुढाथोकी।
1: Congratulations.
0: र अर्को विजेता हुनुहुन्छ सावित्री खड्का।
1: Congratulations.
0: धेरै धेरै धन्यवाद दिन चाहन्छु सबैलाई। र प्राविधिक मित्र हाम्रो विजय सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, एक घण्टाभरि हामीलाई साथ दिनुभयो। त्यसै गरी आजको विजेता हरिबोल बुढाथोकी र सावित्री खड्काजीलाई बधाई भन्दै कार्यक्रमबाट म प्रस्तुत कुमार र राम पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदै छु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: सरकार विज्ञापन बोर्ड।
7: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
8: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
7: कहाँ छ?
8: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
7: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
8: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
7: र सरिता महर्जन 9841910094, 9841910094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क।

0: बाजे कोटा
1: सामान्य बेटेरा बेपत्ता
0: मैंने सामान से की चार ले गो
1: ग्यास चूलो राइस कुकर पानी पताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रो ग्रिस इलेक्ट्रो वाल छँदैछ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9855174236 9855174236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
2: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: ल है ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर
3: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना
2: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच बीटीएच एमडी पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ
3: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला
2: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ
3: अधिक जानकारीका लागि
2: प्रभुको सेवामा कुमार अब्राहम सुनाम मोबाइल 9141878602 9141878602 र 9818251240 9818251240
4: जय मसीह तथा नमस्कार भाई बहिनीहरू म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लिपसिङ लिएर आइरहेकी छु सम्झनुहोस् हरेक बुधबार बिहान 8 देखि 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम हिजो आज।

0: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम
1: हिजो आज लिएर
0: म अब्राम
1: म ज्ञानु
0: उपस्थित भइसकेका छौं र अब भने हामी एक घण्टाभरि तपाईँलाई कार्यक्रममा साथ दिनेछौ
1: र तपाईँहरूले हामीलाई पनि सुनेर साथ दिन सक्नुहुनेछ र 47,754 चाहिँ फिडब्याक दिन मिल्छ। तर हामीसँग कुराकानी भने हामी फोनमा गर्ने छैनौ। यो कार्यक्रमसँग सम्बन्धित केही छ भने चाहिँ तपाईँहरूले हामीलाई बताउन सक्नुहुन्छ। हिजो आजमा हिजो आज नै भइरहेका कुराकानीहरू हामी
0: चर्चा परिचर्चा गर्ने गर्छौं र एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ यतिखेर, त्यसपछि हामी उपस्थित हुने नै छौं।

0: छैन, अघिदेखि खाना पाकेको। बोलाको यति बोलाको किन नसुनेको?
1: एकछिन मोबाइल चलाएको।
0: यसरी मोबाइल चलाएर हुन्छ त? जतिखेर पनि मोबाइल अघि खाना पाकिसकेको बोलाएको छ बोलाएको छ, त्यो मोबाइलमा के छ तिमीहरूलाई झुन्डाउने?
1: होइन कि, यस्तो एउटा भिडियो हेरेको, कति राम्रो भिडियो रहेछ, अब तपाईँ पनि हेर्नु न।
0: ए बाबा, स्कुलबाट कम्प्लेन आइसक्यो, 10 बजी पुग्नु पर्ने मान्छे 10:30 पुग्ने, अनि यसरी कहाँ हुन्छ? त्यत्रो लगानी गरेर पढाएको छ।
1: साथीहरू सबै त्यस्तै छन्, मोबाइलै बोकेर आउँछन्।
0: ए साथीहरूले, त्यसो भए साथीहरूले नराम्रो काम गर्यो भने आफूले पनि नराम्रो काम गर्दै हिँड्ने त। यो त अति भयो, जतिखेर स्कुलबाट आयो किताब फालेर मोबाइलमै गएको छ होइन, अनि खाना खाएर आऊ भन्दा पनि मोबाइलै लिएर अगाडि आएको छ, सुत्ने बेला पनि सिरक ओढेर मोबाइलै हेरेको छ। यो त अति भयो, अति भयो।
1: यो त मोबाइलको समय हो कि ड्याडी, अब मोबाइल हेरेर पनि अब पास गरिदिइहाल्छु म।
0: ओहो, त्यसरी हुँदैन। तिम्रो पढाइ पहिले अति राम्रो थियो छोरी, आफ्नो आमा बुवाले भनेको कुरा मानेन भने नि मान्छेले दुःख पाउँछन्, यो कुरा याद गर।
1: अब चाहिँ म मोबाइल धेरै हेर्नु के सिकिसकेँ मैले, अब भिडियो गेम खेल्न सिकिसकेँ, या भिडियो हेर्न सिकिसकेँ, अरू के गर्न
0: सिकिसकेँ। सबै कुराको समय छ, मोबाइल हेर्ने पनि समय छ, पढ्ने पनि समय छ। जतिखेर मोबाइल मात्रै हेरेर हुन्छ त, तिम्रो मैले धेरै कुरा पत्ता लगाइसकेँ। मोबाइलबाट यो रिसर्च गर्नु छ, त्यो रिसर्च गर्नु छ भन्ने भरे साथीभाइसँग खेल्ने गेम खेल्ने, यो के हो? यो त मलाई त अति नै चित्त बुझेन छोरी।
1: मोबाइल चलाएन भने त साथी हुन्छन्, सबै साथीहरूले मोबाइल मात्रै चलाएको कुरा गर्छन्, कसैको ड्याडी मम्मीले केही भन्दैन, तपाईँ मात्रै गराउनुहुन्छ।
0: ल है, म त अब सक्दिनँ तिमीलाई, यो अति भयो। अति हुँदा के हुन्छ? खति हुन्छ भन्ने कुरा पनि याद गर्नुपर्छ। मोबाइल भन्ने कुरा आफूलाई चाहिँदा चलाउने, जतिखेर पनि त्यसमा झुन्ड्यो भने त हामीले धेरै त्यस्तो घटनाहरू देखेका छौ नि, नचाहिँदो साथीहरू बनायो है, नचाहिँदो गफ गर्यो, त्यो त भएन नि त। अब तिमी यति राम्रो बानी थियो, केही समय अगाडि तिमी टक्क 10 बजी सुत्थ्यौ, अहिले 11, 12, 1 बजीसम्म त्यो मोबाइलले के झुन्डिरहेको, तिमीलाई झुन्डाउने के छ? यो पाराले त हुँदैन, बरु मोबाइलमा समय दिए जति पढाइमा समय दिएको भए कति राम्रो हुन्थ्यो।
1: एक्जामको अघिल्लो दिन पढिहाल्छु नि, एक दिन अगाडि।
0: हुँदैन हुँदैन, यो पाराले हुँदैन। खोइ मोबाइलले, यो मोबाइल म अबदेखि दिन्न तिमीलाई, तिमीले साह्रै मलाई गुवायौ। एउटा हुन्छ नि, समयको सबै कुराको समय हुँदैन भनेर मैले भनेको छैन, जब हुँदा हुँदा हुँदा चढ्न जाँदाधरि मोबाइल लिएर जाने, अब त्यो वचनको बेलामा होर्सिपको बेलामा मोबाइल हेरेको छ, के हेरेको थियो? त्यसरी परमेश्वरलाई दिने समय त परमेश्वरलाई दिनु पर्यो।
1: मलाई त झ्याउ लाग्छ यति लामो हुन्छ, के हो के मोबाइल चलाउनु पर्यो,
0: लामो छोटो यसो भनेर हुँदैन। परमेश्वरलाई जब हामी समय दिँदैनौ नि, परमेश्वर बिनाको संगति नि अधुरो हुन्छ, परमेश्वर बिनाको जिन्दगी नै अधुरो हुन्छ होइन। तिमीलाई थाहा छ नि, बत्ती भएन भने, लाइन गयो भने कति अध्ययारो हुन्छ नि होइन, कतिखेर बत्ती आउला कतिखेर बत्ती आउला, अध्ययारोमा हामी केही गर्न सक्दैनौ होइन। परमेश्वर त्यस्तै हाम्रो लागि चाहिँ जीवनको ज्योति हुनुहुन्छ, उहाँ नै हाम्रो जीवनमा हुनु भएन भने जिन्दगी सधैँ अन्धकार हुन्छ।
1: तर अहिले त मोबाइलको समय हो नि त ड्याडी, सबैले मोबाइल चलाउँछ, यति धेरै मोबाइलहरू आइसक्यो, अब तपाईँलाई थाहै छैन कि अहिलेको समय कस्तो छ भने, तपाईँको समय कुरा गर्नुहुन्छ त नि।
0: ल, मलाई पनि थाहा छ, मैले पनि देखेको छु मोबाइल चलाएर मान्छे कहाँसम्म पुगेका छन् भन्ने कुरा। अब चाहिँ मैले अन्तिमचोटि भने, मैले मोबाइल लगेँ, अब चुपा लगाएर स्कुलतिर जाने।
1: अब म कहीँ पनि जान्न, मोबाइल दिनुभयो भने केही गर्दिनँ म।
0: ल ल, हेर्दै जाउँ, के गर्छस् के गर्दैनस्।

0: ल यही मोबाइललाई पूजा गरेर बस
1: होइन, मोबाइल नदिँदा पनि हेर न स्कुल गएको छ, न कलेज गएको छ, न खाना खान आएको छ, होइन यो मोबाइल नभई नसक्ने भइस है।
2: तपाईँले त मलाई बुझ्नु नै हुन्न कि, अहिलेको समयअनुसार चल्नु पनि छैन, त्यो मोबाइल दिनु भएन भने त म खाना पनि खान्न, स्कुल पनि जान्न।
1: हे प्रभु, म त नसक्ने भए ल ल ल ल मोबाइल ल, अब त स्कुल जाँदै होला नि, समयमा खाना खाने होला नि,
2: गइहाल्छु नि मोबाइल पाए पछाडि त।
1: अब म एउटा रुटिन बनाइदिन्छु, यतिखेर पढ्ने, यतिखेर होमवर्क गर्ने, यतिखेर मोबाइल हेर्ने, नत्र म सक्दिन तिमीलाई।
2: ल ल बनाइदिनु, तर म मोबाइल चाहिँ हेर्न चाहिँ हेर्छु।
1: आफ्नो कत्रो ठुलो सपना छ छोरीलाई भविष्यमा गएर स्टाफ नर्स बनाउने, तर छोरीको पढाइ चाहिँ मोबाइलमै पिएचडी गर्ला जस्तो छ, के गर्ने? यो आमा बुवाको सोचाइ एकातिर छ, एउटा भनाइ पनि छ नि, के भन्छ, आमा बुवाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भन्थे, हो नै रहेछ।
2: अब तपाईँलाई स्टाफ नर्स बनाउन मन लाग्छ, अब मलाई यहाँ मोबाइलमा हेरेर के देखिरहेको छु, उहाँ मलाई उहाँ अर्कै बन्न मन छ। अब
1: भनेपछि टिकटक स्टार बन्न मन छ?
2: स्टार होइन, भिडियो बनाउने, के बनाउने, घुम्ने, त्यस्तो बनाउने।
1: ए बाबा, भिडियो बनाएर घुमेर केही हुनेवाला छ? होइन, त्यहाँबाट पैसा ल्याउँथेस्?
2: सबै गइरहेको छ,
1: कम लगानी गरेको छु मैले, यसो सोच्नु पनि पर्यो नि, बाबुआमाको अर्ती मान्नु पर्यो, क्या छोरी मान्नु पर्यो, यसरी हुँदैन, गाउँघरको मान्छेले के भन्छन्, ए यसको छोरीको त जिन्दगी नै टिकटक र फेसबुक के बनाएरै जाने भयो भनेर गाउँघरमा हल्ला छ, अनि एउटा केही फूल पनि देख्नु हुँदैन अरे, त्यहाँ गएर फोटो खिचिहाल्छ अरे, कोही नयाँ मान्छे आयो भने त्यहाँ पनि फोटो खिचिहालेकै हुन्छ अरे, अनि के हो यसरी चल्छ त जिन्दगी?
2: अहिले समय यसैको छ कि, मोबाइल जहाँ भिडियो जसले बनायो, जसले मोबाइल चलायो धेरै, त्यसैले राम्रो मान्छन् अहिले।
1: होइन हो, यो यो यो वाइफाई भन्ने चिज
2: सबैले, उहाँ एप्पलको मोबाइल बोकिसक्यो, म चाहिँ अहिलेसम्म एन्ड्रोइडकै मोबाइल बोकिरहेको छु, त्यही पनि।
1: होइन, जे भए पनि मोबाइल त मोबाइलै हो नि त, तिमीलाई त्यो आइफोनले पनि बिगार्ने नै हो, योले पनि बिगार्ने नै हो, भन्न खोजेको कुरा चाहिँ मैले नचलाउनु भनेको होइन, होइन नचलाउनु भनेको होइन क्या छोरी, एउटा समय मोबाइल चलाऊ, पढ्ने समय पढ खेल्ने समय खेल, तिम्रो केही वर्ष अगाडि पढाइ यति राम्रो थियो, सरहरूले मलाई यति इन्करेज गर्नुहुन्थ्यो, लाइक तपाईँको छोरीले चाहिँ केही गर्छन् है भन्छ, अब आजभोलि छोरी स्कुल ढिलो गएको देखेर, पढाइ कमजोर भएको देखेर, होइन हौ कुमारजी तपाईँको छोरीको पढाइ त के हो, आजभोलि त लखालिङ्ग भएछ त भन्छन्, अनि म त
2: सबैजना मोबाइल हेर्छ,
1: म भने तिम्रो लागि हेर न हातमा ठेला, यसरी ठेला उठाएर काम गर्ने, तिमी चाहिँ भने मोबाइलमा समय बिताउने, यसरी त हुँदैन नि त हो छोरी।
2: मेरो साथीहरू पनि त्यस्तै छन् कि फेरि?
1: ए बाबा, साथीहरू जस्तो छ त्यस्तो छ भन्ने होइन क्या, म चाहिँ कस्तो छु भन्ने कुरा चाहिँ,
2: क्लासमा गए पछाडि त तेरो बाबाले कहिले एप्पलको फोन किनिदिने, के हेरिस आज, त्यस्तो मात्रै कुरा
1: चल्दैन जिन्दगी छोरी, यसरी चल्दैन, चौबिसै घण्टा मोबाइल हेरेर जिन्दगी चल्दैन, मोबाइलले खाना दिन्छ,
2: मैले रिजल्ट
1: मोबाइल चलाएको छ चलाएको छ, बसेको ठाउँमा खाना दिन्छ,
2: मोबाइल हेरेर पनि मैले पास गरिदिइहालेको छु,
1: हेरौँ हेरौँ रिजल्ट आउँदैछ नि के हुने रहेछ, ल मैले आजदेखि मोबाइल भरे म सेड्युल बनाइदिन्छु, त्यही अनुसार चलिनस् है, तँलाई मैले जाने।

0: के भयो? मोबाइल त दिएको छु त, फेरि रुइरहेकी छेस्।
1: आज रिजल्टमा तिनवटा सब्जेक्ट लाग्छ।
0: ए भनेपछि मोबाइल हेरेर पास भइएन? म त मोबाइल हेरेकै हेरेर गर्दा मोबाइलले पनि त्यही क्लासको बारेमा सिकाउँछ होला भनेको त।
1: इक्जाम आउने बेला त पढेकै थिएँ त, एक दिन अगाडि त पढेँ।
0: एक दिन अगाडि, दुई दिन अगाडि मात्रै पढेर हुन्छ? पढ्ने कुरा भनेको सेड्युल बनाउनु पर्छ।
1: सबैले त्यही गर्छन् अनि त्यति बेलै पढौँ भन्छ।
0: सबै सबैको कुरा भन्ने होइन क्या, आफू चाहिँ कस्तो छु भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो। अब हेर, मेरो नर्स पढाउने सपना छोरीलाई मेरो खप्पर पनि के गर्ने होला?
1: कसैलाई नभन्नु है, सोध्यो भने त्यो मम्मीले गाली गर्नुहुन्छ।
0: ए म त एफएममा गएर सूचना दिन्छु मेरो छोरीले चाहिँ यसरी यसरी गरेर चाहिँ फेल भयो भनेर। त्यसै हुन्छ?
1: तपाईँले त भन्नुभएको थियो मोबाइल नहेर फेल हुन्छ भनेर, तर होइन जस्तो लाग्यो।
0: हे छोरी, बाबु आमाले भनेको कुरा मानेन भने नि मान्छेले दुःख पाउँछ भनेको यही हो। जहिले पनि छोराछोरीको उन्नति प्रगति देख्ने भनेको बाबु आमै हो।
1: सरी ड्याडी।
0: अहिले सरी भनेर हुन्छ? रिजल्ट यस्तो आएपछि अब के गर्नु? पहिलेको जस्तो पढाइ हुनु पर्यो। कति राम्रो पढाइ थियो, सरहरूले कति राम्रो भन्नुहुन्थ्यो। अहिले त तिम्रो पढाइ देखेर छोरी मलाई त विरक्त लाएर आउँछ। आफू सकि नसकि खुवाएको छ, स्कुलमा एडमिसन गराएको छ, फी तिर्याएको छ, खाजा भनौँ के भनौँ कम खर्च छ, लगानी यत्रो गरेर चाहिँ रिजल्ट आउँदा चाहिँ ती तिनवटामा अब
1: टिचरले तपाईँलाई बोलाउँछु भनेर चाहिँ गयो भने बिरामी भएर नपढेको भनिदिनु ल।
0: खै बिरामी भएर नपढेको कि मोबाइलले गरेर नपढेको भने के भने के भन्ने म त कन्फ्युजनमा छु।
1: एकचोटिलाई अबदेखि पढ्छु नि म।
0: ल यो पालि जस्तो भयो भयो, अबदेखि राम्ररी पढेनौ भने छोरी म तिमीलाई छोरी पनि भन्दिनँ, म घरमा म आउन पनि दिन, पढ्न पनि दिन। मैले मोबाइल नहेर्नु भनेको होइन, हेर्नु कहिले काहीँ आफूलाई चाहिने कुरा हेर्नु होइन, तर अब जति फेरि त्यो जुकाले टोक्दा त्यो जुकाले त्यो खुन नचुसिन्जेलसम्म टोकेकै टोकेकै टोकेकै चुसेकै चुसे गर्छ नि हो, त्यसरी मोबाइललाई नचुस्नु क्या।
1: मोबाइलमा हेर्नु धेरै कुरा आउँछ लेख्न भन्ने लाग्यो नि त, साथीहरूले सबै त्यस्तै
0: भन्छन्,
1: स्कुलमा पढ्नु
0: पर्छ, मोबाइल हेरेर पास भइन्छ। मोबाइल हेरेर पास हुने भए त यहाँ सबै पास हुन्थ्यो नि, किताब हेर्नु पर्यो, त्यत्रो पैसातिर किनेको किताब चाहिँ नहेरेर मोबाइल हेरेर पास गर्ने, त्यसरी हुन्छ?
1: अब हेर्छु।
0: एकचोटिलाई मौका दिए, अब पनि यस्तो गरिस् भने पढाइमा ध्यान दिनस् भने छोरी मैले तँलाई जाने, त्यो चर्च जाँदा पनि मोबाइल लिएर जाने होइन, सङ्गति जाने, बाइबल लिएर जाने हो, प्रभुको महिमा गर्ने हो। ए घोप्टो परेर म त अब आराधना गरेको होला, वचन पढेको होला भनेको त मलाई त साह्रै चित्त दुखेर आयो हौ। यो मोबाइल भन्दा पनि यो वाइफाई चाहिँ कसले बनायो होला? यो सरसल्लाह नगरी भएन हौ, यो छोराछोरी साह्रै बिग्रे। हुन त अब के भन्नु, आफ्नो बाबुआमाले तल लगाएको छोराछोरी कसैले तल आउनु सक्दैन भन्छन्। अब चाहिँ बुझ्यो नि, अब
1: बुझ्यो
0: होइन त? ल ठिक छ, त्यसो भए अब तिमी खाना खान जाऊ, म अफिसतिर लाग्यो है त।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि हामी तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। एउटा नाटक होइन, अहिले समाजमा घटिरहेको घटनालाई नै हामीले प्रस्तुत गर्यौं। यो तपाईँ र मेरो जीवनमा पनि हुन सक्छ। हामीले छोराछोरीलाई कन्ट्रोल गर्न सकिनौं भने यसले ठूलो समस्या पनि ल्याउँदछ। जस्तो एउटा घटना म तपाईँलाई बताउन चाहन्छु। नजिकै घटना, एउटा हस्पिटलमा एउटा बच्चालाई लगिएछ, लगभग 14-15 वर्षको बच्चालाई, अनि ऊ सुतेको थियो होइन। त्यहाँको नर्सले भन्दै हुनुहुन्थ्यो, अनि त्यसपछि ऊ सुतेको मान्छे बिरामी मान्छे, तर उसको हातमा चाहिँ त्यो मोबाइल चलाइरहेको क्या, भनेको मोबाइल छैन र पनि क्या, त्यो मोबाइलमा एक
1: करोड
0: मुभ भइरहेको थियो, त्यो तानिन्छ नि होइन, अब त्यो हेरिन्छ नि, हो त्यस्तो गरिरहेको क्या। अब त्यो घटनाबाट तपाईँ र मैले के थाहा पाउन सक्छौ भने, तपाईँ र मेरो छोराछोरीलाई चाहिँ छोराछोरीले मोबाइल होइन, मोबाइलले चाहिँ छोराछोरीलाई चलाइरहेको छ। यसले चाहिँ ठूलो दुर्घटना ल्याउँछ पछि, एक प्रकारको रोग पनि लाग्दो रहेछ नि। यो भएन भने जस्तो तपाईँ र म आफै पनि कन्ट्रोल गर्नुपर्छ। आमा बुवा हेरिरहेको छ, जतिखेर छोराछोरीले देख्दा आमा बुवाले त्यही मोबाइल हेरिरहेको छ, ए हामीले पनि हेर्नुपर्ने रहेछ भन्ने हुन्छ। तपाईँले पनि छोराछोरीको अगाडि हामी एक्जाम्पल चाहिँ भन्नुपर्छ
1: पक्कै पनि। र यस्तो कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा हो। हेर्दा फेरि सानो लाग्न सक्छ, एक दिन दुई दिन, अहिले त हो नि, पछि आफै सुध्रिहाल्छ अथवा पछि यो बानी नहोला भन्ने हुन्छ। एउटा कुनै पनि कुरा एक हप्तासम्म अथवा हामीले 21-22 घण्टासम्म लगातार गर्यौँ भने चाहिँ त्यो एउटा आदतको रूपमा बस्छ भनेर चाहिँ रिसर्चले पनि बताएको छ होइन। त्यो कारणले गर्दा तपाईँले जे कुराको बानी बसाल्नुभयो त्यही नै तपाईँको आदत बन्छ नि त होइन। तपाईँले आज छोराछोरीलाई मोबाइल चलाउने, आफू पनि मोबाइल चलाउने होइन, अहिलेको समयको माग छ भन्नु भएको छ, तर जतिखेर पनि चलाउनु भयो भने त त्यो त राम्रो कुरा भएन नि त। खाना पनि त हामी जति बेला बिहानदेखि बेलुकासम्म तपाईँ खाना खान सक्नुहुन्छ र सक्नुहुन्न, त्यसको पनि एउटा समय छ नि होइन। बिहान बेलुका दिउँसो खाने भनेछ, सुत्ने एउटा समय छ, बाइबलले पनि हामीलाई त्यही नै भन्दछ। तर हामी मोबाइलको केसमा चाहिँ यो लागू गरेका छैनौँ कि हामीले होइन। यो कुरा चाहिँ हामीले चाहिँ 24 घण्टा बिहानदेखि बेलुकासम्म मोबाइल हेर, खाना नखा भने पनि बरु अब खाना खान्न, मोबाइल चाहिँ चलाउँछु भनेर छनौट गर्ने समय आएको छ मान्छेहरूले होइन। यो किन भन्दाखेरि चाहिँ बानी पारेको कारणले गर्दा
0: यस्तो हो। मोबाइल पनि नहेर्नु त
1: भनेको छैन,
0: छैन, हेर्नै पर्छ किनभने यो समयको माग हो। तर कुन समयमा हेर्ने भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। जतिखेर टाइम भयो त्यतिखेर हेरेकै हेरे गरिसकेपछि त, अहिले त झन् मान्छे यस्तो गर्न थालेको छ, टोइलेट जाँदा धरि मोबाइल लिएर मान्छे जाने क्या, अलिकति त्यस्तो प्रकारको क्या। खाना खाँदाखेरि होइन, हामी सानैदेखि बच्चालाई हामीले नै बिगारिरहेका हुन्छौँ, किनभने मोबाइल दियो भने बसिरहन्छ, मोबाइल दियो भने खाना खान्छ,
1: मोबाइल दियो भने ज्ञानी हुन्छ, दुःख दिँदैन।
0: अब पहिलेको बच्चाहरू कस्तो थियो भने, स्कूलबाट आउने बित्तिकै हामी नै कुरा गरौँ न, एउटा मोजाको बल लिएर चाहिँ होइन, मोजाको बल लिएर हामी खेल्न कुदिहाल्थ्यौँ होइन। अब विभिन्न प्रकारको खेल खेल्थ्यौँ,
1: हात खुट्टा धुने होइन, एउटा आफ्नो सरसफाई आफै गर्ने, आफ्नो काम गर्ने
0: त्यो थियो भने, अहिलेको बच्चाहरू त्यही मोबाइल लिने अनि दुनियाँभरिको साथी त्यही भेला हुने होइन। अब अर्को साथी पनि अनलाइनमा आइहाल्छ अनि खेलिहाल्छ, हान हान भन्ने होइन, उताबाट हान्ने यताबाट हान्ने के होइन, त्यो छ क्या। त्यो एउटा फिजिकल्ली रूपमा पनि उनीहरू हेल्दी हुँदैनन् जस्तो लाग्छ मलाई।
1: एकदम राम्रो कुरा हो यो। र बच्चाहरू खेल्ने कुराहरू होइन, आफ्नो सरसफाई राख्ने कुराहरू, 12-13-14 वर्षको बच्चा भइसक्यो, उसलाई एउटा मोजा धुन आउँदैन होइन, उसलाई चिया कसरी पकाइन्छ भन्ने कुरा थाहा हुँदैन, पानीको गिलासमा पानी सारेर खानुपर्छ भन्ने हुँदैन, सबै कुराहरू त्यही नै गरिदिइरहनुपर्छ। अहिले त तपाईँलाई रमाइलो लाग्छ होइन, तपाईँको बल शक्ति छ, तपाईँ बुवा मम्मीहरूलाई अहिले त रमाइलो लाग्ला सानो हुँदा, तर ठुलो भइसके पछाडि पनि त्यही भयो भने चाहिँ पक्कै पनि राम्रो लाग्दैन होइन। बाइबलले पनि हामीलाई के भन्दछ भन्दाखेरि चाहिँ, समयअनुसार कति बेला त्यो झोल खाने, कति बेला ठोस पदार्थ खाने, र बिस्तारै बिस्तारै त्यो ग्रोथ हुँदै जाने भन्ने कुरा चाहिँ हामीलाई परमेश्वरको वचनले पनि सिकाउनु भएको छ। तपाईँको बच्चाले सधैँभरि तरल पदार्थ मात्रै पिइरहेको पनि तपाईँलाई मन पर्दैन होला, रोगी भएको पनि मन पर्दैन होला। यदि तपाईँलाई रोगी भएको मन पर्दैन भने मानसिक रूपमा, शारीरिक रूपमा पनि, आत्मिक रूपमा पनि स्वास्थ्य बनाउनको निम्ति चाहिँ टाइम टेबल चाहिँ हुनुपर्छ।
0: आदत नबसोस्, सबैभन्दा ठुलो कुरा आदत नबसोस् होइन। जब यो आदत हुन्छ नि, यो ड्रग्स जस्तै हो क्या, जस्तो अब ड्रग्स खाने बानी भएको मान्छेलाई त्यो खाएन भने यति डेन्जर हुन्छ होइन। त्यहाँ हामी देख्दछौँ, कति मान्छेलाई प्रत्यक्ष पनि देखेका छौँ हामीले। त्यस्तै हो, मोबाइल भएन भने कति, नेटकै कुरा गरौँ, नेट गयो भने बच्चाहरू छटपटेर बाहिर
1: निस्किन्छ,
0: त्यो प्रकारको क्या हुन्छ। त्यो भएर हामीले अहिलेदेखि नै यो कुरालाई बहसमा राख्न सकिनौ भने चाहिँ एकदमै
1: जे कुराको पनि समयमा नियन्त्रण गर्यौं कन्ट्रोल गर्यौं भने त्यो त्यही अनुसारको कन्ट्रोल हुन्छ, समाधान पनि त्यही अनुसारको हुन्छ होइन। जति धेरै फैलिँदै गयो ठूलो हुँदै गयो त्यसको समाधान गर्न पनि त्यति नै जटिल हुन्छ। त्यो कारणले गर्दा समय छँदा नै होइन, समय छँदा नै आफू पनि सुध्रिने र अरूलाई पनि सुधार्ने काम चाहिँ हामी अभिभावकहरूले, हाम्रो स्कूल परिवारले, समाजले, देशले यो कुरामा चाहिँ एकदम ध्यान दिनुपर्छ होला। अहिले अब हामी यो रोग लाग्यो, यो खानुहुन्न, त्यो गर्नुहुन्न भनेर चाहिँ हामीले भनिरहेका हुन्छौं, तर यो जति पनि सोसल मिडियाहरू छ, जति पनि ग्याजेटहरू छ होइन, जति पनि यो टुल्सहरू छ, यसलाई चाहिँ कति समय चलाउने त भन्ने नियन्त्रण कसैले दिएकै छैन कि, त्यसको शिक्षा नै छैन होइन, त्यसको उनी छैन। तर मोबाइल त हेरेको हो नि के भएर होइन, बाहिर गएको छैन मेरो छोराछोरी, बिग्रिएको छैन, तर मोबाइल हेरेर चाहिँ बिग्रिएको छ कि छैन भन्ने कुरा, तपाईँको रिजल्ट बिग्रियो, तपाईँको काम बिग्रियो, तपाईँको छोराछोरी काममा जान मान्दैन, उसले पनि धेरै मोबाइल चलाउने मान्छे एक कोरो भएर बोल्नै मान्दैन,
0: एक कोरो पनि तपाईँलाई अलिकति हेल्दी पनि हुँदैन त्यो मान्छे। जस्तो मैले सुनेको छु आमा के गर्दै हुनुहुन्छ भनेर, म त लोकगीत हेरेर बसिरहेको छु भन्ने कुराहरू छ, बरु त्यो लोकगीत हेर्ने बेलामा हेर्नु पनि पर्छ नहेर्नु भने 15 मिनट घुमेर आउँदा हेल्थलाई राम्रो हुन्छ नि त होइन, त्यो पनि एकदमै महत्वपूर्ण कुरा छ।
1: र आत्मिकी वृद्धि पनि हुँदैन यसरी कतिपटक होइन, तपाईँहरूले के हेर्दै हुनुहुन्छ भन्ने कुरा पनि महत्वपूर्ण, ठिक्क समय हेर्नुहोस् त्यो ठिक्क समयमा पनि तपाईँले के हेर्दै हुनुहुन्छ होइन, त्यो चाहिँ महत्वपूर्ण कुरा छ। परमेश्वरको वचन तपाईँले अध्ययन पनि गर्नुहोस् हेर्नुहोस् पनि होइन, थुप्रै वक्ताहरूले वचनहरू राख्नु भएको छ भने हेर्नुहोस् नहेर्नुहोस् भन्न खोजेको होइन, राम्रो कुरा तपाईँको कोर्ससँग मिल्ने कुरा छ, कामसँग मिल्ने कुरा छ, सिक्नु पर्नेछ भने हेर्नुहोस्
0: सक्यो होइन, प्लस पोइन्ट पनि हुन्छ। मोबाइलले नै जतिखेर पनि मोबाइल नै मोबाइल भयो भने चाहिँ त्यो हाम्रो दिमाग नै त्यो मोबाइलले भरिएको हुन्छ, त्यो बिना हामी बाँच्नै नसक्नु हुन्छ, त्यो नहोस् हाम्रो यही कामना,
1: यही नै हामी भन्न चाहन्छौ। र अहिले भने हामी एउटा गीतको साथ माला दिन चाहन्छौ, गीतपछि भने हामी आउने नै छौं।

0: अब नै हामी कार्यक्रमको अन्ततिर आएका छौँ। आज जो जतिजना श्रोताहरूले हामीलाई टाढा नजिकबाट सुनेर साथ दिनुभएको छ यहाँहरूलाई हामी एकदमै धेरै धन्यवाद दिन चाहन्छौ। र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिन चाहन्छौ।
1: कार्यक्रमबाट
0: म ज्ञानु,
1: म अब्राम,
0: हामी बिदा हुन चाहन्छौ। जय मसीह।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वरशास्त्री साथै बाइबलीय विद्वान।
1: टाइम चेक, यति बेला मध्याह्नको 12 बज्यो।

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फ हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न अर्थपूर्ण मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथ साथै सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय र जनचेतनामूलक स्टाटसहरूलाई तपाईँको बीचमा जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ। प्रेसवर्ता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले सामाजिक सञ्जाललाई कसरी सदुपयोग गर्न सक्छौ र समाजमा कसरी हामी सकारात्मक सन्देश दिन सक्छौ भन्ने सिकाउनको लागि र देखाउनको लागि हामीले यो कार्यक्रमलाई शुरूआत गरेका छौ। श्रोता, सामाजिक सञ्जालमा मेरो फेसबुक पेजको वालमा जे कुरा आउँछ त्यो सायद तपाईँको पेजमा नआउन सक्छ र तपाईँको फेसबुक पेजको वालमा जे कुरा आउँछ त्यो कुराहरू म कहाँ नआइपुग्न सक्छ। त्यसकारणले गर्दा मेरो फेसबुक पेजमा आएका जति पनि आशिषमय स्टाटसहरू र जानकारीहरू जे छ त्यो तपाईँको बीचमा प्रस्तुत गरेर तपाईँलाई आज पनि आशिषित तुल्याउनको लागि अबको करिब 1 घण्टासम्मको लागि तपाईँको रेडियो सेट मार्फत म तपाईँको साथमा हुनेछु। त्यसकारणले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन पनि म अनुरोध गर्दछु र साथै यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला र जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौं। तादनी श्रोता, अब भनी आजको बसाईमा कार्यक्रमको आरम्भमा एउटा मिठो गीतको साथ म तपाईँलाई दिन चाहन्छु र गीतपछि हाम्रो आशिषमय स्टाटसहरूलाई तपाईँको अगाडि राख्ने क्रमलाई अगाडि बढाउनेछौ। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। यतिखेर मेरो हातमा एउटा आशिषमय स्टाटस परिसकेको छ, ख्रिष्टको वचनमा जीवन छ नामको फेसबुक पेजबाट गुन्जक टुलो जकपोलले पठाउनु भएको लेख्नुहुन्छ। आमेन, प्रभु मेरो संकटमा शक्ति हुनुहुन्छ, प्रार्थना गर्नु नछोड, परमेश्वरले तपाईँलाई अवश्य मदत गर्नुहुनेछ यदि तपाईँ विश्वास गर्नुहुन्छ भने। आमेन भनेर उहाँले लेख्नुभएको छ भने अगाडि लेख्नुहुन्छ, परमेश्वर भन्नुहुन्छ, परमेश्वर मानिसलाई त्याग्नुहुन्न, उहाँ नै तिनीहरूले सधैँ भर पर्न र आश्रित लिन सक्ने व्यक्ति हुनुहुन्छ र उहाँ नै तिनीहरूको एकमात्र विश्वास पात्र हुनुहुन्छ। त्यसैले तपाईँलाई जस्तो सुकै कठिनाई र कष्ट आइपरे तापनि वा तपाईँले जस्तो सुकै दुःख र नकारात्मक कुरा वा कमजोरी सामना गर्नु परे तापनि यदि तत्कालै परमेश्वर सामु आएर प्रार्थना गर्नुहुन्छ भने उहाँको वचनले तपाईँलाई सान्त्वना दिनेछ अनि तपाईँका कठिनाई र सबै प्रकारका समस्याहरूको समाधान बन्नेछ भनेर लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ बाइबल डेली नामको फेसबुक पेजबाट लेख्नुहुन्छ, परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। यहोन्ना 4:24 उहाँले प्रेषित गर्नुभएको छ भने यतिखेर मेरो हातमा एउटा आशिषमय अर्को स्टाटस परेको छ जीवनको आशा नामको फेसबुक पेजबाट एपीसी 2:10 उहाँ लेख्नुहुन्छ, किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौ, हामी ती बमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलेबाट ती तयार गर्नु भएको थियो भनेर उहाँले लेख्नु भएको छ र परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस् र त्यसै गरी हिन्दी होली बाइबल वचन नामको फेसबुक पेजबाट सानु सिन्जा लेख्नुहुन्छ, अब प्रभु जो शान्ति की सौता है आप ही तुम्हें सदा और हर प्रकार से शांति दे, दूसरा थिस्लोनीकी 3:16 भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी प्रकाश दाहाल ज्यू लेख्नुहुन्छ, बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ, हितोपदेश 13:20 भनेर उहाँले लेख्नु भएको छ र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र अब भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः तपाईँको बीचमा आउने छु, अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर मेरो हातमा एउटा आशिषमय लेख परेको छ जसलाई प्रेषित गर्नुभएको छ पास्टर डाक्टर अनिल थेगुवा मिनिस्ट्री प्रेयर ग्रुपबाट तिमोथी नेम्बाङ ज्यूले। उहाँ लेख्नुहुन्छ, जससँग छ त्यसलाई अझ दिइनेछ र जससँग छैन त्यसबाट खोसिनेछ शीर्षकमा लेख बनाउनु भएको छ र उहाँले वचन खण्ड चाहिँ लुका 8 अध्यायको 16 18 जो बत्तीको दृष्टान्तबाट लिनुभएको छ र उहाँ लेख्नुहुन्छ, कसैले बत्ती बालेर भाँडाले छोप्दैन कि खाटामुनि राख्दैन तर भित्र आउनेहरूलाई उज्यालो होस् भनी सामदानमा राख्दछ। कुनै कुरा लुकाएर राख्न सकिँदैन जो प्रकट हुँदैन अनि कुनै कुरा गुप्तमा रहदैन जो थाहा लाग्दैन वा प्रकाशमा आउँदैन। यसकारण होसियार रहो, तिमीहरू कसरी सुन्छौ, किनकि जससँग छ त्यसलाई अझ दिइनेछ र जससँग छैन त्यससँग जे छ भने त्यसले ठान्छ त्यो पनि त्यसबाट खोसिनेछ। यो खण्ड लुका 8:16-18 बत्तीको दृष्टान्तको हो जसलाई येशूले आफ्ना चेलाहरूलाई शिक्षा दिनुभएको छ र यसबाट हामी मुख्य तीन ठूला शिक्षाहरू पाउन सक्दछौ। पहिलो, आफ्नो उज्यालो लुकाउनु हुँदैन। कसैले बत्ती बालिसकेपछि त्यसलाई भाँडोले छोप्दैन वा खाटामुनि राख्दैन, बरु सामदानमा राख्छ जसले गर्दा घरभित्र आउने सबैलाई उज्यालो होस्। यहाँ बत्ती भनेको येशूको सुसमाचार र हाम्रो विश्वास हो। हामीले आफ्नो विश्वास, सद्गुण, प्रेम र साक्षीलाई लुकाएर राख्नु हुँदैन। आफ्नो उज्यालो अरूलाई दिनको लागि हो, परिवार, साथीभाइ, समाज र संसारलाई। आजको शिक्षा यो कि तिमीहरू संसारको ज्योति हौ, उज्याला हौ अनि मत्ती 5:14 भनिए अनुसार हामीले आफ्नो व्यवहारिक गुण लुकाएर गुप्त क्रिस्टियन बन्नु हुँदैन। दोस्रो, सबै कुरा एक दिन प्रकट हुनेछ। 17 जे लुकाएर राखेको छ त्यो प्रकट हुनेछ र जे गुप्त छ त्यो थाहा हुनेछ। यसको व्याख्या, यो परमेश्वरको सामुन्ने एक दिन सबै कुरा खुल्ला हुनुपर्ने सत्य हो। मानिसले जतिसुकै लुकाए पनि अन्तमा पाप, झुट, कपट, सद्गुण वा सत्य सबै उजागर हुन्छ, किनकि परमेश्वरको सामु कुनै कुरा छिपेको हुँदैन। हिब्रू 4:13 अनुसार यो आखिरी दिनको न्यायको लागि पनि हो र जो यो जीवनमा पनि हो, किनकि धेरै पटक लुकेका कुराहरू बिस्तारै बाहिर आउँछ र आजको शिक्षा अनुसार पाप लुकाएर बस्नु पक्कै पनि बुद्धिमानी होइन। बरु त्यसको सट्टा इमानदारी पूर्वक जीवन जिउनु उत्तम हो, किनकि अन्तमा सबै कुरा खुल्दछ र जसले तपाईँ हाम्रो जीवनमा नमिठो परिणाम लिएर आउँदछ। तेस्रो, कसरी सुन्नु पर्ने कुरामा हामी होसियार रहनुपर्छ। 18 तिमीहरू कसरी सुन्छौ, जससँग छ उसलाई अझ दिइनेछ, जससँग छैन उसले जे छ भनी ठानेको छ त्यो पनि खोसिनेछ भनेको छ र एउटा बिल्कुलै आध्यात्मिक आत्मिक सिद्धान्त हो। तिमीहरू कसरी सुन्छौ यो सुनाईको गुणस्तरमा निर्भर गर्दछ। यो अघिल्लो अध्यायको बिउको दृष्टान्त लुका 8:4-15 घटनासँग मेल खान्छ। जससँग छ भन्नुको तात्पर्य जसले येशूको वचन सुनेर ग्रहण गर्छ र त्यसले त्यसलाई लागू गर्छ, फल फलाउँछ र उसलाई थप समझ, आशिष र प्रकाशहरू दिइनेछ। जससँग छैन भन्नुको तात्पर्य जसले सुनेर पनि अटेरी गर्छ वा लागू गर्दैन वा हल्का ठान्छ, उसले आफूमा भएको थोरै ज्ञान वा अवसर पनि गुमाउँछ। समग्र शिक्षा चाहिँ यो हो, बत्ती जस्तै चम्किनको लागि विश्वासलाई कार्य रूपमा देखाउनु पर्छ। पहिलो, दोस्रो, इमानदारी र पारदर्शिताले काम गर्दै जानुपर्छ, लुकाउने प्रयास व्यर्थ छ। तेस्रो, वचन सुनेर लागू गरिहाल्ने सक्रिय आज्ञाकारिता चाहिन्छ र हामी दैनिक रूपमा येशूको वचनप्रति जुन प्रतिक्रिया दिन्छौ त्यसैले तपाईँ हाम्रो आध्यात्मिक विकास वा विनाशको निर्धारण गर्छ जो भविष्यमा हुन गइरहेको छ। व्यवहारिक प्रश्नहरू, अब आफैलाई सोधौं, मेरो विश्वासले अरूलाई उज्यालो दिइरहेको छ कि अन्धकारमा राखेको छ? पहिलो कुरा। दोस्रो, मैले लुकाउन खोजिरहेको कुनै कुरा छैन जुन एक दिन प्रकट हुनेछ। यो छोटो तर शक्तिशाली पाठ हो जसले साक्षी, इमानदारी र आज्ञाकारिताको लागि चुनौती दिन्छ। प्रिय, प्रतिदिन प्रार्थना र बाइबल अध्ययनमा नचुकाई सिकौ र अरूहरूलाई पनि सिकाऊ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको होस्। आमेन। आदरणीय श्रोता, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र यो आशिषमय लेखपछि र अब भने मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ
जसलाई प्रेषित गर्नुभएको छ जीवनको आशा नामको फेसबुक पेजबाट हितोपदेश 15:1। उहाँ लेख्नुहुन्छ, नम्र जवाफले क्रोधलाई शान्त पार्छ तर कठोर वचनले रिस उठाउँछ। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तारण श्रोता, अब भने आजको कार्यक्रममा अर्को एउटा सुमधुर भक्ति गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा मिठो गीत।

यो समधुर गीतपछि मेरा हातमा प्रशंसा चर्च मिनिस्ट्री नेपालबाट पृथ्वी थापा ज्यूको एउटा लेख परिसकेको छ र उहाँले एउटा लघु कथा हराएको बाटो शीर्षकमा प्रस्तुत गर्नुभएको छ र उहाँ अगाडि यसरी लेख्नुहुन्छ। एक जवान थियो जसको नाम दीपक थियो। ऊ सानो हुँदा चर्च जान्थ्यो, भजन गाउँथ्यो र परमेश्वरलाई प्रेम गर्थ्यो। तर समय बित्दै जाँदा ऊ खराब संगतमा पर्यो। उसले प्रार्थना गर्न छोड्यो, बाइबल पढ्न छोड्यो अनि गलत बाटोमा हिँड्न थाल्यो। एक दिन राति धेरै निराश भएर ऊ एक्लै सड़कमा हिँडिरहेको थियो। मनमा डर, पछुतो र खालीपन थियो। त्यही बेला उसले नजिकैको चर्चबाट भजनको आवाज सुन्यो, येशूले कहिले त्याग्नुहुन्न। ऊ रोकियो, त्यो गीतले उसको मन छोयो। बिस्तारै ऊ चर्चभित्र गयो र पछाडिको बेन्चमा बस्यो। पास्टरले त्यस दिन भनेको शब्द उसले स्पष्ट सुन्यो, भड्किएको भेडालाई खोज्न असल गोठालो जानु हुन्छ। लुका 15:4। दीपकको आँखा भरिए। उसले महसुस गर्यो ऊ परमेश्वरबाट टाढा भएको थियो, तर परमेश्वर भने अझै उसलाई खोजिरहनु भएको रहेछ। त्यो रात उसले घुँडा टेकेर प्रार्थना गर्यो, हे प्रभु, मलाई फेरि तपाईँको बाटोमा फर्काउनुहोस्। त्यसपछि दीपकको जीवन परिवर्तन हुन थाल्यो। उसले फेरि प्रार्थना गर्न, बाइबल पढ्न र प्रभुसँग हिँड्न सुरु गर्यो। सन्देश: हामी जति टाढा गए पनि परमेश्वरको प्रेम हामीसम्म पुग्न सक्छ। उहाँले हराएको मानिसलाई अझ पनि खोज्नुहुन्छ। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, अब भने फेरि पनि अर्को एउटा आशिषमय स्टाटस राख्ने बेला भइसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ वाचम्यान नी नामको फेसबुक पेजबाट सामुएल ताइङले पठाउनु भएको छ लिभिङ बाई फेथ शीर्षकमा एउटा अङ्ग्रेजी लेख। म तपाईँको निम्ति पढेर सुनाउन गइरहेको छु। लेखिएको छ, सम ब्रदर्स हेभ आस्क्ड इफ वी नो लङ सिन आफ्टर वी हेभ एक्सपिरियन्स भिक्टरी। माइ एन्सर इज द्याट इभेन्चुअली वी विल रियलाइज एभ्रिथिङ इन आवर प्र्याक्टिस, बट इन द मेन टाइम देयर इज अ स्टिल द पोसिबिलिटी अफ सिनिङ एकर्डिङ टु द बाइबल। वाट काइन्ड अफ लाइफ सुड वी लिभ? The Bible shows us that the life of the Christian is a life of faith. The righteous shall have life and live by faith. The righteous receive life by faith. This is the initial experience. The righteous also live by faith. This is the ongoing experience. There are two worlds before us. One is the physical world and the other is the spiritual world. When we exercise our physical organs, we are living in the physical world. But when we exercise our faith, we are living in the spiritual world. When we exercise our eyes to look at ourselves, we are still sinners. We are still unclean, proud, and no better than any other person in the world. But when we exercise faith to look at ourselves in Christ, we see that our temper and stubbornness are gone. Everything is gone. There are two wars today, and every day we have to make a choice between them. Man has a mind and emotion and a will. Our will is free. Therefore, we live in the world that it chooses. If we live according to the senses of our physical organs in the physical world, we will subsist the physical world. If we live by faith in the spiritual world, we will subsist the spiritual world. In other words, when we exercise our sense, we live in Adam. But when we exercise our faith, we immediately live in Christ. We are always between these two things. When we live by our senses, we live in Adam. And when we live by faith, we live in Christ. When we live in Christ, everything in Christ will be our experience. The Bible never teaches that sin can be eradicated. But once a believer has entered the overcoming life according to the principle of God's work and according to His provision and His commandment, such a person should no longer sin. It is possible for us to express Christ every day, and it is possible for us to more than conquer every day. But the minute we live in our feeling, and by our feeling, we will immediately fail. Brothers and sisters, we have to live by faith daily. Only then we can sustain everything in Christ.
एक्सट्र्याक्ट फ्रम द CWWN भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ र यसको सार भनेको यही हो कि हामीले आँखाले देखेका कुराहरूबाट जिउने होइन, तर आँखाले नदेखेका आत्मिक कुराहरू जो चाहिँ ख्रिस्ट येशु हुनुहुन्छ त्यसमा विश्वास राखेर जिउनु पर्छ भन्ने नै हो। र परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, अब पनि यतिखेर तपाईँको बीचमा एउटा मिठो गीतको साथलाई दिने बेला भइसकेको छ र म यो समय तपाईँको बीचमा एउटा गीत राख्न जाँदैछु र सुमधुर गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ र यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ। निरन्तर प्रार्थना गरिरह इन्टरनेशनल लाइफ फेलोसिप नामको फेसबुक पेजबाट थ्रोन अफ ग्रेस नेपालले प्रस्तुत गर्नुभएको स्टाटस लेखेको छ। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद देऊ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाई गर, तर तिमीहरूको बदनाम गर्नेहरू र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। मत्ती 5:44 भनेर उहाँले पठाउनु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ भोइस अफ मिसन टिभी नामको फेसबुक पेजबाट। र यो पनि एउटा लेख नै रहेको छ र जसको शीर्षक रहेको छ, परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो सो घोषणा गर। तादृश श्रोता उहाँ थप अगाडि लेख्नुहुन्छ, लुका 8:26-39। गेरासेनमा भूत लागेको मानिस। उहाँहरू गेरासनको प्रदेशमा आइपुग्नु भयो जो गालिलको उत्तरपट्टि छ। जब उहाँ पाखामा उत्रनु भयो तब उहाँले सहरको एकजना मानिसलाई भेट्नु भयो जसलाई भूत लागेको थियो। त्यसैले धेरै समयदेखि लुगा लगाउँदैन थियो र घरमा नबसी त्यो चिहानहरू हुँदो बस्दथ्यो। त्यसले येशूलाई देख्यो र चिच्याएर उहाँको सामु घोप्टो परी उच्च स्वरले भन्यो, हे सर्वोच्च परमेश्वरको पुत्र येशू, तपाईँको मसँग के काम? विन्ती गर्छु मलाई नसताउनुहोस्, किनकि उहाँले अशुद्ध आत्मालाई त्यस मानिसबाट निस्किजाने आज्ञा दिनुभएको थियो। त्यसलाई धेरै पल्ट भूतले पक्रिएको थियो, त्यो पहरामा राखिएको थियो, त्यो साङ्ला र नेलमै बाँधिएको थियो, तर त्यसले ती बन्धनहरू छिनाली हाल्थ्यो अनि भूतले त्यसलाई मरूभूमि हुँदो लैजान्थ्यो। येशूले त्यसलाई सोध्नु भयो, तेरो नाम के हो? त्यसले भने, फौज, किनभने धेरै भूतहरू त्यसमा पसेका थिए। तिनीहरूलाई अतल कुण्डमा नपठाउन् भनी तिनीहरूले उहाँलाई विन्ती गरे र नजिकैको डाँडामा सुँगुरहरूको एक बगाल चरिरहेको थियो, तब तिनीहरूले सुँगुरहरूभित्र पस्ने अनुमति दिनुहोस् भनी उहाँलाई विन्ती गरे र उहाँले मंजूर गर्नुभयो। अनि भूतहरू त्यस मानिसबाट निस्केर ती सुँगुरहरूभित्र पसे र त्यो बगाल भिरालोबाट समुद्रतिर हुदिँदै गएर डुबेर मरे। जब जे भएको थियो त्यो देखेर सुँगुर चराउनेहरू भागे र गएर सहर र गाउँहरू हुँदो यो कुरा बताइदिए। अनि जे भएको थियो सो हेर्नलाई मानिसहरू येशूका आए र जुन मानिसबाट भूत निस्केको थियो त्यसलाई लुगा लगाएर सध्य मनको भई येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू भयभीत भए। देख्नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए र गेरासेनका आसपासका सबै गाउँका मानिसहरू येशूलाई तिनीहरूका गाउँबाट गइहाल्नुहोस् भनी विन्ती गरे, किनभने तिनीहरू ज्यादै भयभीत भएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्काउनु भयो। तर जुन मानिसबाट भूतहरू निस्केको थियो त्यसले उहाँको साथमा जान पाऊ भनी उहाँलाई विन्ती गर्न लाग्यो, तर येशूले त्यसो भनेर विदा दिनुभयो, तिमी आफ्नो घरमा फर्क र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो सो घोषणा गर। तब त्यो गयो र येशूले त्यसको निम्ति कति ठूलो काम गर्नुभयो सो सारा शहरभरि प्रचार गर्न लाग्यो। श्रोता, यो पाठ लुका 8:26-39 येशूको महान सामर्थ्य, दया र मुक्तिको सुन्दर कथा हो। पाठमा अलिकति लामो भए तापनि यसबाट हामीले धेरै महत्वपूर्ण आध्यात्मिक शिक्षाहरू पाउँदछौ। उहाँ अगाडि थप्नुहुन्छ, येशू ख्रिस्टमा भूतप्रेत र दुष्टात्मामाथि अधिकार छ, किनभने उहाँले अशुद्ध आत्मालाई त्यस मानिसबाट निस्केर जाने आज्ञा गर्नुभयो। भूतहरूले येशूको सर्वोच्च परमेश्वरको पुत्र भनेर चिनेका थिए, उहाँका सामु डराएका थिए र उहाँको एउटै वचनमा फौज लगभग 2000 भन्दा माथिका भूतहरू एकसाथ निकाल्नु भयो। आज पनि येशूको नाउँमा प्रार्थना गर्दा दुष्ट आत्माहरू भाग्छन् र हामीलाई अधिकार दिएको छ भने डराउनु पर्दैन। मत्ती 28:18 भनेको छ, स्वर्ग र पृथ्वीका सबै अधिकार मलाई दिएको छ। मर्कुस 16:17 भनेको छ, मेरो नाउँमा भूतहरू निकाल्नेछन्। दोस्रो कुरा, एकजना व्यक्तिको मुक्तिको मूल्य धेरै ठूलो हुनेछ। पद 33, भूतहरू सुँगुरको ठूलो बगालमा अर्थात 2000 जति बगालमा पसेर सबै समुद्रमा डुबे भनेको छ। शिक्षा, येशूले एउटा मानिसको मुक्तिको लागि ठूलो आर्थिक क्षति स्वीकार गर्नुभयो। परमेश्वरको दृष्टिमा एउटा व्यक्तिको आत्मा संसारको सबै धन सम्पत्ति भन्दा बढी मूल्यवान छ। भजन संग्रह 49:7-8 भन्दछ, कुनै मानिसले मोल तिरेर अर्कालाई कदापि छुटाउन सक्दैन भनेर उल्लेख गरिएको छ। त्यसै गरी तेस्रो, येशूले मानिसलाई पूर्ण रूपमा मुक्ति र पुनर्स्थापित गर्न सक्नुहुन्छ। भूत लगेको मानिस लुगा नलाउने, चिहानमा बस्ने
र साङ्लाको बन्धन तोड्ने अवस्थाबाट निको भएर लुगा लगाएर सद्देमनको भई येशूको चरणमा बसिरहेको भेटाइएको थियो। यसबाट के थाहा हुन्छ भने येशूले केवल भूत निकाल्नु भएन, मानिसको सम्पूर्ण जीवन सामाजिक, मानसिक र भावनात्मक रूपमा नै बदलिदिनुभयो। यसरी नै आज पनि कुनै नराम्रो लत, उदासीपन वा बन्धनका कुराहरूबाट छुटकारा पाउन चाहनुहुन्छ भने उहाँले दिन सक्नुहुन्छ र उहाँले पूर्ण मुक्ति दिनुहुन्छ। चौथो, परमेश्वरको सामर्थ्य देख्दा मानिसहरूले दुई प्रकारको प्रतिक्रिया देखाउँछन्। पहिलो, कोही मानिसहरू भयभीत भएर येशूलाई तिनीहरूको ठाउँबाट गइहाल्नुहोस् भने। दोस्रो, तर निको भएको मानिसले येशूको प्रशंसा गर्यो। यसबाट हामीले थाहा गर्छौ, येशूलाई स्वीकार गर्दा आफ्नो मुख, सुविधाहरू वा आर्थिक व्यवस्था र सामाजिक स्थिति गुम्न सक्छ, तर येशूको कृपा, अनुग्रह, मुक्ति र सबैभन्दा ठूलो कुरो मुक्ति मूल्यवान छ। पाँचौं, मुक्तिदाताको गवाही दिनु हाम्रो कर्तव्य हो। श्रोता, अगाडि लेखिएको छ, तिमी आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो सो घोषणा गर। भूतहरूबाट छुटकारा दिनु भएको घटना बारे त्यसले सारा शहरमा गएर प्रचार गर्यो। हामीले आफ्नो परिवार, गाउँ र छिमेकीमा येशूले हामीलाई के गर्नु भएको थियो र के गर्नुभयो वा गरिदिनुभयो भन्ने विषयमा साहसपूर्वक अरूलाई बताउनु पर्दछ। प्रेरित 1:8 भनिएको छ, पृथ्वीको छेउसम्म तिमीहरू मेरो साक्षी हुनेछौ। निष्कर्ष, यो कथाले हामीलाई पनि कुनै न कुनै बन्धनमा रहेको देखाउँछ। येशू ख्रिस्टले जुनसुकै बन्धन, रिसाउने, झुट बोल्ने, खराब लत इत्यादिबाट पनि मुक्ति दिन सक्नुहुन्छ र मुक्ति पाएको मानिस, अनि जब हामी मुक्ति पाइसक्छौ त्यसपछि हामीले पनि उहाँको गवाही दिनु पर्दछ। तादृश श्रोता, प्रार्थनाका सुझावहरू, प्रभु येशूलाई मेरो जीवनका बन्धनबाट आफ्नो सामर्थ्यले छुटकारा दिनुहोस् र म मुक्त भएर तपाईँको साक्षी बन्न सकौं भनेर प्रार्थना गरौं। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र यो आशिषमय स्टार्टर पछि अब भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि पुनः आउनेछौ। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ नवराज साउदले। उहाँ लेख्नुहुन्छ, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ र उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। भजन संग्रह 23:3 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। तादृनी श्रोता, अब भने यतिखेर अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नु भएको छ पुरुषोत्तम गजुरेल जीवले। र उहाँ लेख्नुहुन्छ, यस्तो कुन नेपाली शब्द छ जुन खबाट सुरु हुन्छ र बमा सकिन्छ, सुन्दा असम्भव लाग्छ तर उत्तर निकै रोचक छ भनेर उहाँले एउटा शब्दको खेल राख्नु भएको छ। र परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, त्यसै गरी अर्को एउटा आशिषमय स्टाटस मेरो हातमा परिसकेको छ र जसलाई प्रेषित गर्नु भएको छ चाइना ग्रेटवाल हस्पिटलबाट ईएनटी नामको डिपार्टमेन्टबाट केही जानकारीमूलक सन्देश हाम्रो बीचमा आएको छ। र उहाँ लेख्नुहुन्छ, भ्रममा नपरौं सत्य जानौ। के तपाईँलाई थाहा छ कानमा कटन बर्ड हाल्दा यस्ता समस्याहरू हुन सक्छ? नम्बर 1, फोहोर भित्रै थुप्रने, जाली फुट्ने वा चोट लाग्ने। नम्बर 2 र नम्बर 3, संक्रमण र दुखाई बढ्ने। तपाईँको कानको सुरक्षा हाम्रो प्राथमिकता। विगत 10 वर्षदेखि माथि विश्वासिलो उपचार प्रदान गर्दै तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी भनेर उहाँले हाल्नु भएको छ। र त्यसकारणले हामीले कानमा अनावश्यक कपास राख्नु राम्रो होइन भन्ने कुरा उहाँले दिनुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ सृजना थापा मगरज्यूले। लेख्नुहुन्छ हिब्रू 13:5 लेख्नुहुन्छ, तिमीहरूका जीवन रुपियाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस्छ, किनकि उहाँले भन्नुभएको छ म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन र म तिमीलाई त्याग्ने छैन। यसकारण निर्धक्क भएर हामी भन्दछौ, प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ भनेर उहाँले पोस्ट गर्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा दिपेन समरज्यूको अर्को स्टाटस परेको छ जसलाई उहाँले लेख्नु भएको छ, त चाहिँ आफ्ना पितृहरूका शान्तिसँग जानेछस् र तेरो पूरा बुढेसकालमा त गाडिनेछस्। उत्पत्ति 15:15 भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी मेरो हातमा थ्रोन अफ ग्रेस नामको फेसबुक पेजबाट अर्को एउटा स्टाटस आएको छ। उहाँ लेख्नुहुन्छ, हेर त्यो घडी आउँछ, त्यो अहिले आइपुगेको छ। तिमीहरू हरेकले आफ्नो आफ्नो ठाउँतिरबाट तितरभितर हुनेछौ र मलाई एक्लै छाड्नेछौ, तरै पनि म एक्लो हुँदिन किनभने पिता मसँग हुनुहुन्छ भनेर यो 16:32 उहाँले प्रस्तुत गर्नु भएको छ। भने त्यसै गरी अर्को एउटा स्टाटस आएको छ जीवित परमेश्वरको मण्डली नामको फेसबुक पेजबाट तारा चित्रा जीवको लेख। उहाँ लेख्नुहुन्छ, परमप्रभुले यहोशूलाई भन्नुभयो, ती सेनाहरू देखि त भयभीत नहो, म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु र ती सैनिकहरूमा कोही पनि तेरो सामना गर्न योग्यको हुने छैन। यहोशू 10:8 भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी येशु नै प्रेम हुनुहुन्छ नामको फेसबुक पेजबाट सानु सिन्जा लेख्नुहुन्छ, परमप्रभु यसो भन्नुहुन्छ, पृथ्वी बनाउने परमप्रभु ती म नै परमप्रभु हुँ जसले त्यसको आकार बनाए। र त्यति नामको फेसबुक पेजबाट तारा चित्रा जीवको लेख। उहाँ लेख्नुहुन्छ, परमप्रभुले यहोशूलाई भन्नुभयो, ती सेनाहरू देखि त भयभीत नहो, म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति

र गुप्त कुराहरू म तँलाई सिकाउनेछु बताउनेछु भनेर एरिमिया 33:2-3 पद उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनु भएको छ। र त्यसै गरी विश्वासको यात्रा नामको फेसबुक पेजबाट पनि अर्को एउटा स्टाटस आएको छ, लेखिएको छ, प्रभु तपाईँको दैनिक आशीर्वाद र हेरचाहको लागि धन्यवाद। कृपया मेरा गल्तीहरू क्षमा गर्नुहोस् र मेरा विचारहरू शुद्ध गर्नुहोस् र मेरा हृदयको पीड़ा निको पार्नुहोस्। तपाईँले मेरो परिवार र साथीहरूलाई पनि सुरक्षा दिनुहोस्। उनीहरूको हृदयलाई शान्ति र आनन्दले भरिदिनुहोस्। यदि तपाईँ आफ्नो हृदयमा सहमत हुनुहुन्छ भने कृपया आमेन भन्नुहोस् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस आएको छ नेपाली क्रिस्चियन फेलोसिप नामक फेसबुक पेजबाट, तिमोथी सेन्चुरी ज्यूको। उहाँ लेख्नुहुन्छ मत्ती 6:1, तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाम पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई हाम्रो आजको दैनिक भोजन दिनुहोस् र हाम्रा अपराधहरू क्षमा गर्नुहोस्, किनकि जसरी हामीले आफ्नो अपराधहरूलाई क्षमा गरेका छौं, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँको हुन्, आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ मेनोनाइट चर्चबाट दीपक बुर्जा मगरज्यूको आशिषमय स्टाटस। उहाँ लेख्नुहुन्छ पहिलो सामुएल 2:9 हरेक विश्वासीहरूलाई उत्साह दिदछ कि परमेश्वरले उहाँप्रति विश्वासयोग्य भएर जिउने हरेकलाई रक्षा गर्नुहुन्छ र उनीहरूलाई मार्गदर्शन दिनुहुन्छ। जसरी गोठालोले आफ्ना भेडाहरूलाई बुवासाहरूको खतराबाट जोगाउँछ त्यसरी नै परमेश्वरले आफ्ना मानिसहरूलाई हरेक अवस्थामा जोगाउनुहुन्छ। कठिन समयमा तिनीहरूलाई डोर्याउनुहुन्छ र हरेक खतरा जोखिम र हानिबाट सुरक्षित राख्नुहुन्छ। यो पदले हामीलाई यो पनि सम्झाउँछ कि हाम्रा शक्ति केवल हामीबाट मात्र आउँदैन तर परमेश्वरमा भरोसा राख्दा आउँछ जसले उहाँका मानिसहरूको मार्गको रक्षा गर्नुहुन्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ एड्डा योजन भण्डारी ज्यूको। उहाँ लेख्नुहुन्छ आफ्नो छोरालाई ताडना दे किनकि त्यसमा आशा हुन्छ र त्यसको मृत्युमा राज्य खुसीले सहभागी नहौ भनेर उहाँले हाल्नु भएको छ र परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ परम प्रभु मेरो असल गोठालो नामको पेजबाट सुनिता स्याङ्बो तामाङ लेख्नुहुन्छ पहिलो कोरन्थी 7:23 तिमीहरू मोल तिरेर किनिएका हौ र मानिसहरूका कमारा नबन भनेर उहाँले लेख्नु भएको छ र अङ्ग्रेजीमा पनि छ गड पेड अ हाई प्राइस फर यु एन्ड डन्ट बी इन्स्लेभ बाई द वर्ल्ड एमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी विजेन्द्र सिंह मिनिस्ट्रीबाट आशिष कोजुर लेख्नुहुन्छ दोस्रो कोरन्थी 1:20 क्योंकि परमेश्वर की जितनी प्रतिज्ञा है वे सब उसी में हाँ के साथ है इसीलिए उसके द्वारा आमीन भी हुई कि हमारे द्वारा परमेश्वर की महिमा हो भनेर उहाँले हिन्दी बाइबलबाट लेखेर पठाउनु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको छ। र त्यसै गरी फेसबुक क्रिस्चियन नेटवर्क फेलोसिपबाट ग्रेट होप नेपाली चर्च बेंगलोर इण्डियाबाट लेखिएको छ जयमसी परमेश्वरले तपाईँलाई जीवनका समस्याहरूमा एक्लै बोक्नको लागि सृष्टि गर्नुभएको होइन। सुम्पिदिएको अर्थ हो आफ्नो चिन्ता ऋण बिरामीपन र पारिवारिक समस्यालाई प्रार्थनाद्वारा पूर्ण रूपले उहाँको हातमा सुम्पिनु र आफैले त्यसको चिन्ता गर्न छोड्नु हो। हामी प्राय बोझ आफै बोक्छौं र भन्छौ म थाकेँ तर जब तपाईँ आफ्नो भारी प्रभुको चरणमा बिसाउनुहुन्छ उहाँले तपाईँको समस्या मात्र हटाउनुहुन्न तर तपाईँलाई सम्हाल्नुहुन्छ। गड ब्लेस यू भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ र बाइबलको पद राख्नु भएको छ भजन संग्रह 55:2 तिम्रा चिन्ता र फिक्री परम प्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुने छैन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्।
आदरणीय श्रोता, अब भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा यहाँलाई हामी मुरी मुरी धन्यवाद दिदछौ। र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल, र हाम्रो इमेल जोनाथन गिरी 2015@gmail.com मा पनि तपाईँले आफ्नो

0: मूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, यिनै आशिषमय स्टार्टअपहरूको साथसाथै आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा प्राविधिक मित्रको साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। सुन्दै रहनुहोस् गुड न्युज एफएम। अवस्त जय मसी।
1: कोरस नम्बर 128।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
7: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।

0: जय मसी, म सृजना बुहारा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाई पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
0: ए,
1: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए,
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
4: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851926, 9851926 र 9862424210, 9862424210।
4: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
5: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइनर पार्टी चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

praise God. Hallelujah. प्रभु हाम्रो आराधनाहरूलाई कार्यक्रम हुनदेखि बचाउनुहोस्। हाम्रो आराधनाहरूलाई एउटा प्रोग्राममा सीमित हुनदेखि बचाउनुहोस्। हामी दिनभरि तपाईँलाई खुसी पार्न चाहन्छौँ। हामी दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छौँ। हामी दिनभरि

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ.
6: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि.
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग.
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर. तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 to 7 सुन्न नभुल्नुहोस् है.
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर.
7: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
8: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकि नि.
7: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि.
8: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
7: यदि यसो हो भने हामीलाई सम्झनुहोस्.
9: बेथलेहेम गेस्ट हाउस,
7: हाम्रा सेवाहरू:
8: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
7: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
8: पार्किङ र ग्रीन गार्डन भएको,
7: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
8: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
7: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैँसीपाटी ललितपुर.
8: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849241899. हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ. हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38.
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस.
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि.
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ. सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ.
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ.
11: फोन नम्बर 40225444
4: र 40225742.
11: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट. सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ.
12: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्.
13: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
14: र 9818-25-12-40 9818-25-12-40

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म। पास्टर अनिल सुनामको साथमा।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।
1: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सर्भिस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, केही समयदेखि लगातार केही महत्वपूर्ण लेखकहरूको पुस्तक मैले तपाईँको निम्ति वाचन गरिरहेको छु र आज पनि एउटा अर्थपूर्ण पुस्तक मेरो हातमा परिसकेको छ र यो पुस्तकबाट आज केही महत्वपूर्ण अंशहरू तपाईँको निम्ति कार्यक्रममा म राख्नेछु र तपाईँले पनि कुनै पनि पुस्तक लेख्नु भएको छ र मेरो पुस्तक पनि वाचन गर्दै हुन्थ्यो जस्तो लाग्छ भने चाहिँ तपाईँले कार्यक्रम पुस्तक पाठमा हामीलाई तपाईँको किताब दिएर सहायता पुर्याउन सक्नुहुन्छ, किनभने कतिजना पढ्न सक्नुहुन्छ त कतिजना सक्नुहुन्न, होइन, कतिले सुनेर पनि त्यो पुस्तकको आशिषलाई प्राप्त गर्न सक्नुहुन्छ, त्यो तपाईँलाई मलाई थाहा नै छ। र कतिलाई चाहिँ कस्तो हुन्छ भने सुन्न चाहिँ एकदमै मजा लाग्छ तर पढ्न चाहिँ अल्छी लाग्छ, पढ्न आउँछ तर पढ्न कतिलाई एकदमै अल्छी लाग्छ, होइन। त्यो भएर पनि हामी तपाईँको पुस्तकलाई पढ्दिनेछौँ र तपाईँको बारेमा, तपाईँको सङ्घर्षको बारेमा पनि केही कुराहरू बताउने नै गर्छौँ हामी लेखकहरूको बारेमा र एउटा परमेश्वरले दिनुभएको प्रकाश हो जस्तो लाग्छ मलाई चाहिँ किताब लेख्नु भनेको चाहिँ। परमेश्वरले जसरी बाइबल लेख्नको लागि प्रभुका जनहरूलाई चलाउनु भयो त्यसरी नै पुस्तकबाट पनि परमेश्वर बोल्नुहुन्छ, यो कुरा चाहिँ एकदमै मलाई मनपर्छ। कति पुस्तकहरू म यसरी पढ्छु, कुनै पनि पुस्तक मलाई मन परेपछि म त्यो पुस्तकलाई दुईदेखि तीनचोटिसम्म पढ्छु क्या, त्यस्ता कयौं पुस्तकहरू छन्, होइन। तपाईँले पनि लेख्नुभएका पुस्तक मेरो लागि अथवा हाम्रो श्रोता र दर्शकहरूको लागि एउटा आशिष बन्न सक्छ, एउटा आशिष मिल्न सक्छ। एउटा भनाई पनि छ नि, तिमी 12 किताब पढ एउटा किताब लेख्न सक्छौ, होइन। त्यो भएर तपाईँ र म सुन्ने बानी छ भने हामी लेख्न पनि सक्छौँ तर सुन्दैनौँ भने लेख्न चाहिँ फेरि गाह्रो हुन्छ, सुन्नुपर्छ, होइन। त्यो कुराहरू पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रमको शुरूआतमा

यो अर्थपूर्ण भजन पछि भनी कार्यक्रम पुस्तक पाठमा हजुरलाई स्वागत गर्न चाहन्छु। र आज भने मैले संकष्टद्वारा सफलता नामक पुस्तकबाट केही पाठ म तपाईँको निम्ति राख्न गइरहेको छु। र यो पुस्तकलाई चाहिँ आदरणीय पास्टर टेक दाहालजीले लेख्नु भएको पुस्तक हो र केही महत्वपूर्ण म तपाईँको निम्ति यो जुन घटनाहरू छ यो घटनालाई म राख्न चाहन्छु। एडमन्ड हिलारी र सगरमाथा शीर्षकबाट केही महत्वपूर्ण कुरा मैले बताइसकेको छु तपाईँको लागि। एडमन्ड हिलारी न्युजरल्याण्ड निवासी थिए। उनलाई पर्वत अथवा हिमाल चढ्न ठूलो शोक थियो। उनी दोस्रो विश्वयुद्धको समयमा न्युजरल्याण्डको हवाई सेनामा कार्यरत थिए। सन् 1952 सालमा उनले चोयु पर्वत आरोहण गर्ने प्रयास गरे। उनी सफल असफल भए तर उनले हार भने मानेनन्। त्यसपछि उनले संसारकै सर्वोच्च पर्वत नेपालको सगरमाथा चढ्ने आँट गरे। उनले सगरमाथाको नक्सा किनेर आफ्नो अफिसको भित्तामा झुण्डाए। हरेक दिन उनी अफिसमा जाँदा त्यो तस्विर हेरेर भन्ने गर्थे, हे सगरमाथा, त जति अग्लो भए पनि म एक दिन तेरो सिट टेकेरै छाड्नेछु। उनले सन् 1953 मे 29 दिन उनले यो भनाईलाई पूरा गरेरै छाडे। उनी अर्को नेपाली तेन्जिङ शेर्पाको सहायता मार्फत त्यहाँ पुगेरै छोडे। प्रभुले मानिसको आत्मा आशिष दिनुहुन्छ। एक पटक फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले भन्नुभयो, वीरहरूको शब्दकोशमा असम्भव भन्ने शब्द लेखेको हुँदैन। जब एडमन्ड हिलारीले त्यो आँट लिए तब उनले धेरै जोखिमहरूको सामना गर्नु पर्यो, तर पनि उनले कहिले हरेस खाएनन्। उनले त्यो कष्टपूर्ण उकालो चढ्दा आफूलाई सगरमाथाको चुचुरोमाथि पुगेको कुरा विश्वासमा देखे। उनले त्यो प्राणै लिन सक्ने भर्याङको पुल तर्दा सगरमाथाको चुचुरो टेकेको विश्वासमा देखे। हिम पहिरो पर्दा प्राणै लाने चिसो खप्नु पर्दा पनि उनले विश्वासमा सगरमाथाको चुचुरो टेकेको देखिरहे। एउटा गीतले यसो भन्छ, गहिराईमा डुब्दै नडुब, यदि डुबिसकेका छौ भने मुति नटिपिन फर्क, लक्ष्यमा पुग्न सजिलो हुँदैन। सुदूरपश्चिम क्षेत्रबाट एकजना उषा विष्ट नाम गरेकी इसाई बहिनी हुनुहुन्छ। उहाँले हामीलाई सगरमाथाको आरोहण गरी शिखरमा पुगेर गुड न्यूज एफएमको ब्यानर सहित खिचाएको फोटो दिनुभएको थियो। हामीले गुड न्यूज एफएमको एक वार्षिक सभामा उहाँलाई सम्मान पनि गर्यौं। उहाँसँगको मेरो कुराकानीमा उहाँले मलाई भन्नुभयो, पहिलो कोशिश चुचुराको छेउमा पुग्दा अक्सिजन सकिएकोले झण्डै मेरो ज्यानै गयो। त्यस समयमा मैले हातको एउटा औला पनि गुमाए। उहाँले दोस्रो कोशिश शिखर आरोहण गर्नुभयो। निश्चय नै सगरमाथा आरोहण गर्न त्यति सजिलो छैन, तर ती मानिसहरू जसले आँट गरे जोखिम उठाए तिनीहरूले नै चुचुरोमा पुगेर छाडे। उहाँले दोस्रो कोशिश सगरमाथाको चुचुरो टेकेरै छोड्नुभयो। तपाईँको जिन्दगीको लक्ष्य पनि सगरमाथा चढ्नु जस्तै हो। तपाईँले त्यो लक्ष्य प्राप्त गर्न धेरै कष्टको सामना गर्नुपर्छ। तपाईँ त्यो कष्टबाट भएर जाँदा लक्ष्यमा पुगेको कुरा विश्वासबाट देख्न सक्नुपर्छ। जब तपाईँ विश्वासमा हिँड्नुहुन्छ तब तपाईँले प्रभुको मुहार प्राप्त गर्नुहुन्छ अथवा प्रभुको गुहार प्राप्त गर्न सक्नुहुन्छ अथवा परमेश्वरको काम तपाईँले देख्न सक्नुहुन्छ। हिलारीले सगरमाथाको उकालोको कष्टमा आफूलाई चुचुरोमाथि पुगेको देखे छैन। तपाईँले लक्ष्यको गन्तव्यको म्याराथनमा आफूलाई रिबनको छेउमा पुगेको देख्न सक्नुपर्छ। तपाईँको अभावमा तपाईँले प्रशस्त देख्न सक्नुपर्छ। तपाईँको समस्यामा तपाईँले समस्या समाधान भएको देख्नुपर्छ, अनि मात्र विजय निश्चित हुन्छ। जीवनमा सफल भएका व्यक्तिहरूमा यही गुण पाइन्छ। उनीहरूलाई यही गुणले सफलताको शिखरमा पुर्यायो। अमेरिकाको नर्थ क्यारोलिना राज्यको एक पास्टरका दुई छोरा थिए।
उनलाई अहिले संसारभरि नै राइट ब्रदर्स नामले चिनिन्छ। उनीहरूले मानिसलाई हवाई यात्रा गराउने दर्शन बाँडिरहेको थिए। उनीहरूले यो अभियान निश्चित देखे, तर 1904 डिसेम्बर 10 तारीकमा अमेरिकाको राष्ट्रिय पत्रिका न्यूयोर्क टाइम्सले सम्पादकीयमा खबर छापेर उनीहरूलाई विश्वास नगर्न भन्दै सर्वसाधारणलाई सचेत गरायो। सम्पादकीयमा यी मानिसले हावाभन्दा हलुको मेसिन कसरी आविष्कार गर्न सक्छन् भन्ने प्रश्न गरिएको थियो। तर एक हप्तापछि नै राइट ब्रदर्सले किटी हाउ नामक पहिलो हवाई जहाज उडाएरै छोडे। उनीहरूको त्यो आविष्कारले संसारमा हवाई यात्राको क्षेत्रमा नयाँ क्रान्ति ल्यायो। उनीहरूकै आविष्कारको सिद्धान्तद्वारा मानिसहरू चन्द्रमामा पुग्न सफल पनि भए। यस आविष्कारले चन्द्रमामा पनि एक सृष्टि मात्र रहेको कुरा पुष्टि गरियो। चन्द्रमा आफै ईश्वर नभई यो पनि परमेश्वरको एउटा सृष्टि मात्र हो भन्ने कुरा त्यो आविष्कारले स्पष्ट प्रमाणित गरिदियो। अमेरिकाको त्यो पत्रिकामा प्रकाशित सम्पादकीयमा उल्लेख गरेको कुराले राइट ब्रदर्सलाई कुनै असर परेन। त्यो सम्पादकीयले त उनीहरूलाई झन जोशिलो बनाइदियो। प्रभुले उनीहरूको परिश्रममा आशिष दिनुभयो, लक्ष्यसम्म पुर्याउनुभयो। तपाईँले आफ्नो जीवनमा आइपर्ने समस्यालाई पनि यसरी नै लिनुपर्छ। तपाईँले समस्यासँग सामना गर्नुपर्छ। तपाईँले समस्यासँग सामना गर्दा हरेस खानु हुँदैन। तपाईँले यो कष्टबाट पार सिक्नुपर्छ। तपाईँको परिश्रमको गतिलाई अझ तीव्र पार्नुपर्छ। नेपालीमा एउटा उखान छ, बिक नभएको सर्प र इक नभएको मान्छे काम लाग्दैन। राइट ब्रदर्सले पत्रिकाको बाधाप्रति त्यही सिद्धान्त अप्नाए। तपाईँले कल्पना गर्न सक्नुहुन्छ उक्त पत्रिकाद्वारा आएको आरोपको कारण उनीहरू निराश भएर यदि हवाई जहाजको आविष्कार नभएको भए अहिले संसार यस्तो भन्ने थियो त। राइट ब्रदर्सले हिम्मत नहारेको कारण यात्राको क्षेत्रमा ठूलो क्रान्ति नै आयो। यो आविष्कारको कारण विश्व विकासको क्षेत्रमा धेरै माथि पुग्यो।

थोमस एडिसन उनी संयुक्त राज्य अमेरिकाको मिचिगन राज्य निवासी थिए। सानै उमेरदेखि उनको कानमा घाउ भएकोले उनी राम्रोसँग सुन्न सक्दैन थिए। उनले 3 महिना मात्र स्कूल पढ्न पाए। स्कूल प्रशासन उनलाई पढ्न नसक्ने विद्यार्थी भनेर स्कूलबाट निकालिदिएको थियो। त्यसपछि उनी आमाले उनलाई घरमै बसेर घरमै राखेर पढाइन्। उनले गरिबीको कारण 12 वर्षको उमेरदेखि नै रेलवे स्टेशनमा पत्रिका भेजे। उनले सन् 1877 आफ्नै कमाईद्वारा प्रयोगशालाको स्थापना गरी आवाज रेकर्ड गर्ने साधनको आविष्कार गरे। यस्तै सन् 1979 बिजुलीको चिम आविष्कार गरे। उनी 67 वर्षको हुँदा प्रयोगशाला निर्माण गरे। उनले उक्त प्रयोगशालामा धेरै पैसा र परिश्रम लगानी गरेका थिए। उनको सम्पूर्ण आविष्कार सम्बन्धी कुरा त्यही नै थियो। एक दिन आकाशमा त्यस प्रयोगशालामा आग लागि भयो। उनले आकाशमा उड्दै गरेका आगोको ज्वालातिर हेर्दै भने, प्रभुलाई धन्यवाद होस्, आगोले मेरो सबै गल्तीहरूलाई खरानी पारिदियो। उक्त घटनाको ठिक 3 हप्तापछि थोमसले एउटा मेसिनका आविष्कार गरे। सन् 1896 अप्रिल 23 थोमस एडिसनले न्यूयोर्क शहरको म्युजियम हलमा संसारमा नै पहिलो पटक चलचित्र देखाएका थिए। उनले नै चलचित्रको आविष्कार गरे। अन्तमा थोमस कयौं कष्टहरूको सामना गर्दै आफ्नो लक्ष्यमा पुगेरै छडे। उनले अपंगताले उनलाई सफलतामा पुग्नलाई रोक्न सकेन। उनलाई न त शिक्षाको कमीले न उनको गरिबीले रोक्न सक्यो। उनले भोगेका दुर्घटनाले पनि उनलाई गन्तव्यसम्म पुग्नबाट रोक्न सकेन। उनी प्रभुको एक असल विश्वासी पनि थिए। एक पटक उनले यसो भने, मैले बन्दुक र बारूदका आविष्कार गरिन। राइट ब्रदर्स थोमस एडिसनले संकटमा हार खाएनन्, तर उनीहरूले भोगेको कष्टबाट अनुभव पटुले। उनीहरूले हारलाई अनुभवको साधन बनाएर संकटमा डटेर अघि बढे। उनीहरूलाई यही भावनाले सफलतामा पुर्यायो। तपाईँ संकटमा अरूको मुख नताक्नुहोस्। तपाईँलाई मानिसले सहायता नगर्न सक्छन्। तपाईँ आफ्नो खुट्टामा उभिनुहोस्। जसले आफूले आफूलाई सहायता गर्छ, उसैलाई प्रभुले सहायता गर्नुहुन्छ। जसरी राइट ब्रदर्स थोमस एडिसन खडा भए, त्यसरी नै तपाईँको लागि पनि संकट सफलताको साधन बन्न सक्छ। तपाईँले पनि आफ्नो जीवनमा घटेका घटनालाई यसरी नै लिनुपर्छ, अथवा दुःखलाई कष्टमा विजयमा बदल्नुपर्छ। तपाईँले कष्टबाट सिक्नुहोस्, तर निराश नहुनुहोस्। पानी जहाजको लागि पानी एक ठूलो समस्या हो, तर पानीले नै जहाजलाई तर्काउँछ। पानीले जहाजलाई उचाल्छ। पानीमा यात्रा गरेर नै पानी जहाज समुद्रको एक तटदेखि अर्को तटसम्म पुग्न सक्छ। यदि तपाईँले समस्याबाट सिक्नुभयो भने तपाईँको समृद्धि हुन्छ। तपाईँ सफलतामा पुग्न सक्नुहुन्छ। आगोमा सुन खरिए चाहिँ तपाईँ पनि समस्याले खारेर निखुर बन्नुहुन्छ। सुरु सुरुमा ती कष्टहरू भएर जाँदा म निराश पनि भए। कतिपय संकटले मेरो निन्द्रा नै उडाइदिएको थियो अनि मलाई ती समस्याहरू कहिल्यै मेरो जीवनमा फेरि नआए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। तर धेरै वसन्तहरू पार गरिसकेपछि म यो निष्कर्षमा पुगे कि बाहिरी समस्या भन्दा पनि आफूभित्रको निराशपन खतरनाक हुँदो रहेछ। ती बाहिरी समस्याहरूले वास्तवमा म को हुँ भनेर चिनाउन खाक्सी मात्र लगाएको रहेछ। वास्तवमा ती संकटहरूले त मलाई फाइदा नै पुर्याएको रहेछ। बाइबल धर्मशास्त्रमा दाउद भन्छन्, म आमाको गर्भदेखि नै पापी स्वभाव लिएर आएको छु, मलाई हिसाबले मस्काउनुहोस्। तपाईँले सामना गर्नुभएको संकटले तपाईँलाई जीवन सिकाउँछ, त्यसैले तपाईँको हानि होइन उन्नति गराउँछ। बाइबलमा आपत्ति विपत्तिको समयलाई पूरा आनन्दको समय सम्झने कुरा बताएको छ।

यदि तपाईलाई फाइदा हुने विषयमा तपाईँ निराश हुनुभयो भने तपाईँ परिपक्व बन्न सक्नुहुन्न। जसरी बालक मिठाई पाउँदा रमाउँछ तर त्यसले उसलाई फाइदा पुर्याउँदैन, बालकहरूले फलफूल खान मन पराउँदैनन्, उनीहरू अरू स्वास्थ्यकर खाना खान पनि मन पराउँदैनन्। त्यसरी नै बिरामी हुँदा औषधि खुवाउँदा ऊ रुन्छ तर त्यसले उसको शरीरलाई फाइदा पुर्याउँछ। कसैलाई आफूलाई बेफाइदा हुने कुराले खुशी ल्याउँछ अनि फाइदा हुने कुराले निराश तुल्याउँछ भने त्यो मानिसको स्तर बालकको जति मात्र हुन्छ। एकपटकको कुरा हो, एकजना वृद्ध व्यक्तिले अमेरिकामा चिठामा अरबौं रूपियाँ जित्नुभयो। त्यसपछि उहाँले माया गर्नुभएको एक भतिजालाई दैनिक करिब 1,00,000 रूपियाँ जति खर्च गर्न दिन थाल्नुभयो। उहाँको भतिज 15 वर्षको रहेछन्। तिनले आफूले चाहेको सबै थोक खरिद गर्दै गइन्। ती सबै कुरा गरिसकेपछि उनले करिब 3 वर्षपछि आत्महत्या गरिन्। तिनका बडाबुवाले तिनलाई लगातार पैसा दिइरहनु भएको थियो। उहाँले तिनी प्रति भलाइ नै चाहनुभएको थियो तर तिनले जुन कुरालाई आशिष ठानिन् तिनको लागि त्यही नै अभिशाप बन्यो। तपाईँले भलाइ भन्नुभएको कुरा तपाईँको लागि अभिशाप बन्न सक्छ। तपाईँले आफूलाई नोक्सान गर्छ भन्ने ठानेको समस्याले तपाईँको जीवनमा आशिष ल्याउन सक्छ। बाइबल धर्मशास्त्रले यो स्पष्ट पार्दछ कि तपाईँले भोग्नुभएको समस्यालाई तपाईँले सकारात्मक रूपमा लिनुभएको खण्डमा त्यसले तपाईँलाई सफलतामा पुर्याउँछ। एउटा किसानले एउटा योजना बनाउँछ, त्यही बमोजिम परिश्रम र खेतमा काम पनि गर्छ। उसले अन्न बलि लाउँछ, त्यसको राम्रो गोडमेल गर्छ, उसले दिनरात खेतमा पानी लगाउँछ। सो फसल तयार भएपछि फेरि परिश्रम साथ फसल भित्र आउनुपर्छ। एउटा किसानले भोगेको कष्टले उसको उद्देश्य प्राप्तिमा पुर्याउँछ। तर यदि त्यो किसानले खेतको काममा कष्ट छ भन्ने सम्झेर बाली लगाएन भने उसले समयमा फसल भित्राउन सक्दैन। उसले आफ्नो योजनामा जति असल फसलको चाहना राखे पनि त्यो सफल हुँदैन। उसको कष्टको सामना गर्ने प्रयासले उनलाई सफलतामा पुर्याउँछ। तपाईँको जीवनमा पनि यही लागू हुन्छ। प्रभुको इच्छा योजना तपाईँको जीवनमा छ। यो पूरा हुन विभिन्न अवस्थाहरू भएर तपाईँ जानुपर्छ। तपाईँले आफ्नो तर्फको कर्तव्य निभाउनुपर्छ। उदाहरणको लागि हामी आफ्नो बुवालाई लिन सक्छौ। उहाँहरूको योजना आफ्नो बालबच्चा सफल होस् भन्ने नै हुन्छ। मेरो प्रसंगमा मेरो बुवाले मलाई एउटा डाक्टर बनोस् र बिरामीको सेवा गरोस् भन्ने चाहनुहुन्थ्यो। उहाँको त्यही योजना अनुसार मेरो जीवनमा उहाँले आफ्नो योजना पूरा गर्न चाहनुहुन्थ्यो तर विविध कारणले गर्दा उक्त इच्छा पूरा हुन सकेन। मेरो इच्छा चाहिँ पास्टर बनेर प्रभुको सेवकै गर्ने थियो। मेरो इच्छा भने पूरा भयो, यद्यपि सबै आमा बुवा आफ्नो छोराछोरीको लागि असल इच्छा र योजना राखेका हुन्छन्। त्यस्तै गरी हामी प्रत्येकको जीवनमा स्वर्गीय पिताको योजना रहेको हुन्छ। यो पूरा हुन तपाईँ विभिन्न अवस्थामा भएर जानुपर्छ। बाइबलमा घटेका घटनाहरूले यो कुरा त प्रष्ट पार्छ हामीलाई। हामीले उत्पत्तिको पुस्तकमा याकुबको एउटा छोरा योसेफको विषयमा पढ्न सक्छौ। एक रात परमेश्वरले आफ्नो इच्छा सपना मार्फत याकुबलाई प्रकट गर्नुभयो। उक्त सपनामा उनले आफू ठूलो पदमा पुग्ने र सबै मानिसहरू उनको अगाडि झुक्ने कुरा देखेका थिए। उनले प्रभुको योजना थाहा पाउने बित्तिकै उनी त्यही वैभवमा पुगिहालेनन्। उनले यो सपना आफ्नो बाबुआमा र दाजुभाइलाई बताए। त्यो सपना उनको दाजुले सुनेपछि उनलाई मार्न खोजे। उनीहरूले तिनलाई खाडलमा हाले तर एकजना दाईले उनलाई नमार्ने सल्लाह दिएपछि तिनीहरूले व्यापारीको हातमा बिक्री गरे।

प्रभु यीशुले संकटको समयमा पितासँग समय बिताउनुहुन्थ्यो। तपाईँले पनि यही उदाहरण सिक्नुपर्छ। यो संकटलाई मौकाको रूपमा लिनुपर्छ। संकटले तपाईँलाई हीरा झैं बहुमूल्य बनाउँछ, तपाईँको स्वभावलाई रूपान्तरण गर्छ, तपाईँलाई जुसुले किराबाट सुन्दर पुतलीमा परिवर्तन गर्छ, तपाईँलाई प्रभुसँग हिँड्ने व्यक्ति बनाउँछ। यो कुरा तपाईँ र मैले याद गर्नुपर्छ। र श्रोता, कार्यक्रमबाट अब मैले बिदा माग्नुपर्ने हुन्छ। राज संकटद्वारा सफलता नामक पुस्तक तपाईँको निम्ति पर्छ। यो संकटलाई मौकाको रूपमा लिनुपर्छ। संकटले तपाईँलाई हीरा झैं बहुमूल्य बनाउँछ, तपाईँको स्वभावलाई रूपान्तरण गर्छ, तपाईँलाई

लेख्नु भएको थियो आदरणीय पास्टर तीर्थाल ज्यूले। र जो जतिले सुन्नुभयो सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै र यस पुस्तकका लेखक आदरणीय पास्टर तीर्थाल ज्यूलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुत कुमार अब्राम पनि अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित 26:31 31-35 यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। तब यीशुले तिनीहरूलाई भन्नुभयो, आज राति मेरो कारणले तिमीहरू पछि हटिजानेछौ, किनभने यसो लेखिएको छ, म गोठालालाई प्रहार गर्नेछु र बगालको भेड़ाहरू जताततै छरपष्ट हुनेछन्, तर म मृत्युबाट जीवित भएपछि तिमीहरूभन्दा अघि गालिलमा जानेछु। पत्रुसले उहाँलाई जवाफ दिए, तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिले पछि हट्ने छैन। यीशुले तिमीलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आजै राति भाले बाँच्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। पत्रुसले उहाँलाई भने, मैले तपाईँसँग मर्नु परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। अरू सबै चेलाहरूले पनि त्यसै भने। आदरणीय श्रोता, यो खण्डमा हामीले पत्रुसको इन्कारको बारेमा हामी हेर्दैछौ र यीशु प्रभुले पत्रुसको इन्कारको बारेमा उहाँले थाहा पाइसक्नु भएको थियो र चेलाहरूमा भएको डर अथवा त्रास यीशु प्रभुलाई थाहा थियो। उहाँलाई भूत, वर्तमान र भविष्यबारे सबै कुराहरू उहाँलाई थाहा थियो। यीशु परमेश्वर हुनुहुन्छ र हुन आउनुहुनेछ। उहाँ नै एकमात्र जीवित परमेश्वर हुनुहुन्छ। मानिसहरूको हृदयभित्र के छ, हिजोको दिन, आजको दिन र भोलिको दिन यीशु प्रभुलाई मात्र थाहा हुन्छ। उहाँ सर्वज्ञानी, सर्वव्यापी, सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। उहाँको सर्वज्ञानले मानिसको भूत, वर्तमान र भविष्य सबै कुरा उहाँलाई थाहा हुन्छ। र यो खण्डमा हामीले हेर्दा यीशुले तिनीहरूलाई भन्नुभयो, आज राति मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। यीशुले देखिसक्नु भएको थियो उनीहरूको कमजोर, उनीहरूको अवस्थाहरू देखिसक्नु भएको थियो। यीशुलाई अब पक्राइदिने कुरा पनि एकदमै नजिक थियो। यीशु प्रभुको हरेक कदमहरू योजनाबद्ध थियो। येशु प्रभुको सबै घटनाक्रमहरू योजनाबद्ध नै थियो, परमेश्वरको इच्छा अनुसार थियो, धर्मशास्त्र अनुसार नै थियो। र हामीले पहिलो प्रवचनमा हेर्यौं कि येशु प्रभु क्रूसमा मर्नका लागि उहाँले योजनाबद्ध रूपमा नै अगाडि बढ़िराख्नु भएको थियो। र अहिले यस खण्डमा येशु प्रभुले भन्नुभएको चाहिँ जब येशुलाई पक्राइदिनुहुनेछ, पक्राउनेछ, पक्राइनेछ, तब त्यस बेलामा चेलाहरू चाहिँ पछि हटेर जानेछ अथवा तितरभितर हुनेछ भनेर येशु प्रभुले भन्नुभयो। किनभने यो भविष्यवाणी पहिल्यै लेखेको थियो कि म गोठालालाई प्रहार गर्नेछु र बगालका भेडाहरू जताततै सर्पष्ट हुनेछ। येशु प्रभुको यो क्रूसमा मर्ने बारेमा पनि चेलाहरूको बीचमा के हुनेछ र उहाँलाई के हुनेछ, धर्मशास्त्रले पहिले नै यो कुरा किटान गरिसकेको थियो, तोकिसकेको थियो, भनिसकेको थियो। र त्यसैले पनि यहाँ उहाँले स्पष्ट रूपमा यही कुरा भन्नुभएको थियो। तर उहाँले यो पनि भन्नुभयो, मृत्युबाट जीवित भएपछि तिमीहरूभन्दा अघि गालिलमा जानेछु। यो सबै उहाँले भविष्यका कुराहरू गरिराख्नु भएको छ, भविष्यवाणी उहाँले गर्नुभएको छ कि उहाँलाई थाहा थियो, उहाँको योजनाहरू सबै उहाँलाई थाहा थियो, उहाँको उद्देश्य यो संसारमा आउनुको उद्देश्य थाहा थियो। उहाँ त्यतिकै अन्धोधुन्धो केही थाहा नपाइकन उहाँ आउनुभएको होइन, उहाँ चाहिँ धर्मशास्त्र अनुसार, बाइबल अनुसार, पुरानो करारमा लेखिएका बाइबल धर्मशास्त्रका सबै वचन अनुसार उहाँको यो गतिविधिहरू सबै योजनाबद्ध थियो अथवा वचन अनुसार नै थियो भनेर हामी यहाँ बुझ्न सक्छौं। र येशु प्रभुले यति भन्दै गर्दा चेलाहरूले चाहिँ फेरि आफ्नो बारेमा छुट्टै कुराहरू सोचेको देखिन्छ र उनीहरूले बाइबल धर्मशास्त्र अनुसार उनीहरूले सोचेनन्, उनीहरूले आफ्नै विचारहरू पोखाउन थालेको हामी यहाँ देख्छौं। र पत्रुस जो येशुको चेला हरूमध्ये एक थिए, उहाँ उनले चाहिँ के भन्यो भन्दाखेरि, तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिल्यै पछि हट्ने छैन। चेलाहरू मानवीय गुणमा बढी सञ्चालित भएको देखिन्छ, ईश्वरीय गुणमा नभएर मानवीय गुणमा। यीशु प्रभु चाहिँ वचन अनुसार ईश्वरीय गुणमा उहाँ चल्नुभयो, तर चेलाहरू चाहिँ मानवीय गुणमा अगाडि बढ़िरहेको थियो। त्यसै कारण आफ्नो विचारलाई उनले भने, म चाहिँ पछि हट्ने छैन, सबै हटे पनि म पछि हट्ने छैन। यसरी एउटा व्यक्तिले आफ्नो विचारहरू यसरी राख्न सक्छन्, आफ्नो प्रतिबद्धताहरू यसरी भन्न सक्छन् र उनीहरूले आफ्नो विचारमा यो कहिल्यै पनि यीशुलाई, यीशुबाट म अलग हुँदिन भन्ने उसको त्यो थियो। तर येशु प्रभुले फेरि भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, आजै राति भाले बाँच्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। येशुलाई थाहा थियो, पत्रुसले तीन पटकसम्म इन्कार गर्नेछ, भाले बाँच्न अघि तीनपल्ट इन्कार गर्नेछ। र यो कुरो पत्रुसलाई थाहा थिएन। पत्रुसले येशु प्रभुको बारेमा बुझेर उनले आफ्नो एउटा मानवीय गुणमा, मानवीय सोचमा उनले कहिले पनि येशुलाई इन्कार गर्न नसक्ने कुराहरू उनले बोलेका थिए। तर जब येशु प्रभुले देख्नुभयो, येशु प्रभुले भविष्य देख्नुभयो र प्रभु येशुले भविष्य देखिसक्नु भएपछि उहाँले भन्नु पनि भयो कि तीनपल्टसम्म तिमीले भाले बाँच्न अघि मलाई इन्कार गर्नेछौ। आदरणीय श्रोता, मानिसको जीवनमा के हुन्छ, भविष्यमा के हुन्छ भन्ने कुरो मानिसले देख्दैन। मानिसले जति नै भने पनि मानिस पाप स्वभावमा जन्मेको मानिस हो, ऊ सीमित प्राणी हो र उसले आफूलाई परमेश्वरको जस्तो सोच गर्न सक्दैन, किनभने परमेश्वर त सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी हुनुहुन्छ। उहाँको जस्तो सोचाई, उहाँको जस्तो बुझाई मानिसमा सीमितपन मात्रै हुन्छ। त्यसकारण मानिसले भविष्य देख्दैन, मानिसहरूले प्रतिज्ञा गर्छन्, मानिसहरूले कसम खान्छन्, मानिसहरूले भविष्यको बारेमा किठान गरेर बोल्छन्। तर यो कुराहरू मानिसको जीवनमा यो गरौंला त्यो गरौंला भनेर भन्नु उचित पनि छैन। बरु प्रभुले भन्नुभएको जस्तै यदि परमेश्वरले इच्छा समय दिनुभयो भने, परमेश्वरको इच्छा भयो भने त्यहाँ जाउँला, त्यो सहरमा जाउँला, यो गरौंला खाउँला भन्ने भाषा बोल्न मिल्छ। तर म यो गर्नेछु त्यो गर्नेछु भन्ने सक्ने अवस्था मानिसमा छैन। पत्रुसले आफूलाई जति नै म चाहिँ यस्तो हुँदिन भनेर अहिले कसम खाए पनि प्रभुले देख्नु भएको थियो भविष्य। परमेश्वरलाई मात्र एउटा व्यक्तिको भविष्य थाहा हुन्छ, परमेश्वरलाई मात्र मानिसको भविष्यको जिन्दगीहरू पाइलाहरू थाहा छ, परमेश्वरले मात्र देख्नुहुन्छ। त्यसै कारणले मानिसले घमण्ड गर्नुपर्ने कुरा केही पनि छैन, मानिसले घमण्ड गरेर आफूलाई केही पनि गर्न सक्दैन, किनभने घमण्डले मानिसलाई नाश गर्छ। आदरणीय श्रोता, पत्रुसले फेरि पनि यसो भन्छ, मैले तपाईँसँग मर्नु परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। यस्तो खालको कसम, यस्तो खालको प्रतिबद्धताहरू मानिसले गर्छन् तर मानिस असफल हुन्छ, किनभने मानिसले भविष्य देखेको हुँदैन, भविष्य देख्ने चाहिँ परमेश्वर मात्रै हो। यो खण्डमा यीशु प्रभुले आ भविष्य देख्नु भएको थियो र मानव जातिको भविष्य प्रत्येक क्षणहरू परमेश्वरले मात्र देख्नुहुन्छ। यीशु ख्रिस्ट परमेश्वर भइकन पनि मानव चोलामा यो संसारमा आउनुभयो। उहाँ असीमित परमेश्वर भएर, अदृश्य परमेश्वर भएर पनि एउटा दृश्य रूपमा मानव चोलामा आउनु भएर उहाँले मानव जातिको लागि, पापको प्रायश्चितको लागि उहाँ क्रुसमा मर्नको लागि आउनुभएको हो भनेर प्रष्ट रूपमा हामी बाइबल धर्मशास्त्रमा पाउँछौ। त्यसैले पनि यीशु प्रभु मानिस मात्रै होइन, उहाँ त परमेश्वर हुनुहुन्छ र उहाँ त असीमित परमेश्वर हुनुहुन्छ, उहाँलाई सबै कुरा थाहा छ। मानिसको सबै दुःख सुखका कुराहरू, भविष्यका कुराहरू सबै उहाँलाई थाहा हुन्छ। त्यसै कारणले नि यीशु ख्रिस्टलाई विश्वास गर्नुपर्ने कुरा यहाँ बताउँछ, किन बाइबल धर्मशास्त्रले भने अनुसार नै यीशुले भन्नुभयो कि उहाँलाई पक्राई, उहाँको पक्राईको कारणले नै चेलाहरू तितरबितर हुन्छन् भनेर उहाँले त देखिसक्नु भएको थियो र उहाँले यो विश्वासका साथ भनिसक्नु भएको थियो कि चेलाहरू तितरबितर हुनेछन् नै भन्नुभएको थियो। र यीशु प्रभुले यो पनि भन्नुभयो कि मृतकबाट पनि उहाँ जीवित हुनुहुनेछ। उहाँले आफ्नो मृत्युको बारेमा बताउँदै गर्नुहुँदाखेरि मर्यो भने पनि फेरि उहाँ जीवित हुनेछ भनेर पनि यहाँ उहाँले पक्का रूपमा भविष्यवाणी गर्नुभयो, किनभने उहाँले मृतक हुनेछ र मर्नेछ, मारिनेछ, गाडिनेछ र तेस्रो दिनमा पुनरुत्थान हुनेछ र गालिलमा फेरि देखा पर्नुहुनेछ भनेर उहाँले यो पनि देख्नुभएको थियो। त्यसकारण यीशुलाई हरेक व्यक्तिले यीशु को हुनुहुन्छ भनेर व्यक्तिहरूले सोच्छन् भने उहाँ मानिस मात्र होइन, उहाँ त पूर्ण मानिस, पूर्ण ईश्वर हुनुहुन्छ। उहाँमा ईश्वरीय गुण पनि थियो, पूर्ण गुण र मानवीय गुण पनि पूर्ण गुण नै थियो। त्यसै कारणले मानिसहरूले यीशुलाई मानवीय गुणको रूपमा मात्र देखे, मानवीय रूपमा मात्र उनीहरूले हेरे, त्यसै कारण उनीहरूले विश्वास गरेन। तर जसले यीशुलाई परमेश्वर भनेर जाने बुझे, उनीहरूले यीशुलाई परमेश्वर भनेर बुझिसकेपछि उनीहरूले विश्वास गरे, परमेश्वर मानव जातिको पापको प्रायश्चितको लागि यो संसारमा मर्नु भएको कुरा उनीहरूले विश्वास गरे र उहाँले उहाँको सर्वज्ञानले जे जति देख्नु भएको थियो त्यो सबै परमेश्वरले योजनाबद्ध रूपमा नै उहाँले गर्दै आउनु भएको थियो र उहाँले आफ्नो मृत्युको बारेमा पनि उहाँले यो निश्चयता बताउनु भएको थियो कि उहाँ पुनरुत्थान हुनुहुनेछ। यो सबै भविष्यका कुरा उहाँले बोलिराख्नु भएको थियो अनि उहाँले यो पनि भन्नुभएको थियो कि पत्रुसको जीवनको सबै कुराहरू उहाँलाई थाहा थियो र उहाँले पत्रुसको त्यो भविष्यवाणी पत्रुसको बारेमा भविष्यवाणी गर्नुभयो र पत्रुसको बारेमा जे भनिएको थियो त्यही कुरा हामी पक्का हुनेछ भन्ने कुरा पनि यहाँ हामी देख्न सक्छौ र उनले जति नै करार बनाउन कसम खाए पनि उसको भनाइ चाहिँ म मर्यो भने पनि म मर्नु पर्यो भने पनि म तपाईँलाई इन्कार गर्ने छैन भन्ने कुरा कति कडा रूपमा उसले बोलेको थियो एकदमै निश्चित रूपमा बोलेको थियो तर यीशु प्रभुलाई उसको भविष्य थाहा थियो। आदरणीय श्रोता भविष्यका सबै कुराहरू जान्ने उहाँ नै हुनुहुन्छ। तपाईँ र मेरो भविष्य उहाँको हातमा नै छ र कसैले पनि भविष्यको बारेमा घमण्ड गर्नु सक्दैन र निश्चय त बताउन नै सक्दैन। यो परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ। लेखकले यो खण्डमा पत्रुसले यीशुलाई तीनपल्ट इन्कार गर्ने कुराको भविष्यवाणीलाई पक्का गराएका छन् भने उहाँको मृत्यु पक्का हो भनेर घोषणा गरेका छन् भने उहाँको पुनरुत्थान पनि पक्का नै हो भन्ने कुरा उहाँले घोषणा गर्नुभएको थियो अनि पत्रुसको जतिसुकै कसम खाए पनि जतिसुकै उसले भने पनि यीशुलाई थाहा थियो र यीशुले उसको भविष्यमा के हुनेछ छर्लङ्ग बताइदिनुभएको थियो। त्यसरी नै हरेकको जीवनमा भूत वर्तमान र भविष्यमा मानिसले के गर्छ सबै कुरा उहाँलाई थाहा हुन्छ। पत्रुसलाई थाहा थिएन कि उसले भाले बाँच्नभन्दा अघि तीनपल्ट यीशुलाई इन्कार गर्नेछ भनेर तर यीशुले थाहा पाउनु भएकोले नै भविष्यवाणी गर्नुभएको थियो। आदरणीय श्रोताहरू हाम्रो भूतकाल वर्तमानकाल र भविष्यकालको ज्ञान भएको परमेश्वर यीशु ख्रीष्ट मात्रै हुनुहुन्छ। उहाँमा भएको ईश्वरीय गुण र उहाँमा भएको मानवीय गुण दुवै गुण भएको परमेश्वर मानव अथवा ईश्वर मानवको गुणमा भरपूर हुनुभएको यीशु ख्रीष्टलाई जसले विश्वास गर्छ ती मानिसहरूले आफ्नो भूत वर्तमान र भविष्यका कुराहरू परमेश्वरसँग उनीहरूले बाँडचुँड गर्न सक्छ। परमेश्वरले उनीहरूको भविष्य बताउन सक्नुहुन्छ र आज यीशु ख्रीष्ट हाम्रो बीचमा हुनुहुन्छ। उहाँ आत्मामा हाम्रो बीचमा हुनुहुन्छ। उहाँलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछन् र आनन्द जीवन भनेको कहिले पनि नमर्ने गरेर उहाँले मानिसहरूलाई त्यो जीवन दिनुहुन्छ, पुनरुत्थानको जीवन दिनुहुन्छ, मृत्यु पछिको पनि जिन्दगी उनीहरूले पाउनेछ। पत्रुसलाई थाहा थिएन उसको भविष्य, तर परमेश्वरलाई थाहा थियो। उहाँले जे भन्नुभयो त्यही पूरा भयो। आज यीशु ख्रीष्टले तपाईँ र मेरो पनि भविष्यका कुराहरू उहाँले बताउनुहुनेछ र हामी सबैले यो भविष्यवाणी अनुसार हाम्रो जीवनको सबै कुरा बताउन सक्ने यीशु ख्रीष्ट हुनुहुन्छ। उहाँलाई विश्वास गरेर आफ्नो भविष्यमा पक्का भएर अथवा निश्चित भएर जिउन सक्नुहुन्छ। उहाँले हामी हरेकलाई आनन्द जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। ज जसले उहाँलाई विश्वास गर्छ उनीहरूले आनन्द जीवन पाउनेछ भन्नुभएको छ भने त्यो भएरै छाड्छ। त्यसकारणले आज हरेक व्यक्तिले यीशुलाई विश्वास गर्नुपर्छ जसलाई भूत वर्तमान र भविष्यका सबै कुरा जान्नुहुन्छ र उहाँलाई जसले विश्वास गर्छ त्यो व्यक्तिको जीवनमा आशीर्वाद आउनेछ। आउनुहोस् आज यहाँहरू सबैले यीशु प्रभुलाई विश्वास गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस् र आफ्नो भविष्यका कुराहरू सबै प्रभु येशु ख्रीष्टसँग सिकेर जानेर बुझेर आनन्दित भएर आफ्नो भविष्यप्रति निश्चित भएर यो संसारमा जिउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि आउने नै छु अर्को प्रवचनको सेवा लिएर। त्यतिन्जेल सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: मरेको के हो?
1: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटो पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो एसी पनि सकियो,
6: मेरो प्लस टूको इक्जाम पनि सकियो,
7: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
8: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ, यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
5: सही हो।
8: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
9: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
8: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
9: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला, छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
7: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
8: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
7: कहाँ छ?
8: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
9: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
8: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-40-20-91-96, 98-40-20-91-96
9: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
7: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
8: सूचना, के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
13: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: जेएमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सँग बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलमा र आदरणीय श्रोता कार्यक्रम खुशीका पल लिएर
1: म ज्ञानो
0: र म अभ्राम
1: हामी उपस्थित भइसकेका छौं
0: र अब भने एक घण्टा भरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ र विशेष गरिकन तपाईँले पाउनुभएका आशिषका कुराहरू हामीसँग तपाईँले बाँड्न सक्नुहुन्छ
1: र खुशीका पलहरू बाँड्ने समय हो यो पक्कै पनि हामीलाई परमेश्वरले खुशीका पलहरू दिनुभएको छ र खुशी बाँड्छौ भने हामीले खुशी नै पाउँछौ जे रोप्छौं त्यसको कटनी पक्कै पनि गर्ने नै छौ र तपाईँसँग खुशी हुने कारणहरू थुप्रै छन् आज हामीसँग पनि सेयर गर्नुहोस् भन्न चाहन्छु जसरी अघि पछिको दिनहरूमा तपाईँले गरिरहनु भएको छ
0: र विशेष गरिकन हप्ताभरि पाउनुभएका आशिषलाई नै तपाईँ पाउन सक्नुहुन्छ किनभने परमेश्वरले हामीलाई पल पलमै खुसीका पलहरू दिनै राख्नु भएको हुन्छ किनभने प्रत्येक मिनट अथवा प्रत्येक सेकेन्ड हाम्रो लागि चाहिँ अति नै महत्वपूर्ण कुरा छ किनभने परमेश्वरले आज यो दिन नदेख्नु दिन नदेख्नु भएको भए अथवा हामीले यो दिन नदेखेको भए होइन कयौं मानिसहरूले यो दिन देख्ने मौका पाएन नि तर आज परमेश्वरले तपाईँ र मलाई यो दिन देख्नु भएको छ दिनुभएको छ देख्ने मौका दिनुभएको छ यो नै सबैभन्दा खुसीको क्षण
1: पक्कै पनि यस्तै यस्तै खुसीका पलहरू तपाईँहरूले हामीसँग साट्न सक्नुहुन्छ हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ 4470754 पनि र वाट्सएपमा पनि गर्न सक्नुहुन्छ 9802344646 तपाईँहरूले फोन गर्न सक्नुहुनेछ
0: र यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकारी हामीले पाइसकेका छौँ उहाँलाई स्वागत गरौं कार्यक्रममा
1: हेलो
0: कोही मित्र हुनुहुन्थ्यो उहाँ पाइरहनु भएको छ केही छैन हामीलाई तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छौ यो अर्थपूर्ण संगीतबाट

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं।
1: हेलो हेलो हेलो
0: हेलो, व्हाट्सएपमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं।
1: हेलो हेलो हजुर, दैमस्ते हजुर, स्वागत छ हजुरलाई।
0: रोजी अनि ठिकै छ, हालखबर
2: हजुर? एकदमै ठिकै छ। आज त दुईजना बोलेको सुनेर अन्तबाट पनि फोन आउँदैथ्यो कि
0: तपाईँ नै पहिलो हुनुहुन्छ, अघि पनि हामीलाई कसैले त गर्नुभएको थियो तर बाहिरिसक्नु भएको छ, केही छैन रुचि। यतिखेर भने तपाईँले आफ्नो खुसीका होइन आफूलाई भन्न मन लागेका कुराहरू, आशिषका कुराहरू हामीसँग तपाईँले बाँड्न सक्नुहुन्छ।
2: आज आज संगतिमा चाहिँ आज्ञाकारी हुनेलाई मुसाको अति भन्ने व्यवस्था छ अध्यायको एकदेखि हामीलाई यस्तै 8-9 वर्षमा हामीलाई पढेर यो वचनबाट हामी मैले चाहिँ धेरै आशिष पाएँ। अनि यो वचनबाट चाहिँ आफ्नो छोराछोरीलाई कसरी वचनमा हुर्काउनु पर्छ, आफ्नो छोराछोरी हुर्किसकेपछि उनीहरूले गलत गर्दाखेरि कसरी सम्झाउनु पर्छ भन्ने कुराहरू चाहिँ एकदमै सिक्न पाएँ। आज एकदमै खुसी पनि छ, आनन्दित पनि छु। आज चाहिँ एकदमै सबलाई महिमा भएको होस् अनि यही खुसीको पल सके लाग्छ।
0: हजुर, धेरै धेरै धन्यवाद रुचि, हामीलाई
2: वचन
1: हजुर रुचि हजुर हजुर हजुर कुवेतबाट भन्नुभयो?
2: हजुर, म कुवेतबाट हो, मेरो घर चाहिँ मोरङ हो।
1: ए हजुर, सेवा संगतिहरू कस्तो भइरहेको छ कुवेतमा हजुरको?
2: म चाहिँ यस्तो फिजिकल जानु पाउँदैन, अनलाइनबाट म्यासेन्जरबाट, यो डेनमार्कबाट गर्छु म्यासेन्जरमा। अनि हाम्रो यो नेपालको महिना ट्रेड आवर पनि छ, अनि त्यहाँ बेलुका 6 बजे बिहानको 9 बजे त्यहाँ जोड्छु म्यासेन्जरबाटै। अनि बेलुका बिहानको यो कुवेतको 7 बजेको टाइममा चाहिँ साइप्रसमा अनलाइन जुन संगति हुन्छ, साइप्रसमा अब 3 बजे अहिले 3 बजे पनि सुरु हुन्छ, अनि रातिको 8 बजे पनि सुरु हुन्छ 3 टाइममा। यस्तै चल्दैछ, सुरकाई घरिघरि समयहरू पनि पाउँछ, सेवाकाईको भागहरू पाउने पनि आउँदैछ।
0: धेरै धेरै धन्यवाद रोजी, साथ दिनुभयो, खुसी लाग्यो। अरेलाई छुटौ
1: हजुर रुचि, एउटा गीत पनि हजुरले छान्न सक्नुहुनेछ, कुनै हजुरलाई मनपर्ने गीत भन्न सक्नुहुन्छ यस समय? एउटै परिवार हौ हामी भन्ने गीत चाहिँ सुन्न सुनाउन चाहनुहुन्छ हजुर?
2: यो गीत चाहिँ विशेष गरी तपाईँहरूले फोन उठाइदिनुहुन्छ तपाईँहरू सर म्याम दुवैजनालाई अनि होल एफएम परिवारलाई, अनि मलाई सुन्नुहुने विश्वमा जतिजनाले गुड न्युज एफएम चलाउनुहुन्छ उहाँहरूलाई, अनि मेरो हाम्रो मण्डली जहिले पनि म याद गर्ने गर्छु, जुन मण्डलीबाट प्रार्थना भइसकेन म यो ठाउँमा आज एकदम शान्तिसँग तपाईँहरूसँग घरभित्र काम गर्दै पनि म बोल्ने समय अवसरहरू पाएको छु, सेवा सङ्गति गर्ने समयहरू पाएको छु। अनि पास्टर केली भण्डारी, पास्टर राहेल भण्डारी लगायत होल हाम्रो त्रिवेणी स्वतन्त्र मण्डली त्रिवेणीलाई सम्झिन चाहन्छु, अनि मेरो सम्पूर्ण परिवार फ्यामिली, मेरा छिमेकीहरू सम्पूर्णलाई, अनि सबैजना, अनि हाम्रो यो साइकलमा मण्डली परिवार म्याचिङ गर्नुहुन्छ सेवा गर्ने सम्पूर्णलाई, अनि सघाए हाम्रो मरियम दिदी जहिलेदेखि म यहाँ आएँ अनि उहाँले मलाई डोर्याउनुहुन्छ सेवा काईमा, उहाँको लागि विशेष गरी अनि सुनाउन चाहन्छु।
1: जयमसी हजुरको लागि पनि हामी गीत सुनाउन चाहन्छौँ। धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो हजुर। उहाँ अनि त्यो रुथजी कुवेतबाट हामीलाई फोन गरेर साथ दिनुभएको, त्यो व्यवस्थाको पुस्तकबाट चाहिँ छोराछोरीको लागि अर्थी भन्ने हामीलाई वचनबाट पनि उत्साहको कुरा दिएर जानुभएको छ।
0: र अहिलेलाई भने हाम्रो रुथ मगरातीजीको रोजाइमा रहेकै अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा हामी स्वागत गर्न चाहन्छौ र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम खुसीका पलहरू र कार्यक्रम खुसीका पलहरूमा तपाईँले पाउनुभएका आशिष हामीसँग बाँड्न सक्नुहुन्छ। त्यति मात्र होइन, तपाईँलाई मनपर्ने गीत पनि तपाईँले सुन्न र सुनाउन सक्नुहुनेछ
1: र खुसीका पलहरू बाँड्ने समय हो यो र खुसी बाँडौ आफू पनि खुसी हौ भन्ने एउटा उद्देश्य बोकेर हामीले यो कार्यक्रम तपाईँहरूको बीचमा लामो समयदेखि गरिरहेका छौ र जस्तो अब रामजी छ नि खुसीका कुराहरू गर्दै गर्दा फेरि होइन हामी खुसीका कुराहरू त गर्छौँ मानिसहरू अहिले कतिको खुसी भएको देख्नुहुन्छ र तपाईँ चाहिँ के कुराले खुसी हुनुहुन्छ?
0: यस्तो मलाई चाहिँ यस्तो लाग्छ एउटा बिब्लिकल र आत्मिक रूपले हेर्दाखेरि जो मानिसको संगत चाहिँ परमेश्वरसँग छ त्यो मानिस चाहिँ सबैभन्दा धेरै खुसी हुन्छ, जसको सम्बन्ध चाहिँ संसारसँग छ त्यो चाहिँ दुखी हुन्छ। किनभने संसारका कुराहरू क्षणिक हुन्छन् भने परमेश्वरका कुराहरू अनन्तका कुराहरू हुन्छन्। त्यो भएर मलाई चाहिँ त्यो लाग्छ, धेरै मान्छेहरू देख्छु होइन अगाडि पछाडि एकदम दुखी भएको देख्छु, किन भन्दा जब उनीहरूको सम्बन्ध चाहिँ परमेश्वरबाट टाढा हुँदै जान्छ नि दुःखले पनि पछाउँदै जान्छ। जब जब हामी परमेश्वरसँग नजिक हुन्छौँ खुसीका कुराहरू पल पल आइरहेको अवस्थाहरू देख्न सकिन्छ।
1: जे होस् खुसी हुने कारण चाहिँ कुनै भौतिक कुरा मात्र नभइकन खुसी हुने कारण चाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने सन्देश हो यो होइन। जस्तो अहिलेको समयमा चाहिँ मानिसहरू खुसी खोजिरहेको के खोजेको के गर्न लाग्यो कहाँ जान लाग्यो भन्दै गर्दा आफ्नो खुसी हेरेको आफ्नो परिवारको खुसी हेर्नको लागि विदेश गएको स्वदेश बसेको अथवा यो काम गरेको यो पढेको यो गरेको भनिरहनुहुन्छ। सबै कुरा भएर पनि मानिस खुसी हुन्छ भन्ने छैन,
0: एउटा कुरा भयो अर्को कुरा मान्छे दुखी भइ नै हाल्छ। मानिसको सम्पन्न सबै कुराहरू छ तर एउटा शान्तिका कुराहरू छैनन् भने त्यो सम्पन्नताले पनि खुसी दिँदैन क्या मान्छेलाई, होइन भन्छ नि यति महँगो खाट छ बेड छ तर निन्द्रै छैन भन्ने जस्तो हो क्या त्यो चाहिँ।
1: एकदमै आशिषमय कुरा भइरहेको छ र यो समय चाहिँ तपाईँहरूको लागि हो, हामीले चाहिँ तपाईँहरू नआउँदै गर्दाखेरि त्यो समयको सदुपयोग गरेका हौ र तपाईँहरूसँग पनि यस्ता थुप्रै कुराहरू छन्। हामीले यो कुरा किन गरेको भन्दा चाहिँ खुसी हुनको लागि चाहिँ के छ त भनेर तपाईँ सोचिरहनु भएको छ भने चाहिँ खुसी हुनको लागि तपाईँसँग परमेश्वर हुनुहुन्छ, तपाईँ हुनुहुन्छ, योभन्दा ठुलो कुरा के छ र होइन। तपाईँले के गर्दै हुनुहुन्छ अनि के कुराहरू भयो त्यो कुराहरू हामीसँग बाँध्नुहोस् न, त्यो पनि खुसीको कुरा हो। तपाईँ खुसी हुनुभयो अब तपाईँबाट अरू पनि खुसी हुनु आवश्यक छ
0: एकदमै। तर हामी परमेश्वरलाई पाउने मानिसहरू चाहिँ जहिले पनि हाम्रो जीवनबाट अरू आशिषित हुनुपर्छ। प्रश्न सोधौँ मान्छेहरूले, तिमी किन यति धेरै खुसी देखिन्छौ, एउटा भनाइ छ नि बिन्दास देखिन्छौ होइन, अनि तपाईँ र मैले जवाब दिन सकियोस् कि यी सबैको रिजन चाहिँ परमेश्वर नै हुनुहुन्छ भन्न सकियोस् होइन।
1: एकदमै खुसीको कुरा र एकदमै खुसी देखिनुहुन्छ अब्राहमजी जहिले पनि होइन, यो रिजन त्यो भएर पनि मैले सोधिहालेँ। फर इक्जाम्पल होइन, तपाईँहरू पनि त्यसरी नै खुसी हुनुहुन्छ। मानिस चाहिँ सन्तुष्टि सहितको भक्ति गर्यो भने चाहिँ त्यो सबभन्दा ठुलो खुसी हो।
0: एकदमै म जस्तो कहिले काहीँ अब हुन्छ समाजमा छु संसारमा छु दुखी पनि भइन्छ, तर म चाहिँ परमेश्वरको वचनलाई झलक्क सम्झिहाल्छु क्या, त्यो वचनले करेन्ट लागिहाल्छ मलाई। जस्तो पहिलो पत्रस 5:7 भन्दछ होइन, कुनै पनि कुराको फिक्री नगर किनकि म तिम्रो वास्ता गर्नेछु, भनेपछि यति धेरै माया गर्ने यति धेरै वास्ता गर्ने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने किन हामी
1: दुखी हुने त। कोही श्रोता आइसक्नु भएको छ आफ्नो खुसीका पलहरू बाँड्नको लागि, आउनु साथी उहाँलाई स्वागत गर्नेछौ।
2: हेलो
3: हेलो दैवेशी हजुर,
2: चन्द्र माया
3: हजुर, म्यामलाई पनि सरलाई पनि आज किन
1: किन तपाईँहरू आउनुभयो भनेर चाहिँ यदि त्यस्तो भएको छ भने हामी एकदम माफी माग्न चाहन्छौँ। हामी आयौँ आज हजुर, हामीलाई पनि एकदमै आउन मन लाग्यो तपाईँहरूसँग कुराकानी गर्नको निम्ति। हजुर हाम्रो मिस चाहिँ अलिकति बिसन्चो हुनुहुन्छ, उहाँको लागि प्रार्थना गरिदिनु होला, चाँडै आउन सक्नुभएको होस् तपाईँहरूसँग खुसीका पलहरू कुराकानी गर्न सक्नुभएको होस् भन्ने हामी प्रार्थनाको अनुरोध पनि गर्न चाहन्छौँ हाम्रो मिसको लागि।
3: हुन्छ म्याम, होइन हजुरहरू आएर चाहिँ त्यसो भनेको होइन, जो आए पनि हजुर सबै बराबर सम्मान
2: होइन, हामी रमाइलो मात्रै गरेको हामीलाई थाहा छ, तपाईँहरू बुझ्नुहुन्छ भनेर खोजी गर्नुभयो, त्यो सबभन्दा ठुलो कुरा आउने होइन, कसैको एब्सेन्टमा किन आउनु भएन उहाँ भनेर फेरि हामी बोल्ने कार्यक्रममा हामी आएनौँ भने त्यसरी नै खोजी गर्नुहुन्छ नि, यो त खुसीको कुरा हो,
0: यो पनि एउटा खुसीकै पल हो होइन। चन्द्रमायाजी के आशिष पाउन चाहनुहुन्छ त हामीसँग आज?
3: आज त एकदम रमाइलो भइरहेछ, बिहान हिजो आजको कार्यक्रममा यस्तो रमाइलो भएको
0: थियो, ज्ञानजीले धेरै समस्या पाउनु भएको थियो होइन, परिणाम पाउनु भएको थियो मोबाइल धेरै हेरेर,
3: सबै कुराहरू के कस्तो नभई नहुने कुरा
0: हो नि,
3: त्यस्तो मजा आयो आजकै हो कि, यो त पहिले पनि सुने जस्तो लाग्छ, ज्ञान
2: यो अहिलेको समसामयिक कुराकानी नै हो, यो रिलेटेड कुराकानी हो, त्यो भएको भएर अहिले मिल्दो जुल्दो कुराकानीलाई हामीले पहिला रेकर्ड गरेको कुरालाई चाहिँ राखेको हो,
0: जस्तो मैले पनि बिर्सिसकेको थिएँ, आज चाहिँ मैले मजाले सुनेको थिएँ कि, मलाई पनि यस्तो लाग्यो अरे मैले नै बोलेको जस्तो लाग्यो,
2: फेरि हामी त्यस्तो कुराहरू चाहिँ ल्याउनु पर्ने रहेछ भन्नेमा छौ, किनकि समसामयिक कुरा यो जहिले पनि भइरहने कुरा,
3: हजुर हामी कस्तो राम्रो के हाम्रो ज्ञान नि मजा आउँदो रहेछ,
0: उहाँ पनि खतरा एक्टिङ गर्नुहुन्छ नि,
2: खतरा चाहिँ अब यस्तो हुन्छ, दुई तरिकाको हुन्छ है, फेरि खतरा चाहिँ एउटा चाहिँ नराम्रो तरिकाको खतरा हुन्छ होइन, एउटा चाहिँ एकदम राम्रो खालको खतरा हुन्छ, अब मैले बुझेँ एकदम राम्रो खालको खतरा होला भनेर,
0: एक्टिङको खतरा
3: राम्रो
2: हजुर, अब त्यसो भन्नुभयो, अब पछि अब
0: फेरि अर्को
2: डाइरेक्टर यही हुनुहुन्छ होइन, उहाँले त्यो रोल दिनुभयो भने चाहिँ म फेरि गर्न तयार छु,
3: हुन्छ हजुर बासानी एकचोटि बोल्दाखेरि त्यो पनि खतरा छ नि,
2: हो त्यो हो याद गरिरहनु भएको रहेछ, अब कहिले काहीँ दिनुहुन्छ कि उहाँले मलाई रोल चाहिँ, अनि त्यो भएको भएर कहिले काहीँ गर्न पाउँदा चाहिँ खत्रै गर्नुपर्ने रहेछ,
0: कथाले मागेपछि
2: मात्रै आउँछ मेरो पालो, हेर्नुहोस् त चन्द्रमायाजी भनिदिनुहोस् त उहाँलाई अलिक धेरै रोल दिनु पर्यो भनेर, त्यो कथा धेरै लेख्नु पर्यो, स्टोरीहरू धेरै लेख्नु पर्यो भनेर होइन,
3: हजुरबालाई गाह्रो हुँदैन र हजुरबा आफै अनि नाति पनि आफै अनि त्यसरी नातिनीहरू अरू लिएर आउनु न,
2: कहिले काहीँ यस्तो नातिनी छ होइन, नातिनीलाई पनि ल्याउनुहोस् भनिदिनुहोस् न, अब आज भनिरहनु भएको छ, सायद अब आउने एपिसोडमा ल्याउनुहुन्छ उहाँले,
0: आशा गरौँ होइन, भन्नुहोस् हजुर तपाईँ केही कुरा राख्नुहोस् हामी सुन्छौँ,
3: म त एकदम खुसी चाहिँ हजुर छ यसरी घुम्नु पाउँदाखेरि, गुलेर सुनेरै म धेरै खुसी छु, अनि मेरो सबै कुरामा परमेश्वर आशिष दिनुभएको छ, किनभने म त धेरै खुसी छु, म परमेश्वर पाएर म परमेश्वर नपाउँदाखेरि म धेरै दुःख कष्टमा थिएँ, अनि कसरी रात बिताउने कसरी दिन बिताउने त्यस्तो दिनहरू पनि मैले भोगेको छु, अनि मैले परमेश्वर पाएपछि चाहिँ म धेरै खुसी भएँ, परमेश्वर मलाई धेरै खुसी आनन्द दिनुभएको छ मेरो घर परिवारमा मेरो जीवनमा, अनि म चाहिँ धेरै खुसी छु, अनि धेरै त म गुने सुनेर खुसी भएको होला है, धेरै कुरा सिक्नु पाएको छु, यति बोल्नु पनि मैले गुनेबाट हजुर बोल्दा बोल्दै जानेको भन्नुपर्छ है, अनि म चाहिँ गुने फेम परिवारहरूसँग धेरै खुसी छु, गुने फेम सुनेर पनि म धेरै खुसी हुन्छु, अनि मेरो घर परिवारसँग पनि म खुसी छु, मेरो आफन्त परिवारसँग पनि म खुसी छु, अनि मेरो मण्डली परिवारसँग पनि खुसी छु, अनि म चाहिँ मेरो जीवनमा चाहिँ धेरै परमेश्वरले खुसी दिनुभएको छ, हुनु त मसँग धन सम्पत्ति केही पनि छैन तर पनि म खुसी, मानिसहरूले सुन्यो भने यसको केही छैन कसरी खुसी भएको भन्नुहुन्छ होला, तर मैले चाहिँ परमेश्वर पाएको छु है, साँचो परमेश्वर, अनि कतिजनाले हामीले पाएको परमेश्वर पाउन सकेकै छैन, उहाँहरूसँग धेरै धन सम्पत्ति छ तर पनि परमेश्वर पाएको छैन, अनि म नै धनी छु जस्तो लाग्छ उहाँहरू भन्दा, अनि त्यही भएर म चाहिँ मेरो परमेश्वर पाएर म खुसी आनन्द छु, अनि म चाहिँ परमेश्वरलाई धन्यवाद दिँदछु, अनि म चाहिँ धेरै खुसी छु, म जति खुसी त कोही पनि छैन जस्तो लाग्छ है, तर पनि परमेश्वरलाई धन्यवाद, यो खुसी आनन्द परमेश्वरले दिनुभएको छ, मैले धेरै दुःख कष्टपछि मेरो परमेश्वर पाएको छ, अनि मलाई आजको दिन अनि त्यतिखेर चाहिँ मेरो परमेश्वर कहाँ हुनुहुन्थ्यो होला जस्तो लाग्छ है, मैले त्यो रुएर रात दिनहरू बिताउँदाखेरि मैले यो गुड नाइट एफएम पाएको भए, मैले यो बाइबलहरू पाएको भए, म कति पढेर बस्थेँ सुनेर बस्थेँ, त्यतिखेर चाहिँ मैले कसरी नपाएको होला मलाई त्यस्तो लाग्छ है। अनि म चाहिँ एकदम खुसी छु गुड एफएम सुन्नु पाएको छु, हजुरहरूसँग यसरी दुःख सुखको कुराहरू बाँड्नु पाएको छु, त्यही भएर नै खुसी छु। मेरो सबै कुरामा, मेरो घर परिवार सबैसँग म खुसी छु। परमेश्वरले यति धेरै खुसी दिनुभएको छ, म त यही भन्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद हजुर। कुन गीत रोज्नुहुन्छ यतिखेर?
3: खै मैले गीत रोजेको थिएँ, सरलाई पाउनुहुन्छ कि हुन्न? मैले दुईटा भनेको छु, एउटा त बज्छ होला जुन भयो नि।
0: हुन्छ, दुईटा हामी आधी आधी बजाइदिउँला।
2: जस पाइसक्यो भनेर हाम्रो प्राविधिक मित्रले भन्दै हुनुहुन्छ सर, एकचोटि हामीलाई गीतको बोल भनिदिनुहोस् न हजुर, उहाँले राम्रोसँग बुझ्नु भएन कि जस्तो लाग्यो।
3: मैले यही बजाइदिनु है पायो भने भनेर, फर्केर नहेर विगत कतले निराश बनाउँछ, सम्झदैन सम्झ त्यो छेलाई त्यो छेले आँखा र साँच भन्ने गीत रोजेको थियो, त्यो
2: पाउनु भएन कि भएन, त्यो चाहिँ पाउनु
0: भएन। यसो गरौँ, त्यो गीत पाउनु भएन तपाईँलाई आउँदो रहेछ, तपाईँ नै गाइदिनुहोस् त।
3: गाइसक्यो
2: हामीलाई नसुनाउने, उहाँ सरलाई मात्रै सुनाउने।
0: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुट
2: गीतको साथ हामी पक्कै पनि तपाईँलाई दिन्छौँ, र त्यो गीत तपाईँलाई मनपर्छ भन्ने हामी आशा गरेका छौँ।
4: हजुर, उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगरज्यू, र उहाँले एउटा गीत भन्नुभएको थियो, सायद हामीले पाएनौ, तर अर्को गीतको साथ हामी दिनेछौँ।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौ र तपाईं यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम
1: खुशीका पलहरू। हामी दुवै तपाईँहरूलाई साथ दिइरहेका छौँ। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आफ्नो खुशीका पलहरू साट्नको लागि हामी उहाँलाई स्वागत गर्नेछौ।
0: कोही मित्र त आउँदै हुनुहुन्छ बिहान होइन, उहाँलाई एकछिनमा स्वागत नै गरौँ। पक्कै पनि हाम्रो प्राविधिक मित्रले स्वागत गरौँ भन्दै हुनुहुन्छ, गरौँ कि नगरौँ हो विजयजी?
1: पक्कै पनि
0: छैन, उहाँ बाहिरिसकेको जानकारी दिइसक्नु भएको छ, केही छैन। र 4740704754 अथवा 4777075 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9893446646 रहेको छ र तपाईँले हामीसँग जोडिन सक्नुहुन्छ र तपाईँका खुसीका पलहरू तपाईँले बाँड्न सक्नुहुन्छ। आज खुसी बाँड्नुहोस्, परमेश्वरले अर्को खुसी तपाईँलाई आजै यतिखेरै थपिदिनुहुनेछ भन्ने हामी आशा गरौँ, विश्वास गरौँ। कोही मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ।
1: हेलो
2: हेलो, जय मेसी बहिनी।
3: हजुर, जय मेसी पुनाजी, स्वागत छ हजुरलाई।
2: धन्यवाद बहिनी।
3: हजुर, आरामै हुनुहुन्छ पुनाजी?
2: म एकदम आरामै छु, आनन्दै छु।
0: अनि खाजा खाइबस्यो हजुरले?
2: खाना त खाइसी होइन यार।
3: ए हो र हजुर, बिहानको खाना नि खानु भएको छ नि? के
2: छैन नि, छैन।
3: ए के भयो हजुरलाई? आरामै हुनुहुन्छ?
0: कि फास्टिङ कि उपवासमा, दुईटामा एउटा?
2: हजुर, अनि प्रार्थना बसेँ, अनि मैले खासै गरी एकदम खान मन लागेन, अब पकाएर राखेको छु, अब कति बेला खान्छु।
3: ए हजुर हजुर, एकदम समयमा खाना पनि खानु होला, स्वास्थ्यको ख्याल पनि गर्नु होला, उपवास बस्नु, प्रार्थना गर्नु त एकदमै राम्रो कुरा पनि हो।
2: त्यो नि हो, यो 5 महिनादेखि खाएको खाइहाले मान्छे हो, चिनिसकेर कति भोक भोक लाग्यो भने खाएको खाइ गर्ने है।
3: कस्तो राम्रो कुरा गर्नुभयो।
0: आनन्द भएपछि रुच्छ भने क्या?
3: हजुर, धेरै खुसी भए पनि खाइन्छ, खाना मात्र ध्यान हुँदैन नि त होइन? हजुरले भने जस्तो धेरै खुसी भयो भने परमेश्वरलाई प्रार्थना गर्ने, प्रशंसा गर्ने, वचन पढ्ने, गर्दैमा समय बितेको पनि हुन सक्छ।
0: सुसमाचार सुनाउने,
3: सुसमाचार सुनाउने, धेरै भोक लाग्नुको कारण चाहिँ अब काम नभएर पनि हुन सक्छ होइन?
0: पक्कै पनि। ल भन्नुहोस्, त्यतिखेर के खुसीका पलहरू तपाईँ बाँड्न चाहनुहुन्छ हामीसँग?
2: अब भनिसकेको थियो नि, धेरै एउटा खुसी भयो भने नि भोक पनि हुँदैन भनेर है, त्यो पनि मलाई, त्यो पनि हजुरले ट्याक्कै जरै फेला पारेर बोलिसक्यो कि मेरो त, मेरो लागि चाहिँ अब आनन्द र खुसी भन्ने हो नि त, परमेश्वर सत्यै नै अरू कतै यता फर्किँदा उता फर्किँदा कुनै केही छैन है, परमेश्वर बिना मेरो लागि कतै केही पनि छैन। म छन् छन् त किन्नुहुने, मेरो छोराछोरी छन्, सबै छन्, अब उनीहरूको दौडा दौडमा आफै छन् है, अनि तपाईँ के कस्तो छ के त खाजै खाजेन, सन्चो छै छैन आज भनेर चुन्ने मान्छे छैन कि, अनि त्यसमा चाहिँ को छ त त्यहाँनिर वास्ता गर्ने परमेश्वर, धेरै वास्ता गर्ने परमेश्वर भयो। बिहान एकपल्ट मैले वचन चाहिँ मैले ट्याक्कै बोल्ने फेला पारिनँ है, भनिसकेको थियो नि, के अरे शान्ति र सबैभन्दा ठुलो कुरो शान्ति, शान्ति, शान्ति भनेर गुरुबाहरूले भनिसकेको थियो, त्यो एकचोटि मैले सुनेको छु, अलिक बाहिरतिर थिएँ म, व्याख्या थिएँ, भित्र पसिहाल्दैखेरिमा त्यो भयो, अब रेडियो ठुलो बनाउन नि अर्कालाई डिस्टर्ब हुन्छ है, त्यो कारण गर्दा, अनि एउटा ठुलो चाहिँ के रहेछ भने शान्ति भनेर भनिसकेको थियो कि उहाँले, यही राखिदिए ल राख्नु खाले म दिन्छु भन्नु, अनि मलाई चाहिँ के भने मलाई चाहिँ यहाँ पानी लिनु भयो, यहाँ हालिदिनु यहाँ, अनि मैले भन्न खोजेको के भने मलाई चाहिँ शान्ति र आनन्दले मलाई भरिपुरी नै बनाइदिनु भयो है, म यति आनन्द र शान्ति मैले पाएको म आजभोलि म साँच्चै नै मैले जुन दिन प्रभुले बोलाएर म प्रभु कहाँ मेरो भेट भयो अनि त्यहाँदेखि मैले चाहिँ म अति नै आनन्द, जसरी यहाँ भनेको छ नि ऊ 28 को अनि यहाँ भन्नुभएको छ आज्ञा पालना गर्नेलाई आशिष है, अनि मैले साँच्चै नै मैले कस्तो आज्ञा पालनै गरेछु गरे छैन. मेरो परमेश्वर त हरी बनाएर मलाई ढिलभिल डेलु पार्ने भएको छ आनन्द र शान्तिले है. अनि पाँचमा भन्छु म है अलिकति ल छमा छमा है. भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष पाउनेछौ. तिमीहरूका विरुद्धमा यतिले मलाई आशिष हुन्छु. आउने विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु प्रास्त गर्नुहुनेछ. उनीहरू तिमी माथि एक बाटो आउनेछन् तर तिमीबाट सात बाटो भाग्नेछन् है. कति मिठो वचन. अनि म यहाँनिर नि म आशिषमा हुन्छु. मैले के पाएछु भने वचन वचन पाएछु कि वचन पाउँदा म धेरै आनन्द र खुसी. म वचनमै म रमाउँछु. वचन जति वचन मैले भेट्टाउँछु पाउँछु अनि त्यहाँनिर म ठुलो आशिष आशिष ममा चाहिँ तीव्र चिन्ता भनेपछि त कतै पनि छैन
0: है.
2: मेरो परमेश्वर कति महान हुनुहुन्छ है. अनि यहाँनिर यसो बेलुका प्रार्थना गरेर अनि वचन यसो हेरेर अनि पल्टिन्छु सुत्छु अनि के भने कस्तो लाग्छ मेरो आत्मा बोल्नुहुन्छ कि भन्नुहुन्छ कि अनि यहाँ त बक्की केहीको डर छैन केहीको डर छैन आत्मामा त भइरहेको हुन्छ कि मलाई. अनि म त ढुक्कैसँग पल्टे निजाइदिन्छु अनि मलाई अस्ति यहाँ यत्रो पानी आयो तपाईँले थाहा पाउनु भएन भने के मलाई राष्ट्रपति बस्ने दिदी थाहा पाइनँ मैले त भने अहँदी छ कि जताततै हेर्नु त बहिनी उतापट्टि एउटा टिन हालेको थियो गजेटी त्यही पनि झिकेर माथि लगाएर पानी खस्यो भनेर हाल चालिदिए अनि त्यहाँ त अहिले त बाटो पनि त आउने बाटो छ. अस्ति पहिला बसेर घरबेटी बालेको के भन्नु थियो भने कहिले आउँछन् घरबेटी भन्नुभयो खै कुन्नी बा किन होला भने त्यहाँनिर बाह्र बार हाल्नुपर्ने हङ्गाउँटी छ एकजना आइने छोरी मान्छे बसी आठा भन्नुभयो बुढो मान्छेले आर्मीका मेजर हो कि लकडाउन कपडाउन के हुन् अनि बुढो मान्छे हुनुहुन्छ कि अनि त्यसो भनेर भन्नुभयो है. अनि मान्छेले यसरी नै त्यो हेर्ने कुरो नि राम्रो कुरा हो. अनि मलाई चाहिँ डरका हातमा छैन तर मेरो परमेश्वरले किनभने हजुर हो म चाहिँ साँच्चै नै यो हो समय पाउनु पनि अति आनन्द र खुसीको यो भरिएको तिलबिल भएको चाहिँ आशिष पोख्ने ठाउँ आज यस्तो खुसीको पलहरू है पाइरहेको छु. धन्यवाद अति नै तर किनभने यस्तो चाहिँ कहाँबाट एकजना मात्रै हुनुहुन्छ कि मेरो असल साथी. मेरो असल साथीले मलाई पल पलमा दिन रातै मलाई फिटिकै छोड्नु भएको छैन. म उहाँकै अङ्गलामा छु. म उहाँकै बाटो हिँड्छु. उहाँलाई नै भित्र बाहिर हिँड्दा बाटो हिँड्दा नि अनि धन्यवाद.
0: हुन्छ अब एउटा गीत तपाईँले रोज्न सक्नुहुन्छ कार्यक्रममा.
2: मैले चाहिँ भित्र भनिसकेको छु सन्ध्या
3: हामी गीतको साथ तपाईँलाई पनि दिनेछौँ. धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो. अहिले भने छिटो है त पुनाजी
2: हजुर
3: चाहिँ होइन ठिकै छ ठिकै छ. एकदमै धेरै धन्यवाद आशिषमय कुराहरू सेयर गरिदिनु भयो. जयमसी जयमसी
0: पुनाजी हुनुहुन्थ्यो. अहिलेलाई पनि पुनाजीको रोजाइमा रहेको यो गीत हामी राख्न चाहन्छौँ.

0: अझै नै केही आशिषमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छौ। खुसीका पलहरूमा हुनुहुन्छ, अझै पनि तपाईँहरूसँग खुसीका पलहरू बाँड्ने मन थियो, तर आजलाई भने यो कार्यक्रमको समय अवधि सकिएको छ। अन्य कार्यक्रममा अन्य दिनमा हाम्रो भेट हुने नै छ।
1: र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट
0: म ज्ञानो
1: र म अब्राम
0: हामी बिदा हुन चाहन्छौ।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
4: कता हुनु दाइ, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
3: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
4: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
3: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
4: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
3: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
4: पार्किङ र ग्रीन गार्डन भएको,
3: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
4: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
3: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस नखुडोल भैँसीपाटी ललितपुर।
4: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
3: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
4: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मध्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम मझेरी।

0: प्रिय श्रोता नमस्ते, हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्र साथमा
1: म प्रकाश तामाङ,
2: म युवा सापकोटा,
0: म आयोजकलाई अबको आधी घण्टाको लागि उपस्थित भइसकेका छौं। यस कार्यक्रमलाई हामीले बाल बालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित गरेर तयार पारेका छौं। आजको यस श्रृंखलामा हामी तपाईँलाई अर्थपूर्ण अनि मिठा मिठा अंग्रेजी, नेपाली र विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, गीत अनि कथा, डाइनोको सामुद्रिक यात्रा भाग तीन, डाइनो माथि आइपरेको विपत्ति सुनाउनेछौ। र अहिलेलाई भने हामी गीत सुन्छौ।
1: हामी अहिले ताली बजाऊ भन्ने गीत सुन्नेछौ, ताली बजाऊ एल्बमबाट।

0: श्रोता, यो अर्थपूर्ण गीतपछि कार्यक्रम मजेरीमा स्वागत छ। यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुड न्यूज एफएम 105.1 MHz काठमाडौँ र गुड न्यूज एफएम 105.6 MHz पोखरामा सुन्न सक्नुहुन्छ। र गुड न्यूज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np मा लगन गर्नुपर्ने हुन्छ। अनि प्रिय श्रोता, मजेरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको विषयमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्।
1: हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJERIPROGRAM अनि हाम्रो फेसबुक आइडी हो मजेरी सन्देश MAJERISANDESH। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com yeshukosandesh@gmail.com। त्यसै गरी एसएमएस गर्नको लागि चाहिँ हाम्रो मोबाइल नम्बर हो 9813037602 9813037602।
0: श्रोता, अब भने हामी तपाईँलाई आज सुरुमा विज्ञान प्रश्न सुनाउनेछौँ। हामीसँग 3 प्रश्न रहेका छन् र सुरुको प्रश्न रहेको छ, बादलले घेरिएको रात सफा आकाशको रात भन्दा किन बढी गर्मी हुन्छ?
1: पृथ्वीले आफ्नो धरातलको तापक्रम विकिरणद्वारा गुमाउँछ, तर जब आकाशमा बादल हुन्छ तब यो तापक्रम बादलबाट परावर्तित भएर पुनः पृथ्वीमा फर्कन्छ। यसले गर्दा राति गर्मी हुन्छ। यदि आकाशमा स्वच्छ भयो भने पृथ्वीको तापक्रम आकाशमा विलीन भएर जान्छ र कम गर्मी हुन्छ।
0: र अब अर्को प्रश्न रहेको छ, पुरुषको दाढी जुङ्गा आउँछ भने महिलामा किन आउँदैन?
1: 11-13 वर्षको उमेरमा मानव शरीरमा यौन ग्रन्थिको विकास हुन्छ। यसै उमेरमा पुरुषमा एन्ड्रोजन हर्मोनको पैदा हुन्छ भने स्त्रीमा चाहिँ एस्ट्रोजन हर्मोनको पैदा हुन्छ। पुरुषमा पैदा हुने एन्ड्रोजन हर्मोनले दाढी जुङ्गा र छातीमा रौँहरू पैदा गर्दछ भने स्त्रीमा चाहिँ एन्ड्रोजन नहुने हुनाले दाढी जुङ्गा आउँदैन।
0: श्रोता, अब भने हामी तपाईँलाई धारावाहिक कथा डाइनोको समुद्री यात्रा सुनाउन लागिरहेका छौँ। गएको साता हामीले तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 2 शैतानको शक्तिदेखि छुटकारालाई सुनाएका थियौं र आज भने हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 3 डाइनोमाथि आइपरेको विपत्ति सुनाउन लागिरहेका छौं।
2: ज्याक, लिना, डेजी र डाइनोले केही महिनाभित्र नै आफ्नो वरिपरि रहेका सबैलाई ख्रिस्ट येशूको बारेमा सुनाए र धेरैले उनीहरूको कुरालाई विश्वास गरी आफ्नो जीवनमा ख्रिस्ट येशूलाई निम्त्याए। अब त्यस ठाउँका मानिसहरूलाई आत्मिक रूपमा हुर्काउनका लागि थुप्रै बाइबल र बाइबलसँग सम्बन्धित सामग्रीहरू चाहिने भयो। ती सामग्रीहरू ल्याउने जिम्मा डाइनोले नै लियो। उसलाई अब एउटा लामो समुद्र यात्रामा जानुपर्ने भयो। ऊ समुद्र यात्रामा जानको लागि तयार हुँदै गर्दा उसको आमालाई त कता कता डर पनि लाग्न थालेको थियो र यसो भने कि थिइन्, बाबु डाइनो, कतिचोटि त जहाजको यात्रा बडो कठिन हुन्छ। समुद्रमा बराबर आधी आउँछन् र त्यसबाट जहाजहरू चकनाचुर भएर पानीमा डुब्छन्। समुद्रमा कति यस्ता प्राणीहरू हुन्छन् जसले मानिसलाई पानीमा खसेको देखे भने जिउँदै निल्न सक्दछन्। आमाको त्यस्तो कुरा सुन्दा डाइनोलाई भने केही लागेन, किनभने उसलाई थाहा थियो कि मानिसलाई कमजोर बनाउन शैतानले मनमा डर भय ल्याइदिन्छ। उसले आमाको मनबाट डर हटोस् भनेर मनमा नै त्यही बेलामा पनि परमप्रभु परमेश्वरलाई प्रार्थना गर्यो।
0: भोलिपल्ट डाइनो सहित केही मानिसहरू बाइबल र बाइबलसँग सम्बन्धित सामग्रीहरू लिन जानलाई आफ्नो घरबाट बिदा लिई समुद्री यात्रामा निस्के। डाइनोले यात्रा शुरू गरेको बेलामा ऊ 18 वर्षको थियो। जवान अवस्थामा नै आफ्नो घर परिवारलाई छोडेर लामो यात्रामा हिँड्नु पर्दा डाइनोलाई अलिकति नरमाइलो लाग्न थाल्यो। जब यात्राको पहिलो दिन नै समुद्री आँधी आयो, डाइनो, तिमी डरायो? यो त एउटा सानो आँधी हो, यसभन्दा ठूलो आँधी तिमीले देख्नेछौ, जहाजका कप्तानले डाइनोलाई भने। उसले केही जवाफ दिएन। आँधी केही बेरमा नै थामियो र उनीहरू आफ्नो यात्रामा अघि बढे। त्यसपछिका कैयौं दिनसम्म मौसम राम्रो रह्यो। जहाज निकै छिटो छिटो आफ्नो बाटोमा अगाडि बढ़िरह्यो। जहाजमा भएका सबैजना बडो खुशी थिए। समुद्री यात्राको सात महिनापछि डाइनो र उसका साथीहरू आफ्नो गन्तव्य स्थानमा पुगे। त्यहाँ उनीहरूले पहिलो पटक चर्चहरू देखे र बाइबललाई पनि देखे। परमेश्वरको वचनलाई उनीहरूले डाइनोको मुखबाट मात्र सुनेका थिए, तर अब उनीहरूले लिखित अभिलेख नै आफ्नो सामु पाए। उनीहरू एक हप्ता जति त्यस देशमा संगति गर्दै परमेश्वरका कुराहरूलाई सुन्दै ख्रिस्त येशूमा आनन्द मनाउँदै रहे।
2: त्यसपछि उनीहरू त्यहाँबाट फर्किने बेलामा चाहिँ डाइनो र आउँदाखेरिको जहाजका कप्तान सहित अरू पाँचजना एउटा जहाजमा जानलाई तयार भए र समूहका बाँकी चाहिँ अर्को जहाजमा चढे। डाइनोको समूहले छोटो बाटोबाट चाँडै आफ्नो देश पुग्नलाई त्यसो गरेका थिए, किनभने विशेष गरी डाइनो चाहन्थ्यो कि उसको देशमा भएका विश्वासीहरूले जति सक्दो चाँडो नै बाइबल देख्न पाउन्। दुवै समूह त्यहाँबाट विदा भएर दुईतिर लागे। दुई जहाजको यात्रा शुरू भयो।
0: जहाजको कप्तान बडो दयालु मानिस थियो र उसले डाइनोसँग जहाजमा गरेका कुराकानी र व्यवहारको कारणले गर्दा डाइनोले यात्रामा समय बितेको पनि पत्तै पाएन। कप्तानले डाइनोलाई जहाज चलाउने विभिन्न विधिहरू बारे पनि सबै सिकायो। डाइनोलाई त्यस बेला लाग्यो कि आफ्नो घर पुगुन्जेलसम्ममा त ऊ एक कुशल जहाज चालक भएर भविष्यमा आफ्नै जहाजमा विभिन्न देशहरूको यात्रा गर्दै ख्रिस्ट येशूको शुभ सन्देशलाई मानिसहरूका बीचमा बाँड्नेछ।
2: यसरी नै उनीहरूको यात्रा अघि बढ़िरहेको थियो, तर अकस्मात एक दिन दक्षिण पश्चिम दिशाबाट एउटा ठूलो समुद्री आँधी आयो। तब उनीहरू समुद्री लहरमा कहिले माथि कहिले तल भइरहे। जहाज कुनै पनि समयमा डुब्ने परिस्थितिमा पुग्यो। आखिर बाह्रौं दिनमा आएर बल्ल हावाको वेग कम भयो र आँधी बिस्तारै घट्दै गयो। उनीहरूले अब त महासागरको असीम फैलाबाट भित्र आफ्नो बाटो नै हराएको थियो। तर पनि आफ्नो प्राणको रक्षा अहिलेसम्म भएकोले सातैजनाले एकदम खुसी हुँदै परमप्रभु परमेश्वरलाई धन्यवाद चढाए।
0: उनीहरूलाई राम्रोसँग थाहा थियो कि हामी मानिसहरूको जीवनलाई यस संसारमा चलाइराख्ने कि टुङ्ग्याउने भन्ने कुरा चाहिँ स्वर्गमा विराजमान परमेश्वरले मात्रै निर्धारण गर्नुहुन्छ। त्यसैले परमेश्वरले दिनुभएको त्यस क्षणलाई उनीहरूले ठूलो खुसियाली मनाउँदै बिताए। त्यसै बीचमा एक जवान मानिसले टाढा देखाउँदै भन्यो, ऊ हेर्नुहोस् त, पर क्षितिजमा जमिन देखा पर्दैछ, हामी अब खतराबाट बाहिर छौं।
2: तर त्यस व्यक्तिले अरू केही कुरा भन्न नपाउँदै जहाज ठूलो आवाज गर्दै एउटा ढिस्कोमा गई ठक्कर खान पुग्यो। जहाज त्यही भाँसियो। जहाजका सबैले आत्तिएर भन्न लागे, लौ अब के गर्ने, अब हामी केही पनि गर्न सक्दैनौ, यही हामी समाप्त हुनेछौ, कप्तानले भने। तर त्यसै बेला डाइनोले भन्यो, होइन, बाँच्ने एउटै उपाय छ, मेरो पछि पछि सबैजना आउनुहोस्। अनि सबै उसको पछि लागे। तब डाइनोले सोही जहाजमा रहेका एउटा ठूलो डुङ्गा पानीमा ओह्राल्यो र सातैजनाले जहाजलाई त्यागे। पानीमा उठ्ने ठूला ठूला लहरहरूले उनीहरूको डुङ्गालाई किनारातर्फ घचेट्दै थियो। आकाशमा ठूलो लहर आयो, उनीहरूको डुङ्गा घोप्टियो, सबैजना एक अर्कादेखि छुट्टिए। डाइनोलाई लाग्यो कि सबै समुद्रको पिजमा पुगे। डाइनोले त्यही अवस्थामा नै ख्रिस्ट येशूलाई आफ्नो जीवनलाई त्यस विपत्तिबाट बचाइदिनुहोस् भनेर हृदयदेखि नै पानीभित्रैबाट प्रार्थना गरे।
0: प्रिय श्रोता मित्र, डाइनोको समुद्री यात्रा भाग तीन, डाइनो माथि आइपरेको विपत्ति यतिमै टुङ्गिएको छ। तपाईंलाई हामी आउने साता डाइनोको समुद्री यात्रा भाग चार, परमेश्वरको सुरक्षा सुनाउनेछौ। अब भने हामी तपाईँलाई विज्ञान प्रश्नोत्तरको तेस्रो प्रश्नतर्फ लाँदैछौ र तेस्रो प्रश्नमा रहेको छ, पानीले मोबाइल कसरी बिगार्छ।
1: हामीलाई थाहै छ पानी विद्युतको सुचालक हो। पानीको यही गुणले गर्दा नदी नाला तलाउ पोखरीमा माछा मार्नका लागि करेन्ट लगाइन्छ। मोबाइल क्यामेरा ल्यापटप आदि ब्याट्रीले प्रदान गर्ने विद्युतीय ऊर्जाले चल्छन्। विद्युत निश्चित दिशामा प्रवाह हुँदा यी विद्युतीय यन्त्रहरूले काम गर्दछन्। तर यस्ता उपकरणभित्र पानी छिर्यो भने विद्युत प्रवाह नहुने ठाउँहरूमा पनि पानीले गर्दा विद्युत प्रवाह हुन्छ र यस्ता यन्त्रहरूलाई स्थायी रूपमा नोक्सान पुर्याउँछ। त्यसैले मोबाइल भित्र पानी छिर्न साथ ब्याट्री तुरन्तै निकालेर मोबाइललाई सुकाउनु पर्दछ। यसो गर्दा विद्युतीय ऊर्जा प्रदान गर्ने माध्यम केही नहुँदा पानीले कुनै नोक्सान पुर्याउन पाउँदैन। यसरी मोबाइल सुकाएर फेरि ब्याट्री राख्दा मोबाइलले सुरुकै अवस्थामा काम गर्छ।
0: प्रिय श्रोता मित्र, अब तपाईँलाई हामी अर्को केही रोचक जानकारीतर्फ लाँदैछौ र हामी तपाईँलाई तीनवटा जति केही रोचक जानकारी सुनाउनेछौ।
1: रोचक जानकारीहरूमा पहिलोमा रहेको छ, नेवारी भाषामा पुखुको अर्थ पोखरी र चोको अर्थ माथि भन्ने हुन्छ। अर्थात पुखुचो शब्दको अर्थ पोखरी माथि भन्ने हुन्छ। तर अब भंश भई पुखुचो चाहिँ पुलचोक नाममा प्रसिद्ध छ। यो एउटा ठाउँको नाम हो जुन ललितपुर जिल्लामा पर्छ। र दोस्रो जानकारी रहेको छ, पहिले काठमाडौँ खाल्डोलाई मात्र नेपाल भन्ने चलन थियो, तर विक्रम सम्बत 2015 माघ 29 गते गोर्खापत्रमा राजा महेन्द्रको नाममा आइन्दा काठमाडौँलाई होइन पूरै देशलाई नेपाल भन्नु भन्ने विवरणको अपील छापिएपछि नेपाल भन्न थालिएको हो। र रोचक जानकारीमा तेस्रोमा रहेको छ, नासाको पूर्ण रूप नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन हो। संयुक्त राज्य अमेरिकी सरकारको मातहतमा पर्ने यो संस्थाको स्थापना ईस्वी सम्बत 1958 जुलाई 29 भएको हो। यसको मुख्यालय वाशिङटन डीसी शहरमा रहेको छ। अन्तरिक्ष अनुसन्धान र खोजी कार्यमा संलग्न यस संस्थामा 19,000 वैज्ञानिक तथा अन्य कर्मचारीहरू कार्यरत छन्।
2: श्रोता, हामी गीत सुन्नेछौ वनभित्र कोइली, म सानो बालक एल्बमबाट।

0: प्रिय श्रोता मित्र, कार्यक्रम मजुरीमा स्वागत छ। हामी तपाईँलाई केही रोचक जानकारी सुनाइरहेका थियौँ। अब भने हामी तपाईँलाई बाइबल सामान्य ज्ञानतर्फ लान्छौँ। आज हामीसँग 10 बाइबल सामान्य ज्ञान रहेका छन् उत्तर सहित। र पहिलो प्रश्न रहेको छ,
1: लिमेकको पहिलो छोराको नाउँ के हो?
0: नोआ थियो। उत्पत्ति 5:28-29 पदहरूमा यो कुरा उल्लेख गरिएको छ।
1: हारूनका कतिजना छोराहरू थिए?
0: 4। प्रस्थान 28:1।
1: इजरायलीहरू सुकोतमा आउँदा केटाकेटीहरू छोडेर जम्मा कति थिए?
0: करिब 6,00,000 इजरायलीहरू थिए केटाकेटीहरू छोडेर। अनि हामी यस कुरालाई चाहिँ प्रस्थान 12:37 पाउँदछौ।
1: नुनको छोरो होसेको नाम यहोसु कसले राखिदिएका थिए?
0: अगमवक्ता मुसाले राखेका थिए। गन्ती 13:16।
1: कसैलाई आशिष दिँदा आशिष लाग्ने र श्राप दिँदा श्राप लाग्ने व्यक्तिको नाम के हो?
0: बालक थियो। अनि गन्ती 22:6 यस कुरालाई हामी उल्लेख गरेको पाउँदछौ।
1: बालामले आफ्नो गधालाई कतिपल्ट कुटेको थिए?
0: 3। गन्ती 22:28।
1: परमेश्वरले गधाको मुख खोलिदिँदा गधाले बालामलाई के भनेको थियो?
0: मैले तपाईँलाई के गरेको छु र तपाईँले मलाई 3 पिट्नुभयो? गन्ती 22:28।
1: माराको अर्थ के हो?
0: माराको अर्थ तितो हो। प्रस्थान 15:23 र रुट 1:20 यस कुरालाई उल्लेख गरेको छ।
1: कसकी छोरीले दाइजो मागेकी थिइन थिइन्?
0: कालेबकी छोरीले दाइजो मागेकी थिइन्। र यहोशू 15:19 यस कुरालाई हामीले पाउँदछौ।
1: र आजको लागि अन्तिम प्रश्न, रुथको पुस्तकमा जम्मा कति अध्याय र पदहरू छन्?
0: पवित्र बाइबलमा रहेको रुथको पुस्तकमा हामीले 4:85 पाउँदछौ। र भने हामी तपाईँलाई केही रोचक जानकारी सुनाउँछौ।
2: रोचक जानकारीहरूमा चौथोमा रहेको छ, स्याउको उद्गम स्थल मध्य एसिया हो। यसको प्रमुख उत्पादक चीन हो। एउटा स्याउमा करिब 130 क्यालोरी हुन्छ। स्याउ अस्ट्रिया, बेलायत र जर्मनीको राष्ट्रिय फल हो। र रोचक जानकारीको आज अन्तिम जानकारी, जापानले झोलाभित्र राख्ने कार बनाएको छ। वाक कार नाम दिएको यो कार 26-वर्षीय इन्जिनियर कुनिया साइतो र उनको टोलीले कोकोआ मोटर्स कम्पनीमा निर्माण गरेको हो। यो कार ल्यापटपको आकारको छ। यसलाई सड़कमा राख्दा स्केटबोर्ड जस्तो देखिन्छ। यो कारले 120 किलोसम्मको वजन धान्न सक्छ। चालक यो कारमा उभिने बित्तिकै कार आफै चल्छ र चालक झरेपछि आफै बन्द हुन्छ। एल्युमिनियमबाट बनेको यो कारको तौल 3 किलो मात्र छ। यो कारलाई पार्किङ स्थलको आवश्यकता पर्दैन किनभने यसलाई सजिलैसँग झोलामा बोक्न सकिन्छ। यसको मूल्य $800 कायम गरिने बताइएको छ।
0: श्रोता, अब भने हामी फेरि पनि सामान्य ज्ञानतर्फ जान्छौ। जसरी रोचक जानकारीमा हामी सामान्य ज्ञान जस्तै जानकारीहरू प्रस्तुत गरौं, त्यसरी नै सामान्य ज्ञान प्रश्नोत्तरमा पनि त्यस्तै खालका प्रश्नहरू छन्। नेपालको कुन वंशको शासनकाललाई अध्ययारोको युग भनिन्छ?
1: सूर्य वंश।
0: मल्ल वंशका सबैभन्दा शक्तिशाली राजा को थिए?
1: उनी चाहिँ प्रताप मल्ल थिए।
0: ललितपुर सहर कसले बसाएका हुन्?
1: ललितपुर सहर नर्देशले बसाएका हुन्।
0: अनि म्याट्रिक अर्थात एसएलसी पास गर्ने प्रथम राणा प्रधानमन्त्री को हुन्?
1: उनी चन्द्र शमशेर हुन्।
0: अनि पाँचौं सामान्य ज्ञानको प्रश्न, फुलचोकी डाँडाको उचाइ कति छ?
1: फुलचोकी डाँडाको उचाइ 2662 मिटर छ। स्वतः भने हामी तपाईँलाई के सुनाउन चाहन्छौ, सेल्भेसन पोएम।

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजिरीमा हुनुहुन्छ र पवित्र बाइबलले भन्दछ स्वर्ग जाने बाटो एउटै मात्र छ। योहन्ना अध्याय 14 पद 6 यीशु ख्रीष्टले भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन, अर्थात यीशुद्वारा बाहेक कोही पनि स्वर्ग जान सक्दैन। त्यसैले श्रोता, यदि कोही यीशु ख्रीष्टमा छैन भने ऊ निश्चय नै मृत्यु र अनन्त नरक दण्ड प्राप्त गर्ने बाटोतर्फ नै लम्किरहेको हुन्छ। त्यसदेखि उसलाई यीशुले बाहेक कसैले पनि उद्धार गर्न सक्दैन। आज तपाईँ यदि त्यस अवस्थामा जिइरहनु भएको छ भने हाम्रो विनम्र अनुरोध छ कि प्रभु यीशुमा विश्वास गर्नुहोस्, किनभने पवित्र बाइबलको रोमी 10:9 हामीलाई भनिएको छ,
1: यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। मित्र, यदि तपाईँ येशूमा विश्वास गरी परमप्रभु परमेश्वरबाट उद्धारलाई प्राप्त गरी उहाँको सन्तान बन्न चाहनुहुन्छ भने प्रार्थनामा भन्नुहोस्,
0: हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशु ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रीष्टलाई यही घडी मेरो प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे प्रभु येशु आउनुहोस्। आमेन।
1: श्रोता, हामी आशा गर्छौं तपाईँले आफ्नो हृदयमा येशूलाई निम्त्याउनु भएको छ र अनन्त जीवनको भागीदार बन्नु भएको छ।
0: श्रोता, अब भने हामी तपाईँलाई सामान्य ज्ञानतर्फ नै लान लागेका छौं र आज हामीसँग रहेको 10 सामान्य ज्ञानको प्रश्नोत्तर मध्ये अहिले हामी 6 प्रश्नमा रहेका छौं।
2: 6 प्रश्न रहेको छ, क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा सानो देश कुन हो?

0: प्रिय श्रोता मित्र, हामी आशा गर्छौं आजको प्रस्तुतिले कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँलाई आत्मिक आशिष र ज्ञान प्राप्त भएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुशी र उत्साहित हुनेछौं। कृपया हामीलाई फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्।
1: अनि श्रोता, तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा नियाल्नुहोस्। साँचो खुशी र आनन्द तपाईँको हृदयको मजेरीमा प्रभु येशू ख्रिस्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा उम्कने उपाय र समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कुरालाई जीवनमा अनुभव गरेका छौं र अब तपाईँले पनि सो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्।
0: र श्रोता, अब भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com yesukosandesh@gmail.com।
1: हाम्रो फेसबुक पेज हो मजिदी प्रोग्राम MAJHERIPROGRAM मजिदी प्रोग्राम। हाम्रो फेसबुक आइडी हो मजिदी सन्देश MAJHERISANDESH मधुर सन्देश। अनि यदि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र साथै मेसेज गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर हो 9813037602 9813037602।
0: अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको अर्को श्रृङ्खलामा साथ दिनुहुनेछ। तबसम्मलाई
1: म प्रकाश तामाङ,
2: म दिवस सापकोटा,
0: म आइजे काईलाई पनि बिदा दिनुहोस्।
1: जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: क्षमा माग्ने तरिका सिक्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 30 यहाँहरूलाई स्वागत छ। हामी सबै गल्ती गर्छौं। जब हाम्रो कार्यले अरू कसैलाई चोट पुर्याउँछ, पीड़ा दिन्छ, रिसाउँछ वा निराश बनाउँछ, यी क्षणहरूमा हामीसँग एउटा विकल्प छ। हामी या त गर्वले भरिने छनौट गर्न सक्छौ, हामीले केही गल्ती नगरेको बहाना गर्न सक्छौ र हाम्रो व्यवहारको बचाव गर्न सक्छौ, वा हामी आफूलाई नम्र बनाउने छनौट गर्न सक्छौ। हाम्रो गल्तीबाट प्रभावित व्यक्तिलाई स्वीकार गर्नुहोस् र तिनीहरूको क्षमा माग्नुहोस्। धेरै अगुवाहरूले गल्ती स्वीकार गर्नुलाई कमजोरी ठान्छन्। उनीहरूले मानिसहरूलाई आफूले गर्ने निर्णय र आफूले गर्ने कार्यमा पूर्ण छन् भन्ने धारणा दिन आवश्यक महसुस गर्छन्। उनीहरू सोच्छन् कि यदि अरूले आफूलाई कमजोरी भएको थाहा पाए भने उनीहरूले अगुवाको रूपमा सम्मान गुमाउनेछन्। प्रिय श्रोता, सत्य के हो भने यदि कुनै व्यक्तिले आफूलाई नम्र बनाउने र आफूले गरेको गल्ती स्वीकार गर्ने छनौट गर्छ भने मानिसहरूले उसलाई धेरै सम्मान गर्नेछ। हामीले अरूबाट सम्मान गुमाउने छैनौ, यसले वास्तवमा त्यो सम्मानलाई बलियो बनाउनेछ। मानिसहरू गल्ती नगर्ने अगुवा खोजिरहेका छैनन्, तिनीहरू इमान्दार र वास्तविक नेतृत्व गर्ने व्यक्ति खोजिरहेका छन्। हितोपदेशको पुस्तक 18:13, आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँछ। गल्ती नगर्नेहरू महान अगुवा होइनन्, बरु ती हुन् जो आफ्ना गल्तीहरू स्वीकार गर्न नम्र हुन्छन् र जसले भविष्यमा आफ्नो जीवनका ती क्षेत्रहरूलाई सच्याउन इमान्दार प्रयास गर्छन् जहाँ तिनीहरू अपेक्षाहरू पूरा गर्न असफल हुन्छन्। याकूबको पुस्तक 5:16, यसकारण तिमीहरू एकले अर्कासँग आआफ्ना पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। ध्यान दिनुहोस्, यो एकअर्काप्रति गरेका गलत कामहरू स्वीकार गर्नु हो, त्यसपछिको अर्को कार्य एकअर्काको लागि प्रार्थना गर्नु हो। जब हामी यस क्रममा काम गर्छौ, हामी परमेश्वरको लागि हामीलाई निको पार्ने ढोका खोल्छौ। प्रिय श्रोता, कहिले काहीँ अरू कसैको गल्तीको लागि क्षमा माग्नु आवश्यक पर्न सक्छ। अभिज्ञले आफ्नो पति नाबालको लागि यही गरिन्। दाउदले आफ्ना मानिसहरूलाई नाबाल कहाँ पठाए ताकि उनी र उनका मानिसहरूले आफ्नो भेडाहरूको हेरचाह गर्दा गरेको सेवाको लागि केही खाद्यान्न क्षतिपूर्ति पाउन सकुन्। 1 सामुएलको पुस्तक 25:10-11। नाबालले दाउदका जवानहरूलाई यो उत्तर दियो, दाउद को हो? यो इसाईको छोरो को हो? हिजो आज धेरै कमाराहरू आफ्ना मालिकदेखि भागेर जान्छन्। मेरो खानेकुरा, मेरो दाग मात्र मेरा उन कत्रनीहरूका लागि जुटाउनुका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु? नाबाल लोभी थियो र आफ्नो प्रशस्तता बाँड्न चाहँदैनथ्यो। दाउदका सेवकहरूलाई केही नदिनको लागि नाबालले दाउदको अपमान गर्ने छनौट गरे र उनका सेवकहरूलाई आफ्नो मालिकप्रति अवफतार भएको आरोप पनि लगाए। यो दाउद र उनका सेवकहरूको निष्ठामा क्रूर आक्रमण थियो। यो खबर सुनेपछि दाउद अत्यन्तै रिसले चुर भए। उनले आफ्नो तरवार समातेर लगभग 400 मानिसहरूलाई आफूसँगै आउन आदेश दिए। उनको योजना नाबाललाई र सबै पुरुष सहयोगीहरूलाई माने थियो। अभिज्ञले दाउदलाई रोकिन्। नाबाललाई दोष दिनुको सट्टा उनले भएको गल्तीको स्वामित्व लिइन्। उनले नम्रतापूर्वक दाउदलाई त्यो गल्तीको लागि माफी मागिन् र उनलाई र उनका मानिसहरूलाई खानको लागि प्रशस्त खाना ल्याइन्। यसो गरेर उनले आफ्नो पति र सबै सहयोगीहरूको जीवन बचाइन्। क्षमा माग्नु धेरै महत्वपूर्ण छ। जब तपाईँ गल्ती गर्नुहुन्छ, त्यसबाट प्रभावित व्यक्तिहरूको अगाडि यसलाई स्वीकार गर्न छिटो हुनुहोस्। यसरी तपाईँले अरूसँगको आफ्नो सम्बन्ध बलियो बनाउनुहुनेछ र तपाईँ इमान्दारी र विश्वासमा निर्माण हुनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। आजको अध्ययन शुरू गर्नु अघि मलाई एउटा प्रश्न छ। हामी निरन्तर रूपमा सिक्दै आइरहेका छौं कि व्यवस्थाले होइन ख्रिस्टले उद्धार दिनुहुन्छ, तर पावल तपाईँ फरिसी थिए र व्यवस्थामा कडाईका साथ लागेका थिए। के उनी वास्तवमै व्यवस्थाबाट मुक्त भएका थिए त?
2: भाइ, तपाईँले एक महत्वपूर्ण प्रश्न गर्नुभयो। पावल वास्तवमै व्यवस्थामा कडाईका साथ लागेका व्यक्ति थिए, तर जब उनले ख्रिस्टलाई चिने उनले बुझे कि व्यवस्थाले होइन ख्रिस्टको अनुग्रहले मात्र उद्धार दिन्छ। आजको अध्ययनमा हामी यही सत्यतालाई अझ स्पष्ट रूपमा बुझ्नेछौ भाइ।
1: अघिल्लो अध्ययनमा पनि हामीले व्यवस्थाले उद्धार गर्न सक्दैन भन्ने सिकेका थियौं, तर आज पनि धेरै अवस्थामा मानिसहरू आफ्नै नियम बनाएर त्यसमा बाँधिन्छन्। के यस्तो गर्नु ठिक हो?
2: भाइ, यो एक गम्भीर प्रश्न हो। हामीले बुझ्नुपर्ने कुरा के हो भने हाम्रा कामहरूले ख्रिस्टको महिमा गरिरहेका छन् कि उहाँको बलिदानलाई व्यवस्था गरी बारम्बार ख्रिस्टलाई क्रुसमा टाँगेका छौं भन्ने कुरा हामीले थाहा पाउनुपर्छ। यदि हामी कर्ममा भर पर्छौं भने हामीले ख्रिस्टको अनुग्रहलाई व्यवस्था गरिरहेका हुन्छौं।
1: साँच्चै नै तपाईँले एकदमै वास्तविक कुरा बताउनुभयो। आज पनि धेरै ठाउँमा अनुग्रह भन्दा कर्मलाई प्राथमिकता दिइन्छ, जसले मानिसलाई फेरि बन्धनमा पार्छ।
2: हो नि त भाइ, उद्धार केवल ख्रिस्टबाट मात्रै सम्भव छ र त्यो उहाँमा विश्वासद्वारा प्राप्त हुन्छ। त्यसैले आउनुहोस् यस अध्ययन मार्फत हामी त्यो सत्यतालाई अझ गहिरो रूपमा जानौं र हाम्रो हृदयमा त्यसलाई अङ्ग्याउ।
3: त मित्र, आज हामी पावल व्यवस्थाबाट स्वतन्त्र भए भन्ने बारेमा हेर्नेछौ। हामी गलाती 2:19-21 हेर्नेछौ। त 19 हेर्दै हामी अगाडि बढौं। गलाती 2:19 यहाँ यस प्रकार लेखिएको छ, किनकि म त परमेश्वरको लेखी ज्यू भनेर व्यवस्थाको हिसाबले व्यवस्थाको लेखी मरेको छु। किनकि म त परमेश्वरको लेखी ज्यू भनेर व्यवस्थाको हिसाबले व्यवस्थाको लेखी मरेको छु। पावल भनिरहेका छन्, जब ख्रिस्ट मरे ऊ मेरो लागि मर्नुभयो, ऊ मेरो बदलामा मर्नुभयो, किनकि व्यवस्थाले मलाई दोषी निन्दित तुल्याएको थियो। व्यवस्था दोषको निन्दाको सेवा थियो भनी पावल 2 कुरन्थी 3:7 भन्छन्। यसले मलाई निन्दा गर्छ, अरू त के, वैदिक प्रणाली मुनि पनि परमेश्वरले इसरायल राष्ट्रलाई नष्ट गर्नुहुने थियो, तर उहाँले बलिदानिक प्रणाली दिनुभयो। 5 बलिदानहरू थिए, ती सबैले ख्रिस्टलाई संकेत गर्दथ्यो। प्रभु परमेश्वर आफ्नो अनोखा अनुग्रहद्वारा बचाउन योग्य हुनुहुन्थ्यो, त्यसकारण कृपा आसन अनुग्रहको सिंहासन थियो जहाँ इसरायल राष्ट्रले पापहरूको क्षमा पाउन सक्थ्यो। त्यसकारण व्यवस्थाले मलाई दोषी ठहराएको थियो, व्यवस्थाले मानिसलाई दोषित बनाएको छ। व्यवस्थाको अघि हामी अपराधी ठहरिन्छौ मित्र। यस प्रकार वास्तवमा व्यवस्था यीशुको हाम्रो निम्ति मर्ने कामको लागि जवाबदेह छ। व्यवस्थाले हामीलाई दोषी बनाए, निन्दा गर्यो र भन्यो हामी मर्नु पर्थ्यो, हामी मर्नु पर्नेछ, अहिले सबै ठिक छ। यदि म व्यवस्थामा मरेको छु भने तब अबदेखि म व्यवस्थाको जवाबदेही छुइनँ। व्यवस्थाले पहिले मलाई मारिसक्यो। यसले मलाई प्राण दण्ड दिएको छ र म मरेको छु। व्यवस्थाको लेखी मरेको छु। त्यसकारण ख्रिस्टले मेरो लागि जे गर्नुभयो त्यो व्यवस्थाले मेरो निम्ति गर्न सकेन। वा मेरो स्थान लिनुभएर श्रीप मर्नु मात्र भएन, तर उहाँले मेरो निम्ति अरू पनि गर्नुभयो। उहाँ मलाई जीवन दिनुभयो, त्यहाँ मृत्युबाट उहाँ वापस आउनुभयो। हेर्नुहोस् त, व्यवस्थाले गिरफ्तार गरियो, दोषी ठहरायो र दण्ड आदेश दियो र हामीलाई मारियो। त्यही मात्र व्यवस्थाले हाम्रो निम्ति गर्न सक्यो। बस यदि तपाईँ व्यवस्थाको मार्ग भएर परमेश्वर कहाँ आउन चाहनुहुन्छ भने तपाईँले मृत्यु पाउनुहुनेछ। ख्रिस्टले मात्र जीवन दिन सक्नुहुन्छ र सबैभन्दा जीवन नै हो जो हामी हरेकलाई जरूरत छ। आज भन्छन् किनकि म त परमेश्वरको लेखी जिउँ भनेर व्यवस्थाको हिसाबले व्यवस्थाको लेखी मरेको छु। अनि विश्वपदमा भन्छन् म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु तैपनि म जिउँछु। त्यसो भए तापनि म त होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ र जुन जीवनमा अहिले म शरीरमा जिउँछु परमेश्वरका पुत्रको विश्वासमा जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो। यस पदले एक तथ्यलाई राख्दछ जुन प्रत्येक विश्वासीको लागि साँचो छ। हामी ख्रिस्टसँग क्रुसमा टाँगिन खोज्नु हुन्न। म धेरै जवानहरूको सम्मेलनहरूमा उपस्थित भएको छु, त्यसकारण मलाई लाग्दैन कि जब म भन्छु कि मैले हजारौं जवान जवानीहरूले ख्रिस्टलाई ग्रहण गरेको देखेको छु भन्दा मैले बढ़ाई चढ़ाई गरेर भनिरहेको छु। मैले सुनेको पनि छु दाउराको भारीलाई आगोमा लगाएको जस्तो ती धेरै जवान मानिसहरू जीवन गुभाएको सभाहरूमा यस विश पदलाई उद्धृत गरिरहेको। उनीहरूलाई यस पदको उपर उपर भन्दा अरू बढ़ी कुनै जानकारी थिएन र छैन। आज त्यहाँ धेरै मानिसहरू छन् जो क्रूसारोपित जीवन जिउने बारेमा बात गर्छन्, अर्थात क्रूसमा टाँगिएको जीवनको बारेमा बात गर्छन्। पावल त्यसको बारेमा यस पदमा बोलिरहेका छैनन्। यो कुरा हामी याद गरौं। हामी ख्रिस्टसँग क्रूसारोपित हुन खोज्नु हुन्न। हामी पहिल्यै उहाँसँग क्रूसारोपित भइसकेका छौं। उहाँसँग पहिले नै हामी क्रूसमा टाँगिसकिएका छौं। जिउनुको आधार व्यवस्था होइन जसले हामीलाई मारेको छ, कारण यसले हामीलाई दोषी पायो। अब हामी विश्वासद्वारा जिउनु पर्छ। विश्वास केमा भन्दा परमेश्वरको पुत्रमा विश्वास। हेर्नुहोस् त, क्रूसमा ख्रिस्टको मृत्यु खाली दण्ड मात्र थिएन, त्यसको मतलब हो हाम्रा पापको निम्ति जुर्माना तिरिरहनु भएको मात्र थिएन, तर यो प्रतिष्ठापनताको मृत्यु पनि थियो। अर्को शब्दमा उहाँ तपाईँ र मेरो साटोको मृत्यु थियो। तपाईँ र म पापी भएको कारणले दण्ड हामी माथि थियो, तर प्रभु येशु ख्रीष्टले त्यो दण्ड उहाँले आफैमाथि लिनुभयो। उहाँ सिर्फ पापको निम्ति मात्र बलि हुनुभएको थिएन, तर उहाँमा विश्वास गर्ने हरेकको स्थान उहाँले लिइरहनु भएको थियो। त्यसकारण पावल बताउँछन् कि व्यवस्थाको मुनि उखारियो दोषी पाइयो, अपराधी ठहराइयो र उसको प्रतिष्ठानको व्यक्तिको उसलाई मारिएको थियो। कहिले त्यसले स्थान लियो? जब ख्रिष्ट क्रुसमा टाँगिनुभयो त्यस समय यसले स्थान लियो। पावल ख्रिस्टसँग क्रुसमा टाँगिएका थिए। आगे भन्छन्, तर तै पनि म ज्यौँछु। कसरी म ज्यौँछु? ख्रिस्टमा। उहाँ परमेश्वरको दाहिनी हातमा जीवित हुनुहुन्छ। हामीलाई भनिएको छ, हामी ख्रिस्टमा राखिएका छौं। यो बुझ्नलाई महत्वपूर्ण कुरा हो मित्र। एकजना महान अमेरिकाको वृद्ध परमेश्वरको दास यसरी भन्छन्, जब म लस एन्जल्समा एक पास्टर थिए, एक जवान मानिस आराधनाको बादमा म कहाँ आएर सोध्यो, पास्टर तपाईँ ख्रिस्टसँग क्रुसमा टाँगेको जीवन जिइरहनु भएको छ? मलाई लाग्छ जब मैले उसलाई उत्तर दिए, मलाई लाग्छ मैले बढी चौकाइदिए उसलाई। अह, मैले त्यस्तो जीवन, क्रुसमा टाँगिएको जीवन जिइरहेको छैन। त्यसपछि मैले उसलाई सोधे, के तिमीले यस्तो जीवन जिइरहेका छौ? उसले केही समय हिचकिचाएपछि भन्यो, म कोशिश गरिरहेको छु। तब मैले भने, त्यो तिमीले मलाई सोधेको प्रश्न होइन। तिमी जान्न चाहन्थ्यौ म क्रुसमा टाँगिएको जीवन, क्रुसारोपित जीवन जिइरहेको छु या छुइन। मैले भने, छुइन। अब तिमी आफ्नो जीवनको बारेमा भन, तिमी यस्तो जीवन जिइरहेका छौ कि छैनौ? के तिमी क्रुसमा टाँगिएको जीवन, क्रुसारोपित जीवन जिइरहेका छौ? फेरि एकपटक उसले जवाब दियो, म कोशिश गरिरहेको छु। मैले उसलाई भने, तिमी यो जीवन जिइरहेको छौ या तिमी यो जिइरहेका छैनौ? यसमा मलाई कुनै आपत्ति छैन। वास्तविकता यो हो कि तिमी यो जिउन सक्दैनौ। ओ, उसले भन्यो, किन म सक्दिन? तब मैले उसलाई इशारा गरे कि क्रुसीकरणको बारेमा त्यहाँ केही चाखलाग्दो कुरा छ। तिमी आत्मघात धेरै प्रकारले गर्न सक्छौ। तिमी आत्महत्या धेरै प्रकारले गर्न सक्छौ। तिमी आफैलाई झुन्ड्याउन सक्छौ, आफैलाई गोली मार्न सक्छौ, विष लिन सक्छौ, अग्लो घरबाट हाम फाल्न सक्छौ, वा ट्रक अघि हाम फाल्न सक्छौ, या कुनै गाड़ीको रेलको अघि हाम फाल्न सक्छौ। त्यहाँ धेरै तरिकाले आफ्नो जीवनलाई समाप्त गर्न सक्छौ, तर तिमी आफै क्रुसमा टाँगिन सक्दैनौ। जब तिमी एक हातमा किल्ला लगाउँछौ, कसले तिम्रो अर्को हातमा क्रुसमा किल्ला लगाउँछ? यो तिमी आफै गर्न सक्दैनौ। तिमीले जान्नुपर्छ कि पावल के को बारेमा यहाँ बताइरहेका छन्। जब उसले यो भन्छन्, म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु, पावल ख्रिस्टसँग क्रुसमा टाँगिएका थिए जब ख्रिस्ट मर्नुभएको थियो। बस, ख्रिस्ट एक प्रतिस्थापनताको मृत्यु मर्नुभएको थियो। उहाँ पावलको निम्ति मरे, उहाँ तपाईँ र मेरो लागि मर्नुभयो। रोमी छ अध्यायले हामीलाई बताउँछ कि हामी ख्रिस्टसित बप्तिस्माद्वारा गाडिएका छौं, नयाँ जीवनमा हामी उहाँसँग उठाइएका छौं, र अब हामी जीवित ख्रिस्टसँग सम्मिलित भएका छौं, एउटै भएका छौं। पाउल भन्छन्, उहाँलाई हामी अब शारीरिक रूपमा जान्दैनौ। उहाँ गलिलका मानिस, गलिलको समुद्रमा हिँडिरहेको मानिस हुनुहुन्न। केही समय पहिले त्यस क्षेत्रको आसपास म घुमेथे तर उहाँलाई मैले देखिन। मित्र, आज उहाँ त्यहाँ हुनुहुन्न, बरु उहाँ परमेश्वरको दाहिने हाततर्फ बस्नु भएको छ स्वर्गीयमा। उहाँ महिमित ख्रिष्ट हुनुहुन्छ। पाउल भनिरहेका छन्, म ख्रिष्टसँग क्रुसमा टाँगिएको छु तैपनि म जीवित छु, जिउ छु। हेर्नुहोस्, व्यवस्थाले हामीलाई मार्यो, व्यवस्थाले हामीलाई जीवन दिन सकेन। अब कसले हामीलाई जीवन दिने भन्दा, त्यसो भए तापनि म त होइन तर ख्रिष्ट ममा जिउनुहुन्छ। मेरो मित्र, यो महत्वपूर्ण कुरा छ। उहाँ मेरो निम्ति यहाँ तल पृथ्वीमा मर्नुभयो क्रुसमा, ताकि म उहाँ माथि उहाँमा जिउन सकौ स्वर्गीयमा, र उहाँ यहाँ तल ममा जिउन्। पाउल भन्छन्, र जीवन, जुन जीवनमा म अहिले शरीरमा जिउँछु, जुन जीवनमा म अहिले शरीरमा जिउँछु, परमेश्वरको पुत्रको विश्वासमा जिउँछु। कुन प्रकारको जीवन हो यो? यो विश्वासको जीवन हो। विश्वासद्वारा उद्धार, विश्वासद्वारा जिउनु, विश्वासद्वारा हिँडाई, यही नै आत्मामा चल्नुको अर्थ पनि हो। भनिएको छ, म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु तैपनि म जिउँछु, त्यसो भए तापनि म त होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ, र जुन जीवनमा अहिले म शरीरमा जिउँछु, परमेश्वरका पुत्रको विश्वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो। अन्तिम खण्डमा भनिएको छ, म परमेश्वरको पुत्रको विश्वासमा जिउँछु। कति कोमल छ यो कुरा, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो। ख्रिस्टले मलाई प्रेम गर्नुभयो, उहाँ आफै मेरो निम्ति समर्पित हुनुभयो। परमेश्वरको उपहार ख्रिस्ट येशूमा अनन्त जीवन हो। तपाईँ उपहारलाई सिर्फ विश्वासद्वारा मात्र ग्रहण गर्न सक्नुहुनेछ। यो सबै उदाहरणको लागि लागू छ। तपाईँले विश्वास गर्नुपर्छ कि जब त्यसलाई आगे तपाईँ कहाँ बढाउनु भएर तपाईँको लागि उपहार राख्नुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ। तपाईँले विश्वास गर्नुपर्छ कि उहाँले साँचो भनिरहनु भएको छ जब तपाईँको निम्ति यो राख्नुहुन्छ, भन्नुहुन्छ यो तिमीहरूको निम्ति हो, यो तिम्रो निम्ति हो। तपाईँको अधीनमा यो हुनुभन्दा पहिले विश्वासद्वारा तपाईँ यसलाई लिन पुग्नुपर्छ र लिनुपर्छ। परमेश्वरले ख्रिस्ट येशूमा तपाईँलाई अनन्त जीवनको उपहार अर्पण गर्दछ। यो पदको विषयले मलाई यो विश्वास गर्न लगाउँछ कि पाउल ख्रिस्टको क्रुसमा टाँगेको बेला उपस्थित थिए। पाउल एक फारिसी थिए र तिनीहरू ती व्यक्ति थिए जसले उहाँलाई क्रुसमा टाँग्ने कुराको अगुवाई गरेथे। पाउल मण्डलीलाई खेदो गर्नेहरूका एक अगुवा थिए। उसले ख्रिस्टलाई घृणा पनि गर्थे। ख्रिस्टको क्रुसीकरणको समयमा उस सम्भवत यरुसलेमको स्कूलमा, गमियलको स्कूलमा उपस्थित थिए। म विश्वास गर्दिन कि एक उत्साहित जोसिलो जवान फारसी मानिस ख्रिस्टको क्रुसीकरणको दिनमा घरमा बस्नेछ। म यस्तो सोच्दिन। तिनीहरूले उहाँलाई क्रुसबाट ओर्ली आ भने। तब तिनीहरू बसेर उहाँलाई मरिरहेको हेरिरहे। तपाईँ यो भन्दा धेरै गहिरो निष्ठामा डुब्न सक्नुहुन्न। म विश्वास गर्छु त्यस दिन पाउल त्यहाँ उपस्थित थिए, मतलब ख्रिस्टको क्रुसीकरणको दिनमा पाउल त्यहाँ उपस्थित थिए। अब पाउल महिमित ख्रिस्टलाई जानेपछि, थाहा पाएपछि, जो यहाँ तपाईँ र मेरो निम्ति मर्नुभएको थियो, बौरी उठ्नुभयो, जो परमेश्वरको दाहिने हाततर्फमा हुनुहुन्छ, पाउल त्यो दिनलाई याद गर्न सक्छन् र भन्छन्, जब म त्यहाँ उहाँको उपहास गरिरहेको थिएँ, खिल्ली उडाइरहेको थिएँ, उहाँप्रति घृणा प्रकट गर्दै तीरको वचनले प्रहार गर्दै थिएँ, उहाँले मलाई प्रेम गर्नुभयो, उहाँले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरो निम्ति दिनुभयो, उहाँ आफैलाई दिनुभयो सर्वोच्च बलिदान। पाउल आफैलाई पापीहरूमध्ये मुख्य भन्छन्, मानलिन्छन्। उसले यो आफ्नो बढाई चढाई गर्न भनेका थिएनन्, यो एक वास्तविक तथ्य थियो। पापीहरूमध्ये ऊ सम्भवत मुख्य प्रधान थिए। मेरो मित्र, उहाँलाई इन्कार गर्दै ख्रिस्टको बहुमूल्य रगतलाई तपाईँ पैताला मुनि दबाउन सक्नुहुन्छ वा उहाँको विरूद्धमा खड़ा भएर उपेक्षा गर्न सक्नुहुनेछ, जस्तो पाउले गरेका थिए। तर त्यो त्यस भीड़को लागि येशु ख्रिस्टले प्रार्थना गर्नुभएको थियो, पिता तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गरिरहेका छन् जान्दैनन्। यद्यपि तपाईँ उहाँलाई घृणा गर्नु भए तापनि उहाँ तपाईँलाई प्रेम गरिरहनु भएको थियो र आफैलाई तपाईँको निम्ति दिइरहनु भएको थियो। पद 21 भनिएको छ, परमेश्वरको अनुग्रह म व्यर्थ तुल्याउन्न, किनकि व्यवस्थाद्वारा धार्मिकता हुन्छ भने त ख्रिस्ट व्यर्थमा मर्नुभयो। मित्र, मुख्य विचार यस पदमा सिर्फ यो हो कि यदि त्यहाँ पापीहरूलाई उद्धार गर्ने अरू मार्ग भए परमेश्वरले त्यस मार्गलाई पनि अपनाउनु हुने थियो। यदि व्यवस्था वा कुनै धर्मले पापीहरूलाई उद्धार गर्न सक्थ्यो भने परमेश्वरले त्यसको दिनु हुने थियो, तर कुनै पनि मार्ग थिएन हामीलाई उद्धार गर्ने। एउटै मात्र मार्ग असीम असीमित परमेश्वरले तपाईँ र मलाई बचाउन उद्धार गर्न दिनुभयो, त्यो आफ्नो पुत्रलाई यस संसारमा पठाउनु भएर, जो तपाईँ र मेरो निम्ति क्रुसमा आफ्नो प्राण दिनुभयो। उहाँ सर्वोच्च बलिदान हुनुहुन्थ्यो। यो वास्तविकता बुझ्ने प्रभु हरेकलाई हृदय दिए।
1: साँच्चै नै दाई, आजको अध्ययनले चाहिँ मलाई विश्वास छ हाम्रो धेरै जिज्ञासा प्रश्नहरूको उत्तर चाहिँ आजको अध्ययनले चाहिँ हामीलाई दिएको छ। पाउल जस्तो कठोर फरिसी पनि ख्रिस्टको अनुग्रहमा परिवर्तन भए र त्यही सुसमाचारको प्रचार गरे। यसले हामीलाई के दर्शाउँछ भने परिवर्तन चाहिँ ख्रिस्टमा सम्भव छ।
2: आहा भाइ, यो कुरा सुन्दाखेरिमा म एकदमै खुसी भएको छु। यस अध्ययनले हामीलाई यो पनि सिकाउँछ कि ख्रिस्ट सम्पूर्ण मानव जातिको लागि अन्तिम बलिदान हुनुहुन्छ। अब कुनै अन्य बलिको आवश्यकता छैन। उहाँले सबैलाई उद्धारमा सहभागी हुनको लागि बोलाइरहनु भएको छ।
1: साँच्चै दाई, जसरी पावलले भन्नुभयो, ख्रिस्टले मेरो लागि आफूलाई दिनुभयो, त्यो सत्य आज पनि हामी सबैका लागि हो। जससँग ख्रिस्ट हुनुहुन्छ त्यससँग साँचो जीवन छ।
2: हो नि त भाइ, त्यो अनन्तको जीवनमा प्रवेश गर्ने बाटो एउटै छ, त्यो हो ख्रिस्टको बाटो अर्थात क्रुसको बाटो। उहाँमा विश्वास गरेर मात्र हामी नयाँ जीवनमा जिउन सक्छौ।
1: साँच्चै नै दाई, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र हामी विश्वासका साथ उहाँ कहाँ आउनुपर्छ।
2: हो भाइ, परमेश्वरको महान उपहार येशु ख्रिस्ट मार्फत प्राप्त अनन्त जीवन हो। त्यसैले प्रश्न यो हो कि के हामी त्यो जीवनमा जिइरहेका छौं। त्यसैले श्रोताहरू, यो अध्ययनले तपाईहरूलाई उत्साह र अनन्त जीवनको मार्ग देखाएको छ भन्ने हामी आशा गरेका छौं र तपाईहरूले पाउनु भएको आशिषहरू हामीहरूसँग बाँड्नुहोस् र केही प्रार्थनाको विषयहरू छन् भने हामीलाई बताउनुहोस्। हामी तपाईहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गरिरहनेछौ।
1: हजुर, साँच्चै नै हाम्रा आदरणीय श्रोताहरू, हामीलाई विश्वास छ तपाईँहरूको आशिषले हामीलाई अझ धेरै आशिषित बनाउनुहुनेछ र आजको दिनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा हुन चाहन्छौ र हामी निरन्तर रूपमा तपाईँहरूको निम्ति प्रार्थना गर्ने रहनेछौ र अन्त्यमा परमेश्वरको प्रेम, येशु ख्रिष्टको अनुग्रह र पवित्र आत्माको मार्गदर्शन हामी हरेकको जीवनमा सधैँभरि रहिरहोस्। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको विश्वास छ तपाईँहरूको आशिषले हामीलाई अझ धेरै आशिषित बनाउनुहुनेछ र आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा हुन चाहन्छौ र हामी निरन्तर रूपमा तपाईँहरूको निम्ति प्रार्थना गर्ने रहनेछौँ।

को आशिष तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207797 0420979797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707420979797।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, के तपाईँले थकानको महसुस गरिरहनु भएको छ? के तपाईँ आत्मिक र शारीरिक कमजोरीबाट ग्रस्त हुनुहुन्छ? के निराशाहरूले तपाईँलाई गाँजिरहेको छ? यदि त्यस्तो हो भने कृपया एकैछिन पवित्र धर्मशास्त्र पुस्तक बाइबलको यशायाको 40:29-31 मनन गर्नुहोस्, जहाँ यस्तो लेखिएको छ, वहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू दुर्बल र थकित हुन सक्लान् अनि जवान मानिसहरू थाकेर लोटलान्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रो प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। आउनुहोस् कार्यक्रमको सुरुवातमा एउटा

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय मित्रहरू, जय मसीह। श्रोताहरू, आज र यसपछिका दुईवटा एपिसोडमा हामीले सातौं अज्ञा अर्थात विवाह र नैतिकताको विषयमा रही चर्चा गर्नेछौ। आउनुहोस् र प्रार्थना गरौं। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौं यो वचनको लागि र जसरी प्रभु तपाईँले आफ्नो सातौं व्यवस्थामा तैले व्यभिचार नगर्नु अर्थात विवाह र नैतिकताको विषयमा हामी जसरी आज सफल गर्नेछौँ, हामीलाई ज्ञान बुद्धि विवेक दिनुहोस् ताकि हामीले यही जीवन अनुसार आफ्नो वैवाहिक जीवन जिउन सके। येशूको नाममा आमेन। श्रोताहरू, सुरु गरौं प्रस्थान 20:14 पदलाई अध्ययन गरी। यसले भन्दछ, तैले व्यभिचार नगर्नु। श्रोताहरू, सातौं आज्ञामा प्रचार अथवा लेखनले एउटा समस्या प्रस्तुत गर्दछ, एउटा जसलाई प्रचारकहरूले प्राय उच्चारण गरेका गर्दछ। यो मानिसको अपराध र दुर्गति दुवै हो जसलाई उसमा प्राय धेरै गहकिला र गम्भीर थोकलाई हल्का रूपले विचार गर्ने बानी हुन्छ। हामी आफै तर्क अथवा परमेश्वर प्रति कर्तव्यको विषयमा यस्तो हलुकापन बुद्धिसित सन्तुष्ट गर्न योग्य हुँदैन। यो अझ खराब हो जब हामीले यसरी विशाल क्षणको विषयमा चर्चा गर्छौं र बोल्छौं तिनीहरूको परिचय विचारको अशुद्धतामा परीक्षा। सातौं आज्ञा प्रतिको सम्बन्धमा सबै प्राय शिक्षकहरूतिर महान समयकै साथ यी चिन्हहरू लागू हुन्छ। यस्तो खुला विवेकको अवस्था छ अरूहरूप्रति दुष्ट विचारहरूको बेला अथवा कोहीलाई गाली नगरिकन तिनीहरू मध्ये कुनैलाई पनि खेल्नु र बताउनु यो अत्यन्तै कठिन छ। परमेश्वरको व्यवस्था पेज नम्बर 452। श्रोताहरू, सातौं आज्ञाको विषय वस्तुलाई प्रचारकहरूले सम्बोधन गर्दा धेरै इसायले अप्ठ्यारो अनुभव गर्दछ। तिमोथी ड्युट, जोनाथन र याल विश्वविद्यालयका सभापतिले भने कि उहाँको समयमा अनैतिक पापको कुनै पुलपिट प्रबन्धक विरूद्धमा लामो अवधिकालको पूर्वाग्रह रहेको थियो। यी प्रचारकहरूले कठिनता महसुस गरे जुन आज पनि तीव्र रहेको छ। लैंगिक नैतिकताको विषयप्रति इमानदारीपूर्वक आज्ञाले हामीलाई व्यवहार गर्न बाध्य गराउँछ। अझै पनि आज्ञा त्यहाँ छ, यसले विचार गर्न माग गर्दछ। हामी सेवकका निम्ति यो परमेश्वरको व्यवस्था हो अनि यो हाम्रो निम्ति उपयोगी छ कि अरूहरू अरू किसिमका समस्यालाई समाधान सामना गर्दछ। व्यभिचार नगर्नु सम्भवतः 10 आज्ञाहरू कुनै पनि थोरै महत्वका छैन। सातौं आज्ञा परमेश्वरको वचन हो, यसको कुनै पनि आज्ञालाई भङ्ग गर्ने कुरा सानो होइन। पुरानो करारमा कसैले व्यभिचार गर्यो भने मृत्युदण्ड दिने गरिन्थ्यो। त्यसले देखाउँछ कसरी परमेश्वरले गम्भीर रूपले व्यक्तिगत शुद्धतालाई दृष्टिगत गर्नुहुन्छ। तैले व्यभिचार नगर्नु भन्ने आज्ञाको धेरै साधारण प्रष्ट संक्षेप तिमोथीहरूलाई पावलको वचन आफैलाई पवित्र राख भन्ने आदेश स्पष्ट छ। त्यो सातौं आज्ञाको अर्थ र वचन। अब हेरौं सातौं आज्ञाको आधार। सातौं आज्ञाको व्यवहारले हामीलाई के देखाउँछ भने विवाह सम्बन्धको अद्वितीयता र पवित्रतामा यो आधारित रहेको छ। व्यभिचार भनेको चाहिँ उसको आफ्नो स्वास्नीदेखि बाहेक अरूसित वैवाहिक मानिसको शारीरिक सम्बन्ध, वैवाहिक अविश्वास, योग्यताको पाप, त्यो पापको अशिष्टता र तत्व हो यो विवाह आधारभूत सम्बन्धलाई भङ्ग गर्नु। यस प्रकारले सातौं आज्ञा विवाहको बाइबलीय विवाहको धर्मशास्त्रीय सिद्धान्त हो। 10 आज्ञाहरूमा त्यहाँ प्रष्ट विकास छ। परमेश्वरप्रति, उहाँको नाउँप्रति र उहाँको दिनप्रति हाम्रो कर्तव्यसित तिनीहरूले व्यवहार गर्दछन्। आमा बुबाहरू र बाल बच्चाहरूको पारस्परिक सम्बन्ध र कर्तव्यतिर प्रवृत्त हुन्। प्राय भनिएको छ कि परिवार भनेको आधारभूत भवनको इट्टा हो। निश्चय नै परमेश्वरको वचनले यसको महत्वलाई जान्दछ। तर यदि भलाइका निम्ति घर बलियो हुनुपर्छ भने परमेश्वरले बनाउनु भएको विवाह बन्धन पूर्ण रूपले सुरक्षित हुनुपर्दछ। जुन परमेश्वरको यस्तो बार निर्माण गर्नुभएको छ त्यो सातौं आज्ञाको वचन। विवाह चाहिँ ईश्वरीय विधि हो। एकजना धर्मविद भन्नुहुन्छ, विवाह स्वर्गमा बनाइएको छ। हामी निश्चित हुनु पर्दछ कि यो विधि ईश्वरीय मानवीय उद्गमन होइन। प्रभु येशु ख्रिस्टले भन्नुभयो कि उहाँ परमेश्वरको हुनुहुन्छ जसले पहिलो मानिस र पहिलो स्त्रीलाई सृष्टि गर्नुभयो र तिनीहरूलाई सँगै विवाह बन्धनमा बाँध्नु भयो। यसकारण घनिष्ठ विवाह बन्धन ईश्वरीय आदेशद्वारा हुने गर्दछ। यसै कारण मानिसले आफ्नो बुबा र आमालाई छोडेर आफ्नै स्वास्नीसँग मिलिरहन्छ र ती दुवैजना एउटै शरीर हुन्छ। विवाह सामाजिक विकास क्रमको उत्पादन होइन, मानिसको बुद्धिबाट यो स्थापित गरिएको होइन। यो हाम्रो सृष्टिकर्ताको विधि हो, उहाँबाटै यसको आनन्दको मर्यादाहरू स्थापित गरिएको छ। विवाह पवित्र करार हो र परमेश्वर आफै यसको साक्षी हुनुहुन्छ। कानूनविदहरूले तर्क गर्न सक्छन् कि विवाह नगरिकन विवाह नागरिक सम्झौता भन्दा न त धेरै छ न त थोरै नै छ। त्यो आधार जो जसमा विवाह बन्धनको विच्छेद गर्ने शक्ति निर्भर हुन्छ। विवाह बन्धनमा प्रवेश सजिलै गर्न सकिन्छ, सजिलै यसलाई अन्य अन्त्य पनि गर्न सकिन्छ। यस्तो तर्क हाम्रो शोक केन्द्रित समाजको अनैतिक उद्देश्यहरूसँग मिल्न सक्छ, तर त्यही पनि यो गल्ती छ। सहायक तरिकामा मात्र विवाह नागरिक करार हो। सर्वशक्तिमानबाट साँची भएको यो एकदमै पवित्र करार हो। हामी मलाकी 2:14 पद पढ्छौ, किनभने परम प्रभु तिमीहरू र तिमीहरूको जवानीपनको स्वास्नीको बीचमा साँचीको काम गर्दै हुनुहुन्छ, किनकि तिमीहरूले त्यससँगको विश्वास भङ्ग गर्यो, यद्यपि तिनी तिम्रो जीवन साथी र वैवाहिक करारमा बाँधिएकी स्वास्नी। हितोपदेश 2:16 पदले अनैतिक स्त्रीको पापलाई दोष लगाउँछ, किनभने तिमीले आफ्नो यौवनको पतिलाई त्यागेकी छे, परमेश्वरको सामु आफूले बाँधेको करारको व्यवस्था गरेकी छ। दुष्ट स्त्रीका निम्ति यो प्रष्ट खण्ड हो, तर असल सन्तलाई भने होइन। वास्तवमा हिब्रू शब्द जुरले विचार प्रस्तुत गर्छ कि यसले विश्वास त्याग प्रति संकेत गर्दछ, त्यसले प्रष्ट सत्यलाई स्थापित गर्छ। जसले वैवाहिक बन्धनको अवसर र धर्म भित्र प्रवेश गर्दछन् उनीहरूले परमेश्वरलाई इन्कार गरे पनि विवाहको जिम्मेवारीबाट भाग्न सक्दैन। तिनीहरू परमेश्वरको उहाँको पवित्र व्यवस्थाद्वारा बाँध्नु भएको अधिकारमा प्रवेश गर्दछ। तिनीहरूको विवाहको निम्ति उहाँले उनीहरूलाई उहाँको नियमहरूमा कायम राख्नुहुन्छ। श्रोताहरू, विवाह भनेको चाहिँ एउटा पुरुष र एउटी स्त्रीको मिलाप हो। आजभोलि समलिङ्गीय संघको लगातार प्रभावमा सरकार पनि उही लैंगिक विवाहको रूपमा स्वीकार गर्न वा मान्यता दिन बाध्य छ। यो एकदमै अश्लील र अपवित्र हो। ख्याल गर्नुहोस् कि विवाह चाहिँ ईश्वरीय विधि हो। परमेश्वरले विवाहको उद्घाटन गर्नुभयो, उहाँले मात्र यसलाई परिभाषित गर्नुहुन्छ। उहाँले जे भन्नुहुन्छ त्यही विवाह हो। समलिङ्गीहरूले जे भन्छन् र जे सरकारले भन्छ त्यो विवाह होइन। आदिमा परमेश्वरले एउटा मानिस र एउटी स्त्री सृष्टि गर्नुभयो र तिनीहरूलाई विवाह बन्धनमा बाँध्नुभयो। त्यो नै उहाँको विवाहको परिभाषा। लैङ्गिक अनुचित प्रष्ट सम्बन्धमा पुरुष एक अर्काको निम्ति बाँच्दैमा त्यसलाई विवाह भनेर कहिले पनि भन्न सकिँदैन। दुईवटी स्त्रीहरूले स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गर्दैमा विवाह हुँदैन। विवाह चाहिँ पुरुष र स्त्रीको सम्बन्ध हो। यसकारण अदनको बगैचामा यो विवाहको विधिमा शुरू भएको थियो। यसै कारण मानिसले आफ्नो आमा बुबालाई छोड्छ र आफ्नो स्वास्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छ। मत्ती 19:39 पदमा विवाहको विषयमा भएको कुराकानीमा ख्रिस्टले विवाहको व्यवस्था प्रति देखाउँदै यस खण्डलाई उद्धित गर्नुभयो जुन परमेश्वरले अदनको बगैचामा स्थापित गर्नुभएको थियो र यो स्थायी छ। हामीले वाक्यको पूर्ण बललाई ख्याल गर्नुपर्दछ। तिनीहरू एउटै शरीर हुन्छ। यसबाट हामीलाई जान्दछौ कि बहुविवाह चाहिँ विवाहको विधिको खण्ड होइन। बहुविवाहले पृथ्वीलाई प्रदूषित बनाएको छ। यस समयमा परमेश्वरले आँखा चिम्लनु भयो, किनभने परमेश्वरले पृथ्वीमा मानिसहरू विनाश गर्ने सुनिश्चित गर्नुभयो। तर विवाह प्रति उहाँको नियम एउटा पुरुष र एउटा स्त्री मात्र हो। मलाकी 2:15 पदमा एउटा खण्ड छ, त्यसले अनुवादकहरूलाई ठूलो कठिनता गराएको छ। के परम प्रभुले तिनीहरूलाई एउटै बनाउनु भएको होइन र तिनीहरूको शरीर र आत्मा उहाँकै हुन् अनि तिनीहरू एउटै हुन्, किनभने उहाँले ईश्वरीय सन्तान खोज्दै हुनुहुन्थ्यो। यसले तिनीहरू आफ्नो आत्माको रक्षा गर र आफ्नो जीवन जवानीपनको स्वास्थ्यसँगको विश्वासलाई भङ्ग नगर्छ। विवाह चाहिँ जीवनभरिकै एकताको सम्बन्ध। प्रभु येशू ख्रीष्ट अनुसार एउटा पुरुष त्यसको स्वास्नीसँग मिलिरहनु पर्दछ, ऊ उहीसँग टाँसिरहनु पर्दछ। यसको अर्थ चाहिँ यो हो कि ऊ उनीप्रति विश्वास योग्य हुनुपर्दछ र उसको विवाहलाई कमजोर बनाउने कुनै पनि सामर्थ्यलाई लगातार विरोध गर्नुपर्दछ। परमेश्वरले विवाहलाई भङ्ग गर्ने अनुमति दिनुहुन्न, उहाँले त्याग्ने कुरालाई घृणा गर्नुहुन्छ। येशूले भन्नुभयो, म तिमीलाई भन्दछु जसले व्यभिचारको कारण बाहेक आफ्नो स्वास्नीलाई त्यागेर अर्कोसित विवाह गर्दछ त्यसले व्यभिचार गर्छ, जसले त्यागिएकीलाई विवाह गर्छ त्यसले पनि व्यभिचार गर्दछ। विवाह चाहिँ व्यक्तिगत समर्पणता र चिरस्थायी प्रेमको सम्बन्ध हो, जसमा सम्भोगको आवश्यकता, मानिसहरूका खुसीका निम्ति शारीरिक सम्बन्धको आवश्यकता र बाल बच्चाहरू पैदा अनि पालन पोषणका निम्ति परमेश्वरले उचित प्रबन्ध गर्नुभएको छ। वचनले भन्दछ, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। कि त्यहाँ कुनै उच्च समर्पण हुन सक्छ जसरी ख्रीष्टले मण्डलीलाई विशेष स्वार्थहीन बलिदानिक पवित्र प्रेम गर्नुभयो? यही कुराको नमुना स्वरूप पतिको प्रेम पत्नी प्रति हुनुपर्दछ। यसरी नै पत्नीहरूले तिनीहरूको पतिलाई प्रेम गर्नुपर्दछ जसरी मण्डलीले ख्रीष्टलाई गर्छ अनि तिनीहरूले उनीहरूलाई प्रेम गर्नुपर्दछ। तितस 2:4 लेखेको छ, तिनीहरूले किशोरीहरूलाई आफ्ना पति र बाल बच्चाहरूलाई प्रेम गर्न सिक्नुपर्दछ। चिरस्थायी प्रेमको एकता र समर्पणतामा परमेश्वरले पुरुष र स्त्रीको बीचमा शारीरिक घनिष्ठ सम्बन्धको आनन्दलाई स्थापित गर्नुभयो। शारीरिक घनिष्ठ सम्बन्ध र आनन्दमा वचनले कर्के आँखा लगाउँछ, त्यो परमेश्वरको वचनमा छ। धर्मशास्त्रले वैवाहिक खुसीको आनन्दलाई उत्सव मनाउँछ, तर शारीरिक सम्बन्धको इच्छाको उचित सन्तुष्टिका निम्ति विवाह मात्र एउटा स्थान हो भनेर जोड दिन्छ। विवाह भन्दा बाहिर गरिने शारीरिक सम्बन्ध भनेको केवल काममुक्त हो। सबैको बीचमा विवाह चाहिँ आदरणीय होस्, ओछ्यान नबिटुलियोस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ। हिब्रू 13:4 विवाह चाहिँ सातो आज्ञाको आधार हो, तैले व्यभिचार नगर्नु भन्ने आज्ञा वैवाहिक पवित्रतालाई कायम राख्न पतिहरू र पत्नीहरू हो। आमेन। श्रोताहरू, आजको वचनको बाँकी अंश हामी आगामी एपिसोडमा तपाईँको माझ पेश गर्ने प्रतिबद्धता गर्दै तपाईँ सम्पूर्ण श्रोताहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। पुनः भेट हाम्रो अर्को कार्यक्रममा अवश्य नै हुनेछ। जय मसी।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

सुन्दा साथीहरू, यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परम प्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथ साथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेस्ड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गर्नेछौँ आजको कार्यक्रमलाई। आजको कार्यक्रमको शीर्षक रहेको छ उठ्नुहोस् र निर्माण गर्नुहोस् भाग 13। अघिल्लो सन्देशमा हामीले करारको सन्दुकलाई प्रभु येशू ख्रीष्टको एक प्रकार वा छायाको रूपमा अध्ययन गरिरहेका थियौं। यस सन्देशमा हामी त्यही विषयलाई अगाडि बढाउँदै अर्को बुदातर्फ जानेछौ। येशूको रगतले ढाकिएको करारको सन्दुक र दयाको आसनको त्यो चित्र परमेश्वरले हामीलाई दिनुभएको यस्तो प्रतीक हो जसले उहाँ हाम्रो सम्पूर्ण अधार्मिकतामाथि दयालु हुनुहुन्छ भन्ने देखाउँछ। हिब्रूको पुस्तक 8:12 यसरी लेखिएको छ, किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र तिनीहरूका पाप फेरि कहिले सम्झिने छैन। त्यसैले बारम्बार त्यो सन्दुकभित्र नहेर्नुहोस्, आफ्ना पापहरूलाई फेरि फेरि बाहिर निकालेर तिनको बारेमा सोचिरहनुहोस् भन्ने होइन। मैले त्यो गरेको भए हुन्थ्यो वा मैले त्यसो गर्नु नपर्ने थियो भनेर आफ्नो मनलाई यातना नदिनुहोस्। पापहरू सन्दुकभित्र राख्नुहोस्, ढकनी बन्द गर्नुहोस्, येशूको रगतले तिनलाई ढाक्न दिनुहोस् अनि यो कुरा जान्नुहोस्, परमेश्वरले महापवित्र स्थानमा येशू ख्रीष्टको प्रतीक दिनुभएको कारण ती पापहरू फेरि कहिले देखिने छैनन्। यदि परमेश्वरले तिनलाई देख्नुहुन्न भने, यदि उहाँले तिनलाई सम्झनुहुन्न भने, तपाईँले किन सम्झिरहनु पर्छ? तपाईँ उहाँको धार्मिकता हुनुहुन्छ। यस सत्यलाई अंगाल्नुहोस्, यसलाई कहिले नछोड्नुहोस्। आफूलाई यसो भन्नुहोस्, म यही हुँ, परमेश्वरको सामु निर्दोष, नयाँ सृष्टि, उहाँका पुत्र येशू ख्रीष्टको कारण उहाँको धार्मिकता। अब आफैलाई यो पनि भन्नुहोस्, म येशू जस्तै छु। पहिलो यौहन्ना 4:27 यसरी लेखिएको छ, न्यायको दिनको निम्ति हामी पूर्ण भरोसा साथ बस्न सकौ भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौ। आफूलाई भन्नुहोस्, म आज यही संसारमा छु र म उहाँ जस्तै छु, किनकि उहाँले करारको सन्दुकको प्रतीकलाई पूरा गर्नुभयो। अब हामी उपबुदा ख परमेश्वरका पवित्र वस्तुहरूतर्फ आइपुगेका छौ। यो प्रभुको करारको सन्दुक र परमेश्वरका पवित्र वस्तुहरू घरभित्र ल्याउनुहोस् भन्ने तेस्रो बुदाको दोस्रो उपबुदा हो। ख परमेश्वरका पवित्र वस्तुहरू। परमेश्वरका पवित्र वस्तुहरू भन्नाले पवित्र बास स्थानमा प्रयोग हुने पवित्र भाँडाकुँडाहरूलाई जनाउँछ। यसमा कचौरा, भाँडा, सुराही र विभिन्न प्रकारका पात्रहरू पर्छन् जसमा तरल पदार्थ वा अन्य सामग्री राखिन्थ्यो। यसमा पवित्र बास स्थानका सामग्रीहरू पनि समावेश थिए। यी सबै वस्तुहरू मूसाले उजाड स्थानमा निर्माण गरेको पवित्र बास स्थानमा थियो। तिनीहरूलाई परमेश्वरका भाँडाहरू वा परमेश्वर का पवित्र वस्तुहरू भनिन्थ्यो। मूसाको पवित्र वासस्थान दुई भागमा विभाजित थियो, क पवित्र स्थान, ख महापवित्र स्थान। महापवित्र स्थानलाई पवित्रम स्थान पनि भनिन्थ्यो। पवित्र स्थानभित्र तीनवटा मुख्य सामग्रीहरू थिए, क सुनको सामदान, ख उपस्थितिको रोटीको मेच, ग सुनको धूप वेदी। पवित्र वासस्थानमा प्रयोग हुने भाँडाहरू बहुमूल्य धातु र उत्कृष्ट काठबाट बनाइएका थिए। तिनीहरू आफैमा बहुमूल्य थिए। करारको सन्दुक जस्तै ती प्रत्येक वस्तु येशू ख्रीष्टको प्रतीक थिए। प्रत्येकले उहाँको चरित्रको एउटा पक्ष प्रकट गर्थ्यो। पवित्र वासस्थानमा भएका सबै वस्तुहरूले उहाँतर्फ संकेत गर्थे। हामी आफ्नो मनमा ती वस्तुहरूलाई येशूको प्रतीकको रूपमा देख्छौ, तर आज हामी पुनरुत्थान हुनुभएका प्रभुलाई चिन्छौ। उहाँ वास्तविक हुनुहुन्छ र हाम्रो हृदयमा बस्नुहुन्छ। पुरानो नियमका ती प्रतीकहरूले हामीलाई प्रोत्साहन दिन्छन् र बलियो बनाउँछन्, किनकि हामी महान शिल्पकारको अद्भुत योजनालाई देखेर चकित हुन्छौ। हामीले कस्तो महान परमेश्वरको सेवा गरिरहेका छौ। पावलले कोरन्थीको मण्डलीलाई हामी माटाका भाँडाहरू हौ भनेर भने। दोस्रो कोरन्थी 4:7 यसरी लेखिएको छ, सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रश्न पार्न यो धन हामीसित माटोका भाँडाहरूमा छ। हामीसँग पुरानो नियम र नयाँ नियमको खजाना छ, अर्थात येशू ख्रीष्ट हामी भित्र हुनुहुन्छ। हामी त्यो माटोको भाँडो हौ जसले वास्तविक खजाना बोकेको छ। उदाहरणका लागि एउटा सानो साधारण रातो माटोको कचौडा कल्पना गर्नुहोस्। त्यसभित्र एउटा ठूलो रातो माणिक राखिएको छ। मानिसहरूले कचौडाको प्रशंसा गर्छन् कि माणिकको।

निश्चय नै सबैको ध्यान माणिकतर्फ जान्छ। जब रोगले हाम्रो शरीरलाई कमजोर बनाउँछ वा हामी पीडामा हुन्छौँ तब कहिलेकाहीँ हामी सोच्न सक्छौँ, हामीले विश्वास गर्दा उहाँले हाम्रो आत्मालाई नयाँ बनाउनु भयो तर शरीर र प्राणलाई किन पूर्ण रूपमा परिवर्तन गर्नु भएन। उत्तर यही पदमा छ। परमेश्वर चाहनुहुन्न कि हामी भित्रबाट बग्ने शक्तिलाई मानिसहरूले हाम्रो शक्ति ठानुन्। उहाँ त्यो सम्पूर्ण महिमा आफ्नै लागि चाहनुहुन्छ। हामी माटाको भाँडो हौ, उहाँ त्यो बहुमूल्य माणिक हुनुहुन्छ। हाम्रो प्रार्थना बप्तिस्मा दिने यौन्नाको जस्तै होस्। उहाँले भन्नुभयो कि उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ। हामी प्रार्थना गरौं कि मानिसहरूले हामीलाई होइन, हामी भित्रको यीशु र उहाँको अद्भुत अनुग्रहलाई देखुन्। बप्तिस्मा दिने यौन्नाले यो सत्य बुझेका थिए। यौन्नाको पुस्तक 3:30-31 यसरी देखिएको छ, उहाँ बढ्नु र म चाहिँ घट्नु आवश्यक छ। माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। हामी सम्पूर्ण श्रेय, सम्पूर्ण सम्मान र सम्पूर्ण महिमा परमेश्वरलाई दिन्छौ। यसले हामीलाई यस सन्देशको अन्तिम बुधातर्फ लैजान्छ। 4 नम्बर बुधा, प्रभुको नामका लागि निर्माण गरिएको घर। यस बुधा अन्तर्गत 3 उपबुधाहरू छन्। क, धर्मशास्त्रले परमेश्वर सम्पूर्ण प्रशंसा, सम्मान र महिमा उहाँतर्फ फर्कियोस् भन्ने चाहनुहुन्छ भनेर सिकाउँछ। ख, हामी उहाँको नामलाई कसरी सम्मान र महिमा दिन सक्छौ। ग, उहाँले त्यो सम्मान र महिमा फर्काएर हामीलाई कसरी दिनुहुन्छ। अब फेरि हाम्रो मुख्य पदलाई हेरौं। 2 इतिहास 22:19 यसरी लेखिएको छ, अब परमप्रभु तिमीहरूका परमेश्वरको अगुवाई खोज्न आफ्नो तन मन लगाऊ, उहाँको पवित्र स्थान निर्माण गर्नमा लाग, ताकि तिमीहरूले परमप्रभुका करारको सन्दुक र परमेश्वरका पवित्र भाँडाकुराहरू उहाँको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याओ। यस सन्देशको चौथो र अन्तिम बुधा 2 इतिहास 22:9 अन्तिम वाक्यांशबाट लिएको, प्रभुको नामका लागि निर्माण गरिने घर। हिब्रु भाषामा नाम भन्ने शब्दले धेरै पटक व्यक्तिको प्रतिष्ठा, सम्मान वा महिमालाई जनाउँछ। यसले परमप्रभुलाई नै पनि जनाउन सक्छ, किनकि उहाँको नाम र उहाँको व्यक्तित्व एकअर्कासँग अलग गर्न नसकिने गरी जोडिएका छन्। राजा दाउदले सुलेमानलाई बताइरहेका थिए कि परमप्रभुको पवित्र स्थान परमप्रभु स्वयंलाई सम्मान दिनका लागि निर्माण गरिँदैछ। अब हामी उपबुधा कलाई हेर्नेछौ। धर्मशास्त्रले परमेश्वर सम्पूर्ण प्रशंसा, सम्मान र महिमा उहाँतर्फ फर्कियोस् भन्ने चाहनुहुन्छ भनेर सिकाउँछ। यसैयाको पुस्तक 42:8 यसरी लेखिएको छ, म परम प्रभु हुँ, मेरो नाउँ त्यही हो, मेरो महिमा म अरूलाई दिने छैन अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिने छैन। परमेश्वरको महिमालाई उहाँको नामको सम्मानसँग जोड्नका लागि महिमाको अर्थ बुझ्न आवश्यक छ। परमेश्वरको महिमाले वजन, महत्व, मूल्य, प्रतिष्ठा र सम्मानको अर्थ दिन्छ। जब यहोवाको महिमाको कुरा गरिन्छ तब त्यसले परमेश्वरको व्यक्तित्व, प्रतिष्ठा, स्वभाव, सम्मान, प्रशंसा र मानिसहरूमाझ उहाँको उपस्थितिको प्रकाशलाई जनाउँछ। परमेश्वरलाई महिमा दिनु भनेको उहाँ को हुनुहुन्छ र कस्तो हुनुहुन्छ भनेर स्वीकार गर्नु हो। उहाँलाई स्तुति, आराधना र आदरद्वारा उच्च बनाउनु हो। यसरी हेर्दा सम्मान र महिमा एकअर्कासँग अत्यन्त नजिकको सम्बन्धमा छन्। यसैया अध्याय 42 सम्पूर्ण रूपमा आउने मसीहाको भविष्यवाणी हो। त्यहाँ परमेश्वरले मसीहालाई, जसलाई हामी येशु क्रिस्ट भनेर चिन्छौं, अन्य जातिहरूका लागि करारको रूपमा दिनुहुनेछ भनेर भन्नुहुन्छ। यसैयाको पुस्तक 42:6-7 यसरी लेखिएको छ, म परमप्रभुले तिमीलाई मेरो धार्मिकता अनुसार बोलाएको छु, म तिम्रो हात समात्नेछु र तिम्रो रक्षा गर्नेछु, तिमीलाई नै म जाति जातिहरूका निम्ति करार र अन्य जातिहरूका निम्ति ज्योति बनाउनेछु, अन्धाहरूका आँखा खोल्नलाई, कैदीहरूलाई कारागारबाट र अन्धकारमा बस्नेहरूलाई कैदी राख्ने तहखानाबाट निकाल्नलाई। यसैयाको समयमा अन्य जातिहरूका लागि ज्योति एउटा भविष्यवाणी थियो, तर नयाँ नियममा मसीहा आउनुभएको छ र उहाँले पापबाट छुटकारा प्रदान गर्नुहुन्छ। यदि तपाईँ आफ्नो पापपूर्ण जीवनको दोषबोधले थिचिनु भएको छ भने त्यस दोषबोध हटाउन सक्ने एकमात्र व्यक्ति कहाँ आउनुहोस्। उहाँ तपाईँलाई जस्तो हुनुहुन्छ त्यस्तै अवस्थामा आउन निमन्त्रणा दिनुहुन्छ। उहाँले तपाईँको दोषबोध हटाइदिनुहुनेछ र तपाईँभित्र नयाँ चाहनाहरू राखिदिनुहुनेछ जसले तपाईँलाई विनाशकारी बाटो टाढा राख्नेछ। यदि तपाईँ त्यस्तो चाहनुहुन्छ भने अहिले नै मसँग यो प्रार्थना दोहोऱ्याउनुहोस्। हे प्रभु, मलाई तपाईँको आवश्यकता छ, मेरो हृदयमा आउनुहोस् र मलाई नयाँ सृष्टि बनाउनुहोस्। म मेरो पाप पूर्ण जीवनबाट फर्केर तपाईँको पछि लाग्न चाहन्छु। तपाईँ मेरा प्रभु र मुक्तिदाता हुनुहुन्छ। हे यीशु, मेरो लागि मृत्यु हुनुभएकोमा धन्यवाद। तपाईँको अद्भुत नाममा म यी सबै कुरा प्रार्थना गर्दछु। आमेन।
हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। तपाईँहरूका सल्लाह सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। यहाँहरूले हामीलाई हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा लिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्तै आशिष दिनुभएको। सबैजनालाई जय मसीह नमस्कार अनि शुभरात्री।

0: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
1: ल देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट सिंग।
2: सम्पूर्ण श्रोताहरूमा यहाँहरूकै आफ्नै बाल कार्यक्रम हिप्पी लेट सिंगमा स्वागत गर्न चाहन्छु म यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तुता सारा लामाको तर्फबाट। यहाँहरू कस्तो हुनुहुन्छ भाइ बहिनीहरू? अवश्य नै आरामै हुनुहुन्छ होला। आफ्नो पढाइ लेखाइका कुराहरू सँगसँगै बाल संगति जाने कुराहरू पनि चल्दै नै छ होला, अनि आरामै पनि हुनुहुन्छ होला। म पनि आरामै छु। असाध्यै यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यिपी लेट सिंग आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 मात्र गुड न्यूज एफएम 105.1 MHz र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म सुन्न सक्नुहुनेछ। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। भाइ बहिनीहरू, के तपाईँहरूलाई कुनै सुन्दर ठाउँ देख्दा यति सुन्दर पहाड, यति सुन्दर जंगल, बोट बिरुवा कसले बनाएको होला, अर्थात सुन्दर जनावरहरू, अझ भनौ मान्छेहरू कसले बनाएको होला भन्ने यहाँहरूको मनमा लाग्छ? अवश्य नै लाग्दो होला, किनभने मलाई पनि जब म बाल्य अवस्थामा थिएँ मैले देखेका सुन्दर कुराहरू, जस्तै कि सुन्दर प्रकृतिका कुराहरू, रुख जंगलहरू, पहाडहरू, हिमालहरू, जब मैले त्यो सुन्दर कुराहरू देख्थे अनि मलाई लाग्थ्यो कि यति सुन्दर चिज चाहिँ कसले बनाएको होला भनेर। यहाँहरू पनि सोच्दै गर्नुहोस् अवश्य नै यो चिजहरू कसले बनाएको होला भनेर। म यहाँहरूलाई आज यसैको विषयमा बताउनेछु र अहिलेलाई भने कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु यिपी कोयरले गाउनु भएको यस आशिषमय बाल गीत, र यो गीत पछि फेरि पनि उपस्थित हुने नै छु।

यस आशिषमय यिपी क्वेयरले गाउनु भएको यो बाल गीत पश्चात फेरि पनि कार्यक्रम यिपी लेप्सिङमा स्वागत छ र म छु यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तुता सारा लामा। अवश्य नै यहाँहरूलाई लाग्दो होला कि सुन्दर पहाड, वन जंगल, सुन्दर जनावरहरू अर्थात मानिसहरू पनि कसले बनाएका हुन् होला भनेर। अवश्य नै म आज यहाँहरूलाई परमेश्वरले गर्नुभएको अचम्मको सृष्टिको बारेमा बताउन गइरहेकी छु। परमेश्वरले बनाउनु भएको अर्थात रचना गर्नुभएको कुरा बताउन गइरहेकी छु। सुरुमा हामी बाइबलमा हेर्छौँ भने हरेक कुरा परमेश्वरबाट सुरुवात भएको हामी देख्न सक्दछौ अर्थात पढ्न सक्दछौ। परमेश्वर जो यस संसारको मालिक हुनुहुन्छ, उहाँले सुन्दर स्वर्ग र हाम्रो वासस्थान अर्थात हामी बस्ने यस पृथ्वी सृष्टि गर्नुभयो। त्यो समयमा सबैतिर सबै थोक अन्धकार थियो। त्यहाँ न चराहरू, न प्राणीहरूको कुनै आवाज, न कुनै नानीहरूको हाँसो नै सुनिन्थ्यो। तब एउटा आवाज आयो, उज्यालो होस्, र तुरुन्तै उज्यालो भयो। परमेश्वरले उज्यालोलाई अँध्यारोबाट अलग गर्नुभयो र दिन र रात भनी नाम राख्नुभयो। अनि यो चाहिँ पहिलो दिन थियो र दोस्रो दिनमा परमेश्वरले सुन्दर संसार बनाउनुभयो र त्यो संसारलाई सुरु गर्नुभयो। अनि उहाँले हावाबाट पानी अलग गर्नुभयो र नीलो आकाश देखा पर्यो र यो चाहिँ दोस्रो दिन थियो। अनि तेस्रो दिनमा चाहिँ परमेश्वरले पानीलाई ठूलो सागरको रूपमा बनाउनुभयो र खोला अनि नदीहरूमा जम्मा गरेर सुक्खा भूमि बनाउनुभयो। उहाँले तराई, पहाड र हिमाल, घाँसपात, फलफूल, अङ्गुरका रुखहरूले ढाकिदिनुभयो। रुखहरू र झाडीमा जैतुन, स्याउ, चेरी, आरु, बयर आदि फलहरू फले। अनि चौथो दिनमा परमेश्वरले एउटा पहेँलो र गोलो वस्तुलाई आकाशमा राख्नुभयो र त्यो वस्तु थियो सूर्य। बेलुकी पख एउटा चहकिलो चन्द्रमा पनि देखा पर्यो र धेरै ताराहरूले आकाश ढाकेका थिए। अनि पाँचौं दिनमा जताततै आवाजहरू सुनिन थाले। परमेश्वरले त्यस दिनमा के सृष्टि गर्नुभयो होला त भाइ बहिनीहरू? यहाँहरू सोच्दै गर्नुहोस्। अहिलेलाई भने कार्यक्रममा राखौ यिपी क्वेयरले गाउनु भएको यो आशिषमय बाल गीत।

आकाशमा उड्ने चराहरू र समुद्रमा माछाहरू बनाउनुभयो। तिनीहरू सबै प्रकारका आकारका र रङहरूका थिए, जस्तै ह्वेल माछाहरू, सुनौला माछाहरू, नीला चराहरू, गिद्ध, मयूर, अस्ट्रिच आदि उहाँले बनाउनु भएका प्राणीहरू मध्ये केही मात्र हुन्। र छैठौं दिनमा उहाँले घस्रेर हिँड्ने र अन्य जनावरहरू बनाउनु भयो। र परमेश्वरले गाई बाख्रा, भेडा, घोडा, कुकुर बिरालो, बाघ भालु, सिंह र खरायो आदि पनि बनाउनु भयो। यी सब कुरा प्रथम मानिसको जन्म दिवसको सुन्दर उपहार स्वरूप टक्र्याइएका थिए, किनकि मानिस पनि त्यसै दिन परमेश्वरले बनाउनु भएको थियो। तपाईँलाई त्यो पहिलो व्यक्तिको नाम को हो भन्ने पनि लागिरहेको होला, र कतिजना भाइ बहिनीहरूलाई परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थाहा पनि होला। यदि यहाँहरूलाई थाहा छ भने अति उत्तम, र थाहा छैन भने केही भाइ बहिनीहरूका लागि म भन्न चाहन्छु, परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थियो आदम। मैले अघि पनि भने कि छैठौं दिनमा परमेश्वरले मानिसलाई बनाउनु भएको थियो, अनि परमेश्वरको संसार एकदमै सुन्दर थियो। भूमि पनि अर्थात् र जमिन पनि हरियालीले भरिएको थियो, ढकमक्क फूलहरू फुलेका थिए, अनि चराहरू र जनावरहरू जंगलमा घुमिरहेका थिए। तर पृथ्वीमा मानिसहरू, घरहरू, खेतहरू वा सहरहरू केही पनि थिएनन्। रुखमुनि खेल्न बालबच्चाहरू पनि थिएनन्। अनि यस संसार चाहिँ पुरुष र स्त्रीको आनन्दको निम्ति तयार पारिएको थियो। परमेश्वरले भन्नुभयो, मानिसलाई हाम्रै स्वरूपमा बनाऊ, उसमा प्राण हुनेछ र पृथ्वीमा भएका सबै कुराहरूमाथि मानिसले अधिकार गर्नेछ। अनि परमेश्वरले भूमिबाट अर्थात् जमिनबाट माटो लिनुभयो र मानिसको स्वरूप बनाउनुभयो। उहाँले त्यसमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भयो। परमेश्वरले यो प्रथम मानिसलाई नै आदम भनेर नाम दिनुभयो। मानिसलाई एउटा सुन्दर बासस्थान अर्थात् बस्ने ठाउँ को निम्ति परमेश्वरले अदनमा एउटा स्वच्छ पानी बग्ने नदी सहितको बगैँचा बनाउनुभयो। अवश्य नै भाइ बहिनीहरू, हामी जब कुनै पनि पार्क अर्थात् कुनै पनि बगैँचामा जान्छौ भने हामीलाई त्यहाँको सुन्दरताले निकै नै आनन्दित बनाउँदछ। र त्यो समय आदमलाई पनि त्यस अदनको बगैँचामा बस्न पाउँदा निकै खुसी लाग्यो होला। यति मात्रै होइन, आदमले त्यस बगैँचाको हेरचाह पनि गर्नु पर्थ्यो। तब परमेश्वरले सबै प्राणीहरूलाई तिनीहरूको नाम राखिदिनु भनेर आदमलाई त्यो जिम्मेवारी दिनुभयो। आदमले हरेक किसिमका प्राणीहरूको आआफ्नो जोडीहरू देखे, तर त्यो पवित्र बगैँचामा आदम भने एक्लै थियो। अनि परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल हुँदैन, म उसको निम्ति उसलाई सुहाउने एउटा सहयोगी बनाइदिनेछु। परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। अब के हुन्छ होला त भाइ बहिनीहरू, यहाँहरू सोचै गर्नुहोस्। अब भने कार्यक्रममा फेरि पनि हामी सुन्नेछौ यिपी कोइरले गाउनु भएको यस रमाइलो बालगीत।

परमेश्वरले एउटी स्त्री बनाउनु भयो अनि आदमले चाहिँ त्यस स्त्रीको नाम हब्बा राखिदिए। आदम र हब्बा एक अर्कालाई धेरै माया गर्दथे। तिनीहरू परमेश्वरले बस्नको निम्ति दिनुभएको त्यो सुन्दर बगैँचामा अति नै खुशी साथ बस्दै थिए। जब आदम र हब्बा दुवैजना रमाइलो गर्दै त्यस अदनको बगैँचामा बस्न थाले, उनीहरूले त्यहाँको हेरचाह पनि गर्नु पर्दथ्यो। अनि त्यस अदनको बगैँचामा आदम र हब्बा शान्तिसँग त्यहाँको वातावरणमा रमाउँदै बसिरहेका थिए। मानिसहरूले साथीभाइहरूसँग गफ गरे जस्तै तिनीहरू परमेश्वरसँग कुराकानी गर्दथे अनि परमेश्वरले जे आज्ञा अर्थात् जे काम लगाउनुहुन्थ्यो तिनीहरूले त्यही काम गर्ने गर्दथे र तिनीहरूलाई कुनै खराब कुराको बारेमा थाहा थिएन। तरै पनि आदम र हब्बाले परमेश्वरको आज्ञा सधैँ पालन गर्नुपर्छ भन्ने कुरा जान्नु चाहिँ आवश्यक थियो। त्यसैले परमेश्वरले आदम र हब्बालाई भन्नुभयो, तिमीहरूले बगैँचामा भएको एउटा रुखको फल बाहेक अरू सबै रुखको फल चाहिँ खान सक्छौ। यदि तिमीहरूले त्यो रुखको फल खायौ भने तिमीहरू मर्नेछौ। अनि त्यहाँ सबै प्राणीहरू मध्ये एउटा धूर्त प्राणी चाहिँ सर्प थियो, जसले आदम र हब्बालाई पाप गर्नको लागि उक्सायो। एक दिन त्यो सर्पले स्त्रीलाई अर्थात् हब्बालाई भन्यो, यदि तिमीले परमेश्वरले नखानु भन्नुभएको फल खायौ भने तिमी धेरै बुद्धिमानी हुनेछौ र असल र खराबको ज्ञान पनि तिमीले पाउनेछौ। अनि हब्बाले सर्पको कुरा सुनिन् र उनले रुखमा फलेका फलतिर आँखा लगाइन् अनि उनले सोचिन् त्यस रुखमा फलेका फलहरू कति मिठा होलान् भनेर। र उनले यस्तो पनि सोचिन् कि पक्कै पनि त्यस फलहरू खाँदा उनी बुद्धिमानी हुन्छन् भनेर। र हब्बाले परमेश्वरको आज्ञालाई व्यवस्था गर्दै उनले त्यो फल खाइन्। त्यसपछि उनले आदमलाई पनि केही भाग खानको लागि दिइन् अनि आदमले पनि त्यस फललाई खाए। बेलुकीको समय जब आदम र हब्बाले परमेश्वरको स्वर सुने, तिनीहरू पहिले झैं परमेश्वरको सामु आउन सकेनन्। बरु उनीहरू डराएर लुक्ने कोसिस गरे। तिनीहरूको अनाज्ञाकारिताको कारण परमेश्वरले हब्बालाई भन्नुभयो, तिमीले प्रसव पीडा अर्थात् बच्चा जन्माउने बेलामा धेरै कष्ट भोग्नेछौ, तिमीमाथि तिम्रो श्रीमानले अधिकार गर्नेछ भनेर भन्नुभयो। परमेश्वरले आदमलाई पनि भन्नुभयो, तैले आफ्नो श्रीमतीको गलत कुरा सुनेर मेरो आज्ञा पालन गरिनस्, अब तैले तेरो जीवनभर दुःख र कष्ट साथ काँडा र सिउडी बीचमा पसिना बगाउनु पर्छ अर्थात् भूमिमा मेहनत गरेर पसिना बगाएर जिउनु पर्छ भनेर भन्नुभयो। अनि परमेश्वरले पनि सर्पलाई श्राप दिनुभयो। अनआज्ञाकारिताको कारण आदम र हब्बा त्यो सुन्दर बगैँचामा बस्न पाएनन्। परमेश्वरले तिनीहरूलाई त्यहाँबाट निकालिदिनुभयो र चारैतिरका प्रवेशद्वार अर्थात् बगैँचामा छिर्ने ठाउँहरूमा स्वर्गदूतहरू र ज्वालामय तरवारहरू राखिदिनुभयो। भाइ बहिनीहरू, अब भने कार्यक्रममा फेरि पनि हामी सुनौ यिपी कोयरले गाउनु भएको यस आशिषमय बालगीत।

भाइ बहिनीहरू, यहाँहरू अहिले यिपी लेट्स सिङ सुन्दै हुनुहुन्छ, जुन यहाँहरूकै आफ्नै बाल कार्यक्रम रहेको छ। र म छु यहाँहरूको साथमा यहाँहरूकै प्यारी दिदी सारा लामा। र आजको यस परमेश्वरले सृष्टि गर्नुभएको कुराहरूलाई सुन्दै गर्दा अवश्य पनि हामी बुझ्न सक्छौ कि परमेश्वरले विश्वासद्वारा अर्थात् वचनद्वारा सबै कुरा सृष्टि गर्नुभयो अर्थात् बनाउनुभयो। जुन कुरा हामी बाइबलमा हिब्रू 11:3 पनि हेर्न सक्छौ, जहाँ लेखिएको छ, विश्वासद्वारा हामी जान्दछौ कि यो संसार परमेश्वरको वचनद्वारा सृष्टि गरियो। र अर्को कुरा, परमेश्वरले यस संसारमा विभिन्न प्राणीहरू, मानव जातिहरू अर्थात् हामी मानिसलाई पनि बनाउनु भयो। यसबाट हामी के बुझ्न सक्छौ भने उहाँले चाहिँ हामीलाई उहाँकै स्वरूपमा बनाउनु भयो। त्यसैले हामी एकदमै स्पेशल अनि सुन्दर व्यक्तिहरू हौ। जुन कुरा हामी भजन संग्रह 139:14 पनि हेर्न सक्छौ, जहाँ यस्तो लेखिएको छ, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। र अर्को कुरा, जब परमेश्वरले बनाउनु भएको पहिलो व्यक्ति आदम र हब्बा र दोस्रो व्यक्ति हब्बालाई अदनको बगैँचा रेखदेख गर्ने त्यो जिम्मेवारी दिनुभएको थियो, र उनीहरूले त्यस जिम्मेवारीलाई असल तरिकाले निभाउन सकेनन्। परमेश्वरले नखानु है भनेर भन्नुभएको रुखको फल पनि उनीहरूले खाए। त्यसैले उनीहरू परमेश्वरको आज्ञाकारी छोराछोरी भएनन्। हामी रोमी 5:19 हेर्छौ भने यस्तो लेखिएको छ, किनकि जसरी एउटा मानिसको अनाज्ञाकारिताले धेरै पापी बनाइए, त्यसै गरी एकजनाको आज्ञाकारिताको कारण धेरैजना धार्मिक बनाइनेछन्। भाइ बहिनीहरू, आज हामीले यो बुझ्नु आवश्यक छ कि हामी सबैजना परमेश्वरको स्वरूपमा बनाइएका प्राणीहरू हौ, र जसरी अदन र जसरी आदम र हब्बालाई अदनको बगैँचाको रेखदेख गर्नको लागि जिम्मेवारी दिनुभएको थियो, त्यसरी नै आज हामीलाई पनि यस संसारमा विभिन्न कार्यहरूको जिम्मेवारी दिनको लागि उहाँले पठाउनु भएको छ। यसैले त हामी मानिस जातिहरू विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका हुन्छौ। हामी यो बुझ्नु आवश्यक छ कि हामी सबैजना परमेश्वरको स्वरूपमा बनाइएका प्राणीहरू हौ, र जसरी आदम र हब्बालाई

0: हामी परमेश्वरको इच्छालाई अर्थात उहाँको आज्ञालाई पूरा गर्नको लागि पनि यस संसारमा आएका हौं र अहिले यहाँहरू पनि ससानै उमेरमा हुनुहुन्छ। यहाँहरू भविष्यमा गर्ने कार्यको निम्ति तयारी हुँदै हुनुहुन्छ र भविष्यमा यहाँहरूले पनि विभिन्न क्षेत्रमा रहेर कोही टिचर, कोही डाक्टर, कोही व्यापारी, कोही पास्टर, कोही आराधक अर्थात विभिन्न क्षेत्रमा रहेर यहाँहरूले परमेश्वरको सेवा अर्थात उहाँले दिनुभएको आज्ञालाई पूरा गर्न सक्नुहुनेछ। र अब भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? अवश्य नै राम्रो लाग्छ होला। र यो कार्यक्रमलाई यति धेरै माया गरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। र भाइ बहिनीहरूलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। यहाँहरूको पढाइ लेखाइमा, यहाँहरूको हुर्काई बढाइमा, सबै कुरामा परमेश्वरले सहायता गर्नुभएको होस्। र सम्पूर्ण भाइ बहिनी जसले यो उमेरमा पाउनु पर्ने शिक्षाका कुरा, खानपिनका कुरा, बस्नको लागि सुरक्षित ठाउँ र स्वस्थ वातावरणमा यहाँहरू हुर्कन सक्नु भएको होस्। यतिन्जेल यस कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। र यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तुता सारा लामा बिदा माग्न चाहन्छु। हस्त जय मसी, नमस्कार, साथै न्यानो माया।
1: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

पुस्तक 2:22 भन्छ, परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनु भयो। सम्बन्धको प्रसंगमा धैर्य अपनाउने कठिन काम हो। तपाईँले एक्लो, रित्तो र अपुरो महसुस गर्नु भएको समयमा यो कुरा अझै बढी लागू हुन्छ। त्यस्तो हुँदा तपाईँले हतार गर्न सक्नुहुन्छ अनि अझै धेरै जानकारी संकलन गर्ने र धैर्यपूर्वक पर्खँदा देखिने ठूलो तस्विरको आधारमा भन्दा आफ्नो सीमित दृष्टिकोणको आधारमा निर्णय लिन सक्नुहुन्छ। तपाईँको बाँकी जीवनलाई नकारात्मक रूपमा असर पार्न सक्ने गल्ती गर्नबाट तपाईँलाई बचाउन सम्बन्ध निर्माण गर्ने बारेमा केही कुराहरू अथवा केही महत्वपूर्ण कदमहरू यहाँ हामी भन्न गइरहेको छौं। पहिलो कदम भनेको चाहिँ तपाईँले सही प्रश्नहरू गर्नुपर्छ। यसको बारेमा सबै कुरा बुझ्न चासो राख्नुहोस् र उत्सुक हुनुहोस्। सधैँ प्रश्न गर्नुहोस्। दोस्रो कुरा, तपाईँले ती प्रश्नहरूको उत्तर पाउनुपर्छ। तपाईँले देख्नुहुने र सुन्नुहुने बाहिरी कुराहरू भन्दा भित्रसम्म गएर विचार गर्नुहोस् र तपाईँले अझै स्पष्ट तस्विर देख्न सुरु गर्नुहुनेछ। त्यो तस्विर यी दुईवटा कुरासँग मिल्नुपर्छ। पहिलो, यो सम्बन्धमा तपाईँको सहभागिता छ। दोस्रो, तपाईँको जीवनको निम्ति परमेश्वरको इच्छा र उद्देश्य। तेस्रो, तपाईँले उपयुक्त समयमा काम गर्नुपर्छ र उपलब्ध भएको मध्ये सर्वोत्तम र विस्तृत जानकारीको आधारमा आफूले काम गर्दैछु भन्ने कुरा थाहा पाउनुपर्छ। यदि तपाईँको काम सफल भएन भने पनि विवेकशील निर्णय लिन आफूले सक्दो प्रयास गरे भनेर तपाईँ ढुक्क हुन सक्नुहुन्छ। तथ्याङ्क हेर्ने हो भने लगभग आधा जति वैवाहिक सम्बन्धहरू विच्छेदमा गएर टुङ्गिन्छन्। तर यदि तपाईँले यी तीनवटा कदम उठाउनु भए भने तपाईँले यो समस्यामाथि विजय पाउन सक्नुहुन्छ अथवा तपाईँको सम्बन्ध अन्त्य भए तापनि यसबाट पाउनु भएको ज्ञान र बुद्धि पछिल्लो सम्बन्धमा ल्याउन सक्नुहुन्छ। परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भए मानिस कहाँ ल्याउनु भयो। आज तपाईँलाई कुन कुराको खाँचो छ परमेश्वरलाई थाहा छ, यसकारण उहाँको मार्ग निर्देशन खोज्नुहोस् भन्ने यो उत्साह सँगसँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता, सम्बन्ध स्थापित गर्न हतार नगर्नुहोस् भन्ने शीर्षकमा केही उत्साहका कुरा तपाईँको लागि राख्न गइरहेको छु। उत्पत्तिको

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँगै बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान तपाईँ र मेरो आफ्नै कार्यक्रम र विशेष गरिकन कार्यक्रम वरदानमा म कलाकारहरूसँग जोडिने गर्छु र कहिले काहीँ महत्वपूर्ण कुराकानी राख्ने गर्छु त कहिले काहीँ कलाकारहरूसँग जोडिने गर्छु कार्यक्रममा। र आज पनि म कलाकारसँग जोडिने छैन, म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रम वरदान तपाईँ र मेरो आफ्नै कार्यक्रम, किनभने कलाकारको संघर्ष, कलाकारको जीवन कस्तो हुन्छ र कसरी उनीहरू अगाडि बढ़िरहेको छन्, कलाकार हुने बित्तिकै होइन सबै कुरा कहाँ पाइन्छ र त्यसको लागि कति संघर्ष तपस्या गर्नुपर्छ, साधना गर्नुपर्छ भन्ने कुरा नै कार्यक्रममा पस्किरहेको हुन्छ। आज म कलाकारसँग कुराकानी गर्ने छैन, म आज तपाईँसँग कुराकानी गर्नेछु र वरदानकै बारेमा केही महत्वपूर्ण कुराहरू राख्न चाहन्छु। हुनसक्छ तपाईँ पनि लामो समयदेखि कुनै पनि क्षेत्रमा आबद्ध हुनुहुन्छ, त्यो क्षेत्र तपाईँलाई एकदमै मनपर्छ होइन भने त्यो तपाईँको वरदान हो। तर तपाईँ आज एउटा ठाउँमा, भोलि अर्को ठाउँमा, पर्सि अर्को ठाउँमा अर्को सिप यस्तो भनेपछि त्यो तपाईँ आफै कन्फ्युजनमा हुनुहुन्छ। त्यो भएर जहिले पनि एउटा कुरा चाहिँ के हुन्छ भने एउटा कुरामा चाहिँ हामी निपुण हुनुपर्छ होइन, पूर्ण हुनुपर्छ क्या। कुनै पनि कुरा तपाईँ सिक्दै हुनुहुन्छ, सिप हो भने एउटा कुरा मजाले सिक्नुहोस्, त्यो कुरामा तपाईँ विज्ञ बन्नुहोस्, त्यो नै सबैभन्दा ठुलो कुरो हो। तर हामी के गर्छौँ भने आज यो सिकौँ न त भन्छौँ अनि फेरि अर्को हप्ता अर्कै, त्यसरी नगर्नुहोस्। एउटै कुरामा तपाईँ अब्बल हुनुहोस्, त्यो कुराले तपाईँलाई एकदमै विज्ञ, निपुण, स्किलफुल पक्कै पनि बनाउँछ। र सिपले कहिले पनि मान्छे, सिप भएको मान्छेले दुःख पाउँदैन भनेर पनि हाम्रो आमा बुवाले भन्नुहुन्छ नि त होइन। त्यो भएर सिप भएको मान्छेले जहाँ पनि काम गरेर खान सक्छ, त्यो भएर तपाईँ र मसँग सिप हुन एकदमै आवश्यक छ। अब के सिक्ने त भन्ने होला होइन, कति त अब यो बेलामै के सिक्ने भन्ने पनि भइरहेको होला। तर सिप भन्ने कुरा जतिखेर पनि हामी सिक्न सक्छौँ होइन, कला भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अहिलेलाई भने कार्यक्रमको सुरुवात भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजनपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र कार्यक्रममा म एक घण्टाभरि तपाईँलाई साथ दिने प्रतिज्ञा पनि मैले गरिसकेको छु र विशेष गरिकन वरदानकै कुराकानीमा हामी जोडिरहेका छौँ। मैले एकजना दाई धेरै वर्ष अगाडि पनि यो घटनालाई बताएको थिएँ। उहाँको नामै 98 थियो अनि मैले सोधे किन उहाँलाई 98 दाई भनेको भन्दा उहाँले 98 काम जान्नु हुँदो रहेछ क्या। अनि उहाँलाई जसले पनि बोलाउने होइन, घरमा अब बत्तीको काम भयो भने उहाँलाई बोलाउने, भाडा बिग्रियो भने उहाँलाई बोलाउने, होइन केही बिग्रियो भने उहाँ नामै 98 भनेपछि उहाँले नजानेको कुरा केही नै थिएन। उहाँ एउटा घरमा पसेपछि त्यहाँको 10-15 काम उहाँले एक्लैले भ्याइदिने क्या। अब बत्ती बिग्रियो भने उहाँले बनाइदिने, धारा बिग्रियो भने उहाँले बनाइदिने, रेडियो बिग्रियो भने पनि उहाँले बनाइदिने, सबै कुरा उहाँले बनाइदिने। भन्न खोजेको कुरा मैले किन यो कुरालाई जोड्दैछु भने सिप सिक्यो भने समस्या हुँदैन, अनि त्यो मान्छे जहिले व्यस्तको व्यस्त व्यस्तको व्यस्त है, उहाँको जिन्दगी नै व्यस्तमा गयो। मैले किन भन्दैछु भने साधारण कुरा पनि हामीले सिक्नुपर्छ। कति देशमा हामी देख्न सक्छौँ, चाइनामा पनि कति कुराहरू हामीले देखेका छौँ। त्यहाँ चाहिँ बच्चालाई 10 क्लाससम्ममै आत्मनिर्भर बनाइन्छ क्या, कुनै पनि उसले कुनै पनि क्षेत्रमा ऊ अब्बल हुन सक्छ क्या। तर हाम्रो चाहिँ 10 वर्ष 12 वर्ष अथवा 12 क्लाससम्म पढ्दा पनि हाम्रो बच्चाहरूले चाहिँ कुनै पनि कुराहरू सिकिरहेका हुँदैनन्। अनि स्कूलमा पढाउने मात्रै रटाउने मात्रै होइन, केही सिपका क्लासहरू पनि भइदिए भने पछि उसले होइन 12 क्लास पढिसकेपछि आमाको आमाबुवाको भर पर्नु नपरोस् क्या, उसले त्यही सिपले आफूलाई होइन पढाउन सकोस्, आफूलाई बढाउन सकोस्, त्यो कुरा पनि कति राम्रो छ नि होइन त। त्यो प्रकारको शिक्षा पनि हुनुपर्छ जस्तो लाग्छ मलाई। एउटा व्यावहारिक शिक्षा भने चाहिँ मान्छे अब्बल हुन सक्छ नि। जस्तो कुनै पनि बच्चा त्यो अब 5, 6, 7 पुग्दैखेरि उसलाई थाहा हुन्छ कि ऊ भविष्यमा गएर यसले यो क्षेत्रमा गर्न सक्छ भन्ने जस्तो भन्ने, उसलाई के गर्ने त्यो क्षेत्रमा अगाडि बढाउँदै जाने। भविष्यमा गएर म पाइलट बन्छु भनौँ, उसले डक्टर बन्छु भनौँ भने उसलाई 6-7 डक्टरका कामहरू सिकाइदिने साधारण कुराहरू होइन, त्यो कुराले के हुन्छ उसलाई आउने दिनमा अझै इन्सपायर हुन्छ नि त। ओहो मैले सिक्ने क्षेत्र, कसैलाई पुलिस बन्न मन लाग्छ होइन, कसैलाई पाइलट बन्न मन लाग्ला, कसैलाई कलाकार बन्न मन लाग्ला, त्यो क्षेत्र क्षेत्रमा लगिदिने क्या। त्यो हुँदा जस्तो उसले 5 वर्ष मात्रै ती कुराहरू सिक्न पायो भने उसले त आफूलाई त मजाले पाल्न सक्छ नि, आमा बुवाको भर पर्नु पर्दैन नि। कति हामी देख्न सक्छौँ छोराछोरीलाई पढाउँदा पढाउँदै आमा बुवा रित्तिसकेका छन्, छोराको सपना छोरीको सपना पूरा गर्दा गर्दै होइन ऋणमाथि ऋण ऋणमाथि ऋण थपिएको छ नि त। तर सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के रहेछ भने विकसित देशहरूमा चाहिँ यी कुराहरूमा एकदमै सिकाइन्छ क्या, उसलाई आत्मनिर्भर बनाइन्छ। अब हाम्रो कस्तो छ भने अरू देशमा पढ्न इच्छुक व्यक्तिहरूलाई देशले पढाउँछ, तर हाम्रो देशमा चाहिँ स्वास्थ्य र शिक्षाहरूलाई चाहिँ एउटा भाँडो बनाइएको छ, लुट्ने भाँडो बनाएका छन् होइन। पढ्न पाउँदैन मान्छे, यति धेरै ट्यालेन्ट मान्छेहरू हुन्छन् गाउँमा होस् जहाँ पनि होस्, तर उनीहरू आर्थिक कम भएको कारणले उनीहरू पढ्न पाउँदैन, अनि के हुन्छ विदेशी नभा बाध्य हुन्छ मान्छेहरू। मान्छेको त्यो पढ्ने इच्छा नमरोस् भन्नको लागि सरकारले पनि अब अवसर मौका मानिसलाई दिनुपर्छ, त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ नि त होइन। त्यो भएर त्यति मात्रै होइन, अब एउटा स्टुडेन्ट 12 क्लाससम्म एउटा स्कुलमै हुनुपर्छ 12 क्लाससम्म। कलेज भनेको त्यो के हो, फेरि पैसा लुट्ने काम मात्रै हुन्छ जहाँ गए पनि, तर 12 क्लाससम्म चाहिँ एउटा स्कुलमा होस् होइन, त्यहाँबाट ऊ काहीँ न, तर त्यो स्कुलबाट निस्किँदा चाहिँ ऊ कुनै पनि कुरामा एउटा सिप भएको एउटा कला भएको मान्छे चाहिँ स्कुलले बनाउनै पर्छ। अनि उसले त्यहाँदेखि उता फर्दर पढ्न चाह्यो भने त उसले आफै पढ्न सक्यो नि त, उसले सिकेको छ सिप सिकेको छ। त्यो कुरा एकदमै मलाई चाहिँ अर्थपूर्ण लाग्छ। यो कुरा मैले पनि धेरै वर्ष अगाडि एउटा पढ्ने मौका पाएको थिएँ, जहाँ चाहिँ चाइनाको शिक्षाको बारेमा, त्यहाँ बच्चाहरूले आफै साइकल बनाउने, साइकलका सामानहरू बनाउने, हामीले किन्ने सामानहरू सबै बच्चाले बनाइदिने, होइन कति राम्रो कुराहरू छ होइन। एउटा सानो उद्योग नै एउटा स्कुलमा होस् न सानो, जस्तो उसले अब के सिक्न चाहन्छ त्यहीँबाट उत्पादन गर्ने, त्यो कुराहरू त एकदमै महत्त्वपूर्ण कुरा छन् त होइन। यो कुरालाई लागू गर्न सक्यो, अबको सरकारले गर्न सक्यो भने चाहिँ अब आउँदो दिनमा
होइन, जनताहरू चाहिँ अभावले तड्पिनु पर्दैन, विदेशिनु पर्दैन जस्तो लाग्छ मलाई चाहिँ. अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम.

र मैले भन्दै थिएँ अघि पनि हाम्रो बच्चाहरूलाई चाहिँ हामीले अलिकति केही कुरामा निपुण, केही कुरामा स्किलफुल बनाउनुपर्छ है। त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। भविष्यमा गएर एउटा कुनै पनि कुरा उनीहरूले सिकेका छन् भने त्यहाँ गएर काम लाग्छ नि त। अनि जस्तो मैले एउटा चाइनाको लाइसेन्स निकाल्ने तरिका पढ्दै थिएँ त्यतिखेर, अनि यो चाहिँ एकदम राम्रो लाग्यो मलाई। अब लाइसेन्स निकाल्न आँटेको छ भने उसलाई चाहिँ के गरिदिन्छ भनेदेखि, अब लाइसेन्स निकाल्न जाँदैछ भने सबै कुदाउनु उसले सिक्यो, एउटा अन्तिममा चाहिँ एउटा के हुन्छ भने त्यो गाडीको कुनै पनि पार्ट पुर्जा बिगारिदिएको हुन्छ अरे क्या त्यसले। अनि उसलाई अब चलाउन दिइन्छ, उसले त्यो पत्ता लगाउनुपर्छ यो कहाँ समस्या भयो भनेर होइन। अनि समस्या उसले पत्ता लगाउन सक्यो भने उसले लाइसेन्स पायो, समस्या पत्ता लगाउन सकेन भने उसले लाइसेन्स पाएन। किनभने भोलि गाडी लिएर हिँड्नुपर्छ नि त तपाईँ र म त, बिच बाटोमा गाडी बिग्रियो भने कहाँबाट गाडी बनाउने मान्छे बोलाउने, कम्तीमा पनि बेसिक कुरा चाहिँ बनाउन सिक्नुपर्छ। त्यस्तो मान्छेहरूलाई मात्रै लाइसेन्स दिँदो रहेछ भन्ने कुरा मैले सुनेको थिएँ, पढेको थिएँ, अनि मलाई एकदम राम्रो लाग्यो होइन। हामी पनि गाडी कुदाउँछौँ होइन, हाम्रो पनि बाइक छ, स्कुटी छ, बिच बाटोमै बिग्रियो अरे होइन, कहाँ को मान्छे चिनेको हुन्छ र बिच बाटोमा, न जहाँ पनि बाइक बनाउने ठाउँ पनि त हुँदैन। बेसिक कुरा चाहिँ हामीले पनि बनाउन सिक्नुपर्ने रहेछ क्या। त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा, त्यो कुराले के भन्दाखेरि हामी कसैको आत्मनिर्भर त हुनु परेन नि। अब कहाँबाट कहाँ मान्छे बढाएर त्यसलाई उपचार गर्नु त परेन नि त। आफूले पनि साधारण काम गर्न सक्यो भने त्यसलाई कुदाउन सक्यो अथवा बनाउने ठाउँसम्म त लान सक्यो नि त। त्यो कुरा पनि एकदमै मलाई चाहिँ मन पर्यो। र जस्तो स्कुलमा पनि बच्चाहरूलाई हामीले ड्राइभिङ सिकाउने, अब बच्चाहरूलाई 10 क्लास पास गरेपछि त उसले स्वत नागरिकता पनि पाउँछ, लाइसेन्स पनि पाउँछ होइन। त्यो अगाडि नै किन सरकारले नसिकाउने अथवा किन स्कुलले नसिकाउने? स्कुलले सिकाइदिने नि, 10 क्लासमा पुगेपछि एउटा क्लास ड्राइभिङको पनि राखिदिने होइन। ती कुराहरू त पछि गएर गरिराख्नु परेन नि त। स्कुलले जीवन प्राप्त गर्नुहोस् न उसले, कति कुराहरू हामीलाई चाहिन्छ होइन। स्विमिङ खेल्ने कुराहरू भयो, कतिजना एक्सिडेन्टमा परेर अथवा स्विमिङ खेल्न नआएर मान्छे त्यतिकै मरिरहेका हुन्छन्। स्विमिङका क्लासहरू दिने, फुटबलको क्लासहरू दिने, ती कुराहरू एकदमै मलाई चाहिँ मनपर्छ र यी कुराहरू स्कुलमै हुनुपर्छ जस्तो लाग्छ मलाई। पछि स्कुल गरिसकेपछि ड्राइभिङ सिक, कलेज पढ, उनीहरूलाई कति भारमाथि भार हुन्छ होइन। बेसिक कुरा त स्कुलमै सिकाउने नि होइन। ती कुराहरू पनि एकदमै महत्त्वपूर्ण जस्तो लाग्छ मलाई, किनभने यो जनता भनेको देशको काम। जनता शिक्षित भयो भने देश शिक्षित हुने हो, जनता स्वास्थ्य भयो भने देशै स्वास्थ्य रहने हो। जन्तै बिरामी, जन्तै एउटा निपुण भएन भने त देशै कमजोर हुँदै जाने हो नि त। त्यही भएर आफ्नो देशको जनतालाई चाहिँ सरकारले जसरी पनि स्वास्थ्य राख्ने, शिक्षित राख्नुपर्छ जस्तो लाग्छ मलाई होइन। अलि पो देश अगाडि बढ्ने हो त। अशिक्षित छन् भने त के गर्न सकिन्छ र के गर्न सकिन्न? अब तपाईँले देख्नुहुन्छ नेपालका विभिन्न ठाउँमा, तराईकै कुरा गरौँ न, कति जमिनहरू खाली छन् क्या, त्यहाँ पटपट फुटिसकेका छन्। किनभने काम गर्ने मान्छे विदेशमा छन्, जति खेती गरे पनि, जति गरे पनि लगानी उठ्दै उठ्दैन, अनि मान्छे सबै छोडेर विदेशै जान्छ क्या। तर सरकारले अब चाहिँ एउटा किसानलाई कसरी उत्साहित गर्ने, कसरी होइन उनीहरूलाई पानीको निकासा गरिदिने छन् त, विभिन्न किसानहरूलाई उत्साहित गर्ने, विदेश जानबाट रोक्नको लागि त अब सरकारले विभिन्न योजना ल्यायो भने त सकिन्छ नि त। हामी देख्न सक्छौँ, अरू टाढा जानु पर्दैन, मैले केही इन्डियाका क्षेत्रहरू घुमेको छु, त्यहाँनिर चाहिँ धेरै टाढाबाट पनि सरकारले पानी ल्याइदिने क्या किसानहरूलाई, अनि खेती गर्नको लागि पानीको अभाव नहुने। त्यो हुँदा त खेती किसानले गरिरहेछन्, काम गरिरहेछ, उसको व्यवसाय बजारसम्म पुर्याउने वातावरण बनाइदिने, त्यो भएपछि त उत्साह भइहाल्छ नि मानिसहरूलाई। तर यहाँ त अब उसले यति धेरै लगानी गरेको छ, लगानी पनि उठ्दैन भनेपछि ऊ किन किसान काम गर्छ, ऊ विदेशै जान्छ नि। त्यो भएर अबको सरकारले चाहिँ एउटा किसानलाई पनि बाँच्ने आधार बनाइदिनुपर्छ, उसलाई पनि उत्साह होस् कि होइन मैले केही गर्नुपर्छ भन्ने होस् होइन। अब चाहिँ केही गर्छु म, किनभने सरकारले मेरो लागि
होइन यति अनुदान दिएको छ, यो यो गरिदिएको छ, होइन उनलाई डुब्नबाट जोगाइदिनुपर्छ क्या मान्छेलाई। अनि त हामी आत्मनिर्भर हुनुपर्छ क्या, हामी अरू देशको भरोसामा कति चल्ने, होइन बाहिरबाट आइहाल्छ बाहिरबाट आइहाल्छ, भोलि बन्द गरिदियो भने चाहिँ के गर्ने नि। त्यो भएर अब हामी आफ्नो लागि आफै खट्नुपर्छ जस्तो लाग्छ मलाई, होइन यो कुरा पनि एकदमै महत्त्वपूर्ण छ तपाईँ र मेरो लागि। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

त्यो सबै मेहनती र निकै नै अर्थपूर्ण संगीतको साथ थियो र हामी आफै पनि मेहनती भन्नुपर्छ अनि हामीलाई देखेर छोराछोरी पनि परिश्रमी भन्छन्। कतिचोटि हामी नै एकदमै अल्छे हुन्छौँ क्या, कुनै पनि काम थाती राख्छौँ तर हामीले काम गरेको देखेर बच्चालाई पनि त्यो चाहिँ हुन्छ, कतिचोटि त्यो देखिन्छ, बच्चाले पनि काम गरेको देखिन्छ र काम गर्नु पनि पर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के रहेछ भने एउटा प्यारेन्ट्स चाहिँ एउटा आमा बुवा चाहिँ बच्चाहरूको लागि एउटा इक्जाम्पल चाहिँ भन्नै पर्ने रहेछ क्या। जस्तो बच्चा अहिले टिचरहरूले यसरी थपाउँछन् अरे कि बच्चाको अनुहार हेर्दै घरको समस्या थाहा पाइदिन्छ अहिले टिचरहरूले त्यति होइन, अब बच्चा निराश पढ्ने मन दिँदैन भने पक्कै पनि केही समस्या छ। त्यो भएर आमा बुवाले नै माहौल चाहिँ के गर्नु पर्यो, सफा पार्नु पर्यो घरको। अब आमा बुवा नै झगडा गरिरहेको छ भने बच्चाहरूले के सिक्ने, झगडा गर्न त सिक्ने हो नि त, र बच्चालाई कहिले पनि फुर्काउनु हुँदैन होइन, बच्चालाई भन्छ नि प्याउलो बनाउनु हुँदैन भन्छ नि, त्यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हो। कति बच्चाहरू देख्छौँ हामी एकदमै संस्कारी क्या, कोही मान्छे आयो भने जो तातो चिसो पानी के खानुहुन्छ, आउने बित्तिकै अभिवादन भन्ने, कति राम्रो कुराहरू सिक्नु, तर कति बच्चालाई चाहिँ भन्नुपर्छ है द अङ्कल आउनुभयो नमस्ते गर, होइन आन्टी आउनुभयो त्यो भनिराख्नु नपरोस् क्या, बच्चाले आफै सिकोस्। किनकि ती कुराहरू त सिकाउनु पनि पर्छ हामीले हाम्रो बच्चाहरूलाई। अब फोहोर छ भने सफा गरेर बस्छ, मान्छे आउँछन् होइन, बेलैमा होमवर्क सिद्धाऊ, भोलि बिहान कतिको बच्चाहरूको चाहिँ के छ भने अबेरसम्म उनीहरू मोबाइल हेर्छन् अनि बिहान अबेरसम्मै सुतिन्छन् अनि स्कुल जानु ढिला हुन्छ। त्यो भएर के गर्ने भने टाइम चाहिँ बनाइदिनुपर्छ, यतिखेर तिमी उठ्ने यतिखेर सुत्ने होइन, त्यो कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छ। अहिले त धेरै बच्चाहरूको समस्या के छ भने पेटको समस्या छ बच्चाहरूलाई, कब्जियतको समस्या छ बच्चाहरूलाई। के हुँदो रहेछ भने एकचोटि मैले पनि डक्टरलाई भेट्न मौका पाएको थिएँ, बच्चालाई हस्पिटल लिएर गएँ, बच्चाको बानी कस्तो हुन्छ भने अब मोबाइल हेऱ्यो उसले, कुनै पनि गेममा ऊ व्यस्त छ भने त्यतिखेर उसलाई टोयलेट आएको हुनसक्छ तर उसले के गर्छ दिसा पिसाब नै पचाइदिन्छ, किनभने त्यो गेम नसकिन्जेलसम्म ऊ निस्किनेवाला छैन होइन, अनि त्यो गेम पनि सकिन्छ उसको टोयलेट पनि पचिसकेको हुन्छ अनि के भयो, त्यो त कब्जियत हुन्छ, त्यसले त पेटमा समस्या हुन्छ। आज धेरै बच्चाहरू समस्यामा पर्नुको कारण पनि यो रहेछ। अनि उसले जङ्क फुड खाइदिने बढी मात्रामा, नयाँ नयाँ कुरा अलिक पिरो होइन केमिकल मिसाएका कुराहरू, यस्तो कुराले चाहिँ बच्चालाई एकदमै गाह्रो अवस्थामा बनाइरहेको अवस्था छ। त्यो भएर बच्चालाई टाइममा उठ्ने टाइममा खेल्ने एउटा सेड्युल चाहिँ हामीले बनाउनु पर्छ जस्तो लाग्छ मलाई, किनभने भोलि बच्चालाई त सम्हाल्न सकिँदैन नि त होइन। अब बिग्रेको जस्तो मोबाइल हेर्ने बच्चा, मोबाइलले चलायो भने त गाह्रो छ तर बच्चाले चाहिँ चलाओस् मोबाइल, तर मोबाइलले जब चलाउन थाल्छ नि धेरै गाह्रो हुन्छ। अहिले पनि तपाईँहरू मेरो ठाउँमा ल नेट सित्यो अरे होइन, त्यो नेट हाल्न पर्छ क्या, बच्चा नेट हालुन्जेलसम्म नहालुन्जेलसम्म उसले कामै गर्दैन, म होमवर्क पनि गर्दिनँ, यो पनि गर्दिनँ, यहाँ पनि जाँदिनँ, केही गर्दिनँ भन्छ क्या। जब नेट हालिदिनुहुन्छ अनि उसले के गर्छ, कामहरू सुचारु गर्न थाल्छ। मैले किन भन्दैछु भने अब नेट बिना मान्छेलाई गाह्रो भइसकेको छ क्या, एउटा घरमा नेटै बच्चाको लागि म नेटै राख्दिनँ पनि भन्न नसक्ने अवस्था छ। तर हामीले चाहिँ बच्चालाई तिमी यतिखेर खेल, यतिखेर यो गर, यतिखेर यो गर भनेर चाहिँ सिकाउनु चाहिँ पर्छ बेलैदेखि। अहिलेलाई पनि यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

आदरणीय श्रोता लगभग समयले पनि मलाई बिदा दिइसकेको छ र विशेष गरिकन आज मैले एउटा वरदानको बारेमा, बच्चालाई सिकाउने कुरामा, बच्चालाई हुर्काउने कुरामा, होइन एउटा निपुण, एउटा स्किलफुल, आत्मनिर्भर बनाउने कुराहरूकै बारेमा मैले जोड दिए। जस्तो अब तपाईँ र मैले सानैदेखि बच्चालाई कुनै पनि कुरा सिकाएका छौँ भने यसले गर्छ भन्ने आफूलाई ढुक्क हुन्छ नि त, होइन? मानिलिउँ एउटा बच्चा तपाईँ विदेश पठाउँदै हुनुहुन्छ, अब घरमा जस्तो त कहाँ हुन्छ, होइन? विदेशमा आफै खाना बनाउनुपर्छ नि त। अब तपाईँले खाना बनाउनु सिकाउनु भएको छ, यसले मिठो खाना बनाउँछ, खान्छ यसले भन्ने हुन्छ, तर खाना बनाउनै जानेको छैन भने ओहो कसरी खाला, कसरी बाँच्ला, भोके पा बस्छु कि भन्ने हुन्छ नि त। सधैँ किनेर खाएर पनि त साध्य हुँदैन। हुन त अब अहिलेको जमानामा अनलाइनबाट खानेहरू मगाइरहेका हुन्छन् मान्छेले, तर सधैँ किनेर त खान सम्भव हुँदैन, होइन? यो कुरा पनि त हामीले थाहा गर्नुपर्छ नि। त्यो भएर बच्चाहरूलाई हामीले बेसिक कुराहरू सिकाउनै पर्छ, बेसिक कुराका ज्ञानहरू हामीले दिनै पर्छ जस्तो लाग्छ मलाई। र भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि विदा हुन्छौ। हवस् त, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेस्ड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गर्नेछौँ आजको कार्यक्रमलाई। आजको कार्यक्रमको शीर्षक रहेको छ उठ्नुहोस् र निर्माण गर्नुहोस् भाग 13। अघिल्लो सन्देशमा हामीले करारको सन्दुकलाई प्रभु येशु ख्रीष्टको एक प्रकार वा छायाको रूपमा अध्ययन गरिरहेका थियौं। यस सन्देशमा हामी त्यही विषयलाई अगाडि बढाउँदै अर्को बुदातर्फ जानेछौ। येशुको रगतले ढाकिएको करारको सन्दुक र दयाको आसनको त्यो चित्र परमेश्वरले हामीलाई दिनुभएको यस्तो प्रतीक हो जसले उहाँ हाम्रो सम्पूर्ण अधार्मिकतामाथि दयालु हुनुहुन्छ भन्ने देखाउँछ। हिब्रूको पुस्तक 8:12 यसरी लेखिएको छ, किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र तिनीहरूका पाप फेरि कहिले सम्झिने छैन। त्यसैले बारम्बार त्यो सन्दुकभित्र नहेर्नुहोस्, आफ्ना पापहरूलाई फेरि फेरि बाहिर निकालेर तिनको बारेमा सोचिरहनुहोस् भन्ने होइन। मैले त्यो गरेको भए हुन्थ्यो वा मैले त्यसो गर्नु नपर्ने थियो भनेर आफ्नो मनलाई यातना नदिनुहोस्। पापहरू सन्दुकभित्र राख्नुहोस्, ढकनी बन्द गर्नुहोस्, येशूको रगतले तिनलाई ढाक्न दिनुहोस् अनि यो कुरा जान्नुहोस्, परमेश्वरले महापवित्र स्थानमा येशू ख्रीष्टको प्रतीक दिनुभएको कारण ती पापहरू फेरि कहिले देखिने छैनन्। यदि परमेश्वरले तिनलाई देख्नुहुन्न भने, यदि उहाँले तिनलाई सम्झनुहुन्न भने, तपाईँले किन सम्झिरहनुपर्छ? तपाईँ उहाँको धार्मिकता हुनुहुन्छ। यस सत्यलाई अंगाल्नुहोस्, यसलाई कहिले नछोड्नुहोस्। आफूलाई यसो भन्नुहोस्, म यही हुँ, परमेश्वरको सामु निर्दोष, नयाँ सृष्टि, उहाँका पुत्र येशू ख्रीष्टको कारण उहाँको धार्मिकता। अब आफैलाई यो पनि भन्नुहोस्, म येशू जस्तै छु। पहिलो यौन्ना 4:27 यसरी लेखिएको छ, न्यायको